0: भनेपछि घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856 46662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: California.
1: Extreme energy drink.
2: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउँ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागजपत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
4: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचारी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर।
5: कम्प्युटर ताउलमा छापावाला सुनका गरगहना,
4: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिकरी, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा क्लिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
5: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल।
4: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
5: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
4: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा। फोन 0665201152,
5: मोबाइल 97460054।
4: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
2: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
6: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
7: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
8: यो दाँतले मलाई साह्रै दुःख दियो।
9: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
8: जान त जाने, बरु कहाँ जाने होला खै?
9: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस्ट डेन्टल क्लिनिकमा जाने नि।
2: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ।
10: प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065677272।
11: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ रे साईँली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ कहाँ जाउँ भइरहेछु।
12: मन चारैतिर नडुलाउनु है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानु है।
13: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
12: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा म्याट, तना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
7: प्रोप्राइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसीसार नगरपालिका साथ, मनाङ्गी चौतारा, लमजुङ।
13: सम्पर्क मोबाइल 98460906018, 98460 1800
0: हेर
14: त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
14: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
14: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
15: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ
16: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
17: नेपाल सरकार विज्ञापन बोर्ड

0: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ
1: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
2: काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
3: आज 2083 साल जेठ 28 गते बिहिबार सन् 2026 जून 11 तारीक अधिक जेठ कृष्ण पक्षको एकादशी तिथि
4: काया कैरन का साथमा
5: किसान पाइप प्रोडक्ट्स प्राली
4: राष्ट्रको शान किसान
5: अ कम्प्लिट पाइपिंग सोल्युसन्स
2: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
3: विश्वकप फुटबलको 23औं संस्करण आज मध्यरातीदेखि शुरू हुँदै तीन देशका 16 शहरमा हुने प्रतियोगितामा 48 देशको सहभागिता। 6 हप्ता चल्ने विश्वकप विशाल आर्थिक गतिविधिको अवसर पनि।
2: प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्र मन्त्रीको प्रष्टीकरणसँगै संसदको गतिरोध हट्यो, बजेटमाथिको छलफल शुरू।
3: देशभर वर्षासँगै गर्मी केही घट्यो।

0: बलियो बनाउन मद्दत गर्ने।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: एयरटेल अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
5: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गर्न मात्र लगानी गर्नुहोला।
6: यति बेला विश्वका सबै देशमा जस्तै नेपालमा पनि फिफा विश्वकप फुटबलको बेग्र प्रतीक्षा छ। काया कैरनको शुरूमा आज मध्यरातीदेखि शुरू हुने विश्वकप फुटबलको चर्चा। विश्व फुटबलको महाकुम्भ मानिने फिफा विश्वकप फुटबलको 23 संस्करण नेपाली समयअनुसार आज मध्यरातीदेखि शुरू हुँदैछ। विश्वकप इतिहासमै पहिलो पटक 3 देशको 16 शहरमा आयोजना हुन लागेको प्रतियोगितामा साबिक विजेता अर्जेन्टिना सहित 48 राष्ट्रको सहभागिता छ। विश्वकपमा सहभागी 48 टोलीलाई 12 समूहमा विभाजन गरिएको छ। छनौट चरणको यात्रा पार गरेर युरोपका 16, एसियाका 9, अफ्रिकाका 10, 3 आयोजक देश सहित उत्तरी अमेरिका, क्यारिबियन र मध्य अमेरिकाका 6, दक्षिण अमेरिकाका 6 र ओसियानाका 1 गरी 48 देशले विश्वकपको 23 संस्करण खेल्दैछन्। विश्वकपको उद्घाटन समारोह 3 वटै आयोजक राष्ट्र अमेरिका, क्यानाडा र मेक्सिकोमा हुनेछ, जहाँ विश्वका चर्चित सेलिब्रिटी क्याटी पेरीदेखि नोरा फतेहीसम्मले प्रस्तुति दिनेछन्। उत्तर अमेरिकाका 3 राष्ट्रमा पहिलो पटक हुन लागेको विश्वकपमा फुटबल, संगीत र मनोरञ्जनलाई एकसाथ जोड्ने जनाइएको छ। फिफा विश्वकपको इतिहासमै पहिलो पटक 3 फरक राष्ट्रमा उद्घाटन समारोह आयोजना गर्न लागि हो। आज राति मेक्सिको मेक्सिको सिटीमा विश्वकपको उद्घाटन हुनेछ। विश्वकपको पहिलो खेलमा आयोजक मेक्सिको र दक्षिण अफ्रिका आमने सामने हुन लागेकोले पनि मेक्सिको सिटीमा उद्घाटन गर्न लागि हो। विश्वकपको उद्घाटन हेर्न संसारभरका फुटबल प्रेमी मेक्सिको सिटी पुग्न थालेका छन्। यसपटकको विश्वकपमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोदेखि अर्जेन्टिनाका लियोनल मेस्सी, फ्रान्सका केलियन एम्बापे, स्पेनका लामिन एमल लगायत स्टार खेलाड़ी मैदानमा उत्रदैछन्। 40 वर्षीय रोनाल्डो आफ्नो अन्तिम विश्वकप खेल्ने अनुमान गरिएको छ भने 38 वर्षीय मेस्सी 6 पटक विश्वकपमा सहभागी हुँदैछन्। घाइते अवस्थाबाट फर्किएका ब्राजिलका नेमार, जर्मनीका म्यानुएल नोयर तथा युवा स्टारहरू फ्रान्सका कोलियन एम्बापे, स्पेनका लामिन एमल, इङ्ल्याण्डका जुड ओलिङ्गन जस्ता खेलाड़ी पनि मैदानमा हुनेछन्। गएको संस्करणमा अर्जेन्टिनाले उपाधि जित्दा ह्याट्रिक गरेका एम्बापे यसपटक गोल्डेन बुटका प्रमुख दावेदार मानिएका छन्। 48 टोली सहभागी हुने यस संस्करणको विश्वकप फुटबल इतिहासमै ठूलो प्रतियोगिता मानिएको छ। केही प्रश्न र विवादका बीच शुरू हुन लागेको विश्वकप 6 हप्ता चल्नेछ, जसले पूरा विश्वकै ध्यान खिच्नेछ। एउटा विशाल आर्थिक गतिविधिको अवसरका रूपमा यस प्रतियोगिताले अरबौं डलरको कारोबार सृजना गर्ने, विज्ञापन बजारको स्वरूप बदल्ने, विश्वव्यापी खेल सट्टेबाजी उद्योगलाई अझै उछाल दिने र खेलकुद प्रतियोगिता सञ्चालन गर्न सेन्सर आर्टिफिसियल इन्टेलिजेन्स एआई जस्ता सर्वोत्तम प्रविधिलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले 2026

0: टेस्टको विश्वकपलाई अपूर्व आकारको विश्वकपका रूपमा पटक पटक वर्णन गर्दै आउनु भएको छ। प्रसारण अधिकार प्रायोजन र खेलबाट हुने आमदानीका हिसाबले यस संस्करणबाट अहिलेसम्मकै सबैभन्दा ठूलो व्यावसायिक प्रतिफल प्राप्त हुने फिफाको विश्वास छ। तर फिफा र यसका व्यावसायिक साझेदारले उल्लेखीय आमदानी गर्ने सम्भावना देखिए पनि अर्थशास्त्रीहरूका अनुसार आयोजक देशले पाउने आर्थिक लाभ प्राय सीमित क्षेत्र र शहरमा केन्द्रित हुने गरेको छ। आयोजक देशले गर्ने खर्च र अरबौं डलरको लगानी अनुरूप त्यसबाट आउने प्रतिफल दिगो नहुने अघिल्ला अनुभवले पनि देखाउँदै आएका छन्। आज मध्यरातीदेखि शुरू हुने विश्वकप फुटबलको खबर र यसका विश्लेषण आजका सबै पत्रिकाहरूले प्रमुखताका साथ छापेका छन्।
1: प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिका सम्बन्धमा परराष्ट्र मन्त्री शिशिर खन्नाले प्रष्टीकरण दिएसँगै संघीय संसदको अवरोध हटेको छ। जेठ 18 यता प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक अवरूद्ध हुँदा विनियोजन विधेयकमाथिको छलफल तथा संसदीय कार्यवाही अवरूद्ध भएको थियो। प्रतिनिधि सभामा हिजो परराष्ट्र मन्त्री शिशिर खन्नाले प्रधानमन्त्री शाहको अभिव्यक्तिका सम्बन्धमा सरकारका तर्फबाट प्रष्टीकरण दिनुभयो। यस क्रममा खनालले भन्नुभयो, नेपाल र भारत बीच सदियो पुरानो र खुला सीमाना रहेको छ। हालको नेपाल भारत अन्तर्राष्ट्रिय सीमा सन् 1816 सुगौली सन्धिद्वारा स्थापित र निर्देशित छ। नेपाल भारत सीमाना अन्तर्गत सुस्ता र लिम्पिया धुरा लिपुलेक तथा कालापानी क्षेत्रमा नक्साङ्कन हुन बाँकी छ। ती बाहेक केही स्थानमा क्रस बोर्डर अकुपेशन तथा 10 गजा अतिक्रमणको समस्या छ। परराष्ट्र मन्त्री खनालले नेपाल भारत सीमा निर्धारण गर्दा नदी सीमाना क्षेत्रमा फिक्स्ड बाउन्ड्री प्रिन्सिपल अवलम्बन गरिएकाले क्रस बोर्डर अकुपेशन भई एक देशको नागरिकले अर्को देशको भूभागमा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था रहेको बताउनुभयो। प्राविधिक समितिको अध्ययनले कतिपय स्थानमा हाल नेपालको उपयोग र उपभोगमा रहेको जग्गा भारततर्फ पर्न सक्ने, हाल भारतको उपभोग र उपयोगमा रहेको जग्गा नेपालतर्फ पर्न सक्ने देखाएको उहाँले बताउनुभयो। प्रधानमन्त्रीको भनाईको सन्दर्भ 10 गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित रहेको उहाँले बताउनुभयो। प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता भीष्मराज आङदेम्बेले अब प्रधानमन्त्री शाहलाई संसदमा खोज्नु नखोज्नुको अर्थ नरहेको बताउनुभयो। खनालको प्रष्टीकरणपछि सदनमा बोलेको उहाँले प्रधानमन्त्री शाहबाट नेपालले भारतको सीमा मिचेको भनी अभिव्यक्ति दिँदा सत्तारूढ़ रासोपा सांसदले ताली बजाएर समर्थन गरेको भन्दै आलोचना गर्नुभयो। बैठकमा बोल्ने एमाले नेकपा श्रम संस्कृति राप्रपाले पनि प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्नुभएको थियो। उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका थिए। कान्तिपुरमा खबर छ। यसै गरी सदनको गतिरोध हटेसँगै प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको आर्थिक अनुमान बजेटमाथि छलफल प्रारम्भ भएको छ। अर्थमन्त्री डाक्टर स्वर्णे मुआग्लेले बजेटमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो।
0: काया कैरनमा बजेटमा समावेश ऊर्जा क्षेत्रका कार्यक्रम बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुशीको बात, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भी प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर शेफ बनाउँछन् केही खाल। भित्ताले नि लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुशीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुशीको बास।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले विश्वकप फुटबलको 23 संस्करण आज मध्यरातीदेखि शुरू हुँदै 3 देशका 16 शहरमा हुने प्रतियोगितामा 48 देशको सहभागिता, 6 हप्ता चल्ने विश्वकप, विशाल आर्थिक गतिविधिको अवसर पनि, प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्र मन्त्रीको प्रष्टीकरणसँगै संसदको गतिरोध हट्यो लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। देशका धेरै जसो ठाउँमा पानी परेसँगै तराई लगायत सबै जसो ठाउँमा गर्मी घटेको छ। हिजोसम्म सुदूरपश्चिमको तराईमा तातो दिन भएकोमा राति पानी परेपछि गर्मी केही कम भएको छ। आज र भोलि पनि पानी पर्ने भएकाले भोलिसम्म कतै पनि तातो दिन नहुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गएको 6 घण्टामा सबैभन्दा बढ़ी मध्य प्रदेशको बारामा 63.4 मिलिमिटर वर्षा भएको छ। यसै गरी चितवन, तनहु, मकवानपुर, धनुषा, बर्दिया, काठमाडौँ लगायतका ठाउँमा मध्यम वर्षा भएको छ। आज देशभर बदली भई कोशी, बागमती, गण्डकी र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभाग तथा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागको एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। भोलि र पर्सी देशको केही ठाउँमा ठूलो पानी पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। साथै अबको केही दिनमा नेपालको पूर्वी भागबाट मनसून नेपालमा प्रवेश गर्ने पनि महाशाखाले जनाएको छ। भारतमा जून 4 मनसून प्रवेश गरेकाले नेपालमा पनि 3-4 दिनमै मनसून प्रवेश गर्ने अनुमान गरिएको छ।
1: चालू आर्थिक वर्षको वैशाखसम्ममा बैंकहरूबाट 1,62,53,95,00,000 रूपियाँ सियर धितो कर्जा विस्तार भएको छ। गएको आर्थिक वर्षको वैशाखसम्ममा बैंकहरूबाट 1,25,52,07,00,000 रूपियाँ कर्जा गएको थियो। गएको आर्थिक वर्षको वैशाखसम्मको तुलनामा चालू आर्थिक वर्षको यसै अवधिमा बैंकहरूबाट सियर धितो कर्जा 29.49% बढ़ेको हो। चालू आर्थिक वर्षको वैशाखसम्म बैंकहरूबाट 1 करोड़ रूपियाँ माथिका रेन्जको कर्जा 1,15,94,68,00,000 रूपियाँ सियर धितो कर्जा गएको छ। गएको आर्थिक वर्षको वैशाखसम्म यो रेन्जको कर्जा 85,73,82,00,000 रूपियाँ गएको थियो। यो रेन्जको कर्जा माघ 35.23% बढ़ेको हो। पछिल्लो समय मौद्रिक नीतिमा लचकता र न्यूनतम ब्याजदरका कारण कर्जा लिन सहज अवस्था छ। बैंकहरूले पनि अरू क्षेत्रमा कर्जा विस्तार हुन नसकिरहेको समयमा शेयर बजारतर्फ कर्जा बढ़ाइरहेका छन्। चालू आर्थिक वर्षको मौद्रिक नीति मार्फत शेयर कर्जाको जोखिमभार तथा कर्जा लिन पाउने सीमा नीतिमा लचकता अपनाउँदा लगानीकर्ताले कर्जा लिएर शेयर बजारमा लगानी बढ़ाएका खबर कारोबार दैनिकले लेखेको छ।
2: सरकारले आउँदो आर्थिक वर्षको बजेट मार्फत ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राख्दै विद्युत उत्पादन, प्रसारण लाइन विस्तार तथा आन्तरिक खपत वृद्धि गर्ने लक्ष्य अघि सारेको छ। बजेटमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने, जलाशययुक्त आयोजना निर्माणलाई प्रोत्साहन गर्ने तथा भारत र बंगलादेश लगायतका देशमा विद्युत निर्यात विस्तार गर्ने नीति समेटिएको छ। नेपालमा अहिले विद्युत उत्पादन उल्लेखनीय रूपमा बढ़े पनि प्रसारण लाइनको अभाव, विद्युत खपत विस्तारमा सुस्तता तथा वर्षायाममा उत्पादन बढ़ी र हिउँदमा कम हुने समस्या अझै कायम छ। बजेटमा उल्लेख ऊर्जा क्षेत्रका योजना, समस्या र सम्भावनाका बारे साथी विकास चापागाईले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अध्यक्ष गणेश कार्कीसँग कुरा गर्नुभएको छ।
3: 10 मेगावाटसम्मका आयोजनाको पीपीए खोलिनेछ भनेर भनेको छ होइन। योभन्दा अघिल्लो सरकारले टेक एन्ड पेका आधारमा पीपीए गरिनेछ भनेर एकदमै विवादित विषय बनेको थियो र सबै पीपीए रोकिया स्थितिमा थियो र अहिले टेकर पेका आधारमा पीपीए गरिनेछ भनेर भनेको छ, काम नगर्नेको लाइसेन्स खारेज गरिनेछ भनेर भनेको छ। त्यो पनि प्रावधान बनाएर साँच्चै नै काम नगर्ने छन् भने त अब खारेज पनि गर्दै जानु पर्यो र यो प्रोसेसमा भएकालाई पीपीए गरिदिँदै जाँदाखेरि कम्तीमा तिनीहरू काम सुरु हुन्थ्यो भन्ने पनि एउटा छ र वास्तवमा कतिपय कुराहरू आएका छन्। तर अब यसलाई कसरी बुझ्ने? अब टेकर पेको आधारमा पीपीए गरिनेछ त भन्यो, पीपीए खोलिदिइहाल्यो भने टेकर पेको आधारमा खोलेछ भन्ने खालको थियो। अन्यल चाहिँ योभन्दा अघिल्लो बजेटले टेक एन्ड पेका आधारमा गरिनेछ भन्ने कुरालाई त शब्द चाहिँ हटाएको छ। वास्तवमा यी कुराहरू विद्युत प्राधिकरणलाई नै जिम्मा दिएर हिजोको दिनमा त्यही हुन्थ्यो, विद्युत प्राधिकरणले आवश्यक अनुसार पिपिए गर्दै जाने भन्ने खालको हुन्थ्यो र विद्युत प्राधिकरणलाई आवश्यक परेरै होला 5000 मेगावाटको पिपिएको लागि चाहिँ आवेदन आह्वान पनि गरेका थिए फर्स्ट कम फर्स्ट सर्भमा भनेर धेरै प्रोजेक्टहरूले पेश गरेका थिए, पछि फेरि टेक एन्ड पेका कुराले गर्दाखेरि रोकियो र संसदले यसलाई हटाएको पनि थियो। अबका दिनहरूमा त्यस्तो हुँदैन र त्यस्तो गर्नेलाई वास्तवमा साँच्चै नै सरकारले छानबिन गरेर कारवाही गर्नुपर्ने होइन, यो त जनता र मान्ने प्रति गरेको एउटा अपमान हो जस्तो लाग्छ मलाई। त्यस कारणले गर्दा अबका दिनहरूमा कम्तीमा यो सरकारले जे बोल्छ त्यो गर्छ र कानूनी हिसाबले यसलाई अगाडि बढाइदिएर जति विद्युत व्यापारका कुरा गरेछ अरू कुरा गराएछ यी कुराहरूलाई चाहिँ अगाडि बढाइदिइहालेको खण्डमा कम्तीमा अगाडि जानलाई सहज हुन्थ्यो।
4: सरकार कसरी अगाडि बढ्यो भने यो ऊर्जा क्षेत्र राम्रो हुन्छ।
3: नीतिगत सुधारतिर अब सरकार अगाडि बढाउनु पर्छ र सँगसँगै सरकारको एउटा सोचाइ र ब्युरोक्रेट्सहरूको एउटा सोचाइ भयो भने काम हुनलाई गाह्रो हुन्छ। त्यस कारणले गर्दाखेरि सरकारको सोचसँगै उहाँहरूलाई पनि म्याचिङ गरेर त्यही अनुसारको काम त्यही अनुसारको स्पिडमा जुन अनुसारको प्रगति खोजिरहेको छ अहिले नेपाली जनताहरूले त्यो स्पिडमा अगाडि बढाएर र त्यो सँगसँगै नेपालका निजी क्षेत्रहरूलाई पनि र नेपाली जनताहरूलाई पनि त्यो प्रति आकर्षित हुने खालका नीतिहरू लिएर अगाडि बढ्दै जाने हो भने विदेशी लगानी भनेको त त्यसपछिका कुराहरू हुन् होइन, नेपालीहरू नै आकर्षित भएर लगानी गर्दै जाँदाखेरि उहाँहरू आउनुहुन्छ। त्यस कारण त्यस्ता खालका नीतिहरू त्यस्ता खालका उत्साह हुने खालका कामहरू गरेर अगाडि बढाउनु भयो भने लाग्छ। तर हुन त अब एक वर्ष नीतिगत सुधारहरू मात्रै गर्ने त्यसपछि विकासका कुरा गर्ने भन्ने खालका कुरा अब सुनिन्छ। हामीलाई त नीतिगत सुधार मात्रै गरिदिऊ भनेर भनेको छ होइन, त्यस कारणले गर्दा बाँकी कुराहरू त नेपालका निजी क्षेत्रहरू आफै गर्छन् भन्ने खालको छ र सरकारको स्पिड अनुसार काम अगाडि बढाउनु पर्यो।
1: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अध्यक्ष गणेश कार्कीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलियुद्ध नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
5: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
6: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं।
5: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
7: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
8: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वमको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। पसलको बीमा दावी र ग्राहकले ऋण बापत धितो राखेको सुनचाँदी पचाउने उद्देश्यले आफ्नै पसलमा चोरीको योजना बनाएर चोरी गर्ने बुटवलका एक सुनचाँदी संचालकलाई प्रहरीले पक्राउ गरेको छ। रूपन्देहीको बुटवल उपमहानगरपालिका पाँच अमर पथमा संचालनमा रहेको तीनऔं सुनचाँदी पसलमा जेठ 17 गते चोरी भएको घटनामा स्वयं पसलका संचालकको संलग्नता देखिएको हो। घटनामा सुनचाँदी पसल संचालन गर्दै आएका बुटवल उपमहानगरपालिका पुलचोकका 41 वर्षीय दीपक विकनै संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। प्रहरीका अनुसार पसल संचालक विक जेठ 16 गते बिहान पोखरा गएको अवस्थामा 1,46,94,700 रूपियाँ बराबरको सुन चाँदीका गरगहना चोरी भएको भनिएको घटनाको सम्बन्धमा अनुसन्धान गर्दा विकट त्यही साँझ बुटवल फर्किएर 17 गते बिहान करिब 1 बजेको समयमा आफ्नै पसलका कामदार रूपन्देहीको तिलोत्तमा नगरपालिका 2 बस्ने नवीन विकको सहयोगमा योजनाबद्ध रूपमा चोरीको नाटक गरेको खुलेको हो। उनीहरूलाई पक्राउ गरेर आपराधिक विश्वासघात मुद्दामा म्याथप भई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको घटना लगतै प्रहरीले विभिन्न स्थानको सीसीटीभी फुटेज संकलन गरी अनुसन्धान गर्दा पसल संचालक विक रातिको समयमा पसलमा नै प्रवेश गरेर करिब 2 घण्टा बढ़ी समयपछि पसलबाट बाहिरिएको देखिन आएको छ। यस्तै पसलबाट बाहिरिएपछि तीनौ पुल पार गरेर बुटवल 2 को बाटो हुँदै निस्किएको प्रहरीले बुटवलका विभिन्न ठाउँमा राखिएका सीसीटीभीबाट संकलन गरेका फुटेजबाट देखिन आएको प्रहरीले जनाएको छ। प्रहरीले विकको घरमा छापा मारेर सुनका विभिन्न गहनाहरू बरामद गरेको जनाएको छ।
1: अब विदेशको खबर। कृत्रिम बौद्धिकता एआई प्रविधिको प्रयोग विश्वभर तीव्र रूपमा बढ़िरहेका बेला फेसबुकको मातृ कम्पनी मेटा र भारतको रिलायन्स इण्डस्ट्रीजले गुजरातको जामनगरमा एआई सक्षम डाटा सेन्टर बनाउने सम्झौता गरेका छन्। यो मेटाको भारतमा बन्न लागेको पहिलो एआई केन्द्रित डाटा सेन्टर हुनेछ। दुवै कम्पनीले हिजो सार्वजनिक गरेको जानकारी अनुसार यो डाटा सेन्टरले जेनेरेटिभ एआई सेवा सञ्चालनका लागि आवश्यक उच्च क्षमताको कम्प्युटिङ पूर्वाधार उपलब्ध गराउनेछ। भारतमा डिजिटल सेवा क्लाउड कम्प्युटिङ र एआईको माग तीव्र रूपमा बढ़दै गएपछि यस्तो लगानी गरिएको हो। रिलायन्सले आउँदो 2 वर्षभित्र 168 मेगावाट क्षमताको डाटा सेन्टर बनाउनेछ। मेटाले त्यसमा त आवश्यक कम्प्युटिङ क्षमता भाड़ामा लिएर आफ्ना एआई सेवा सञ्चालन गर्नेछ। मेटाका प्रमुख कार्यकारी अधिकृत सीईओ मार्क जुगरबर्गले यो साझेदारीलाई भारतमा कम्पनीको पहिलो एआई सक्षम डाटा सेन्टर निर्माणको महत्वपूर्ण कदम भएको बताउनु भएको छ। 1 अर्ब भन्दा बढ़ी इन्टरनेट प्रयोगकर्ता रहेको भारतमा डाटा भण्डारण क्लाउड सेवा र एआई प्रविधिको माग तीव्र रूपमा बढ़िरहेको छ। विश्लेषकहरूका अनुसार मेटा रिलायन्सको यो परियोजनाले भारतलाई विश्वव्यापी एआई र डिजिटल पूर्वाधारको प्रतिस्पर्धामा अझ बलियो स्थान दिलाउन मद्दत गर्नेछ।
2: अब खेल खबर। फिफा विश्वकप अघिको मैत्रीपूर्ण खेलमा पोर्चुगलले नाइजेरियालाई पराजित गरेको छ। पोर्चुगलको लेइरियामा सम्पन्न खेलमा घरेलु टोली पोर्चुगलले नाइजेरियामाथि 2-1 जित दर्ता गरेको हो। यो हारसँगै नाइजेरियाको 12 खेल लामो अपराजित यात्रा समाप्त भएको छ। पोर्चुगल सन् 2026 फिफा विश्वकपमा समूह केमा रहेको छ। यो समूहमा कंगो, उज्बेकिस्तान र कोलम्बिया छन्। पोर्चुगलले विश्वकपको पहिलो खेलमा कंगोसँग प्रतिस्पर्धा गर्ने नाइजेरिया भने विश्वकपमा छनौट हुन सकेको छैन। त्यस्तै अर्को विश्वकप तयारी अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा इंग्ल्याण्डले कोस्टारिकालाई 3-0 पराजित गरेको छ। इंग्ल्याण्ड फिफा विश्वकपमा समूह एलमा रहेको छ। यस समूहमा क्रोएसिया, घाना र पानामा रहेका छन्। इंग्ल्याण्डले क्रोएसियासँग असार 3 गते प्रतिस्पर्धा गर्दै विश्वकप यात्रा शुरू गर्नेछ। 6 पटक विश्वकप खेलिसकेको कोस्टारिका भने यस पटक छनौट हुन सकेन।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। नक्कली भूटानी शरणार्थी प्रकरणको मुद्दाको सुनवाई अब निरन्तर हुने भएको छ। नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरेको अभियोगको मुद्दा 3 वर्षदेखि काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश तेजबहादुर खड्काको इजलासले हिजो मुद्दालाई निरन्तर सुनवाईमा लगेको हो। नेपालमा पछिल्लो समय तीव्र रूपमा फैलिएको बर्ड फ्लू संक्रमणको पोल्ट्री क्षेत्रमा गम्भीर आर्थिक संकट निम्त्याउन सक्ने भन्दै यस क्षेत्रका विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। सरकारी निकायले बर्ड फ्लू नियन्त्रणमा अधिकतम प्रयास गरिरहेको उल्लेख गरे पनि ठूला फार्ममा बर्ड फ्लूको संक्रमण देखिन थालेपछि यस क्षेत्रमा चिन्ता थपिएको खबर गोर्खा पत्रले लेखेको छ।
2: साइबर अपराध र अवैध कल सेन्टर सञ्चालन गरेको आरोपमा 34 नेपाली नागरिक थुनामा परेका छन्। उनीहरूलाई गल बुस र मातरासको जेलमा राखिएको छ। जेलमा राखिएका मध्ये 30 जनालाई अदालतले धरौटीमा छाड्न आदेश दिएको छ, तर प्रक्रिया पूरा नभएका कारण उनीहरू जेलमै छन्।
1: नेपाल र अमेरिका सरकारको संयुक्त लगानी रहेको एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमको विद्युत प्रसारण आयोजना अन्तर्गत निर्माण गरिने सबै सब स्टेशन र प्रसारण लाइन निर्माण काम शुरू भएको छ। हिजो मात्रै 2 नयाँ सब स्टेशन र 297 किलोमिटर प्रसारण लाइन निर्माण कार्य थालनी भएसँगै सब स्टेशन र प्रसारण लाइनका सबै खण्डको काम शुरू भएको हो। यसअघि मंगसिर 10/2082 न्यू बुटोल सब स्टेशन र न्यू बुटोलदेखि भारत जोड्ने 18 किलोमिटर प्रसारण लाइन निर्माण कार्य थालनी भइसकेको छ। विद्युत प्रसारण आयोजना अन्तर्गत 3 वटा उच्च क्षमतायुक्त 400 केवी का सब स्टेशन तथा 315 किलोमिटर प्रसारण लाइन निर्माण गर्ने योजना रहेको खबर कारोबार दैनिकले लेखेको छ।
2: सिराहा प्रशासनले एसई कक्षा 11 र 12 को परीक्षामा बरामद गरिएको मोबाइल नष्ट गरिएको देशव्यापी चर्चा को विषय बनेको छ। गएको हप्ता जिल्ला प्रहरी कार्यालय सिराहाको हाताभित्र एसई 11 र 12 को परीक्षा हलबाट र चेक जाँचको क्रममा बरामद विद्यार्थीको 496 वटा मोबाइल नष्ट गरिएको प्रक्रिया पद्धति र व्यवस्थापनको विषयले राष्ट्रिय स्तरमै चर्चा पाएको हो। बाँसको नहुने हलो अरू सबै भलो।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: विश्वकप फुटबलको 23 औं संस्करण आज मध्यरातीदेखि शुरू हुँदै 3 देशका 16 शहरमा हुने प्रतियोगितामा 48 देशको सहभागिता। 6 हप्ता चल्ने विश्वकप विशाल आर्थिक गतिविधिको अवसर पनि।
1: प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्र मन्त्रीको प्रष्टीकरणसँगै संसदको गतिरोध हट्यो, बजेटमाथिको छलफल शुरू।
2: देशभर वर्षासँगै गर्मी केही घट्यो, यस वर्षको मनसून केही दिनमै भित्रिने सम्भावना।
1: बैंकहरूबाट सेयर कर्जा निरन्तर बढ्दै, मौद्रिक नीतिमा लचकता र न्यूनतम ब्याज दरका कारण कर्जा लिन सहज।
2: र मेटा र रिलायन्स मिलेर भारतमा एआई डाटा सेन्टर बनाउने, भारतलाई विश्वव्यापी डिजिटल पूर्वाधारको प्रतिस्पर्धामा अझ बलियो बनाउन मद्दत गर्ने।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले आशिष खनालले बनाउनु भएको कार्टुन लिएका छौं। संसदमा प्राय विरोध मात्रै गरिरहने श्रम संस्कृति पार्टीका अध्यक्ष अर्क साम्पाङसँग यो कार्टुन सम्बन्धित छ। यहाँ घरभित्र साम्पाङ जस्तै देखिने मान्छे पत्रिका पढ़िरहेका छन् अनि चिया लिएर आएकी श्रीमती भन्दैछिन्, आ बरू सिधै मलाई विरोध मन्त्री नियुक्त गर भन्नु कि अबदेखि। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
5: सुरबी काका नमस्कार, के गर्दै हुनुहुन्छ चौतारामा बसेर?
6: नमस्कार नानी, नानी डाक्टर भएर आउनुभयो, हाम्रो गाउँको इज्जतै बढेको छ।
5: धन्यवाद काका।
6: अनि डाक्टर नानी, अहिले जो पनि क्यान्सर भएछ भन्छन्, धेरैको मृत्यु यसैबाट भयो भनेको सुन्छु, यसबाट बच्ने कुनै उपाय छैन?
5: किन नहुनु नि काका? ए, क्यान्सरको जोखिम बढाउने तत्त्वहरू भनेको धुम्रपान तथा सुर्तिजन्य पदार्थ र मदिरा सेवन, अस्वस्थ खाना, शारीरिक व्यायामको कमीले गर्दा हो। त्यसैले यस्ता जोखिम तत्त्वहरूलाई त्याग्न सक्यो भने 30-50% क्यान्सरबाट मृत्यु हुने जोखिम घट्छ।
6: भनेपछि रक्सी चुरोट भनेको त छुनै नहुने चिज रहेछ नि, होइन नानी?
5: हो नि काका, विशेष गरी महिलाहरूको हकमा स्तनमा सारो गिर्खा, गाठा गुठी, घाउ आएमा, योनिबाट धेरै रगत वा सेतो पानी जस्तो बगेमा, वा यौन सम्पर्क पछि रगत देखेमा पनि क्यान्सरको जोखिम हुन्छ। लामो समयसम्म खोकी लागेमा, खकारमा रगत आएमा, छाती दुखेमा, धोत्रो स्वर भएमा, मुखभित्र सेतो वा रातो दाग वा घाउ देखेमा, बिना कारण दुब्लाउँदै गएमा, शरीरमा कोठी मुसाहरू छिटो बढ्ने वा अचानक परिवर्तन आएमा, दिशामा रगत देखेमा वा दिशा गर्ने बानीमा अचानक परिवर्तन आएमा पनि क्यान्सर रोगको लक्षण हुन सक्छन्।
6: हजुर हजुर,
5: यस्ता लक्षण तथा चिन्हहरू देखेमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वास्थ्य कर्मीसँग परामर्श लिई परीक्षण गराइहाल्नुपर्छ।
7: सुर्तिजन्य पदार्थ र मदिरा सेवन नगरौं। स्वस्थ र सन्तुलित खाना, ताजा हरियो साग सब्जी, फलफूल प्रशस्त मात्रामा खाऊ र दैनिक कम्तीमा 30 मिनट हल्का पसिना आउने गरी व्यायाम गरौं। क्यान्सर रोगको जोखिमबाट बचौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
8: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
9: खाना पनि के खानु, के बिकासे चामल, केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
8: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर आठमा रहेको लिभन अर्ग्यानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
10: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक, लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, गर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्सिउँ, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
11: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
8: लिभन अर्ग्यानिक खाद्य उद्योग, बेसीसर नगरपालिका 8, आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो, कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: नमस्कार, रेडियो मर्सिङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सिङदी .org मा बिहान 6:35 बजेको मर्सिङदी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारको शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लमजुङको रायनसले आगामी आर्थिक वर्षमा 40 करोड़ रूपियाँ संघीय अनुदान पाउने, चालू आर्थिक वर्षको तुलनामा झण्डै 4 करोड़ कम, कृषिवान प्रणाली प्रवर्धन कार्यक्रम अन्तर्गत लमजुङका 5 सामुदायिक तथा कबुलियती वनमा अलैची खेती विस्तार, 1,23,000 बिरूवा रोपिँदै, दोर्दी हिमाल पर्यटन पूर्वाधार विकासका लागि 5 करोड़ बजेट विनियोजन, कोरसोथर नौटक्सारमा मौरी पकेट क्षेत्रका किसानलाई मौरी पालन तालिम सँगै मौरी सहितको खार वितरण। अब समाचार विस्तारमा। लमजुङको रायनस नगरपालिकाले चालू आर्थिक वर्षको तुलनामा एक आगामी आर्थिक वर्षमा करिब 4 करोड़ रूपियाँ कम बजेट पाउने भएको छ। सरकारले सार्वजनिक गरेको स्थानीय तह वित्तीय हस्तान्तरण विवरण अनुसार रायनसले आगामी आर्थिक वर्षमा चालू आर्थिक वर्षको तुलनामा 3,86,00,000 रूपियाँ कम पाउने भएको छ। रायनस नगरपालिकाले आगामी आर्थिक वर्षमा 40 करोड़ रूपियाँ संघीय अनुदान पाउने भएको हो। सो नगरपालिकाले चालू आर्थिक वर्षमा 43,97,00,000 रूपियाँ पाएको थियो। रायनस नगरपालिकाले प्राप्त गर्ने बजेट अन्तर्गत आगामी आर्थिक वर्षका लागि पूँजीगत प्रकृतिको 1,92,00,000 र चालूतर्फ 36,08,00,000 रूपियाँ रहेको छ। सो मध्ये रायनसले 1,22,00,000 रूपियाँ पूँजीगत प्रकृतिको समापूरक अनुदान रहेको छ, 1 करोड़ रूपियाँ चालूतर्फको विशेष अनुदान रहेको छ। रायनसमा आगामी आर्थिक वर्षका लागि आउने बजेट मध्ये 29,50,00,000 रूपियाँ सशस्त्र अनुदान रहेको छ। सशस्त्र अनुदानतर्फ 28,80,00,000 रूपियाँ चालू र 70,00,000 रूपियाँ पूँजीगत प्रकृतिको रहेको छ। त्यसै गरी आगामी आर्थिक वर्षमा रायनसले पाउने समानीकरण अनुदानतर्फ 8,28,00,000 रूपियाँ रहेको छ। समानीकरण अनुदानतर्फ कार्य सम्पादनमा आधारित 47,00,000 रूपियाँ पाउने भएको छ भने 4,81,00,000 सूत्रमा आधारित अनुदान र 3 करोड़ रूपियाँ न्यूनतम अनुदान पाउने भएको छ। डिभिजन वन कार्यालय लमजुङले चालू आर्थिक वर्षमा कृषिवन प्रणाली प्रवर्धन कार्यक्रम अन्तर्गत किसानलाई अलैची खेती विस्तारमा सहयोग गर्ने भएको छ। कार्यालयको अनुसार जिल्लाका 4 सामुदायिक वन र 1 कबुलियती वन समूह गरी 16.5 हेक्टर क्षेत्रफलमा अलैची खेती विस्तार गरिनेछ। जिल्लाका अधिकांश कृषकको रूचि अलैची खेतीतर्फ बढ़दै गएकाले कृषकको चाहना र आय आर्जनसँग जोड़िने हुनाले वन कार्यालयले वृक्षारोपण अन्तर्गत कृषिवन प्रणाली प्रवर्धन कार्यक्रम ल्याएको हो। सामुदायिक र कबुलियती वन क्षेत्रमा उतिस र मल्लाटोको रूखको छहारी तथा खोल्सा खोल्सी आसपासका क्षेत्र अलैची उत्पादनका लागि उपयुक्त देखिएकाले मर्सङदी गाउँपालिकाको 2 सामुदायिक वन, दोर्दीको 1 सामुदायिक वन र 1 कबुलियती वन र रायनसको 1 सामुदायिक वनमा अलैची बिरूवा रोपिने डिभिजन वन कार्यालय वन अधिकृत एवं सूचना अधिकारी सन्तोष खनालले बताउनुभयो। कार्यक्रमका लागि 20,85,500 रूपियाँ बजेट रहेको छ। कार्यक्रममा सहभागी वन समूहहरूको न्यूनतम 10% लगानी रहनेछ भने यस वर्ष 1,23,750 बिरूवा रोपिँदैछ। डिभिजन वन कार्यालयको अनुसार सूचना अधिकारी खनालका अनुसार कार्यक्रम सञ्चालनका लागि वन समूहसँग सम्झौता सम्पन्न भइसकेको छ। सबैभन्दा धेरै दौर्दी 5 स्थित भित्री 16 सामुदायिक वनको 5 हेक्टर क्षेत्रफलमा 35,500 बिरूवा रोप्ने सम्झौता भएको छ। यसै गरी दौर्दी 8 रानी वन कबुलियती वनको 2.5 हेक्टरमा 18,750 बिरूवा रोपिने भएको छ। यसै गरी मर्सङ्गी 7 स्थित बरा पोखरी सामुदायिक वनको 4.5 हेक्टर क्षेत्रफलमा 33,750 र महावीर सामुदायिक वनको 2.5 हेक्टरमा 18,750 रोपनी भएको छ भने रायनस 8 स्थित कालिका सामुदायिक वनको 2 हेक्टर क्षेत्रफलमा 15,000 अलैचीका बिरूवा रोप्ने कार्यक्रम रहेको छ। हाल कृषकहरूले झाड़ी सफाई तथा बिरूवा रोप्नका लागि खाडल खन्ने काम गरिरहेका छन्। यस कार्यक्रमले वन क्षेत्रको संरक्षणसँगै कृषकको आय आर्जन वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। सुन्दरबजार नगरपालिका र ओल्ड लिंक कम्युनिकेशनको संयुक्त साझेदारीमा नगरभित्रका मेट्रो वाईफाई पब्लिक मेट्रो वाईफाई जडान कार्य शुरू भएको छ। पहिलो चरण अन्तर्गत सुन्दरबजार नगरपालिका सम्मेलन चोक वडा नम्बर 7 पाउँदी वडा नम्बर 9 सिउँडीबार क्षेत्रमा सेवा विस्तारको काम थालिएको नगरपालिकाले जनाएको छ। एक सेवा मार्फत सर्वसाधारणले आफ्नो मोबाइल नम्बर दर्ता गरी दैनिक 400 MB डाटा निशुल्क प्रयोग गर्न सक्नेछन्। साथै ओडलिङका इन्टरनेट प्रयोगकर्ताले प्रतिदिन 10 GBसम्म डाटा निशुल्क प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ। डिजिटल पहुँच विस्तार सूचना प्रविधिको प्रयोग प्रवर्धन तथा नागरिकको सहज इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ। सरकारले आगामी आर्थिक वर्षको लागि दोर्जी हिमाल क्षेत्रको पर्यटन पूर्वाधार विकास कार्यक्रम अन्तर्गत 5 करोड़ रूपियाँ बजेट विनियोजन गरेको छ। उक्त बजेटले दोर्जी क्षेत्रको पर्यटन प्रवर्धनसँगै कृषि जडीबुटी उत्पादन तथा स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। दोर्जी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले लामो समयदेखि गरिएको पहलले अब सार्थकता पाउन थालेको बताउँदै विनियोजित बजेटले दोर्दीको समग्र विकासमा नयाँ सम्भावना सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँको अनुसार स्थानीयवासीले वर्षौंदेखि देख्दै आएको भेरीगुठमा आधारित पर्यटन प्रबन्धन जटीबुटी खेती विस्तार तथा कृषि पर्यटन विकासको सपना अब क्रमशः साकार हुने चरणमा पुगेको छ। अध्यक्ष अधिकारीले दोर्दी हिमाल क्षेत्र प्राकृतिक सौन्दर्य जैविक विविधता र पर्यटन सम्भावनाले भरिपूर्ण भएकाले पूर्वाधार विकासका लागि आएको बजेट महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। अध्यक्ष अधिकारीले यसबाट दोर्दी गाउँपालिका मात्र नभई लमजुङ र गोर्खा जिल्लाको पर्यटन क्षेत्र कृषि उत्पादन जटीबुटी खेती तथा स्थानीय व्यवसायलाई समेत प्रत्यक्ष लाभ पुग्ने उल्लेख गर्नुभयो। उहाँले सरकारको यस निर्णयले समग्र क्षेत्रको आर्थिक समृद्धि रोजगारी सृजना तथा दिगो विकासका लागि नयाँ ढोका खोल्ने विश्वास व्यक्त गर्दै बजेट विनियोजनका लागि नेपाल सरकारप्रति आभार व्यक्त गर्नुभयो। स्थानीयवासीले समेत दोर्दी हिमाल क्षेत्रमा आवश्यक पर्यटन पूर्वाधार निर्माण पदमार्ग विकास पर्यटकीय आकर्षणको संरक्षण तथा प्रवर्धनका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भएमा यस क्षेत्रलाई नेपालको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न सकिने बताएका छन्। कोलसुत गाउँपालिका वडा नम्बर 1 टक्सारमा सञ्चालन भएको 3 दिने मौरी पालन तालिम सम्पन्न भएको छ। कोलसुत गाउँपालिका कृषि विकास शाखाले आर्थिक वर्ष 2082-83 संघीय सशस्त्र कार्यक्रम अन्तर्गत मौरीको पकेट क्षेत्र विस्तार गरी मौरी पालन तालिम आयोजना गरिएको हो। कार्यक्रमका लागि विनियोजित 12 लाख रूपियाँ बजेटबाट मौरीको पकेट विस्तार गरिएको हो। तालिम समूहमा आबद्ध किसानहरूलाई मौरी पालन मौरी व्यवस्थापन मह उत्पादन तथा मौरी पालन व्यवसायका विविध पक्षबारे व्यावहारिक तथा प्राविधिक जानकारी प्रदान गरिएको छ। यसै गरी सहभागीहरूलाई 50% अनुदानमा गोला सहितको मौरी घाट टोपी पंजा फिडर धुवादानी महमदानी घर घार राख्ने स्ट्याण्ड क्वीन गेट लगायतका सामग्री वितरण गरिएको छ। तालिमले सहभागीहरूको ज्ञान सिप तथा क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएको छ। कार्यक्रमको सञ्चालन कृषि विकास शाखा प्रमुख स्मृति अधिकारीले गर्नुभएको थियो। तालिम र अनुदानले किसानहरूलाई व्यावसायिक रूपमा अघि बढ़न सहयोग पुग्ने अपेक्षा लिएको गाउँपालिकाका अध्यक्ष सूर्य प्रसाद गुरूङले बताउनुभयो। कार्यक्रममा वडा नम्बर 9 का अध्यक्ष मुमराज गुरूङको अध्यक्षतामा भएको हो। तपाईले सुन्दै हुनुहुन्छ मर्संगी समाचार। समाचार क्रममा एकैछिन व्यापारिक विश्राम।
3: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
4: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि।
3: यसलाई शोक नमान्नु साथी। सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुठु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
4: ए हो र?
3: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
4: बाप्रे, यति धेरै जोखिम?
3: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
5: सुर्ती जन्य पदार्थ र मदिराको सेवन नगरौं। गुलियो, नुनिलो तथा चिल्लो कम खाऊ। शारीरिक रूपमा सक्रिय रहन। दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं। फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं। नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
6: ओहो भाउजू नमस्कार। स्कुल बस कुर्नु भएको? अनि यति सानो बच्चालाई यति गरुङ्गो किताबको भारी बोकाएर आफू चाहिँ छाता ओढेर बस्नु भएको छ त?
7: के गर्नु, बानी पार्नु पर्छ नि नानी।
6: केमा बानी पार्नु हुन्छ हो भाउजू? बिचरा यति सानो बाबु बिहान 8 बजे कति खुवाएर पठाउनुहुन्छ, अनि स्कुलमा खाजाको रूपमा घरमा तयार पारेको खाजा पठाउनुहुन्न, पसलका चाउचाउ बिस्कुट जस्तो पत्रु खाना र जङ्क फुड मात्र खुवाउनुहुन्छ। फेरि बेलुकी 6 बजे बसबाट आइपुग्छ, अनि उसैले होमवर्ककै चटारो। यो त बाल बालिकाको लागि शारीरिक तथा मानसिक यातना जस्तै भयो नि, होइन र?
7: के गर्नु त नानी, नजिकका स्कुल भर्ना गर्न सकिन्न, खाजा पकाउनै भ्याइँदैन।
6: आफ्नो बच्चाको स्वास्थ्यको लागि समय निकाल्नु पर्यो नि भाउजू। बच्चाको शारीरिक तथा मानसिक वृद्धि विकास र राम्रो पढाई हुनको लागि पोषणयुक्त खानाको आवश्यकता पर्छ। पोषणयुक्त खाना खान नपाउँदा, उमेर भन्दा बढी तौल भएको किताबी भारी बोकाउँदा, बढी होमवर्क गर्नुपर्दा बच्चाको शारीरिक एवं मानसिक विकासमा नकारात्मक असर पुर्याउँछ।
7: ए त्यस्तो पो हो नानी, ल अर्को वर्षदेखि चाहिँ नजिकको स्कुलमा जसरी नि पठाउँछौ अनि घरमा बनाएको खाना र खाजा खुवाउँछौ। ल है नानी, स्कुल बस आयो, धन्यवाद है नानी।
8: बाल बालिकाको खाना तथा खाजाको रूपमा पत्रु अर्थात जङ्क फुडको प्रयोग नगरौ। बाल बालिकाको शरीर तथा मानसिक विकासमा सहयोग गरी स्मार्ट बनौ। सार्वजनिक हितको लागि प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
9: केयर फार्मेसीमा अब विशेषज्ञ सेवा।
10: तपाईँको सेवामा समर्पित केयर फार्मेसी बेसी सहर 7 पुरानो बैंक चोकमा अबदेखि दैनिक रूपमा बिहान 7 बजेदेखि 9 बजेसम्म र साँझ 4 बजेदेखि 7 बजेसम्म विशेषज्ञ सेवा सञ्चालन हुने जानकारी गराउँदछौ।
9: दैनिक सञ्चालन हुने विशेषज्ञ सेवाहरू महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल,
10: कान्ति बाल अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर भक्त बहादुर गुरुङ,
9: हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर सुदर्शन आचार्य,
10: साथै प्रत्येक महिनाको दोस्रो शनिबार छाला यौन तथा कपाल रोग विशेषज्ञ डाक्टर रन्जु पोखरेल र चौथो शनिबार गंगालाल अस्पताल बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर सुशान्त खरेलद्वारा स्वास्थ्य परीक्षण गरिनेछ।
9: विस्तृत जानकारीको लागि
10: केयर फार्मेसी बेसी सहर 7 पुरानो बैंक चोक, सम्पर्क फोन 0665906383, मोबाइल 9849068924 र 9845086780।
11: ए ए बिस्तारै बिस्तारै बिस्तारै जानु त।
12: ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दागलाङ जस्ता। होइन कहाँबाट ल्याएछ माइला?
11: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
13: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
12: लमजुङ कालिका फर्निचर उद्योग बेसी सहर 7 लमजुङ।
14: आल्मुनियमका लागि बेसी सहर नगरपालिका 7 भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सहर नगरपालिका 7 जेबी चोक भित्रपट्टि लमजुङ।
12: प्रोप्राइटर रेशमलाल श्रेष्ठ, सम्पर्क फोन 0665205532, मोबाइल 9846090301, 9846074065।
14: नोट, फल सिलिङ, कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
0: भीष्ण नगरपालिका 11 वडा स्तरीय महिला सञ्जाल गठन गरिएको छ। महिलाहरूको नेतृत्व विकास, क्षमता अभिवृद्धि तथा सामाजिक गतिविधिमा सक्रिय सहभागिता बढ़ाउने उद्देश्यले गठन गरिएको सञ्जालको अध्यक्षमा सपना श्रेष्ठ सर्वसम्मत रूपमा चयन हुनुभएको छ। अध्यक्ष श्रेष्ठको नेतृत्वमा 11 सदस्यीय महिला सञ्जाल गठन गरिएको हो। सञ्जालको उपाध्यक्षमा लक्ष्मी घरती, सचिव एम कुमारी श्रेष्ठ र कोषाध्यक्षमा सरस्वती परियार चयन हुनुभएको छ। अन्य सदस्यहरूमा समेत सर्वसम्मत रूपमा चयन गरिएको जनाएको छ। वडा महिला सदस्य जमुना श्रेष्ठको अध्यक्षता तथा विश्व नगरपालिका 11 वडा अध्यक्ष शिवप्रसाद जोशीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष जोशीले महिलाहरूको सक्रिय सहभागिता बिना समाजको समग्र विकास सम्भावना नहुने बताउनुभयो। उहाँले महिला सञ्जालको वडाभित्र रहेको विभिन्न महिला समूहबीच समन्वय गर्दै सामाजिक आर्थिक तथा सचेतनामूलक गतिविधिहरूलाई प्रभावकारी रूपमा अगाडि बढ़ाउने विश्वास व्यक्त गर्नुभयो। साथै महिलाको हक अधिकार र सशक्तिकरणका क्षेत्रमा वडा कार्यालयको आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता समेत जनाउनुभयो। कार्यक्रममा समृद्धि आमा समूहका अध्यक्ष सरिता श्रेष्ठ र राधाकृष्ण आमा समूहका अध्यक्ष लक्ष्मी घरतीले मन्तव्य राख्दै महिला सञ्जाल गठनले वडाका महिलाहरूलाई एकीकृत गर्दै सामूहिक रूपमा अघि बढ़न प्रेरणा मिल्ने बताउनुभयो। उहाँहरूले महिला नेतृत्व विकास मूलक कार्यक्रम सञ्चालन तथा सामाजिक विकृति न्यूनीकरणमा सञ्जालले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। वडा सदस्य विजय श्रेणीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा सञ्चालन वडा सचिव उषा खत्रीले गर्नुभएको थियो भने वडा सदस्य भरत बहादुर बस्नेतले धन्यवाद मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा वडाभित्रका 22 आमा समूहका अध्यक्ष र सचिवहरूको सहभागिता रहेको थियो। कृषि वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका झण्डै 25,00,000 किसान आबद्ध भएको जनाएको छ। किसानलाई जमीनको विवरण र खेती उपलब्धका उत्पादनका आधारमा सूचीकरण गरिएको हो। उत्पादन वृद्धि गर्न आवश्यक सहुलियत तथा सुविधा दिने उद्देश्यले किसानलाई विद्युतीय प्रणाली मार्फत सूचीकृत गरिएको कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितले जानकारी दिनुभयो। कृषि जनगणना 2078 अनुसार देशभर 41,30,000 संख्या रहेकाले बाँकी 16,00,000 भन्दा धेरै किसान सूचीकृत हुन बाँकी नै छ। सरकारले किसानलाई सूचीकरण गर्न प्रभावकारी काम गर्न सकेको छैन। बाँकीलाई पनि सूचीकृत गर्ने काम भइरहेको अधिकृत पण्डितले बताउनु भएको छ। सबै किसानहरूलाई सूचीबद्ध गरेपछि निर्वाहमुखी किसान, साना किसान, मझौलो किसान र ठूला किसान गरी 4 प्रकारमा वर्गीकरण गर्ने मन्त्रालयले जनाएको छ। वर्गीकरणपछि परिचय पत्र वितरण, विद्युतीय सूचना प्रणालीमा जोड्ने लगायत कार्यक्रम गरिनेछ। परिचय पत्रका आधारमा सरकारले अनुदान सहित रासायनिक मल, बियो अनुदान, सेवा व्यवस्थापन लगायतका सुविधा सहित उपलब्ध गराउन सहज हुनेछ। केन्द्रले किसानलाई आफ्नो नाम दर्ता गराउन आह्वान समेत गरेको छ। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद 1 महिना थपेर असार मसान्तसम्म कायम गरेको छ। आयोगको अध्यक्ष राजकुमार भण्डारीका अनुसार स्वदेश तथा विदेशमा रहेका पदाधिकारीले विवरण संकलनमा समय अपुग भएको भन्दै बारम्बार आग्रह गरेपछि यो निर्णय लिएको हो। नवनियुवा आन्दोलनका क्रममा कतिपय कार्यालय आगजानीमा परेर विवरण संकलनमा कठिनाई भएको पनि उहाँले बताउनुभयो। अध्यक्ष भण्डारीले यो अन्तिम पटकका लागि मात्र म्याद थपिएको र अब पूर्ण म्याद नथपिने स्पष्ट गर्दै सम्बन्धित सबैले अनिवार्य रूपमा विवरण दाखिल गर्नुपर्ने बताउनुभयो। अहिलेसम्म 3,500 जना भन्दा धेरैले सम्पत्ति विवरण बुझाइसकेका छन् भने 60 उजुरी पनि प्राप्त भएका छन्। आयोगले 2048 सालपछि सार्वजनिक पदमा रहेका, सेना निवृत्त भएका वा हटिसकेका, राजपत्र अंकित, विशिष्ट एवं प्रथम श्रेणीका सबै कर्मचारीले विवरण बुझाउनु पर्ने जनाएको छ। आयोगले पछिल्ला 35 वर्षको अवधिमा 2 चरणमा विभाजन गरी छानबिन अगाडि बढ़ाउने तयारी गरेको छ। अध्यक्ष भण्डारीले 40 वर्षदेखि 50 वर्ष जनाएको 50,000 जनाको सम्पत्ति विवरण प्राप्त हुने अपेक्षा राख्दै निर्धक्क भएर विवरण पेश गर्न सबैसँग आग्रह गर्नुभएको छ। मर्सिङ्गी समाचार अहिले यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
15: मुख्य समाचारका प्रायोजक
16: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोपाइटर मणिलाल विश्वकर्मा।
0: लमजुङको राइनसले आगामी आर्थिक वर्ष 40 करोड़ रूपियाँ संघीय अनुदान पाउने, कृषि वन प्रणाली प्रवर्धन कार्यक्रम अन्तर्गत लमसुङका पाँच सामुदायिक तथा कबुलियती वनमा अलैची खेती विस्तार 1,23,000 बिरूवा रोपिँदै दोर्दी हिमाल पर्यटन पूर्वाधार विकासका लागि 5 करोड़ बजेट विनियोजन र कोलसोत्तर नौ टक्सारमा मौरी पकेट क्षेत्रका किसानलाई मौरी पालन तालिम सँगै मौरी सहितको घर वितरण। बिहान 6:35 बजेको मर्सङ्गी समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र दिपेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी बिदा हुन्छु। रेडियो मर्सङ्गी 95 मेगाहर्ज इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: यो दाँतले मलाई साह्रै दुःख दियो।
1: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
0: जान त जाने, बरु कहाँ जाने होला खै।
1: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो ग्रेस डेन्टल क्लिनिकमा जाने नि।
2: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ, नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9865677272।
0: यो मोबाइलले पनि तनावै दियो भने
1: हैन, के तनाव दियो ए खुशी।
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो बैङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
4: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी बैङ्कको ठिक अगाडि पनि रहेको छ।

0: बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Mania?
1: Extreme energy drink.
2: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीधन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
5: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
6: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ
5: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्
6: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस् यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्
5: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0667520019 0667520370 वा 590370 जानकारी गराउनुहोस्
6: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ
5: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा
7: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ
5: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू इन्डोर प्लान्टहरू अर्नामेन्टल प्लान्टहरू विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ
7: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ
5: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ
7: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 9856 46244

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त।
1: ल बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
2: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
4: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
5: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
6: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843638518।
7: अनि तयो कागज केमा छिवा झिल्काई के पर्सनल नम्बर ब्लक लैबी
8: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर भए अफिसरी आएर ब्लक लै र खलखाई।
7: अनि बैंगरी
8: बैंगरी
7: चढ चाहिँ तली लगपर्दी चम लगपर्दी न आफै न मोबाइल नम्बर फेदिया बदेर ब्लक तयाई विषय आफै न ब्याङ्क दिदिनी जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम
8: सतर्क तना ठगी तब्द क्या जोगी न
9: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश।
10: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँ भरिलाई।
7: यो मोबाइलले पनि तनावै दियो भने
2: होइन, के तनाव दियो ए खुसी।
7: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
11: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।

0: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
1: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
0: थप जानकारीको लागि सम्पर्क 0665909999 98479629 सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको ठीक अगाडि।
2: नमस्ते, म लोक गायक बलवीर थापा अहिले

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। लो अब दुलाले सिन्दूर हाल्ने।
1: ओ अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचारी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचारी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: ठिलाइ दिने
1: अहा म यो बिहे गर्दिन
2: हैन के हो बिहे किन नगर्ने
1: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्र बिहे गर्छु
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने
4: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने बेच्दा पूर्ण मूल्य पाइने
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ फोन नम्बर 0665211083
6: सम्पर्क मोबाइल नम्बर 98573375
5: प्रोप्राइटर गणेश विश्वकर्मा मुनु विश्वकर्मा
4: सुन भनेको विश्वास हो विश्वासको अर्को नाम गणपति ज्वेलरी

0: Extreme energy drink.
1: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त।
2: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ। त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
1: होली बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
2: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
3: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं। स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जु।
4: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
2: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
5: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
2: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 98461 26 344, 98461 26 344।

0: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: आया मरे नि आमा, आया नि
5: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
4: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
5: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
4: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
5: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9850386780।
3: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9854213236 र 9854008961।

0: जय श्री राम जय श्री राम।
1: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
2: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
1: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
2: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
1: हो नि भाउजू।
3: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
4: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
3: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
4: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
3: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
4: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै लमजुङ।
5: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 074।
6: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
7: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
6: सार्वजनिक सवारी साधनमा
0: जय श्री राम जय श्री राम।
1: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
2: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
1: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
2: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
1: हो नि भाउजू।
3: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
4: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
3: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
4: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
3: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
4: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै लमजुङ।
5: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 074।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज
1: एउटा कुरा छ, त्यसपछि बाहिर अरू अरू कुरा आउँदै गर्दाखेरि भोलि सबै नै फेरि अदालततिर जाने व्यवस्था हुन सक्छ। त्यसैले गर्दाखेरि यसलाई चाहिँ वास्तवमा यो कुरा सर्ट आउट भइसकेको छ। सरकारले अहिले सरकारमा भएको पार्टीले जनतासँग जाँदैखेरि पनि आफ्नो वाचा पत्रमा हामी लाइसेन्सको अवधि 50 वर्ष पुर्याउँछौँ है भनेर भनिसक्नु भएको छ। र अहिले झनै झनै 80 लाख भन्दा बढी नेपालीहरूले यो क्षेत्रमा लगानी गरेका छन् होइन, त्यस कारणले गर्दाखेरि उहाँहरूले पनि नजिकबाट हेरेको छ। त्यसैले गर्दाखेरि मलाई लाग्छ सरकारले वाचा पत्र पूरा गर्छ र अहिले कामको स्पिड हेर्दा पनि वाचा पत्र अनुसारै गर्दै गरेका देखिन्छ।
2: ऊर्जा क्षेत्रमा अहिलेको लगानी चाहिँ कस्तो छ, विगतमा कस्तो थियो र अब यो स्थिर सरकार आएको छ, यसले लगानीकर्तालाई कतिको उत्साहित बनाएको छ?
1: यो जस्तो अहिले हेर्दाखेरि झनै 12,500 मेगावाट पीपीए भइसकेको छ, 4300 मेगावाट चाहिँ बिजुली उत्पादन भएको छ, त्यसमा 85% जति नेपाली निजी क्षेत्र नेपाली जनताले लगानी गरेका छन् त्यसमा। र अझै थुप्रै टोटलमा हेर्दाखेरि आजको समय हेर्दाखेरि झनै झन् 34,000 मेगावाट चाहिँ लाइसेन्स लिएर अगाडि बसिसकेका छन्, त्यसैमध्ये 16,000 मेगावाट चाहिँ पीपीएको लागि एप्लाई गरेर बसेका छन्। र आज झन्नै झन्नै अब यो त डेली बढिरहेको छ, झन्नै झन्नै 13-14 खरब जति लगानी यो क्षेत्रमा भइसकेका छ र थुप्रै आयोजनाहरू अन्डर कन्स्ट्रक्सनमा छन् र अबको 2-3 वर्षमा अर्को झन्नै 5 खरब जति बढ्ने स्थितिमा पुगेका छ, किनभने सबै आयोजनाहरू अन्डर कन्स्ट्रक्सनमा भएको हुनाले गर्दाखेरि। र अब सरकारको साँच्चै आज जुन वाचा पत्र, जुन शासकीय सुधारका 100 दिनका 100 बुँदेमा लेखेका र नीति तथा कार्यक्रममा प्रस्तुत भएका कुराहरूलाई अगाडि लिएर सरकारले नीति बनाएर अगाडि बढाएर दिएर जाने हो भने यो देशलाई यो सरकारले सोचेको सपना यो रोजगारदेखि लिएर यो जीडीपीको एउटा स्टेजमा पुर्याउने भन्ने त्यो छ र 100 बिलियनको यो इकोनोमी भन्ने कुरा चाहिँ वास्तवमा जलविद्युतले पुर्याउन सक्छ भने यही मात्रै एउटा आधार हो र जलविद्युत अथवा ऊर्जा नै हो र ऊर्जा पछि मात्र अन्य सेक्टरहरू ओपन हुन्छ, किनभने आज आइटीका कुरा गर्छौँ, इन्डस्ट्रीका कुरा गर्छौँ, थुप्रै खालका नयाँ नयाँ एआईका कुरा गर्छौँ होइन, 5-7 प्रदेशमा अब नयाँ नयाँ इन्डस्ट्रीहरू राख्ने कुरा गर्छौँ हामी, यी सबैलाई बिजुली भएन भने त त्यो सम्भावनाको कुरै छैन होइन। त्यसले गर्दाखेरि अस्ति भर्खरै सम्मानजीको कुरा पनि सुनेको थिएँ, हामी प्रत्येक घरको चुलोमा बिजुली पुर्याउने कुरा गर्छौँ, अब कुरा मात्रै गरेर होइन, अब बिजुली खपत त त्यहाँ हुन्छ र मैले धेरै पटक भने साँच्चै नै हामीले त्यहाँ पुर्याउने हो भने अब पूर्वाधारमा खर्च गर्नु पर्यो, यसपालि त्यही भएर बजेट धेरै राखेको छ, यदि भए जति सबैले एउटै टाइममा इन्डक्सन बालिदियो भने यो लोड धान्नै सक्दैन, त्यसले गर्दाखेरि काठमाडौँमा मात्रै 50 अरबभन्दा बढी लाग्छ होला।
2: त्यो सही हो, त्यो कुरा
1: अनि त्यो सही हो, यो त मैले 5 वर्षदेखि यो हामीले त सधैँ भनिरहेको कुरा र त्यसले गर्दाखेरि गाडी नै गाडी किनेर पनि हुँदैन, बाटो बनाउनु पर्छ, त्यस कारणले गर्दा त्यहाँ पुग्ने क्वालिटीको पहिला पूर्वाधारमा खर्च गरौँ है भनेर हामी भनेका छौँ र यसपालि सरकारले सबभन्दा बढी बजेट पूर्वाधारमा दिएछ, पूर्वाधारको विकास भएपछि मात्रै अन्य सेक्टरमा हुन्छ, त्यसले गर्दाखेरि अब पूर्वाधारको विकास गर्यो भने खपतमा जोड दिन थाल्छन्, खपतमा जोड दिने बित्तिकै अब अहिले नै ग्यासमा कमी आउन थालेको छ, इन्धनमा कमी आउन थालेको छ होइन, त्यसले गर्दा प्रचुर मात्रामा क्वालिटीका बिजुली र समयमा बिजुली पाइन्छ भन्ने खालका कुराहरू ग्यारेन्टी गर्यो भने सरकारले भनेको छ अब जस्तो 30,000 मेगावाट बिजुली उत्पादन गर्नलाई त झन् टोटलमा त 70 खरब लाग्छ, भनेपछि यो क्षेत्रले नै नेपालीलाई मात्र होइन, विदेशमा बस्ने नेपाली मात्र होइन, संसारभरिका मान्छेहरू अहिले व्यापारीहरू चाहिँ नेपालमा लगानी गर्नको लागि भनेर उत्साह हुन थालेछन्।
2: हामीले अहिले यो लगानीको आकर्षण बढ्दो छ, तर अब सरकारले पूर्वाधारमा लगानी गर्नु नै पर्छ, बजेट पनि छुट्याएको छ। हामीले अपेक्षा गरौं यो बजेट कार्यान्वयनमा द्रुत गतिमा अगाडि बढ्छ। यो प्रसारण लाइन अभावले निजी क्षेत्रका परियोजनामा चाहिँ कस्तो असर पार्दछ?
1: थुप्रै जसो अहिले समव्याज तिर्न सकेका छैन, बिजुली उत्पादन भएको छ, ट्रान्समिट हुँदैन, समव्याज तिर्न सकेका छैन। सबभन्दा पहिला पूर्वाधार बनाउने जिम्मा भनेको सरकारको हो, अहिलेको सरकारले बुझिहाल्छ। हामी योभन्दा अघिल्लो पनि हुन त सरकारले बनाउनु पर्ने पूर्वाधारको कुरा, ट्रान्समिसन लाइनका हामी राज्यलाई गएर, सरकारलाई गएर, अर्थमन्त्रीलाई गएर भन्थ्यो कम्तीमा पूर्वाधारको क्षेत्रमा बजेट छुट्याइदिनुहोस् है।
2: र पूर्वाधार भनेर त के चाहिँ
1: मेजर भनेको हामी त हामीले भनेको त ट्रान्समिसन लाइन हो, हुन त बाटो पनि हो, बाटो भएन भने र बाटो भनेको जनता जनमाझ पुग्ने हो र अर्को ट्रान्समिसन लाइनमा हो होइन, र अर्को डिस्ट्रिब्युसन अहिले काठमाडौँकै कुरा गर्यौँ नि, यो पनि यहाँ भएका कतिपय पुराना त्यो लोड एकदमै 11 KVA त्यहाँ एकदमै पुराना सिस्टमका छन् होला, ट्रान्सफर्मरहरू फेर्नु पर्ने होला होइन, यी सबै कुरामा चाहिँ बजेट दिनु पर्यो। त्यस कारणले गर्दा मात्रै अनि हामी एकदमै बिजुलीमय देशमा पुर्याउन सकिन्छ भनेर हामीले भनेको थियो, अहिले खर्च गरेका छ। त्यस कारण एउटा कुरा, उत्पादन हुने बिजुली समयमा ठाउँमा पुर्याउन सकिन्छ र त्यहाँ पुगेको बिजुली खपत गर्ने ठाउँमा पुर्याउनलाई क्वालिटीको बिजुली त पुर्याउनु पर्यो नि, त्यस कारण दुइटै कुरा गर्न सकिन्छ। त्यस कारणले गर्दाखेरि यसमा चाहिँ खर्च गर्नु पर्यो, यसमा काम गर्नु पर्यो भनेको छ। मलाई लाग्छ सरकारले अब त्यतातिर अगाडि बढाए जस्तो लाग्छ। यसलाई चाहिँ बजेट छुट्याइन्छ, बजेट खर्च हुँदैन, बजेट खर्च नहुने भनेको काम नहुने हो। त्यस कारणले गर्दा यसलाई द्रुत गतिमा काम गर्ने होइन, काम नगर्नेलाई कुन खालको पनिस गर्ने त्यो खालको काम गर्ने, तर काम गर्नुभन्दा अगाडि गर्नुपर्ने पूर्वाधारहरू, वनले रोक्यो भन्छ, एउटा पोल सार्दैन भनेर रोक्यो भन्छ जग्गा अधिकरणले, यी कुराहरू चाहिँ सरकारले गरिदिनुपर्ने कुरा चाहिँ त्यसलाई टेन्डर दिनु अगाडि नै सकिदिने खालका कुराहरू गरेर सरकारले भनेको समयमा यी काम चाहिँ सक्नु पर्यो।
2: हाम्रै स्वदेशका लगानीकर्तालाई पनि आकर्षण गर्नुपर्ने अवस्था छ अहिलेको अवस्था, किनकि अर्थतन्त्र अलिकति दरायसी नै छ। हाम्रो तथ्याङ्कले पनि त्यो देखाउँछ, सरकार अलिक त्यसलाई सुधार उन्मुखतर्फ बढ़िरहेको छ। नयाँ विदेशी लगानीकर्ता पनि ल्याउनु पर्ने अवस्था छ। अब हाम्रो नीति त पुरानै छ, अघि पनि सरले केही कुराहरू उकाइसक्नु भयो त्यसको छलफलमा। यो नीतिगत सुधार चाहिँ हामीले तत्काल गर्नुपर्ने काम, दीर्घकालमा र मध्यकालमा चाहिँ कसरी अगाडि बढ़नुपर्छ यो क्षेत्रलाई सुधार गर्दै अगाडि बढ़ाउनको लागि?
1: जस्तो सरकारले अब थुप्रै कुराहरू यी कुराहरूलाई राखेका छ, यसलाई कानून बनाउनु पर्यो कि। जस्तो अहिले सनसेट लको कुरा गरेका छ, लगानु पर्यो, लगानी गर्नको लागि सहज खालका वातावरण बनाइदिनु पर्यो सबभन्दा ठूलो कुरा, र लगानी गर्नलाई आकर्षित हुने खालका, किनभने आज त हामीलाई चाहिएको छ, त्यस कारणले त्यो खालको गर्नु पर्यो। र विदेशी लगानीको कुरा पनि अब अहिले बजेटको कुरा गर्दा, नीति तथा कार्यक्रमको कुरा गर्दा, यो सहबुद्धि कुरा गर्दाखेरि एकदम आकर्षित छ, तर त्यसलाई कानूनमा परिवर्तन गर्नु पर्यो कि। कानूनमा परिवर्तन नगरिन्जेलसम्म के पनि सम्भव हुने रहन्छ, किनभने हिजोको योभन्दा अघिल्लो वर्षमा पनि हामीले बजेटको स्वागत गर्यौं, थुप्रै ऊर्जाका कुराहरू पर्या छन्, यही पर्या छ, जस्तो ईआईए यति दिनमा सक्ने भनेर बनाएको छ होइन, त्यसपछि अरू ट्रान्समिसन लाइनका कुराहरू छन्, थुप्रै कुराहरू छन्, तर त्यो कहिले लागू भएन कि। भ्याटमा पर मेगावट 50 लाख रिफन्ड गर्ने भनेर बजेटमा आयो, तर त्यो लागू भएन, अब कुन दिन अब मुद्दा जानुपर्ने स्थिति आइसक्यो। त्यसले गर्दाखेरि सरकारले गरेका कुराहरू, यसलाई जति अहिले गरेका छ, धेरै मागेर सरकारले गर्न नसक्ने कुरा मागेर पनि हुँदैन, कम्तीमा कमिट गरेका छ, यसलाई कानूनत कानून बनाउँदाखेरि, यसका नीति नियम बनाउँदाखेरि बरु हाम्रा सल्लाह सुझाव निजी क्षेत्रको चाहे निजी क्षेत्रहरूले त्यो पनि दिन्छन्, तर यसलाई तुरन्त लागू गरेर र सरकारले ऊर्जाको क्षेत्रलाई अगाडि बढाउने भनेर एउटा पब्लिक एनाउन्समेन्टै गरेर र जनताहरू लगानी गर्नको लागि तपाईँहरू पनि आउनुहोस्, हामी राज्यले बनाउने नीति नियम र कानून हामी बनाउँछौँ, तपाईँहरू लगानी गर्नुहोस् भन्ने खालको वातावरण बनाइदियो भने नेपाली जनताले पनि धेरै लगानी गर्न सक्छन्। विदेशमा बस्ने नेपालीहरू छन् अनि नपुगेका मात्रै विदेशीहरूलाई लगानी गर्ने हो, र सरकारले अहिले अगाडि बढ़िरहेको छ, यसलाई चाहिँ नीतिगत सुधारहरू गरेर अगाडि बढ्नुपर्छ।
2: तपाई अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा बजेटमा ऊर्जा क्षेत्र समस्या र सम्भावनाका बारे स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्यानका अध्यक्ष गणेश कार्कीसँग कुराकानी गरिरहेका छौ। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
3: Dear consumer, this is me, and I work for Michelin, worldwide franchise, India to Michigan, and I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome, super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin, Michelin.
4: World's number one tire brand.
5: People's Campus काठमाडौँको भर्ना सम्बन्धी सूचना।
6: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
5: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
6: यहाँ TU अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
5: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 5351-990 सम्पर्क गर्नुहोला।
6: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
5: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
6: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
5: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-696
7: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क।
2: तपाईं अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी बजेटमा ऊर्जा क्षेत्र समस्या र सम्भावनाका बारे स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अध्यक्ष गणेश कार्कीसँग कुराकानी गरिरहेका छौ। सरलाई कार्यक्रम बदलिदो नेपालमा फेरि पनि स्वागत छ। अब हामीले यो ऊर्जा क्षेत्रको बारेमा कुराकानी गरिरहँदा बजेटका कुराहरू गर्यौं, यसका समस्या, नीतिगत कुराहरू, वैदेशिक लगानीका कुराहरू पनि गर्यौं। अब नेपालले विद्युत निर्यात बढ़ाउने लक्ष्य लिएको छ, बजेटले त्यसलाई सहयोग गर्ने व्यवस्था गरेको छ, त्यसरी हामीले अब निर्यातमुखी हुनको लागि चाहिँ अघि त तपाईँले एउटा प्रसारण लाइनको कुरा उठाइसक्नु भएको थियो।
3: अनि जस्तो बजेटमा दुईटा कुरा गरिरहेको छ, जस्तो एउटा उत्पादन भनेको छ, एउटा चाहिँ ट्रान्समिसन लाइनमा निजी क्षेत्रलाई दिइनेछ भनेर भनेको छ, र यो ट्रान्समिसन लाइन समस्या पर्यो। अर्को कुरा निजी क्षेत्रलाई पनि विद्युत व्यापारको लागि अगाडि बढाइनेछ भनेर भनेको छ। वास्तवमा सरकारले सबै कुरा सरकारले नै गरेर सकिन्छ भन्ने हुँदैन, र जी2जीमै काम गर्दाखेरि कहिलेकाहीँ थुप्रै प्रोसेसहरू हुन्छ, र भारतमा पनि थुप्रै निजी क्षेत्रहरू झनै झनै 50-60 निजी क्षेत्रका कम्पनी छन् विद्युत व्यापारमा काम गर्नेहरू। त्यस कारण निजी क्षेत्रले काम गरे पनि छिटो छरितो काम गर्न सकिन्छ, त्यसैले गर्दाखेरि निजी क्षेत्रलाई पनि फेरि निजी क्षेत्रले उत्पादन गर्दै गरेका बिजुलीहरू म आफै निजी क्षेत्रका कम्पनीहरू आइदिए भने बेच्नको लागि सजिलो हुन्थ्यो भन्ने खालको कुरा पनि हो, र हामीलाई उत्पादन गरेर हामीलाई पुगेको बढी भएका बिजुलीहरू छिमेकी देशहरूमा बिक्री गर्नको लागि सरकार पनि त्यही अनुसारले लबिङ गरिरहेको देखिन्छ। र अहिले भर्खरै भएको अब राष्ट्रपतिका सभापतिको भिजिटमा पनि ऊर्जालाई अलिकति प्रायोरिटी दिएको देखिन्छ, र यो परराष्ट्र मन्त्रीज्यूको भिजिटमा पनि ऊर्जाका कुराहरू अलिकति उठाइएको जस्तो देखिन्छ। र अहिले हेर्दाखेरि मध्य पूर्व एसियाको यो के अरे क्षेत्रको यो हेर्दाखेरि त्यहाँको सङ्कटले गर्दाखेरि भारतमा पनि कुनै न कुनै किसिमको सङ्कट होला जस्तो देखिन्छ, र यो नै राइट टाइम हो, यसलाई हामीले चाहिँ राम्रोसँग उसँग डिल गर्न सक्यो भने लङ टर्म व्यापार गर्न सकिन्छ भारतसँग। त्यसैले गर्दाखेरि सरकार बढीभन्दा बढी बिजुली नेपालमा खपत गरौँ भनेर लागेको छ, र त्यो सँगसँगै बढी भएका बिजुलीहरू चाहिँ कसरी छिमेकी देशहरूमा बेच्ने भनेर त्यो अनुसारले लागेको छ, र निजी क्षेत्रहरू पनि तपाईँहरू पनि तयार हुनुहोस् है भनेर भने जस्तो देखिन्छ।
2: यो अहिलेसम्म हाम्रो एग्रिमेन्ट सम्झौता भनेको भारत र बंगलादेशसँग छ होइन, विद्युत निर्यात विस्तारका लागि सरकारले यी देशहरूसँग थप विस्तार गर्नको लागि के गर्नुपर्छ?
3: कम्तीमा यो अहिलेकोलाई 10,000 मेगावाट भारतमा बेच्ने भनेर भनेको छ, यसलाई चाहिँ लङ टर्म एउटा पीपीए गरेर अब 50 वर्षको लागि 30 वर्षको लागि बेच्ने भन्ने खालको एउटा नीति लिनुपर्छ, र त्यो बाहेकका किनकि यो अहिले सबभन्दा समस्या प्रत्येकचोटि के अरे एप्रुभल लिनुपर्ने स्थिति छ, र एप्रुभल नदिने र हामी नेपालबाट 1,000 मेगावाट बिजुली यो दिनमा दिन सक्छौँ है भन्ने, किनभने अहिले त हामीसँग पनि बिजुली छैन, 2-3 महिना 4 महिना बिजुली हुन्छ, अर्को 5-6 महिना बिजुली उनीहरूसँग किन्नुपर्छ होइन, त्यसले गर्दाखेरि कम्तीमा हामी उत्पादन गर्छौँ यति बेच्न सक्छौँ भन्ने हिसाबले हामीले कन्क्रिट प्लान पनि दिनुपर्छ, र भारतसँग पनि कम्तीमा ल है हामी हाम्रा यति बिजुली दिन सक्छौ, तिमी 30 वर्षको लागि 50 वर्षको लागि किन्देऊ भनेर त्यो अनुसारले हामीले उहाँहरूसँग छलफल गर्न सक्यो भने कम्तीमा एउटा लङ टर्म व्यापार, स्थायी व्यापार हुन्छ। त्यस कारणले गर्दा सरकारले यतातिर पनि लागेका देख्छ, र कोही कोही बेला अब बर्खामा बढी भएका बिजुली त्यसलाई त अब डेली बेसिसमा अब यो एक्सचेन्जमा लगेर बेच्दा पनि त्यो फरक हुन्छ, तर हाम्रो अलिकति ब्याङ्क फाइनेन्सिङ गर्नुपर्ने भएको हुनाले गर्दाखेरि लङ टर्म एग्रिमेन्ट गराउन सक्यो भने कम्तीमा सुरक्षित लगानीकर्ताहरू पनि सुरक्षित हुन्थे।
2: जस्तो सर एउटा कुरा मलाई जान्न मन लाग्यो, तपाईँ एउटा इपानको नेपालको अध्यक्ष पनि भएको नाताले, यो जस्तो बर्खामा बढी भएको बिजुली हाम्रो हिउँदमा घटिरहेको हुन्छ, बिजुली पुगिरहेको हुँदैन, यो स्टोर गर्ने सिस्टम चाहिँ के छ हाम्रो नेपालमा, त्यो छ कि छैन, वा विश्वमा चाहिँ के छ यसमा?
3: अनि स्टोरेज प्रोजेक्टहरू बनाउन थालेका छन् भर्खरै, यो पहिला त अब सजिलो खालको नीति थियो, अब किन बिजुली चाहिएको थियो उत्पादन गरिहाले, अब चाहिँ बिस्तारै बिस्तारो स्टोरेज प्रोजेक्टलाई यो बजेटले पनि स्टोरेजलाई अलिकति प्रायोरिटी दिएको छ एउटा कुरा। अर्को चाहिँ सर्ट टर्म स्टोरेज भनेको त ब्याट्री नै भनेको, ब्याट्री अब कतिसम्म यो ग्रिन इनर्जी हो कि होइन भन्ने कुरा आउँछ, तर लङ टर्म स्टोरेजको लागि त जस्तो कुलेखानी जस्तै चाहिँ अब त्यस्ता प्रोजेक्टहरू बनाउनको लागि सरकारले थुप्रै खालका प्रायोरिटीहरू दिएका छन्, अब यो फाइनेन्सिङदेखि लिएर यो आइपिओ जाने सुविधाहरूदेखि लिएर थुप्रै यो बजेटले पनि गरेका छ। त्यस कारणले अबका दिनहरूमा त्यतातिर सरकार अलिकति अगाडि बढ्छ कि भन्ने लाग्छ, तर हिजोको दिनमा अब यो रन अफ रिभर नै चलाएको थियो। तर त्यति हुँदा पनि के चाहिँ राम्रो छ भने हामीसँग बर्खामा बढी बिजुली हुन्छ र हिउँदमा कम हुन्छ। हामीसँग बर्खामा चाहिँ बढी भएका बिजुली भारतका कतिपय हाम्रा सहरहरूमा बर्खामा धेरै बिजुली चाहिन्छ अत्याधिक गर्मीका कारणले गर्दाखेरि, त्यसले गर्दाखेरि हामीलाई नेचरले पनि साथ दिएको छ। यो कुरालाई हामीले साँच्चै नै उहाँहरूसँग रिलेसन मेन्टेन गरेर यो कुरालाई चाहिँ साँच्चै व्यापारमा बदल्न सक्यो भने हामीलाई पनि फाइदा हुन्छ, उहाँहरूलाई पनि फाइदा हुन्छ।
2: भनेपछि अब निर्यातमुखी जलविद्युत परियोजनाका लागि सरकारले विशेष व्यवस्था कायम गरेर अगाडि बढ्न चाहिँ आवश्यकता छ,
3: त्यो चाहिँ अपरिहार्य हो। किनभने अहिले 12,000 मेगावाट उत्पादन अहिले अब के गरेन भने 12,500-13,000 पुग्छ, सबै खपत गर्न सकिन्छ कि सकिँदैन भन्ने एउटा कुरा, 13,000 खपत गर्यो भने पनि फेरि हिउँदमा त हामीसँग 4,000-5,000 हुन्छ, फेरि 6,000-7,000 बिजुली मेगावाट बिजुली उसँग किन्नुपर्ने हुन्छ। त्यस कारणले हाम्रो प्रायोरिटी भनेको 12 महिना हामीलाई कति बिजुली चाहिन्छ त्यति बिजुली चाहिँ 12 महिनालाई पुग्ने बिजुली हामी खपत गरौँ, मिनिमम कति सरकारले 13,500 भनेको छ, 13,500 बाह्रै महिनालाई खपत गरौँ र त्योभन्दा बढी उत्पादन भएको बर्खामा त हामीसँग बढी हुन्छ जहिले पनि, ती बिजुलीहरू कसरी छिमेक देशमा भारत छ बङ्गलादेश छ अब अलिअलि भनौँ न 5,000 मेगावाट त चाइनातिर बेच्न सकिएला, त्यतातिर चाहिँ अलिक पहल गर्नु पर्ला।
2: जस्तो सर अब अहिले यो मध्य पूर्वमा चलेको यो द्वन्द्व छ नि, यसले हाम्रो यो ऊर्जा क्षेत्रमा चाहिँ कतिको प्रभाव पारेको छ कि नै?
3: अनि प्रभाव त जस्तो इन्धनको मूल्य बढेको छ त्यसले एकदम ठूलो प्रभाव पारेको छ, तर यसलाई अपर्च्युनिटीको हिसाबले हेरेर सरकारले अब साँच्चै यस्ता खालका समस्याहरू भोलि पनि पर्ने रहेछन् र ऊर्जा उत्पादनमा बढी जोड दिएर र यस्ता खालका उद्योग धन्दाहरू कल कारखानाहरू र यो कम्तीमा खाना पकाउनेदेखि गाडी चढ्नेदेखि लिएर डेली हामीलाई ऊर्जा चाहिने ठाउँहरूमा चाहिँ कम्तीमा विद्युतले त्यसको परिपूर्ति गर्यो भने कम्तीमा धेरै टेन्सन लिएर जनताहरू हिँड्नु पर्दैन थियो, किनभने आजको दिनमा पनि त यो ग्यासको लाइन कति लामो हुन्थ्यो होला, अहिले त छैन नि, कम्तीमा एकछिन ढिलो छिटो होला, खाना त पकाएर खान पाउँछु भन्ने त छ नि इन्डक्सनले गर्दाखेरि होइन, त्यसले गर्दाखेरि सरकारले यसलाई चाहिँ अलिकति जोड दिनुपर्छ भन्ने लाग्छ। र अब परनिर्भर होइन आत्मनिर्भर हुने स्वदेशी उत्पादनलाई खपतको बढाउने सरकारले पनि त्यो प्रायोरिटी दिने र हामी जनताले पनि त्यतातिर लाग्नुपर्छ।
2: जस्तो यो उत्पादन बढ्दै जाँदा आन्तरिक खपत बढाउने भनिरहँदाखेरिमा जुन अब सरकारले भर्खर एउटा जुन ट्याक्स लगाइदियो भ्याट लगाइदियो, यसले चाहिँ यो जलविद्युत हाम्रो यो प्रयोगमा चाहिँ केही फरक पार्छ कि नै?
3: अलिक ठुल्ठुलालाई अब ऊ होला, तर हेर्दाखेरि थोरै तिर्नेहरूलाई त्यति धेरै ठुलो धेरै पैसामा लाउनु हुन्थ्यो हुँदैन थियो एउटा फरक कुरा हो, र हामी चाहिँ हाम्रा बिजुली हामी बेच्छौँ नि, हामी बिजुली हाम्रा बिजुलीमा चाहिँ भ्याट लाऊ भनेर हामी भनिरहेको थियौँ हामीले धेरै, किनकि हामीले भ्याट क्लेम गर्न पाएनौँ। तर एकदम हेर्दाखेरि त्यस्तो एकदमै धेरै ठुलो असर पर्छ जस्तो लाग्दैन निम्न तथा मध्यवर्गकालाई, र अलिकति ठुलो चलाउँछु भन्नेलाई चाहिँ अलिकति केही भन्दा अलिकति बढी चाहिँ देखिन्छ। अब सबैतिर कुरा त उठिरहेको छ, अब ट्याक्स बढाउँदाखेरि त उठिहाल्छ, कति ठाउँमा घटाएको छ होइन, अब हाम्रै 10 लाखसम्मको इन्कमको कुरा गरेको छ, त्यो ठुल्ठुला इन्कमहरूलाई पनि छ, अब सरकार चल्नु पर्यो त्यसैको लागि बढायो होला यसमा, तर सरकारले यसलाई कसरी सोचेर चाहिँ अगाडि बढाउनु पर्छ भन्ने लाग्छ।
2: जस्तो जसले अलिकति सानो उद्यमहरू गर्छ नि बिजुली बढी खपत गरेर, उनीहरूलाई त केही असर पर्ने जस्तो देखिन्छ नि होइन?
3: त्यो सानतिनो उसलाई त अलिकति 5% फरक पर्ने भयो, र सर्टेन 50 किलोवाट भन्दा माथि बढ्नेलाई 5% बढ्यो भनेर सोच्दा हुन्छ, त्यो सानसानोलाई त बढेन छ, किनभने अस्ति अर्थमन्त्रीज्यूले हिसाब गरेर देखाउँदै हुनुहुन्थ्यो 1,000 तिर्नेलाई 25 रुपियाँ बढ्यो भनेर, त्यसले गर्दाखेरि जति बढ्दै गयो त्यो छ। तर के चाहिँ हुनुपर्छ भने एकदमै धेरै खपत गर्छु भन्नेलाई ट्याक्स लिने भ्याट लिने अर्कै कुरा, तर अलिकति रिबेट दिने चलन चाहिँ गर्नुपर्छ। धेरै बिजुली खपत गर्छु भन्नेलाई चाहिँ त्यो भोलिका दिनहरूमा त्यो अलिकति त्यसलाई इन्सपायर गर्ने नीति चाहिँ ल्याउनुपर्छ। र ग्याप पनि धेरै छ हामीले बेच्ने र सरकारले बेच्नेमा। भोलिको दिनमा बा रेटै घटाइदिन्छ कि बिजुलीको, त्यो त्यताबाट सब्सिडी दिन सक्छ सरकारले अब चाह पनि। र यसैले साना उसलाई चाहिँ त्यति धेरै असर पर्या देख्दैन, र बिचका र ठुलालाई चाहिँ अलिकति केही न केही पैसा बढ्यो।
2: जस्तो अब यसरी हाम्रो आयोजनाहरू बढ़िरहेको छ नि, एकदम छिटो तत्काल आयोजना बनेर नेपालले फाइदा लिन सक्ने त्यस्ता ठूला आयोजनाहरू चाहिँ के के छन्, कस्ता कस्ता आयोजनाहरू?
3: थुप्रै आयोजनाहरू छन्, जस्तो 12,500 मेगावटकामा 43,000 बनिसक्यो, र अर्को 5,000 भन्दा बढी झन्डै 6,000 मेगावट कन्स्ट्रक्सनमा छन्। भनेपछि यी त 2-3 वर्षमा बन्छन्, अर्का 2,000 भन्दा बढी आयोजना चाहिँ फाइनेन्सियल क्लोजरका चरणमा छन्। भनेपछि धेरै आयोजनाहरू बन्ने चरणमा छन्। अहिले सरकारले अब फर्दर म केही गर्दिनँ भनेर निर्णय गर्यो भने पनि झन्डै 12,500 वर्षमा पनि 11,000 मेगावाट बिजुली उत्पादन हुने चरणमा पुगिसकेका छन्। ती बाहेकका अरू थुप्रै आयोजनाहरू निजी क्षेत्रले पनि ठुल्ठूला 300, 400, 500 मेगावाटका आयोजनाहरू लिएर पिपीएको पर्खाइमा बसेका छन्। अब त्यो पिपीए कहिले खोलिदिने भन्ने सरकारको निर्णय बित्तिकै उनीहरू अगाडि बढिहाल्थे। त्यसैले गर्दाखेरि सरकारले जुन खालको सोच लिएर अगाडि बढ्छ, हामी त अझ के भन्छौँ भने अहिले थुप्रै सरकारले यो वर्ष पनि धेरै आफै गर्ने भनेर भनेको छ। राज्यले म सबै कुरा आफै गर्छु भन्ने राम्रो कुरा हो, राज्य धनी हुन्छ, तर राज्यले गर्दाखेरि राज्यसँग त्यो खालको सोर्स छ कि छैन, त्यो खालको पैसा छ कि छैन, र राज्यले गर्दै गर्दाखेरि कति कस्टमा बनाउँछ भन्ने कुरा चाहिँ बुझ्नुपर्छ भन्ने लाग्छ मलाई। किनभने हिजोका उदाहरणहरू हेर्दाखेरि राज्यले बनाएका आयोजनाहरू निकै मगा परेहरू पनि देखिन्थ्यो, र राज्यले नीति निर्माण गरेर नीति ऐन कानून निर्देशिका के हुन्छ त्यो बनाइदिएर निजी क्षेत्रहरूलाई र तपाईँहरू बनाउनुहोस् अगाडि बढाउनुहोस् भनेको खण्डमा अझ त्योभन्दा राम्रा र त्योभन्दा राम्रो कस्टमा पनि बनाउँछ। त्यस कारण सरकारलाई पनि हामीले त्यसो गर्दा पनि राम्रो हुन्छ भनेर सुझाव त दिएका छौँ, तर अब राज्यले हामी गर्छौँ भन्यो भने कसैले नगर भन्ने कुरा थाहा हुँदैन।
2: जस्तो अब सरकारले नवीकरणीय ऊर्जा भनेर जस्तो सौर्य ऊर्जा, पम्प स्टोरेज, ब्याट्री स्टोरेज जस्ता क्षेत्रमा बजेटले पर्याप्त ध्यान दिएको देखिन्छ। यो स्टोरेजहरू चाहिँ सबै नै आवश्यकता छ कि नेपाललाई चाहिने चाहिँ प्रमुख स्टोरेज कुन कुन आवश्यकता छ, कसरी अगाडि बढ्दाखेरि चाहिँ भोलि भने सरकारलाई निजी क्षेत्रलाई यसले राहत महसुस दिलाउन सक्छ?
3: अनि सोलर त अब सर्ट टर्म के अरे उसको लागि दिनभरिको लागि हो होइन, सोलर त कति ठाउँमा हुन्छ र चाँडै पनि बन्छ, त्यो राम्रै होस्। अब अगाडि बढिरहेको छ राज्य, पम्प स्टोरेज कति सम्भव छ के छ भनेर अब स्टडीको फेजमै छ, र स्टोरेज प्रोजेक्टतिर अलिकति लाग्नुपर्छ सरकारले अलिकति, किनभने हामीलाई पिकिङको बेलामा अथवा यो हिउँदको बेलामै बिजुली कम हुने भएको हुनाले गर्दाखेरि राज्यले त्यतातिर लाग्नुपर्छ, र त्यही खालका पोलिसीहरू अगाडि बढाएर लाग्नुपर्छ भन्ने मलाई लाग्छ। र काहीँ न काहीँ मिक्स एनर्जीको विकास त गर्दै जानुपर्छ, किनकि एकै खालका अहिले भने जस्तो रन अफ द रिभर मात्रै भयो भने हामीसँग हिउँदमा त झन्नै 30% मात्रै बिजुली हुन्छ, त्यसले गर्दा नपुग्न सक्छ। त्यस कारणले गर्दाखेरि ब्यालेन्सको लागि सबै खालका ऊर्जाहरूलाई अगाडि बढाउनुपर्छ।
2: यो नवीकरणीय ऊर्जामा निजी क्षेत्रको भूमिका बढाउन चाहिँ के गर्नु पर्ला?
3: अनि सरकारको पोलिसी नै होइन, सरकारले पोलिसी नीति निर्देशिका जसरी बनाउँछ जसरी अगाडि बढ भन्छ, निजी क्षेत्रहरू अगाडि जाँदै गर्दा अब नाफा देखे भने नै जान्छन् होइन, त्यसले गर्दाखेरि सुरक्षा देखे भने जान्छन्, र हाम्रो लगानी सुरक्षित छ यो भन्ने ठाउँमा देखे भने जान्छन्। त्यस कारणले गर्दा सरकारले चाहिँ एउटा त्यो नीति त्यो अनुसारको बनाइदियो भने निजी क्षेत्र त जुन ठाउँ खोलिदिन्छ त्यतैपट्टि जान्छन्।
2: हरित ऊर्जा प्रवर्धनका लागि बजेटमा केही कमीहरू छ कि नै?
3: अनि भर्खर अब सुरुवात हो, अब ठिकै छ, यसलाई त अगाडि बढाउँदै जानुपर्छ होइन, त्यो त्यसमा त्यति धेरै ऊ छैन, तर कतिपय अब निजी क्षेत्रलाई अगाडि बढाइदिँदै जाँदाखेरि सजिलो हुन्छ।
2: कार्यक्रम बदलिदियो नेपालमा आज हामी बजेटमा ऊर्जा क्षेत्र समस्या र सम्भावनाका बारे कुराकानी गरिरहेका छौं। आज हामीसँग हुनुहुन्छ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अध्यक्ष गणेश कार्की। ऊर्जा क्षेत्रका लागि आवश्यक कानून सुधार बजेट मार्फत केही सम्बोधन हुँदैछ र केही चाहिँ सरकारले अध्यादेश मार्फत पनि अगाडि लाँदैछ। अब यो कर र राजस्व नीतिहरू छन् जुन ऊर्जा क्षेत्रको लागि, यो ऊर्जा विकाससँग सम्बन्धित कर तथा राजस्व नीतिलाई कसरी मूल्याङ्कन गर्नुपर्छ?
3: होइन, हामीले त अब कतिपय सुझावहरू पनि दिएका थियौँ, कस्तो भने ऊर्जा क्षेत्रको यति धेरै विकास गर्ने हो भने अलिकति फ्लेक्सिबल हुनुपर्छ, जस्तो हाम्रो ट्याक्सकै कुराहरू थिए। होइन, ऐनमा एउटा ट्याक्स छ तर पछि परिवर्तन गरेर फरक खालको लगाइएको छ। होइन, जस्तो 30,000 मेगावाट बनाउने भनेको छ कम्तीमा, अहिले दिइरहेको सब्सिडिजहरू कम्तीमा 30,000 मेगावाट बिजुली उत्पादन गरिन्जेलसम्म, जस्तो अहिले 10 वर्ष ट्याक्स फ्री छ, त्यसपछि 5 वर्ष अर्को 5 वर्ष चाहिँ 50% फ्री भनेर भनेको छ। त्यो चाहिँ लगानी धेरै चाहिने हुनाले गर्दा यो कन्टिन्यू 30,000 मेगावाट पुर्याउन्जेलसम्मलाई यसलाई चाहिँ अघि 10 वर्षलाई बनाएको छ, 10 वर्षलाई छोट दिनुपर्छ भनेर भनिरहेको छ। सरकारले यस्तो कुराहरूलाई चाहिँ अलिकति सोच्नुपर्छ, किनभने धेरै ठुल्ठुलो इन्भेस्टमेन्ट अरू इन्भेस्टमेन्ट जस्तो होइन, त्यस कारणले गर्दा यो लङ टर्म इन्भेस्टमेन्ट भएकोले लङ टर्म प्लानिङ सरकारले अगाडि लिएर जानुपर्छ जस्तो लाग्छ।
2: अब यो बजेट कार्यान्वयन भए ऊर्जा क्षेत्रमा कस्तो परिवर्तन आउला?
3: यो बजेट त जस्तो पूर्वाधारका क्षेत्र, ट्रान्समिसन लाइनका क्षेत्र र रोडमा एकदमै बजेट दिएको छ, यसमा चाहिँ खर्च गरेर अगाडि बढाउनु पर्छ। बजेटमा भएका कुराहरू, कतिपय नीतिगत सुधारहरू गर्नुपर्ने, कति ऐन बनाउनु पर्ने, कानून बनाउनु पर्ने, एकद्वार प्रणाली लागू गरिनेछ भनेको छ। सबै ठाउँ सबै खालका मन्त्रालयका काम एक ठाउँबाट स्वीकृति दिने भनेर त त्यसको छुट्टै कानून बनाउनु पर्ने होला। अब यो कानून बनाउनेतिर, ऐन बनाउनेतिर नीति निर्देशिका के हो त्यो बनाएर चाहिँ यसलाई कार्यान्वयन गर्नेतिर 1 महिना 2 महिना 3 महिना त्यहाँ डेड लाइन पनि लेखा भए 3 महिनाभित्र यो गरिनेछ भनेर त्यतातिर सरकार लाग्नुपर्छ। र यो नीतिगत सुधार मात्रै भइदियो भने थुप्रै कामहरू सहज हुन्छ।
2: अब सरकार नयाँ छ, स्थिर सरकार आएको छ, अब निजी क्षेत्रको एउटा ठूलो संस्था, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानको अध्यक्ष पनि हुनुहुन्छ, अब सरकार चाहिँ कसरी अगाडि बढ्यो भने यो ऊर्जा क्षेत्र राम्रो हुन्छ र आउने दिनमा सरकारले एउटा सुझाव चाहिँ तपाईँको के छ?
3: जस्तो हामी मैले अघि पनि भने, जस्तो हामी यो अहिले सबभन्दा ठूलो पार्टी जनता सामु जाँदादेखि हामीले विश्लेषण गरिरहेका छौँ। उहाँले गरेको घोषणा पत्र हामी पढ्थ्यौँ, होइन, कुन कुन पार्टीका घोषणा पत्रहरू के छन् भनेर त्यहाँदेखि हेर्दै जाँदा उहाँहरू सरकारमा आइसकेपछि देखेर अहिलेसम्म बजेटसम्म आउँदाखेरि वास्तवमा केही काम गर्न खोज्या हो कि देखिन्छ, र कतिपय ठाउँमा अब आलोचित हुने आफ्नो ठाउँमा छ, तर हेर्दाखेरि विकासका कुराहरूलाई अगाडि बढाउने हो कि जस्तो देखिन्छ सरकारले। र यी कुराहरूलाई अगाडि बढाउने त भने, तर यसमा नीतिगत सुधारतिर अब सरकार अगाडि बढाउनु पर्छ, र सँगसँगै सरकारको एउटा सोचाइ र ब्युरोक्रेट्सहरूको एउटा सोचाइ भयो भने काम हुनलाई गाह्रो हुन्छ। त्यस कारणले गर्दाखेरि सरकारको सोचसँगै उहाँहरूलाई पनि म्याचिङ गरेर त्यही अनुसारको काम, त्यही अनुसारको स्पिडमा जुन अनुसारको प्रगति खोजिरहेको छ अहिले नेपाली जनताहरूले, त्यो स्पिडमा अगाडि बढाएर र त्यो सँगसँगै नेपालका निजी क्षेत्रहरूलाई पनि र नेपाली जनताहरूलाई पनि त्यो प्रति आकर्षित हुने खालका नीतिहरू लिएर अगाडि बढ्दै जाने हो भने विदेशी लगानी भनेको त त्यसपछिका कुराहरू हुन्, होइन, नेपालीहरू नै आकर्षित भएर लगानी गर्दै जाँदाखेरि उहाँहरू आउनुहुन्छ। त्यस कारण त्यस्ता खालका नीतिहरू, त्यस्ता खालका उत्साह हुने खालका कामहरू गरेर अगाडि बढाउनु भयो भने लाग्छ। तर हुन त अब 1 वर्ष नीतिगत सुधारहरू मात्रै गर्ने, त्यसपछि विकासका कुरा गर्ने भन्ने खालका कुरा अब सुनिन्छ। अब अर्थमन्त्रीज्यूले भन्दाखेरि सरकार प्रधानमन्त्रीज्यूको त्यो खालको कुरा छ अरे, त्यसमा पनि हामीलाई त नीतिगत सुधार मात्रै गरिदिउ भनेर भनेको छ, होइन, त्यस कारणले गर्दा बाँकी कुराहरू त नेपालका निजी क्षेत्रहरू आफै गर्छन् भन्ने खालको छ, र सरकारको स्पिड अनुसार काम अगाडि बढाउनु पर्यो।
2: अब तपाईँ यो स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानको अध्यक्ष, अब अलिकति संस्थागत कुराहरू गरौँ न, तपाईँको कार्यकाल सकिँदैछ शुक्रबार, हाम्रो अब साधारण सभा र अधिवेशन पनि छ, कस्तो रह्यो यो 3 वर्षीय कार्यकाल? यत्रो निजी क्षेत्रमा आउनुभयो, लगानी गर्नुभयो, यसमै बस्नुभयो, यसबाट बस्दा बस्दै संगठन निर्माण भयो, संगठनमा आबद्ध भएर यसरी अध्यक्ष भएर यो 3 वर्षलाई चाहिँ तपाईँ कसरी सम्झिनुहुन्छ?
3: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संघ नेपाल भन्दा पनि इपान भनेर जनता जनताहरूले चिन्न थालेका छन्। प्रत्येक पोलिटिकल पार्टीहरूले, माननीय ज्यूहरूले र सबैले इपान भनेर एउटा चिन्ने खालको खालको र वास्तवमा यो देशको लागि केही गरिरहेको संस्था हो है भनेर त्यो खालको एउटा छ र नेपालीले मात्र होइन विदेशीहरूले पनि कूटनीतिक नियोगहरूले पनि र उहाँहरूले पनि बोलाएर अब छलफल गर्न थाल्नु भएको छ एउटा त्यो काम गर्यो अर्को कुरा वास्तविक यो क्षेत्रलाई अगाडि बढाएन भने बाँकी कुराहरू सम्भव छैन भन्ने कुरा हामीले सरकारलाई बुझाउन सफल भयौँ पोलिटिकल पार्टीहरूलाई बुझाउन सफल भयौँ हामीले र यी क्षेत्रहरूलाई विकास गर्ने हो भने कम्तीमा पाँच सातवटा काम गर्नुपर्छ है भनेर हामीले सरकारलाई अब योभन्दा अगाडि सरकारलाई अथवा पोलिटिकल पार्टीहरूलाई हामीले प्रत्येकचोटि एडभोकेसी गरौँ र हामीले प्रत्येक पार्टीका माननीयहरूसँग बसेर हामीले छलफल गर्यौँ वास्तवमा ऊर्जा के हो किन हो र यसका समस्याहरू के छन् र यसलाई कसरी अगाडि बढाउने भन्ने खालका कुराहरू भन्न थाल्यौँ र वास्तवमा त्यही कुराहरूलाई हेर्दै जाँदाखेरि यो इलेक्सनको माझमा पनि मेजर पार्टीहरूले गरेका कमिटमेन्ट जनताहरूसँग लेखेको वाचाहरू हेर्दाखेरि यो लाइसेन्सको म्याद 50 वर्ष हुनेछ विद्युत व्यापार निजी क्षेत्रलाई ट्रान्समिसन लाइन निजी क्षेत्रलाई पिपिए खोलिदिने कुराहरू र एकद्वार प्रणालीका कुराहरू ऊर्जा आयोजनाहरूलाई सुरक्षाका कुराहरू यी सबै कुराहरू हामीले प्रत्येक दललाई हामीले बुझाउने कोसिस गर्यौँ वास्तवमा उहाँहरूले बुझ्नु गरेर वास्तवमा यसको महत्त्वलाई बुझ्नुभयो होइन र त्यही कुराहरू घोषणा पत्रमा आए र हिजोको दिनहरूमा हेर्दाखेरि घोषणा पत्रमा मात्रै आउँथ्यो कार्यान्वयन हुँदैन थियो थुप्रै घोषणा गरे हुन्थ्यो बाचा बिर्सिन्थे 5 वर्षपछि सम्झिन्थ्यो तर यो सरकारले तुरुन्तै ती जे हामीले बुझाउने कोसिस गरेका थियौँ उहाँले जे बुझ्नु भएको थियो त्यो घोषणा पत्रमा जे थियो त्यही कुराहरू कन्टिन्यू हुँदैखेरि बाचा पत्र सय बुझे त्यसपछि यो पनि वास्तवमा हाम्रा यो ठूलो उपलब्धि हो भन्ने लाग्छ हामीलाई त्यसैले गर्दाखेरि हामीले 3 वर्षमा जे कुरा स्थापित गर्न खोजेका थियौँ जे कुरा गर्नुपर्छ है सरकारले अब यो देशलाई विकास गर्नको लागि भनेर हामी जे कुरा भनेका थियौँ यी कुराहरू सबै सरकारले बुझेर आफ्नो यो कार्यक्रममा अथवा सरकारले गर्नुपर्ने कुराहरूमा राखेका छ र अब भनेको चाहिँ र मलाई के लाग्छ भने हामी सफल हिजो टेक एन्ड पेका कुराहरूमा त्यत्रो विवाद भयो होइन आज टेकर पेमा पिपिए गरिन्छ भनेर सरकारले भन्यो होइन 10 मेगावटसम्मका पिपिए खुल्ला थियो त्यसलाई रोकिदिएको थियो अहिले 10 मेगावटसम्मकालाई खुल्ला छ भनेर सरकारले भन्यो वास्तवमा एउटा एकदमै ठुलो सक्सेस हो भन्ने मलाई लाग्छ हाम्रो र एउटा मेरो पनि सफलता हो भन्ने लाग्छ सँगसँगै अर्को ठुलो सफलताको कुरा गर्दा हाम्रा इपानमा पनि इन्टरनल विधानका विवादहरू थिए बाहिरको मान्छे आउनै नसक्ने कार्टेलिङ गर्यो भनेर खालका कुराहरू निस्केका थिए होइन त्यसको पनि अन्त्य गरिदिने भनेर वरिष्ठ उपाध्यक्षसम्मलाई जो पनि लड्न पाउने भनेर विधान कार्य समितिले पास गरेर एजिएममा लाने भनेर थाले योभन्दा लोकतान्त्रिक योभन्दा प्रजातान्त्रिक होइन यो त निर्णय नै हुन सक्दैन वास्तवमा मैले मेरो कार्यकालको अन्त्यमा अहिले हुन त हामी आउनुभन्दा अगाडि अथवा अहिलेसम्म सदस्यभन्दा बाहेक अरू बाहिरको मान्छेहरू आउन पाइँदैन तर अब विधान संशोधनका लागि लाँदैछौँ हामी के अरे वरिष्ठ उपाध्यक्षसम्म जो कोही लड्न पाउने ऊर्जा क्षेत्रका सञ्चालकहरू भनेर हामी लिएर जाँदैछौँ भनेपछि वास्तवमा मलाई के लाग्छ भने एकदमै सफलतापूर्वक रह्यो सफल रहेँ म र अब आउनेका जति पनि साथीहरू हुनुहुन्छ सरकारले जुन अहिले बजेटका कुरा गर्यौँ सरकारका नीति तथा कार्यक्रमका कुरा गर्यौँ यी कार्यक्रम यी कुराहरूलाई लागू गराउनेतिर कार्यान्वयन गर्नेतिर मेजर फोकस हुन्छ भन्ने मलाई लाग्छ
2: तपाईँको जस्तो नयाँ कार्यकालमा अब तपाईँ चाहिँ रहनुहुन्छ या रहनु हुँदैन वा तपाईँको उम्मेदवारी पर्छ या पर्दैन
3: निवर्तमान अध्यक्ष भनेर त्यो छ त्यो त्यो हिसाबले यो कमिटीमै रहन्छु रहने चाहिँ तर हामी एक कार्यकाल मात्रै बस्ने भनेर त ऊ गरिसकेका छ त्यस कारणले गर्दा आ फेरि हुँदैन म पछि अब अहिलेको वरिष्ठ उपाध्यक्ष अध्यक्ष हुने भनेर हामीले निर्णय गरिसकेका छौँ र त्यसपछिका बाँकीमा मिलाएरै लाने भनेर अहिले कुरा गरिरहेका छौँ अब आकाङ्क्षीहरू धेरै हुनेछ अहिले थोरै छन् अर्को वर्षदेखि त जो पनि आकाङ्क्षी हुन पाइयो त्यस कारणले मलाई खुसी चाहिँ कम्तीमा एउटा लोकतान्त्रिक प्रजातान्त्रिक होइन चाहिँ विधान बनाइयो भन्ने लाग्छ। र अहिलेदेखि नै क्षमता देखाउँदै अगाडि बढ्यो भने अब आउने दिनहरूमा सबैलाई खुला गरेर अगाडि बढाएछ।
2: अब नयाँ आउने कार्य समितिलाई चाहिँ तपाईँको सुझाव चाहिँ के छ? अब अहिलेको अध्यक्ष अब जाँदै हुनुहुन्छ,
3: अनि जस्तो हामीले स्थापित गरेका कुराहरू सबै कुराहरू सरकारले बुझ्याएछ र हामीले सरकारलाई बुझाउने कोसिस गर्यौँ र सरकारले बुझ्याएछ र बुझेर आफ्नो सबै कुराहरूमा सरकारका कार्यक्रमदेखि लिएर बजेटसम्ममा परेका छन् र हामीलाई सबै कुरा बजेटमा पर्नुपर्छ भन्ने होइन, हामीलाई कानुनका कुराहरू हुन्छन्, कोही कोही ऊर्जा मन्त्रालयले गर्नुपर्ने हुन्छ, कोही विद्युत प्राधिकरणले गर्नुपर्ने हुन्छ, त्यस कारण यी कार्यान्वयनतिर लाग्नु पर्यो सरकारलाई र सरकार सँगसँगै मिलेर अगाडि जाने हो र विद्युत प्राधिकरण त्यसपछि अब यो हाम्रा सानातिना विभाग र अन्य ठाउँमा हाम्रा समस्याहरू छन्, धितोपत्र बोर्डमा समस्या छ, यो के अरे सिडिएसीमा डबल हाइजिनको कुराहरू उठिरहेका छन्, यस्ता यस्ता कुराहरू छन्, यसमा चाहिँ अब सरकारसँग लबिङ गरेर यी कुराहरूलाई सर्ट आउट गर्नेतिर सर लाग्नुपर्छ र मलाई अब लाग्दैन अब अब आउने साथीहरूले धेरै मेहनत गर्ने होइन, अब सरकारले आफूले भने जति काम गरिदिने, नीति बनाइदिने र 30,000 मेगावाट बनाउने भनेर भनेको छ र त्यो अनुसारको काम गरिदियो भने हामी गएर प्रोजेक्ट बनाउने त्यतातिर लाग्नुपर्छ भन्ने लाग्छ।
2: अब अन्त्यमा सर, अब केही छ ऊर्जा क्षेत्रसँग सम्बन्धित केही मैले सोध्न छुटेका, केही आफूलाई भन्न मन लागेका?
3: त्यस्तो त खासै केही छैन, कस्तो भने हामी अहिले धेरै आशावादी छौँ यो सरकारप्रति र सरकार सँगसँगै मिलेर, हुन त हिजोको दिनमा पनि सरकारलाई सघाएको हामी निजी क्षेत्रहरू सरकारभन्दा फरक हिसाबले अगाडि बढ्न पनि सकिँदैन र सरकारले थुप्रै खालका कुराहरू गर्छु भनेर अगाडि बढाएको छ र हाम्रो सोचभन्दा पनि अगाडि बढेर गर्छु भनेर अगाडि बढाएको छ र कम्तीमा सरकारले गरेका वाचा, सरकारले गरेका कमिटमेन्टहरू र सरकारले गरेका बजेटका कुराहरू, यी कुराहरू कतिपय कुराहरू कानुनमा बनाएर गर्नुपर्ने पनि छन्, यी कुराहरू पुरा गर्नतिर लागेर थुप्रै अड्केर बसेका पिपीहरू छन्, कम्तीमा यिनीहरूलाई पनि खोलिदिएर अगाडि बढाइदिँदै जाने हो भने वास्तवमा सरकार, नेपाल सरकार अथवा नेपाली जनताले कल्पना गरेको देश चाहिँ बनाउनको लागि निजी क्षेत्र चाहिँ नेपाल सरकार सँगसँगै छ भन्न चाहन्छु।
2: हस्, समय र जानकारीका लागि सरलाई यति धेरै ऊर्जासँग सम्बन्धित जानकारी हामीलाई दिनुभयो, हाम्रा श्रोताहरूले सुन्न पाउँछन्, यसको लागि धेरै धेरै धन्यवाद।
3: मलाई पनि विशेष धन्यवाद, किनभने यो अब धेरै नेपाली धेरै श्रोताहरूमा आज पुग्छ, वास्तवमा मेरो भ्यूहरू पुर्याउन सहयोग गरिदिनु, त्यसको लागि धन्यवाद।
2: उहाँ हुनुहुन्थ्यो स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अध्यक्ष गणेश कार्की। आज हामीले बजेटमा ऊर्जा क्षेत्र समस्या र सम्भावनाका बारे कुराकानी गर्यौं। यो कुराकानी सँगै आजको लागि कार्यक्रम बदलिदो नेपालको समय सकिएको छ। अर्को बिहिबार अर्को आर्थिक विषयको कुराकानी लिएर फेरि आउनेछौ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म विकास चापागाई बिदा हुन्छु। नमस्कार।
4: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका 7 त्रिवेणी टोल बेसी सहर।
5: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
4: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिकरी, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा किलिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना,
5: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल।
4: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
5: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
4: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका 7 त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा, फोन 0665201152,
5: मोबाइल 97460054।
4: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
6: बैंजी खैमत बिले चौधरी एटीएम मोबाइल दे इंटरनेट बैंकिंग के गोप्य विवरण आ रही खाई बिले तुई माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषय न्यो कॉल पर दिमो समय न्यो ठगदिल खामो बैंगर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषय बैंक दे नील पर दिमो न्यो ताने सतर्क ताना ठजरे क्या बचेना सिद्धार्थ बैंगर क्याले जन हितरी जारी संदेश
7: सिद्धार्थ बैंक संबंध सदै भरिलाई
8: यो मोबाइलले पनि तनावै दियो भने
9: हैन के तनाव दियो ए खुशी
8: हेर न अस्ति भक्खर बनाएर ल्याएको फेरि बिग्रियो हैन मर्मत गर्ने गतिलो पसल कतै छैन
9: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
10: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
11: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो बैंक चोक रोशन फेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099542
12: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ।

0: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
1: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
0: थप जानकारीको लागि सम्पर्क 0665909999 98477 69229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको ठीक अगाडि।
2: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज गण्डकी, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने, गर्मी क्रमशः कम हुँदै एक दुई दिनमै मनसून भित्रिने सम्भावना। मुगलिन मलेखु सड़क खण्डमा 4 वटा पुल सञ्चालनको तयारी। अलकत्राको अभावमा रोकिएको कालो पत्रको काम पनि शुरू हुँदै। डेंगीको संक्रमण दर घटाउन सफा शुक्रबार कार्यक्रम सञ्चालन गर्ने सरकारको तयारी। अति आवश्यक ठाउँमा लामखुट्टे नष्ट गराउने रसायन छर्किनेसम्मको योजना। इरान र अमेरिका बीच फेरि तनाव चर्कियो। हर्मुज जलमार्गमा जहाजमाथि आक्रमण, तेलको मूल्य उकालो। र फुटबलको महाकुम्भ फिफा विश्वकप आज मध्यरातीदेखि शुरू हुँदै। नेपाल खबरमा अब पूरा खबर। आज दिउँसो गण्डकी प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो गण्डकी प्रदेशका एक दुई ठाउँमा र राति कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभाग तथा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागको एक दुई ठाउँमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। भोलि र पर्सी पनि देशका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले आवश्यक सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। देशका धेरै जसो ठाउँमा पानी परेसँगै गर्मी भने घटेको छ। हिजोसम्म सुदूरपश्चिमको तराईमा तातो दिन भएकोमा राति पानी परेपछि गर्मी केही कम भएको हो। आज र भोलि पनि पानी पर्ने भएकाले भोलिसम्म कतै पनि तातो दिन भने नहुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अबको केही दिनमा नेपालको पूर्वी भागबाट मनसून भित्रिने सम्भावना छ। पृथ्वी राजमार्ग अन्तर्गत चितवनको मुगलिन मलेखु सड़क खण्डमा 4 वटा पुल असारमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। ती पुलको सामान्य बाहेकका काम सकिएका छन्। नागडुंगा मुगलिन सड़क आयोजना पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार खरे खोला, चिरौंदी खोला, गोमती खोला र हुम्दी खोलाको पुल असारभित्र सञ्चालनमा ल्याउन लागि हो। ती पुल मध्ये कतिपयको डकसँग जोड्ने बाटो बनाउन बाँकी छ। पुलको प्लास्टर, रंगरोगन, ट्राफिक सुरक्षा लगायत सामान्य कामहरू बाँकी नै छन्। हुम्दी र

0: सड़कका विभिन्न क्षेत्रमा कालो पत्रसँगै नाला बनाउने, पहिरो रोकथामका लागि संरचना निर्माण, भित्तो काट्ने, पर्खाल लगाउने, सड़क सुरक्षा, पुल निर्माण लगायतका काम भने बाँकी छ। यो सड़क विश्व बैंकको सहयोगमा बनाउन लागेको हो। काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य नाकाका रूपमा यो खण्ड रहेको छ। सरकारले डेंगीको संक्रमण दरलाई आउँदो 5 वर्षभित्र 60% घटाउने तयारी थालेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तयार पारेको डेंगी रोकथाम तथा नियन्त्रण क्षेत्रीय योजनामा आउने 5 वर्षभित्र संघीय प्रदेश र पालिका सरकारका सबै निकाय क्षेत्रलाई डेंगी नियन्त्रण र रोकथाममा सहभागी गराएर लक्ष्य प्राप्ति गरिने उल्लेख छ। योजना अन्तर्गत डेंगीका गम्भीर परिणाम न्यून गर्न विशेष पहल गरिने मन्त्रालयले जनाएको छ। लक्ष्य प्राप्तिका लागि सरकारले सबै संयन्त्र प्रयोग गरेर रोगको फैलावट निगरानी गर्नेछ। यो योजना अन्तर्गत सरसफाई बढ़ाएर लामखुट्टेको प्रजनन क्षमता नष्ट गर्ने, यसका लागि हरेक हप्ता विशेष सफाई गर्ने गरी सफा शुक्रबार कार्यक्रम सञ्चालन गर्ने योजना सरकारको छ। यसै गरी विभिन्न जोखिमपूर्ण क्षेत्रमा शून्य सहिष्णुता क्षेत्र घोषणा गर्ने र पार्क लगायत क्षेत्रमा पानीको फोहरा, पोखरी आदि डेंगी वाहक लामखुट्टे हुर्किने खतरा भएका ठाउँमा सरसफाईलाई कड़ाईका साथ लागू गर्ने तथा आम उपभोक्ता ट्याङ्कीमा पानी भण्डारण गर्नुको साटो पाइपको पानी उपभोग गर्ने प्रवृत्ति बढ़ाउन विशेष व्यवस्था गर्ने नीति पनि सरकारले लिनेछ। यसै गरी जलाशयहरूमा लार्वा खाने माछाको संख्या बढ़ाउने र अति आवश्यक ठाउँमा लामखुट्टे नष्ट गराउने रसायन छर्किनेसम्मका गतिविधि गर्ने सरकारको योजना छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रष्ट विचारी हो, उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। पहिरोको कारण अवरूद्ध रहेको कर्णाली करिडोर आज बिहानदेखि एकतर्फी रूपमा खुलेको छ। हिजो र अस्तिको अविरल वर्षाले सड़क अवरूद्ध भएको थियो। अविरल वर्षाका कारणले कर्णाली करिडोर अन्तर्गतको कालीकोट सड़क खण्डको नरहरिनाथ गाउँपालिका 8 खुलालुदेखि बाजुराको सिमाना लैफूसम्म ठाउँ ठाउँमा लेदो सहितको पहिरो गएर अवरूद्ध बनेको थियो। दुई दिनसम्म वर्षा को कारण कर्णाली करिडोर अन्तर्गत सुर्खेत हुम्ला सड़क खण्डको खुलालुदेखि लैफूसम्म ठाउँ ठाउँमा पहिरो, लेदो खसेको र पहिरो हटाई सड़क सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालय कालीकोटले जनाएको छ। अहिले पनि सड़कको माथिल्लो भिरालो जग्गाबाट ढुंगा खस्ने जोखिम रहेको, साथै सड़क साँगुरो र धेरै ठाउँमा एकतर्फी भएकाले यात्रा गर्दा आवश्यक सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकाहरूमा कानूनले तोकेको समयभित्रै वार्षिक नीति कार्यक्रम तथा बजेट तर्जुमा स्वीकृति र कार्यान्वयन सुनिश्चित गर्न विशेष सहजीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ। मन्त्रालयले तयार गरेको अवधारणा पत्र अनुसार गएको आर्थिक वर्षमा 159 पालिकाले तोकिएको समयमा बजेट तथा कार्यक्रमको विवरण अध्यावधिक नगरेका तथा साउन

बाह्र गतेसम्म पनि 49 वटा पालिकाले बजेट पारित नगरेको हुँदा यस्तो कार्यक्रम सञ्चालन गर्न लागेको हो। यस कार्यक्रम मार्फत पालिकामा तोकिएको समयमै बजेट पारित गराउने वातावरण निर्माण, वितरणमुखी र खुद्रे योजनाको अभाव न्यूनीकरण, वित्तीय सुशासन प्रवर्धन भई नतिजामुखी योजना तर्जुमामा सहयोग पुग्नेछ। यसका लागि मन्त्रालयका सहसचिवहरूको नेतृत्वमा 3 वटा स्थलगत सहजीकरण टोली पनि गठन गरिएको छ। अब विदेशको खबर। इरान र अमेरिका बीचको तनाव फेरि चर्किएको छ। अमेरिकी सेनाले इरानका विभिन्न सैन्य लक्ष्यहरूमा नयाँ हवाई आक्रमण गरेपछि इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोप्स आईआरजीसीले हर्मुज जलमार्गमा रहेका जहाजहरूलाई निशाना बनाएको जनाएको छ। अमेरिकी आक्रमणको केही समयपछि इरानी सरकारी संचार माध्यमहरूले आईआरजीसीले हर्मुज जलमार्गमा रहेका 2 जहाजमाथि आक्रमण गरेको दावी गरेका छन्। विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलमार्गमा तनाव बढ़ेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लागेको छ। विश्व बजारको प्रमुख सूचक मानिने ब्रेन्ट क्रूड तेलको मूल्य प्रति ब्यारेल 95 अमेरिकी डलर नागेको छ। गएको अप्रेलमा अमेरिका र इरान बीच अस्थायी युद्ध विराम भए पनि त्यस यता दुवै पक्षबीच बेला बेलामा आक्रमण र प्रति आक्रमण भइरहेका छन्। पछिल्ला दिनमा वार्ताका प्रयास असफल बन्दै गएपछि सैन्य गतिविधि फेरि तीव्र बनेको हो। यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेजले मध्य पूर्व झन गम्भीर संकटतर्फ धकेलेको भन्दै सबै पक्षलाई तत्काल कूटनीतिक समाधानतर्फ फर्किन आग्रह गर्नुभएको छ। अब खेल खबर। फुटबलको इतिहासमै पहिलो पटक 3 देश अमेरिका, मेक्सिको र क्यानाडा आयोजक रहेको फिफा विश्वकप 2026 आज मध्यरातीदेखि शुरू हुँदैछ। विश्व फुटबलको महाकुम्भको पहिलो दिन 2 खेल हुँदैछन्। उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ। पहिलो दिनको दोस्रो खेल दक्षिण कोरिया र चेक गणतन्त्र बीच हुनेछ। यससँगै 48 देश सहभागी विश्वकपको प्रतिस्पर्धा शुरू हुनेछ। यसपटकको विश्वकप इतिहासमै सबैभन्दा ठूलो संस्करण हो। 3 वटा देशको 16 शहरमा खेलाइने प्रतियोगिता 39 दिनसम्म चल्नेछ। कुल 104 खेल हुनेछन्। फिफाका अनुसार प्रतियोगिताका लागि 1248 खेलाड़ी छनौट भएका छन्। तीमध्ये 891 खेलाड़ी पहिलो पटक विश्वकप खेल्दैछन् भने 357 खेलाड़ी पहिले विश्वकप खेलिसकेका छन्। यसपटक केप भर्डे, कुरासाओ, जोर्डन र उज्जेकिस्तानले पहिलो पटक विश्वकपमा स्थान बनाएका हुन्। उद्घाटन खेल अघि भव्य उद्घाटन समारोह आयोजना गरिनेछ। समारोहमा शाकिरा, बर्ना बोय, जे बल्विन, टाइला, आलेहान्द्रो फर्नान्डेज, बेलिन्डा र माना लगायत चर्चित कलाकारको प्रस्तुति रहनेछ। मेक्सिकोमा पहिलो उद्घाटन समारोहपछि क्यानाडाको टोरन्टोमा दोस्रो उद्घाटन समारोह हुनेछ। आज राति नै अमेरिकाको लस एन्जल्समा तेस्रो उद्घाटन समारोह आयोजना गरिनेछ। प्रतियोगिता अमेरिकाका 11, मेक्सिकोका 3 र क्यानाडाका 2 शहरमा खेलाइनेछ। कुल खेलमध्ये अधिकांश खेल अमेरिकामा हुनेछन् भने फाइनल न्यूयोर्कको मेट लाइफ स्टेडियममा खेलाइनेछ। मेसी, रोनाल्डो, एम्बा पेससँगै नयाँ पुस्ताका स्टारहरू बीचको प्रतिस्पर्धाले यो विश्वकप ऐतिहासिक बनाउने अपेक्षा गरिएको छ। चार भन्चाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज गण्डकी, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका 1-2 ठाउँमा ठूलो पानी पर्ने, गर्मी क्रमशः कम हुँदै 1-2 दिनमै मनसून भित्रिने सम्भावना। मुगलिन मलेखु सड़क खण्डका 4 वटा पुल सञ्चालनको तयारी, अलकत्राको अभावमा रोकिएको कालो पत्रको काम पनि शुरू हुँदै। डेंगीको संक्रमण दर घटाउन सफा शुक्रबार कार्यक्रम सञ्चालन गर्ने सरकारको तयारी, अति आवश्यक ठाउँमा लामखुट्टे नष्ट गराउने रसायन छर्किनेसम्मको योजना। इरान र अमेरिका बीच फेरि तनाव चर्कियो, हर्मुज जलमार्गमा जहाजमाथि आक्रमण, तेलको मूल्य उकालो र फुटबलको महाकुम्भ फिफा विश्वकप आज मध्यरातीदेखि शुरू हुँदैछ।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट बीएफएम 95 मेगाहर्ज
1: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
2: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
1: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
2: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
1: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 06640211234, 401124, मोबाइल 98415414848।
3: यो मोबाइलले पनि तनावै दियो भने
4: होइन, के तनाव दियो ए खुशी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
4: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495094046 र 98130949532। विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
6: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर बम्बा विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 06625020209।

0: Media Extreme Energy Drink.
1: सुबर्ण अवसर सुबर्ण अवसर
2: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर बौद्ध धर्म मानिने गुरुङ लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फीट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने यात्रा अवधि 8 देखि 9 दिन साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना बिहान बेलुकाको चिया र बासबस्तको लागि सफा र सुन्दर ठाउँको व्यवस्था पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 98461-93152 र 98461-28317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 देखि 9 दिन सम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, 20R8 सेरा फिल्म हल चोक, लमजुङ।
3: होइन खुसी, के खान्छौ आजकल? त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
4: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
3: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
4: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
3: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
4: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घाट, खाली घाट, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
3: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
5: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 13 14 नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611-39157।
4: महको सेवन स्वास्थ्य र दीर्घ जीवन।

0: दिदी अल्मलाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
1: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856774486।
3: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
4: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
3: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
5: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक फोडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
3: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
6: कक्षा 11 भर्ना सम्बन्धी सूचना।
7: लमजुङ सदरमुकाम बेसी सहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
7: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
6: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
7: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
6: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
7: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
6: योग्य, दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
7: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
6: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
7: मासिक एकाइ परीक्षाको व्यवस्था,
6: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
7: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
6: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति,
7: जीपीए 3.20 3.59 सम्म 75% भर्ना शुल्क छुट,
6: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
7: थप जानकारीका लागि
6: जनविकास माध्यमिक विद्यालय बेसी सहर नगरपालिका साथ लम्सुङ। सम्पर्क फोन 9864074553, 9565475, 9460857091 र 9460838062।
8: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
9: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
10: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
8: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषकर नगरपालिका साथ युनिभर्सल चोक, लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
9: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
8: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
6: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
8: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
6: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
11: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
6: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
12: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
13: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि।
14: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
13: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल भेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोपराइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: हेलो कान्छी, घर बनाउने काम शुरू भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
7: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
8: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856646662।
9: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
10: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञान सँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्तर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बैसिसर 7 लमजुङ। सम्पर्क 0665200004 9840050663।

0: Extreme energy drink.
1: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेछु।
2: मन चारैतिर नडुलाउनु छ है दाई। आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
3: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
2: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा म्याट, तन्ना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसिसार नगरपालिका साथ, मनाङ्गी चौतारा, लमजुङ।
3: सम्पर्क मोबाइल 98460918 98460918।
5: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
6: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
5: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
6: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400 58261।

0: दिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0665-2101-083,
5: सम्पर्क मोबाइल नम्बर 9856-13375।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: मरेनियामा, यो दाँतले मलाई साह्रै दुःख दियो।
7: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
6: जान त जाने, बरु कहाँ जाने होला खै?
7: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस्ट डेन्टल क्लिनिकमा जाने नि।
1: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, रेस्ट डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845-00-271 र 9805-67-272।
8: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
9: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
8: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
9: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
8: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664021-23, 40-21-24, मोबाइल 9841-45-14-48।
4: पशुपन्छीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा। उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला, गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस्। हुलाकी फ्रेस हाउस, बेसीसहर नगरपालिका 8-13 लमजुङ, प्रोपाइटर गुणराज तिलवाल। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856-28-186, फोन 0665-20-293, साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ।

0: नमस्कार, रेडियो मर्स्याङ्गदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गदी .org मा बिहान 10 बजेको मर्स्याङ्गदी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोपाइटर मणिलाल विश्वकर्मा।
0: फुटबलको महाकुम्भ फिफा विश्वकप आज मध्यरातीदेखि शुरू हुँदै मनसून 2083 अध्यावधिक सरदर भन्दा कम वर्षा र बढ़ी गर्मी हुने पूर्वानुमान यथावत। मोगलिन मलेखु सड़क खण्डका चार पुल सञ्चालनको तयारी र आज गण्डकी कोशी मधेस बागमती र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने।
3: लमजुङ सदरमुकाम बेसी सहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
3: हाम्रा विशेषताहरू व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
4: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
3: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
4: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
3: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
4: योग्य दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
3: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
4: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
3: मासिक एकाइ परीक्षाको व्यवस्था,
4: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
3: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
4: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति,
3: जीपीए 3.20 देखि 3.59 सम्म 75% भर्ना शुल्क छुट,
4: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
3: थप जानकारीका लागि
4: जनविकास माध्यमिक विद्यालय बेसी सहर नगरपालिका साथ लमजुङ, सम्पर्क फोन 9864074553, 9556485, 9460857091 र 9460838062।
0: अब समाचार विस्तारमा। फुटबलको इतिहासमै पहिलो पटक तीन देश अमेरिका, मेक्सिको र क्यानाडा आयोजक रहेको फिफा विश्वकप 2026 आज मध्यरातीदेखि शुरू हुँदैछ। विश्व फुटबलको महाकुम्भको पहिलो दुई दिन खेल हुँदैछन्। उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ। पहिलो दिनको दोस्रो खेल दक्षिण कोरिया र चेक गणतन्त्र बीच हुनेछ। यससँगै 48 देश सहभागी विश्वकपको प्रतिस्पर्धा शुरू हुनेछ। यसपटकको विश्वकप इतिहासमै सबैभन्दा ठूलो संस्करण हो। तीनवटा देशको 16 शहरमा खेलाइने प्रतियोगिता 39

लगायतका चर्चित कलाकारको प्रस्तुत रहनेछ। मेक्सिकोमा पहिलो उद्घाटन समारोहपछि क्यानाडाको टोरन्टोमा दोस्रो उद्घाटन समारोह हुनेछ। आज राति नै अमेरिकाको लस एन्जल्समा तेस्रो उद्घाटन समारोह आयोजना गरिनेछ। प्रतियोगिता अमेरिकाका 11, मेक्सिकोका 3 र क्यानाडाका 2 शहरमा खेलाइनेछ। ती कुल खेलमध्ये अधिकांश खेल अमेरिकामा हुनेछन् भने फाइनल न्यूयोर्कको मेटलाइफ स्टेडियममा खेलाइनेछ। मेसी, रोनाल्डो, एम्बापे सँगै नयाँ पुस्ताका स्टारहरू बीचको प्रतिस्पर्धाले यो विश्वकप ऐतिहासिक बनाउने अपेक्षा गरिएको छ। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसून ऋतुका लागि अद्यावधिक जलवायु आकलन सार्वजनिक गर्दै देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने र बढ़ी गर्मी हुने सम्भावना यथावत रहेको जनाएको छ। विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले 1 जूनदेखि 30 सेप्टेम्बरसम्मको अवधिलाई समेटेर सार्वजनिक गरेको आकलनले यस वर्ष मनसून अपेक्षाकृत कमजोर हुन सक्ने संकेत गरेको हो। महाशाखाले यसअघि गत वैशाख 25 गते यस वर्षको मनसूनको आकलन सहितको प्रतिवेदन सार्वजनिक गर्दा पनि कम वर्षा र बढ़ी गर्मी हुने जानकारी दिएको थियो। एक महिनापछि सार्वजनिक अध्यावधिक विवरणमा पनि यसलाई यथावत राखिएको छ। एक महिना अघिको आकलनमा उच्च हिमाली भेगका केही क्षेत्रलाई हल्का हरियो रंगले संकेत गरेर सरदर वर्षा हुन सक्ने अनुमान गरिए पनि यथावधिक विवरण त्यसलाई हटाइएको छ। नेपालको वार्षिक वर्षाको करिब 80% हिस्सा मनसूनबाट प्राप्त हुने भएकोले मनसूनी वर्षामा आउने कमीले कृषि उत्पादन, खानेपानी, जलस्रोत व्यवस्थापन तथा जलविद्युत उत्पादनमा समेत प्रभाव पार्न सक्ने चिन्ता छ। पृथ्वी राजमार्ग अन्तर्गत चितवनको मुगलिन मलेखु सड़क खण्डका 4 पुल असारमा संचालनमा ल्याउने तयारी भइरहेको छ। ती पुलको सामान्य बाहेकका काम सकिएका छन्। नागढुङ्गा मुगलिन सड़क आयोजना पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार खहरे खोला, चिरौदी खोला, गोमती खोला र हुगदी खोलाको पुल असारभित्र संचालनमा ल्याउन लागि हो। ती पुल मध्ये कतिपयको सड़कसँग जोड़ने बाटो बाँकी छ। पुलको प्लास्टर, रंगरोगन, ट्राफिक सुरक्षा लगायत सामान्य कामहरू बाँकी छन्। हुगदी र चरौदी खोलाको पुननिर्माण पुल निर्माणाधीन छ। ती पुलको भूई र पिल्लरको काम भइरहेको छ। अलकत्राको अभावमा रोकिएको कालो पत्रीको काम गर्ने तयारी गरिएको उहाँले बताउनुभयो। अलकत्राको भाव बढ़ेर आउन छोडेपछि यहाँ कालो पत्री काम रोकिएको थियो। ढल निर्माण, रेलिङ लगायतका काम भने भइरहेको आयोजनाले जनाएको छ। सड़क निर्माणको काम 43% सम्पन्न भएको छ। आज दिउँसो गण्डकी प्रदेशको 1-2 ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो गण्डकी प्रदेशका 1-2 ठाउँमा र राति कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका 1-2 ठाउँमा ठूलो पानी पर्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभाग तथा मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागको 1-2 ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। भोलि र पर्सि पनि देशका केही ठाउँमा ठूलो पानी पर्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। देशका धेरैजसो ठाउँमा पानी परेसँगै गर्मी घटेको छ। हिजोसम्म सुदूरपश्चिमको तराईमा तातो दिन भएकोमा राति पानी परेपछि गर्मी केही कम भएको हो। आज र भोलि पनि पानी पर्ने भएकोले भोलिसम्म कतै पनि तातो दिन नहुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अबको केही दिनमा नेपालको पूर्वी भागबाट मनसून भित्रिने सम्भावना छ। लमजुङको रायनस नगरपालिकाले चालू आर्थिक वर्षको तुलनामा एक आगामी आर्थिक वर्ष करिब 4 करोड़ रूपियाँ कम बजेट पाउने भएको छ। सरकारले सार्वजनिक गरेको स्थानीय तह वित्तीय हस्तान्तरण विवरण अनुसार रायनसले आगामी आर्थिक वर्ष चालू आर्थिक वर्षको तुलनामा 3,86,00,000 रूपियाँ कम बजेट पाउने भएको हो। रायनस नगरपालिकाले आगामी आर्थिक वर्षमा 40 करोड़ रूपियाँ संघीय अनुदान पाउने भएको हो। सो नगरपालिकाले चालू आर्थिक वर्षमा 43,97,00,000 रूपियाँ पाएको थियो। रायनस नगरपालिकाले प्राप्त गर्ने बजेट अन्तर्गत आगामी आर्थिक वर्ष
क्षेत्रका लागि पूँजीगत प्रकृतिको 1,92,00,000 र चालुतर्फ 38,08,00,000 रूपियाँ रहेको छ। सो मध्ये राइनसले 1,22,00,000 रूपियाँ पूँजीगत प्रकृतिको समपूरक अनुदान रहेको छ, 1,00,00,000 रूपियाँ चालुतर्फको विशेष अनुदान रहेको छ। राइनसमा आगामी आर्थिक वर्षका लागि आउने बजेट मध्ये 29,50,00,000 रूपियाँ सशर्त अनुदान रहेको छ। सशर्त अनुदानतर्फ 28,80,00,000 रूपियाँ चालू र 70,00,000 रूपियाँ पूँजीगत

0: स्वीकृतिको रहेको छ। त्यसै गरी आगामी आर्थिक वर्षमा राइनसले पाउने समानीकरण अनुदानतर्फ 8,28,00,000 रूपियाँ रहेको छ। समानीकरण अनुदानतर्फ कार्य सम्पादनमा आधारित 47,00,000 रूपियाँ पाउने भएको छ भने 4,81,00,000 सूत्रमा आधारित अनुदान र 3,00,00,000 रूपियाँ न्यूनतम अनुदान पाउने भएको छ। डिभिजन वन कार्यालय लमजुङले चालू आर्थिक वर्षमा कृषि वन प्रणाली प्रवर्धन कार्यक्रम अन्तर्गत किसानलाई अलैंची खेती विस्तारमा सहयोग गर्ने भएको छ। कार्यालयका अनुसार जिल्लाका चारवटा सामुदायिक वन र एक कबुलियती वन समूहमा गरी 16.5 हेक्टर क्षेत्रफलमा अलैंची खेती विस्तार गरिनेछ। जिल्लाका अधिकांश कृषकको रूचि अलैंची खेतीतर्फ बढ़दै गएकोले कृषकको चाहना र आय अर्जनसँग जोड़िने हुनाले वन कार्यालयले वृक्षारोपण अन्तर्गत कृषि वन प्रणाली प्रवर्धन कार्यक्रम ल्याएको हो। सामुदायिक र कबुलियती वन क्षेत्रका उत्तरी र मल्लाटोका रूखको छहरी तथा खोल्सा खोल्से आसपासका क्षेत्र अलैंची उत्पादनका लागि उपयुक्त देखिएकाले मर्स्याङदी गाउँपालिकाको दुई सामुदायिक वन, दुर्दीको एक सामुदायिक र एक कबुलियती वन र राइनसको एक सामुदायिक वनमा अलैंचीका बिरूवा रोपिने डिभिजन वन कार्यालयका वन अधिकृत एवं सूचना अधिकारी सन्तोष खनालले बताउनुभयो। कार्यक्रमका लागि 20,85,500 रूपियाँ बजेट रहेको छ। कार्यक्रममा सहभागी वन समूहहरूको न्यूनतम 10% लगानी रहनेछ भने यस वर्ष 1,23,750 बिरूवा रोपिने भएको छ। डिभिजन वन कार्यालयका सूचना अधिकारी खनालका अनुसार कार्यक्रम संचालनका लागि वन समूहसँग सम्झौता सम्पन्न भइसकेको छ। सबैभन्दा धेरै दोर्दी 5 स्थित भित्रीस्वारा सामुदायिक वनको 5 हेक्टर क्षेत्रफलमा 35,500 बिरूवा रोप्ने सम्झौता भएको छ। यसै गरी दोर्दी 8 रानी वन कबुलियती वनको 2.5 हेक्टरमा 18,750 बिरूवा रोपिनेछ। यसै गरी मर्स्याङदी स्थित बाराह पोखरी सामुदायिक वनको 4.5 हेक्टर क्षेत्रफलमा 33,750 र महावीर सामुदायिक वनको 2.5 हेक्टरमा 18,750 रोपिने भएको छ भने राइनस 8 स्थित कालिका सामुदायिक वनको 2 हेक्टर क्षेत्रफलमा 15,000 अलैंचीका बिरूवा रोप्ने कार्यक्रम रहेको छ। हाल कृषकहरूले झाड़ी सफाई तथा बिरूवा रोप्नका लागि खाडल खन्ने काम गरिरहेका छन्। यस कार्यक्रमले वन क्षेत्रको संरक्षणसँगै कृषकको आय आर्जन वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। सुन्दरबजार नगरपालिका र वर्ल्ड लिंक कम्युनिकेशनको संयुक्त साझेदारीमा नगर क्षेत्रभित्र मेट्रो वाईफाई जडान कार्य शुरू भएको छ। पहिलो चरण अन्तर्गत सुन्दरबजार नगरपालिका 6 मिलनचौक, वडा नम्बर 7 पाउँदी र वडा नम्बर 9 सिउरीबार क्षेत्रमा सेवा विस्तारको काम थालिएको नगरपालिकाले जनाएको छ। यस सेवा मार्फत सर्वसाधारणले आफ्नो मोबाइल नम्बर दर्ता गरी दैनिक 400 MB डाटा निशुल्क प्रयोग गर्न सक्नेछन्। साथै वर्ल्ड लिंक इन्टरनेट प्रयोगकर्ताले प्रतिदिन 10 GB डाटा निशुल्क उपयोग गर्न सक्ने व्यवस्था गरिएको छ। डिजिटल पहुँच विस्तार, सूचना प्रविधिको प्रयोग प्रवर्धन तथा नागरिकलाई सहज इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ। सरकारले आगामी आर्थिक वर्षका लागि दोर्दी हिमाल क्षेत्रको पर्यटन पूर्वाधार विकास कार्यक्रम अन्तर्गत 5,00,00,000 रूपियाँ बजेट विनियोजन गरेको छ। उक्त बजेटले दोर्दी क्षेत्रको पर्यटन प्रवर्धनसँगै कृषि, जड़ीबुटी उत्पादन तथा स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले लामो समयदेखि गरिएको पहलले अब सार्थकता पाउन थालेको बताउँदै विनियोजित बजेटले दोर्दी क्षेत्रको समग्र विकासमा नयाँ सम्भावना सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो। वहाँका अनुसार स्थानीयवासीले वर्षौंदेखि देख्दै आएको भेडी गोठमा आधारित पर्यटन प्रवर्धन, जड़ीबुटी खेती विस्तार तथा कृषि पर्यटन विकासको सपना अब क्रमशः साकार हुने चरणमा पुगेको छ। अध्यक्ष अधिकारीले दोर्दी हिमाल क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, पर्यटन सम्भावनाले भरिपूर्ण भएकोले पूर्वाधार विकासका लागि आएको बजेट महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। अध्यक्ष अधिकारीले यसबाट दोर्दी गाउँपालिका मात्र नभई लमजुङ र गोर्खा जिल्लाको पर्यटन क्षेत्र कृषि उत्पादन जड़ीबुटी खेती तथा स्थानीय व्यवसायले समेत प्रत्यक्ष लाभ पुग्ने उल्लेख गर्नुभयो। वहाँले सरकारको यस निर्णयले समग्र क्षेत्रको आर्थिक समृद्धि, रोजगारी सिर्जना तथा दिगो विकासका लागि नयाँ ढोका खोल्ने विश्वास व्यक्त गर्दै बजेट विनियोजनका लागि नेपाल सरकारप्रति आभार व्यक्त गर्नुभयो। स्थानीयवासीले समेत दुर्दी हिमाल क्षेत्रमा आवश्यक पर्यटन, पूर्वाधार निर्माण, पदमार्ग विकास, पर्यटकीय आकर्षणको संरक्षण तथा प्रवर्धनका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भएमा यस क्षेत्रलाई नेपालको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न सकिने बताएका छन्। कोलसुथर गाउँपालिका वडा नम्बर 9 टक्सरमा सञ्चालन भएको तीन दिने मौरी पालन तालिम सम्पन्न भएको छ। कोलसुथर गाउँपालिका कृषि विकास शाखाले आर्थिक वर्ष 2082-83 संघीय सशर्त कार्यक्रम अन्तर्गत मौरीको पकेट क्षेत्र विस्तार गरी मौरी पालन तालिम आयोजना गरेको हो। कार्यक्रमका लागि विनियोजित 12 लाख रूपियाँ बजेटबाट मौरीको पकेट विस्तार गरिएको हो। तालिममा समूहमा आबद्ध किसानहरूलाई मौरी पालन, मौरी व्यवस्थापन, मह उत्पादन तथा मौरी पालन व्यवसाय का विविध पक्षबारे व्यावहारिक तथा प्राविधिक जानकारी प्रदान गरिएको छ। यसै गरी सहभागीहरूलाई 50% अनुदानमा गोला सहितको मौरी घार, टोपी, पंजा, फिडर, धुवादानी, मह मदानी, घार राख्ने स्ट्याण्ड, क्वीन गेट लगायतका सामग्री वितरण गरिएको छ। तालिमले सहभागीहरूको ज्ञान, सिप तथा क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ। कार्यक्रमको सञ्चालन कृषि विकास शाखा प्रमुख स्मृति अधिकारीले गर्नुभएको थियो। तालिम र अनुदानले किसानहरूलाई व्यावसायिक रूपमा अघि बढ़न सहयोग पुग्ने अपेक्षा लिइएको गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरूङले बताउनुभयो। कार्यक्रम वडा नम्बर 9 का अध्यक्ष हुमराज गुरूङको अध्यक्षतामा भएको हो। तपाईं हिने सुन्दै हुनुहुन्छ मर्सेङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
2: खाना पनि के खानु, के बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेचार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, स्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा जनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
5: गुड मर्निङ क्लास। ल, आज हामी डडेलोको विषयमा पढ्छौ। भन त शान्ति, के कारणले डडेलो लाग्छ?
6: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरीसँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
5: भेरी गुड। डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
7: डडेलोका कारण बोट बिरुवासँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
8: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौं। मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनौं।
9: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक इलाका कार्यालय फुचो।
10: बेसिसह नगरपालिकाको जरुरी सूचना।
11: बेसिसह नगरपालिकाको सहकारी ऐन 2074 दफा 52 अनुसार सहकारी संस्थाहरूले प्रत्येक आर्थिक वर्ष समाप्त भएको 3 महिनाभित्र तपसिल बमोजिमका विवरणहरू सहितको प्रतिवेदन दर्ता गर्ने अधिकारी समक्ष पेश गर्नुपर्ने बेहोरा अवगत नै छ। हालसम्म पनि कतिपय सहकारीले उक्त प्रतिवेदन पेश नगरेको हुँदा 10 दिनभित्र गत आर्थिक वर्ष 81-82 को प्रतिवेदन उपलब्ध गराउनु हुन अनुरोध गरिन्छ। साथै उक्त विवरणहरू र यस आर्थिक वर्ष 82-83 को मासिक चौमासिक वित्तीय विवरण तथा वार्षिक साधारण सभा प्रतिवेदन विवरणहरू यस नगरपालिकाको कार्यालयमा उपलब्ध गराई सहकारी विभागको सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणालीमा समेत प्रविष्ट गर्नुहुन अनुरोध गरिन्छ।
12: बुझाउनु पर्ने कागजातहरू कारोबारको चौमासिक र वार्षिक प्रतिवेदन तथा लेख परीक्षण प्रतिवेदन, वार्षिक कार्यक्रम नीति तथा योजना, खुद बचत सम्बन्धी नीति तथा योजना, संचालकको नाम तथा बाँकी कार्यविधिको सूची, साधारण सभाको बैठक सम्बन्धी जानकारी, शेयर सदस्य संख्या र शेयर पूँजी, संचालक वा सदस्यले लिएको ऋण तिर्न बाँकी रहेको रकम।
11: मनोज सिंह बोरा निमित्त प्रमुख प्रशासकीय अधिकृत बेसीसह नगरपालिका नगर कार्यपालिकाको कार्यालय बेसीसहर लमसुङ।
0: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। बेसीसह नगरपालिका 11 वडा स्तरीय महिला सञ्जाल गठन गरिएको छ। महिलाहरूको नेतृत्व विकास क्षमता अभिवृद्धि तथा सामाजिक गतिविधिका सक्रिय सहभागिता बढ़ाउने उद्देश्यले गठन गरिएको सञ्जालको अध्यक्षमा सपना श्रेष्ठा सर्वसम्मत रूपमा चयन हुनुभएको छ। अध्यक्ष श्रेष्ठाको नेतृत्वमा 11 सदस्यीय महिला सञ्जाल गठन गरिएको हो। सञ्जालको उपाध्यक्षमा लक्ष्मी घरती, सचिवमा यम कुमारी श्रेष्ठ तथा को सदस्यमा सरस्वती परियार चयन हुनुभएको छ। अन्य सदस्यहरू समेत सर्वसम्मत रूपमा चयन गरिएको जनाएको छ। महिला वडा सदस्य जमुना श्रेष्ठको अध्यक्षता तथा बेसी सहर 11 का वडा अध्यक्ष शिवप्रसाद जोशीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष जोशीले महिलाहरूको सक्रिय सहभागिता बिना समाजको समग्र विकास सम्भव नहुने बताउनुभयो। वहाँले महिला सञ्जालले वडाभित्र रहेका विभिन्न महिला समूहबीच समन्वय गर्दै सामाजिक आर्थिक तथा सचेतनामूलक गतिविधिहरू प्रभावकारी रूपमा अगाडि बढ़ाउने विश्वास व्यक्त गर्नुभयो। साथै महिलाको हक अधिकार र सशक्तिकरणका क्षेत्रमा वडा कार्यालयले आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्ध समेत जनाउनुभयो। कार्यक्रममा समृद्धि आमा समूहका अध्यक्ष सरिता श्रेष्ठ र राधाकृष्ण आमा समूहका अध्यक्ष लक्ष्मी घरतीले मन्तव्य व्यक्त गर्दै महिला सञ्जाल गठनले वडाका महिलाहरूलाई एकीकृत गर्दै सामूहिक रूपमा अघि बढ़न प्रेरणा मिल्ने बताउनुभयो। वहाँहरूले महिला नेतृत्व विकास सिपमूलक कार्यक्रम सञ्चालन तथा सामाजिक विकृति न्यूनीकरणमा सञ्जालले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। वडा सदस्य विजय सेडाईले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन वडा सचिव उषा खत्रीले गर्नुभएको थियो भने वडा सदस्य भरत बहादुर बस्नेतले धन्यवाद मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा वडाभित्रका 22 आमा समूहका अध्यक्ष र सचिवहरूको सहभागिता रहेको थियो। कृषि वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका झण्डै 25,00,000 किसान आबद्ध भएको जनाएको छ। किसानले जमीनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको हो। उत्पादन वृद्धि गर्न आवश्यक सहुलियत तथा सुविधा दिने उद्देश्यले किसानलाई विद्युतीय प्रणाली मार्फत सूचीकृत गरिएको कृषि सूचना केन्द्रका अधिकृत संजीव पण्डितले जानकारी दिनुभयो। कृषि जनगणना 2078 अनुसार देशभर 41,30,000 संख्या रहेकोले बाँकी 16,00,000 भन्दा धेरै किसान सूचीकृत हुन बाँकी नै छ। सरकारले किसानले सूचीकरण गर्न प्रभावकारी काम गर्न सकेको छैन। बाँकीलाई पनि सूचीकृत गर्ने काम भइरहेको अधिकृत पण्डितले बताउनु भएको छ। सबै किसानले सूचीबद्ध गरेपछि निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठूला किसान गरी 4 प्रकारमा वर्गीकरण गर्ने मन्त्रालयले जनाएको छ। वर्गीकरणपछि परिचय पत्र वितरण विद्युतीय सूचना प्रणालीमा जोड्ने लगायत कार्यक्रम गरिनेछ। परिचय पत्रका आधारमा सरकारले अनुदान सहित रासायनिक मल, बिउ उत्पादन अनुदान, सेवा व्यवस्थापन लगायतका सुविधा सहित उपलब्ध गराउन सहज हुने केन्द्रले किसानलाई आफ्नो नाम दर्ता गराउन आह्वान समेत गरेको छ। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद एक महिना थपेर असार मसान्तसम्म कायम गरेको छ। आयोगका अनुसार राजेन्द्र कुमार भण्डारीका अनुसार स्वदेश तथा विदेशमा रहेका पदाधिकारीले विवरण संकलनमा समय अपुग भएको भन्दै बारम्बार आग्रह गरेपछि यो निर्णय लिएको हो। नवयुवा आन्दोलनका क्रममा कतिपय कार्यालय आगजनीमा परेर विवरण संकलनमा कठिनाई भएको पनि उहाँले बताउनुभयो। अध्यक्ष भण्डारीले यो अन्तिम पटकका लागि मात्र म्याद थपिएको र पुनः म्याद नथपिने स्पष्ट पार्दै सम्बन्धित सबैले अनिवार्य रूपमा विवरण दाखिल गर्नुपर्ने बताउनुभयो। अहिलेसम्म 3500 भन्दा धेरैले सम्पत्ति विवरण बुझाइसकेका छन् भने 60 उजुरी पनि प्राप्त भएका छन्। आयोगले 2048 सालपछि सार्वजनिक पदमा रहेका सेवानिवृत्त भएका वा हटिसकेका राजपत्रांकित विशिष्ट एवं प्रथम श्रेणीका सबै कर्मचारीले विवरण बुझाउनुपर्ने जनाएको छ। आयोगले पछिल्लो 35 वर्षको अवधिलाई दुई चरणमा विभाजन गरी छानबिन अगाडि बढ़ाउने तयारी गरेको छ। अध्यक्ष भण्डारीले 40 देखि 50 हजार जनाको सम्पत्ति विवरण प्राप्त हुने अपेक्षा गर्दै निर्धक्क भएर विवरण पेश गर्न सबैसँग आग्रह गर्नुभएको छ। सरकारले डेंगीको संक्रमण दरलाई आउँदो 5 वर्षभित्र 60% घटाउने तयारी थालेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तयार पारेको डेंगी रोकथाम तथा नियन्त्रण बहुक्षेत्रीय योजनामा आउँदो 5 वर्षभित्र संघीय प्रदेश र पालिका सरकारका सबै निकाय क्षेत्रलाई डेंगी नियन्त्रण र रोकथाममा सहभागी भएर लक्ष्य प्राप्ति गर्ने उल्लेख छ। योजना अन्तर्गत डेंगीका गम्भीर परिणाम न्यून गर्न विशेष पहल गरिने मन्त्रालयले जनाएको छ। लक्ष्य प्राप्तिका लागि सरकारले सबै संयन्त्र भएर रोगको फैलावट निगरानी गर्नेछ। योजना अन्तर्गत सरसफाई बढ़ाएर लामखुट्टेको प्रजनन क्षमता नष्ट गर्ने र यसका लागि हरेक हप्ता विशेष सरसफाई गर्ने गरी सफा शुक्रबार कार्यक्रम आयोजना गर्ने योजना पनि सरकारको छ। यसै गरी विभिन्न जोखिमपूर्ण क्षेत्रमा शून्य सहिष्णुता क्षेत्र घोषणा गर्ने र पार्क लगायतका क्षेत्रमा पानीको फोहरा पोखरी आदि डेंगी बाहक लामखुट्टे हुर्किने खतरा भएको ठाउँमा सरसफाईलाई कड़ाईका साथ लागू गर्ने तथा आम उपभोक्तामा ट्याङ्कीमा पानी भण्डारण गर्नुको साटो पाइपको पानी उपभोग गर्ने प्रवृत्ति बढ़ाउन विशेष व्यवस्था गर्ने नीति पनि सरकारले दिनेछ। यसै गरी जलाशयहरूमा लार्वा खाने माछाको संख्या बढ़ाउने र अति आवश्यक ठाउँमा लामखुट्टे नष्ट गराउने रसायन छर्किने सम्मको गतिविधि गर्ने सरकारको योजना छ। मर्संगी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
13: मुख्य समाचारका प्रायोजक
14: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसीचार 7 लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: फुटबलको महाकुम्भ फिफा विश्वकप आज मध्यरातीदेखि शुरू हुँदै मनसून 2083 अध्यावधिक सरदर भन्दा कम वर्षा र बढ़ी गर्मी हुने पूर्वानुमान यथावत। मुगलिन मलेखु सड़क खण्डका 4 पुल सञ्चालनको तयारी र आज गण्डकी कोशी मधेस बागमती र लुम्बिनी प्रदेशका 1-2 ठाउँमा ठूलो पानी पर्ने। बिहान 10 बजेको मर्सङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र सुजनलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घले विदा हुन्छु। रेडियो मर्सङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गदी एफएम 95 मेगाहर्ज।
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नै किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
5: सन्तोष जी, तपाईँले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त।
6: ल बधाई छ है तपाईँलाई नयाँ घर बनाउनु भएकोमा।
5: धन्यवाद सञ्जय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
6: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका 7 त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभव भवि मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
7: नोट, हामी कहाँ आल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
8: बछलामाई सटर ग्रिल उद्योग, बेसीसर नगरपालिका 7 मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो, लमसुङ।
9: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843538518।
10: आया मरे नि आमा,
11: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
10: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो कि?
11: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
10: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है?
11: ल दिदी, बेसी सर नगरपालिका 7 पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
3: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
12: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हाडजोली, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
3: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
12: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका 7 पुरानो ब्याङ्क चोक, लमजुङ।
3: सम्पर्क फोन 9849068924, 9850386780।
13: यो मोबाइलले पनि तनावै दियो भने
5: होइन, के तनाव दियो ए खुसी?
13: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
5: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
8: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
14: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसी सहर नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेश हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
15: हाम्रो शाखा बेसी सहर नगरपालिका 7 एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: sip on your extreme energy drink.
1: सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 छिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 छिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856 46 257 र 9840067787।

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।
2: दिदी अल्मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
3: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
5: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
6: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउँ।
5: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
6: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
5: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209 0665370 वा 590370 जानकारी गराउनुहोस्।
6: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
7: नेपाल ऋण खप्पै बिमगान्छ। क्याल्भोलुम प्रविधि से शोभा आल्मोनियम कोटे साढा थिन रंगीन जस्ता पाता हुलास जुरा कलर सेन बन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला तीन गुना लाना टुला हुलास मुसम अर्कु तिल दमाइसे।
8: डिभिजन वन कार्यालय लमजुङको अनुरोध, वन्य जन्तुको बसस्थान, आहार, विचरण लगायतका पक्षसँग मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द्व भनिन्छ। मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको बसस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक, आर्थिक, भौतिक तथा सामाजिक जनचेतना का उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ। वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन, जैविक मार्गको संरक्षण सुधार, पिउने पानीको व्यवस्थापन, सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्षरोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न, खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ। मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन्। जनावरलाई देवी देवताका रूपमा पुज्ने हाम्रो धर्म, संस्कृति र परम्परा नै छ। पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा तिनको अवैध चोरी शिकार नगर्न, नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लमजुङ सबैमा हार्दिक अनुरोध गर्दछ। वन्यजन्तुको चोरी शिकार तथा आखेटो पहार, ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनता अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड, जरिवाना हुने बेहोरा समेत जानकारी गराइन्छ। डिभिजन वन कार्यालय लमजुङ।
9: नमस्ते, म निर्णय नरी सोल खेत र तपाईँहरू सुन्दै हुनुहुन्छ मस्ट इन्डिया एफएम 95 मेगाहर्ट्ज।

0: कान्छी घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: मरेनी आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
4: जानु त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: Extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
4: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
5: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
4: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
5: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
6: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लमजुङ
7: नमस्कार अहिले दिउँसोको 1 बजेको छ अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार नेपालमा अवैध रूपमा भित्राउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो रुकावट भए त असर पर्छ नै तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो सर्वोत्तम सिमेन्ट सर्वोत्तम मजबुती
8: अहिले बिहानको ठिक 11 बजेको छ

0: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै संचालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञानसँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडल सिटी हस्पिटल बेस्तर 7 लमजुङ पुरानो लमजुङ मोडल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल पुरानो लमजुङ मोडल हस्पिटल बेसिसर 7 लमजुङ। सम्पर्क 0665200004 98400506063।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसिसहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू MS पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली बेसिसर नगरपालिका 7 युनिभर्सल चोक लमजुङ। थप जानकारीका लागि सम्पर्क 0665200973, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
5: जय श्री राम, जय श्री राम।
6: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
5: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
6: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
5: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
6: हो नि भाउजू।
7: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
8: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
7: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
8: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
7: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
8: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल बेसिसर नगरपालिका वडा नम्बर 7 एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
9: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065854।

0: California.
1: Extreme energy drink.
2: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
3: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
3: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400 58260।

नमस्कार, म प्रश्न साख्य तपाईँहरू समक्ष आवाज पुर्याउने तपाईँहरूकै आफ्नै रेडियो स्टेशन वर्षा 95 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: Mania.
1: Extreme energy drink.
2: Ulas galbalum tindunala na dula.
3: Nepal rin khappai bimagacha. Kyalbalum pravidhi se soba aluminium kote. Sada thin rangin jasta pata. Ulas pura color. Chanmanda tinguna badi biswasniya pratirodhatmak thin lanan tubamila.
2: Tindunala na dula.
3: Ulas musam arkutil damaise.
4: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेछु।
5: मन चारैतिर नडुलाउनुहोस् है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
6: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
5: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा, म्याट तन्ना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
7: प्रोप्राइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसिसार नगरपालिका साथ, मनाङ्गी चौतारा, लमजुङ।
6: सम्पर्क मोबाइल 9846019018 9846019018।
8: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट।
9: अनुभवी चिकित्सक, अत्याधुनिक प्रविधि, गुणस्तरीय सेवा सहित अब मात्र एउटै छानामुनि सम्पूर्ण स्वास्थ्य सेवाका लागि सेवा मोडल हस्पिटल प्राली।
10: दुई दशक भन्दा बढी अनुभव प्राप्त एमडीसीपी कन्सल्टेन्टद्वारा 24 घण्टा आकस्मिक सेवा,
9: हप्ताको 7 दिन बहिरङ्ग ओपीडी सेवा, 24 घण्टा ल्याब परीक्षण सेवा, 24 घण्टा अनुभवी तथा तालिम प्राप्त चिकित्सक तथा नर्सद्वारा गुणस्तरीय बिरामी भर्ना सेवा।
10: हप्ताको 7 दिन एमडीसीपी कन्सल्टेन्ट तथा सोनोलोजिस्टद्वारा भिडियो एक्सरे, यूएसजी सेवा।
9: लमजुङमा नै पहिलो पटक उच्च प्रविधिको डीआर सिस्टम सहितको एक्सलेन्स डाइनामिक इमेजिङ टेक्नोलोजीका साथ 500 MA हाई फ्रिक्वेन्सी डिजिटल एक्सरे सेवा,
10: फोक्सोको क्षमता तथा दम पत्ता लगाउने पीएफटी जाँच तथा परामर्श सेवा,
9: प्रत्येक दिन ईसीजी सेवा,
10: विशेषज्ञ सेवा अन्तर्गत पेट, मुटु तथा छाती रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठद्वारा मुटुको जाँच परामर्श सेवा तथा इकोकार्डियोग्राफी,
9: वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अच्युत पोखरेलद्वारा छाला तथा यौन रोग सम्बन्धी जाँच तथा परामर्श,
10: वरिष्ठ मधुमेह, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर रमेशराज आचार्यद्वारा जाँच तथा परीक्षण,
9: जनरल फिजिसियन सेवा अन्तर्गत बाल रोग सम्बन्धी जाँच तथा परामर्श,
10: हार्ट जर्नी तथा नसा रोग सम्बन्धी जाँच तथा परामर्श,
9: नाक कान तथा घाँटी सम्बन्धी जाँच तथा परामर्श,
10: गर्भवती सम्बन्धी सम्पूर्ण जाँच तथा परामर्श सेवा,
9: अन्य सेवा अन्तर्गत रेबिस, टिटानस, इन्फ्लुएन्जा लगायतका खोप सेवा,
10: सामान्य शल्यक्रिया तथा प्लास्टर सेवा,
9: परिवार नियोजन सेवा,
10: मनोसामाजिक परामर्श सेवा।
9: नोट, घरमा नै गई भिजिट सेवा तथा आवश्यकता अनुसार टेलिमेडिसिन, टेलिनर्सिङ सेवा पनि उपलब्ध छ।
10: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, निरन्तर हजुरहरूकी सेवामा समर्पित सेवा मोडल हस्पिटल प्रणाली। थप जानकारीको लागि सम्पर्क 0665909999, 98477969229। सेवा मोडल हस्पिटल प्रणाली, बेसी सर साथ।

0: सन्तोष जी तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त। ल बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुस् न घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 98463538518।
6: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
7: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
6: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
8: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार 813 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
6: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
9: यो मोबाइलले पनि तनावै दियो भन्या?
8: हैन, के तनाव दियो ए खुशी?
9: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
8: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
6: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
10: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495094046 र 98130949532।
11: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
12: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
11: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
12: मलाई त एकदमै मन पर्यो।
11: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
13: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
14: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै। प्रोप्राइटर मणिलाल विश्वकर्मा, फोन नम्बर 0665204535, 5204575। विश्वास तपाईँको, सेवा हाम्रो।

0: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
1: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
0: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
1: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
0: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
1: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98 5 6 2 44।

0: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
1: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
0: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
1: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
0: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665-2019 वा 590-370 जानकारी गराउनुहोस्।
1: सार्वजनिक हितका लागि लम्जुङ कालिका यातायात प्राली लम्जुङ।
2: होइन खुसी, के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
3: खाने त खासै केही होइन दिदी, लम्जुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लम्जुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
3: हो नि दिदी, लम्जुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि।
2: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
4: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लम्जुङ, सम्पर्क कार्यालय बेसीसर 8-13 नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611-39-157।
3: महको सेवन स्वास्थ्य र दीर्घ जीवन।
1: कक्षा 11 भर्ना सम्बन्धी सूचना।
5: लम्जुङ सदरमुकाम बेसी शहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
5: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
1: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
5: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
1: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
5: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
1: योग्य, दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
5: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
1: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
5: मासिक एकाइ परीक्षाको व्यवस्था,
1: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
5: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
1: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति,
5: जीपीए 3.20 3.59 सम्म 75% भर्ना शुल्क छुट,
1: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
5: थप जानकारीका लागि
1: जनविकास माध्यमिक विद्यालय बेसी शहर नगरपालिका 7 लम्जुङ, सम्पर्क फोन 98460-74553, 98560-45875, 98460-85791 र 98460-83862।

0: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
1: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
0: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
1: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
0: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021123, 4021224, मोबाइल 9841445148।
2: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
3: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
2: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
4: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ, प्रोप्राइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856046662।
5: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
6: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ।
7: एक्सट्रिम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी।

0: Sonia. Extreme energy drink.
1: सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने सम्बन्धी बेसीशहर नगरपालिकाको अत्यन्त जरूरी सूचना। बेसीशहर नगरपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक जग्गाहरू जस्तै बाटो, कुलो, पोखरी, मसानघाट, गौचरण आदि अतिक्रमण गरी कसैले घर, टहरा वा अन्य भौतिक संरचना निर्माण गरेको वा अन्य प्रयोजनका लागि भोग चलन गरेको भए मिति 2083 असार 9 गते भित्र त्यस्ता संरचनाहरू आफै हटाई सार्वजनिक जग्गा खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा नगरपालिकाले प्रचलित कानून बमोजिम त्यस्ता संरचनाहरू हटाई सो कार्यमा लागेको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने र कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत सबैमा सूचित गरिन्छ। सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सम्पूर्ण नगरवासीको साझा दायित्व हो। तसर्थ बेसीशह नगरपालिका क्षेत्रभित्र कहीँ कतै सरकारी वा सार्वजनिक जग्गा कसैले बिचेको, व्यक्तिगत रूपमा भोगचलन गरेको वा अतिक्रमण गरी संरचना बनाएको तपाईँको जानकारीमा भएमा सोको विवरण वा सूचना नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा लिखित रूपमा निवेदन दिनुहुन वा नगरपालिकाको आधिकारिक सम्पर्क माध्यमबाट जानकारी गराई नागरिक दायित्व निर्वाह गरिदिनु हुन सम्पूर्ण नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ। सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिनेछ।
2: बेसीशहर नगरपालिका, लमजुङ।
3: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
4: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
3: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसीशहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
5: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेजार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, गर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
6: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।

0: खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा जनैफाट जाने बाटो कारागार अगाडि लम्छुम। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
1: सुर्बीकाका नमस्कार, के गर्दै हुनुहुन्छ चौतारामा बसेर?
2: नमस्कार नानी, नानी डाक्टर भएर आउनुभयो, हाम्रो गाउँको इज्जतै बढेको छ।
1: धन्यवाद काका।
2: अनि डाक्टर नानी, अहिले जो पनि क्यान्सर भएछ भन्छन्, धेरैको मृत्यु यसैबाट भयो भनेको सुन्छु, यसबाट बच्ने कुनै उपाय छैन?
1: किन नहुनु नि काका? क्यान्सरको जोखिम बढाउने तत्वहरू भनेको धुम्रपान तथा सुर्तिजन्य पदार्थ र मदिरा सेवन, अस्वस्थ खाना, शारीरिक व्यायामको कमीले गर्दा हो। त्यसैले यस्ता जोखिम तत्वहरूलाई त्याग्न सक्यो भने 30-50% क्यान्सरबाट मृत्यु हुने जोखिम घट्छ।
2: भनेपछि रक्सी चुरोट भनेको त छुनै नहुने चिज रहेछ नि, होइन नानी?
1: हो नि काका, विशेष गरी महिलाहरूको हकमा स्तनमा सारो गिर्खा, गाँठा गुठी, घाउ आएमा, योनिबाट धेरै रगत वा सेतो पानी जस्तो बगेमा, वा यौन सम्पर्क पछि रगत देखेमा पनि क्यान्सरको जोखिम हुन्छ। लामो समयसम्म खोकी लागेमा, खकारमा रगत आएमा, छाती दुखेमा, धोत्रो स्वर भएमा, मुखभित्र सेतो वा रातो दाग वा घाउ देखेमा, बिना कारण दुब्लाउँदै गएमा, शरीरमा कोठी मुसाहरू छिटो बढ्ने वा अचानक परिवर्तन आएमा, दिशामा रगत देखेमा, वा दिशा गर्ने बानीमा अचानक परिवर्तन आएमा पनि क्यान्सर रोगको लक्षण हुन सक्छन्।
2: हजुर हजुर।
1: यस्ता लक्षण तथा चिन्हहरू देखेमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वास्थ्य कर्मीसँग परामर्श लिई परीक्षण गराइहाल्नुपर्छ।
3: सुर्तिजन्य पदार्थ र मदिरा सेवन नगरौं। स्वस्थ र सन्तुलित खाना, ताजा हरियो साग सब्जी, फलफूल प्रशस्त मात्रामा खाऊ र दैनिक कम्तीमा 30 मिनट हल्का पसिना आउने गरी व्यायाम गरौं। क्यान्सर रोगको जोखिमबाट बचौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
4: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
5: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
6: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
5: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक, लमसुङ। सम्पर्क 98461-26344, 98461-26344।

0: सर्वोत्तम सुपर ग्रिपमा छ 60% बढी पकड शक्ति, जसले बन्छ सर्वोत्तम निर्माण, सर्वोत्तम स्टील।
1: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
2: Or sang the FM 95 MHz.

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्या मंगला एतनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मी, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
8: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि। तपाईँ पनि त्यही जानुहोस् न।
9: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
10: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
11: सुवर्ण अवसर, सुवर्ण अवसर।
12: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8-9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बासपस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह, संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 9841693152 र 9841628317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8-9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, 20R 13 फिल्म हल चोक, लमजुङ।

0: Antonio.
1: Extreme energy drink.
2: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
3: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
2: थप जानकारी लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको ठीक अगाडि।
4: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
5: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको। अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
4: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेनस्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, के त्यहाँ जानुस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
5: ल भइहाल्छ नि नानी।
6: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
7: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
6: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसिसर साथ, भीमसेनथान चोक। फोन 066-520-120, मोबाइल 98-460-77-745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
8: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज।
9: मेरी दादी बोलती है तेरी शादी कभी नहीं होगी। दादी बोलती है तो दुनिया में सबसे अलग है।
10: तेरी दादी और दुनिया को पता नहीं।

0: Ayah, meren ya ma. Ayah ni,
1: के भयो दिदी तपाईलाई सन्चो छैन कि कसो
0: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काहीँ त सास फेर्नै गाह्रो आया खै के भयो के
1: ल दिदी त्यसो हो भने त तुरुन्त चेक जाँच गरिहाल्नुस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
0: जाने त भन्यो बाबु खै कहाँ जाने कहाँ जाने होला है
1: ल दिदी विशेषर नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुस् न
2: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिसार पिसाब तथा खकार परीक्षण गरिन्छ
3: थाइरोइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग मैला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
2: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
3: Your Pharmacy and Lab, Beshi Sahar Nagarpalika Saath, Purano Bank Chowk, Lamjung.
2: Samparka phone 98490-68924-98450-6370.
4: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञानसँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्तर साथ लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ हाम्रो कुनै शाखा छैन हामी कतै ठाउँ सरेको छैन हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा प्रसूति सेवा फार्मेसी सेवा प्रयोगशाला रगत दिशा पिसाब जाँच सुरक्षित गर्भपतन परामर्श सेवा बिरामी फर्ना एम्बुलेन्स सेवा गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच ईसीजी इन्सुलिन सुई रेबिज भ्याक्सिन हेपाटाइटिस खोप अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने अक्सिजन सेवा नेबुलाइजेसन सेवा मेजर तथा माइनर अपरेशन मोडल सिटी हस्पिटल पुरानो लमजुङ मोडेल हस्पिटल बेसिसर साथ लमजुङ सम्पर्क 066-520-004 98400-50-663
5: ए बुढा कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको
6: किन सबैले त फालेका छन् यो फोहोरको के काम
5: यही बानीले त हाम्रो गाउँ फोहोर हुन्छ रोग फैलन्छ र वातावरण बिग्रन्छ
6: अब यो फोहोर के गर्ने त
5: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने पुनः प्रयोग र रिसाइकल गर्ने कुहिने फोहोर हाम्रै करेसाबारीमा काम लाग्छ नि
6: ए हो त है सानो प्रयासले ठूलो परिवर्तन ल्याउँछ अबदेखि म सचेत भएँ
4: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ सफा गाउँ स्वस्थ जीवन
7: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय भुजुङ
8: ब्याङ्की खैमत बिले चौधरी एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तोई माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषया न्यो कल पर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषया ब्याङ्क दे निल पर्दिमो न्यो तने सतर्क तना ठगरेक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
9: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
0: यो मोबाइलले पनि तनावै दियो भने
6: होइन के तनाव दियो ए खुसी
0: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
6: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
10: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
11: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसिसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98130909 3932।
6: हाम्रो शाखा बेसीसर नगरपालिका साथ NIMB बैंकको ठिक अगाडि पनि रहेको छ।

0: you?
1: Extreme energy drink.
2: सुवर्ण अवसर।
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने विशिसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067।

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665251
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: कक्षा 11 भर्ना सम्बन्धी सूचना
3: लमजुङ सदरमुकाम बेसी सहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
2: संकायहरू विज्ञान व्यवस्थापन शिक्षा मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ
3: हाम्रा विशेषताहरू व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन
2: शिक्षातर्फ अंग्रेजी गणित नेपाली स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने
3: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था
2: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन
3: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था
2: योग्य दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने
3: पुस्तकालय ई लाइब्रेरी कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था
2: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था
3: मासिक एकाइ परीक्षाको व्यवस्था
2: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन
3: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला
2: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति
3: जीपीए 3.20 देखि 3.59 सम्म 75% भर्ना शुल्क छुट
2: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट
3: थप जानकारीका लागि
2: जनविकास माध्यमिक विद्यालय बेसी सहर नगरपालिका साथ लम्जुङ सम्पर्क फोन 9860-74553 9560-45875 9460-85791 र 9460-83862
4: अया मरेनी आमा यो दाँतले मलाई साह्रै दुःख दियो
5: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
4: जानु त जाने बरु कहाँ जाने होला खै
5: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि
6: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेट डेन्टल क्लिनिक बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर सम्पर्क नम्बर 9845-00271 र 9845-67272

0: तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
1: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
0: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
1: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400058।

0: हेलो नमस्ते गुड आफ्टरनून स्वागत छ यहाँलाई मर्सेङटी कल टाइममा कार्यक्रम प्रस्तुत म लक्ष्मी छु भने टेक्निकल पार्टबाट सपोर्ट गर्दै हुनुहुन्छ साथी दिलुले र आज हामी बिहिबारे बसाईमा छौं बिहिबारे बसाईमा विशेष गरी यहाँले लेख रचनाहरू कथा कविता गजल मुक्तकहरू वाचन गर्न सक्नुहुनेछ शायरी पनि यहाँले सुनाउन सक्नुहुनेछ र कार्यक्रममा फोन गर्नको लागि 0665220020 तपाईँले डायल गर्नुपर्ने हुन्छ हामी प्रत्येक दिन फरक फरक बसाईको साथमा यसरी नै उपस्थित हुने गर्छ एक घण्टाको समय लिएर यहाँले आफूलाई मनपर्ने बसाएको दिनमा हामीलाई फोन गर्न सक्नुहुनेछ साथै हाम्रो कार्यक्रम रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ त्यहाँबाट सुनेर पनि यहाँले प्रतिक्रिया दिन सक्नुहुनेछ कार्यक्रम कस्तो लाग्छ र अत्याधिक मात्रामा गर्मी बढ़िरहेको छ हिजोको तुलनामा अलिकति शीतल भए तापनि प्रशस्त मात्रामा पिउनुहोला पानी र यहाँले चाहिँ घाममा निस्कनु पूर्व चाहिँ छोटो बाउलो भन्दा पनि अलिकति पातलो लामो बाउले कपडाहरू चाहिँ प्रयोग गर्नुहोला घाम एकदमै लागिरहेको छाताको प्रयोग पनि गर्नुहोला टोपीहरू पनि यहाँले युज गर्न सक्नुहुनेछ र कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्न चाहिँ नबिर्सिनुहोला 0665220020 यहाँले डायल गर्न सक्नुहुनेछ र आज हामी आजको पहिलो कलरसँग कुराकानी गर्छौं हेलो नमस्ते हेलो नमस्ते हजुर एकजना साथीको फोन आएको थियो तर टेक्निकल इश्यूजको कारणले गर्दाखेरि फोन चाहिँ काटिएको छ इफ यहाँले सुन्दै हुनुहुन्छ भने कार्यक्रममा फेरि पनि फोन गर्न सक्नुहुनेछ 0665220020 डायल गरेर आज बिहिबारे बसाईमा छौ बिहिबारे बसाईमा यहाँले जुनसुकै लेख रचनाहरू प्रस्तुत गर्न सक्नुहुनेछ कथा कविता गजल मुक्तकहरू चाहिँ यहाँले वाचन गर्न सक्नुहुनेछ त्यसको लागि तपाईँले फोन गर्नुपर्ने हुन्छ 0665220020 डायल गरेर हामी प्रत्येक दिन उपस्थित हुने गर्छौ यति बेलाको हिसाब हुनुहुन्छ कलमा हेलो नमस्ते
1: नमस्ते नमस्ते धेरै दिनपछि लक्ष्मी नमस्ते
0: ओहो रिनाजी कता हराउनु भएको थियो यसरी
1: ए म हराएको त छैन है यतैतिर छु
0: अनि रिनाजी एकदमै धेरै दिनपछि जोडिनु भएको छ आज के गर्दै हुनुहुन्छ यहाँ चाहिँ
1: ए म बसिरहेको
0: बसिरहनु भएको छ है
1: हजुर
0: अनि हिजो अस्तितिर जोडिनु त भएन तर कार्यक्रम चाहिँ सुन्नु भएको थियो कि थिएन यहाँले
1: सुनिरहेको छु तर ब्यालेजाहरू पनि थिएन अहिले ब्यालेजाहरू रन गरेको
0: ओहो अनि आज मौसम कस्तो छ रिनाजी त्यताको
1: ए त धमिलो धमिलो छ हजुरहरूकोतिर कस्तो छ होला
0: यता पनि हिजोतिर घाम लागेको थियो आज चाहिँ घाम लागेको छैन भन्नुपर्छ है रिनाजी
1: हजुर आज त खासै घाम छैन
0: हजुर अनि कार्यक्रममा जोडिनु भएको छ आजको बसाईको बारेमा रिनाजीलाई कतिको जानकारी छ रिनाजी
1: जानकारी त छ अब खासै के आउँदैन के भनिएर है
0: रिनाजीलाई नआए कसले आउँछ होला है
1: तपाईँले नै मात्रै पारिदिनु भएछ
0: पार्नु पर्यो

0: यतिले भन्छ है।
1: ओहो वाउ वाउ, एकदमै चकलेट भन्दा गुलियो माया अनि एकदमै धेरै सम्झना भनेर भन्नुभएको छ है। खुसी लाग्यो आजको वसाईबाट रिनाजीले सम्झिनु पर्दा। कसलाई सम्झिन चाहनुहुन्छ रिनाजी?
0: सर्वप्रथम त हजुरलाई
1: हजुर धन्यवाद
0: भित्र फोन उठाउने दिदीलाई र जसले रडेमा शान्ति सुनेर बसिरहनुहुन्छ उहाँहरू सम्पूर्णलाई र विशेष विशेष त श्यामदालाई धेरै धेरै धेरै सम्झना एउटा जसले मलाई चिन्नुहुन्छ चिन्नुहुन्न उहाँहरू सम्पूर्णलाई भन्दै छोड्छु भाइ।
1: हजुर हुन्छ नमस्ते बाई बाई। हजुर भर्खरै मात्र हामीसँग जोडिनु भएको थियो रिनाजी हुनुहुन्थ्यो धेरै दिनपछि र उहाँले आजको वसाईमा एकदमै राम्रो मुक्तक शायरी भन्नुभएको छ र सम्पूर्णलाई सम्झिँदै आजको वसाईबाट उहाँ चाहिँ विदा भइसक्नु भएको छ। यदि तपाईँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रममा फोन गर्न सक्नुहुनेछ 0665220020 डायल गरेर। हामी प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौ फरक फरक वसाईको साथमा। आजको दिनमा यहाँले कथा कविता गजल मुक्तक जस्ता लेख रचनाहरू सुनाउन सक्नुहुनेछ र फोन गर्नको लागि 0665220020 डायल गर्नुपर्छ भने यहाँले रेडियो मर्सिङदीको फेसबुक पेजबाट पनि सुन्न सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ कलमा। हेलो नमस्ते।

0: श्याम जी नमस्कार।
1: नमस्कार।
0: ओहो श्याम जी, बडो जोडले पानी पिउनु भयो त यहाँले। अलि विचार गरेर होसियार पूर्वकले पिउनु होला है। अनि एकदमै खुसी लाग्यो पानी पिउँदै हुनुहुँदो रहेछ। अनि के गर्दै हुनुहुन्छ श्यामजी? भर्खरै मात्रै एकजना एकदमै यहाँले सम्झिरहने मान्छे जोडिनु भएको थियो, नाम गेस गर्नुहुन्छ? हजुर, एकदमै रिनाजी जोडिनु भएको थियो एकदमै धेरै समयपछि। यहाँ चाहिँ के गर्दै हुनुहुन्छ?
1: मैले
0: हजुर के गर्दै हुनुहुन्छ तपाईँ चाहिँ अहिले?
1: गोठालो छु म।
0: गोठालो हुनुहुन्छ, साथीहरू हुनुहुन्छ कि हुनुहुन्न श्यामजी?
1: आज हुनुहुन्न।
0: हुनुहुन्न है। अनि आज त अलिकति हिजोको तुलनामा घाम पनि त्यति लागेको छैन, तातो चाहिँ छ तर घाम चाहिँ लागेको छैन है?
1: हजुर, घाम लागेको छैन। अब आज त खोइ घामको मुसै देखिया छैन है।
0: हजुर। अनि श्यामजी, आज नियमको पालना त जसरी पनि गर्नु नै पर्यो, के सुनाउने विचार गर्नुभएको छ यहाँले?
1: अब नियमको पालना त अब ठिकै छ, म गरौँला। र एउटा कुरो चाहिँ यो पानी पिउनलाई चाहिँ हाम्रो बाबु बाजेहरूले अब अलिकति बिर्स्य, अहिलेको तुलनामा हेर्दाखेरि सबैले बिर्सेछन्। अब हाम्रो गाउँघरमा चाहिँ मही खाने यसरी करक करक गरेर अनि पानी खाने करक करक, यो सम्झना आयो क्या मलाई?
0: हजुर, मलाई
1: यो चाहिँ मलाई एकदमै सम्झना आएर अनि मैले चाहिँ अस्ति नै अलिकति प्रयास गरेँ अनि आज पनि प्रयास गरेँ। र पानी चाहिँ कसैले पनि पिउनु होला अनि अलि बढी मात्रामा पिउनु होला भन्न चाहेँ। र सकभर अब महीहरू पनि मजासित पिउनु होला प्रायःसम्म भन्न चाहन्छु। र अर्को कुरो चाहिँ मैले चाहिँ आज अरू केही भन्न सकिनँ। मैले हिजो 2:30 बजे चाहिँ यसो छारीमा बस्दाखेरि म त यसो पल्टे गाई चरिरहेको थिएँ अनि पल्टेको अनि त्यहाँदेखि त अब मैले त थाहा भएन, मेरो शिरको टोपीमा चाहिँ एउटा चाहिँ किरो आएर बसेछ है।
0: हजुर।
1: अब अनि किरो आएर बसेछ, मलाई थाहा भएन अनि पछि अब म जुरुक्क उठेँ, गाई कता गयो कि के अरे भनेर यसो हेरेको त अनि चरिरहेको छ गाई त, अनि त्यहाँ त दुईटै चिबे आएर मेरो त्यो टोपीको किरा चाहिँ ट्याप्प टिपेर दुईटै ले चाहिँ लिएर गयो कि। त आह, यस्तो कहिले नि भएको थिएन, आज चाहिँ के अचम्म भयो भन्ने लाग्यो र यति नै सम्झना आयो।
0: हजुर, ओहो एकदमै अचम्मको कुरा चाहिँ सुनाउनु भएको छ यहाँले चाहिँ, खुसी लाग्यो। जे होस्,
1: यो चिबे चाहिँ यति बाटो कि यति चलाखी हुँदो रहेछ कि, मान्छे हुँदा पनि त्यसले त्यो उसको आएर देखेपछि त अब मान्छे होस् कि झुलो होस् अब छोडेन
0: क्या।
1: म एकदम म एक्लै छु, एकदमै

0: लाग्यो कि डाक्टर यो त ठुलै रहेछ, अब मलाई ध्यान भएन कि अब कसरी अब माथिबाट खस्यो कि क्यारे, त्यो भएर मलाई त अति आशा लाग्यो र यो बिर्सिन सक्दिनँ मैले पनि. ल हुन्छ, अब ठिकै छ, अब कुरा त धेरै लामो नगरौँ होइन, धेरै भयो, अरू साथीहरूलाई पनि पालो दिनु पर्यो र साथीहरू भन्नुभयो त यति मिठो धामी बोली गर्नुहुन्छ, अनि त्यसै गरी हाम्रो हजुरलाई नै
1: धन्यवाद,
0: त्यसै गरी हाम्रो दिदी बहिनीलाई र छोडेर गए पनि सुधा बहिनीलाई पनि सम्झे र बसन्तजी, खुसीजी, मिनाजी अनि सुजन भाइ अनि मर्सन्ती होल टिमलाई र साथीहरू पर्दा त अब आज पहिलोचोटि आउनुभएछ रिना बहिनीलाई आउनुभयो, खुसी लाग्यो, सुन्न पाइयो र उहाँलाई मोना बहिनी, सलिना बहिनी, आइतिश्वरी दिदी, सरस्वती, सुषमा दिदी, चाम्बन्ले भाइ, तामाना, लक्ष्मी मिश्र, टिकु छेत्री, एम सरू अनि कृष्ण गुरुङ, अनि हिजो चाहिँ आउनुभएछ कमेन्ट, म लोकाङ्क्षले मिठो मिठो कमेन्ट पठन भन्छ, अझै राम्रो राम्रो पठाउनु होला म लोकाङ्क्षाजी, हामीलाई नि सम्झिनु होला भन्न चाहे र अघि आउने पछि आउने सम्पूर्णलाई सम्झिँदै बिदा हुन्छ. हस्त, नमस्ते, बाई बाई.
1: हजुर हुन्छ, नमस्ते, बाई बाई. हजुर, भर्खरै मात्रै हामीसँग जोडिनु भएको थियो श्यामजी हुनुहुन्थ्यो, निकै राम्रो कुरा राख्नु भएको छ, हिजोको उहाँसँग भएको इन्सिडेन्ट घटनाको बारेमा सुनाउनु भएको थियो उहाँले र एकदमै मजाले पानी पनि पिउनु भएको थियो उहाँले. अरू चाहिँ केही पनि कुरा चाहिँ भन्नुभएको छैन, पक्कै पनि अर्को बसाइमा चाहिँ यहाँले पक्कै पनि केही न केही चाहिँ सुनाउनुहोला भन्न चाहन्छु. र जति पनि साथीहरूले अहिले कार्यक्रम सुन्दै हुनुहुन्छ, कृपया यहाँले फोन गर्न सक्नुहुनेछ 0665020 डायल गरेर. हामी प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौं यहाँहरूको माझमा र अहिले तपाईँको सामु हामी कमेन्ट पढ्नेछौ. लक्ष्मी प्रसाद मिश्रजीले कमेन्ट गर्नुभएको छ, नमस्कार, म आश्रम पाउदीबाट भन्नुभएको छ. हजुर नमस्कार लक्ष्मीजी, फोन पनि गर्न सक्नुहुनेछ यहाँले आजको बसाईमा. आज हामी बिहिबारे बसाईमा छौं, बिहिबारे बसाईमा तपाईँले कथा, कविता, गजल, मुक्तक जस्ता कुराकानीहरू राख्न सक्नुहुनेछ आजको बसाईमा. आफैले सिर्जित गर्नुभएको भए पनि भयो, अरू कुनै साथीहरूको पनि यहाँले सुनाउन सक्नुहुनेछ र सुनाउनको लागि तपाईँले फोन गर्नुहोला 0665020020 र यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ. हेलो, नमस्ते,
2: गुड आफ्टरनुन, छ जलो, नमस्कार.
1: नमस्ते, गुड आफ्टरनुन, कृष्णजी सन्चै हुनुहुन्छ?
2: हजुर सन्चै छु, तपाईँ सन्चै हुनुहुन्छ?
1: हजुर म पनि एकदमै सन्चै छु भन्नुपर्छ. के गर्दै हुनुहुन्छ कृष्णजी?
2: हजुर बसी बसाई नै हो.
1: बसी बसाईमै हुनुहुन्छ है?
2: हजुर.
1: आज त शीतल शीतल छ नि है कृष्णजी, हिजोतिरको भन्दा
2: आज त शीतल छ, घाम पनि लागेको छैन, पानी नि परेको छैन, आज मौसम चाहिँ फाइन छ.
1: अनि एकदमै आज कार्यक्रम सुन्नुभएको छ कि छैन यहाँले?
2: कार्यक्रम त सुनेछु, फोन त नगरौँ भनेको, अब कथा कविता के आउँदैन, फेरि फोन त गर्नै मन लागेको रे.
1: गर्नु पर्यो नि फोन त, खुसी लाग्यो फोन गर्नुभएको छ. के सुनाउन चाहनुहुन्छ त आज?
2: के सुनाउने त कोही केही आउँदैन, त्यही भएर भनेको नि त फोन नगरौँ कि भनेको, गरौँ गरौँ जस्तो लागेर फोन गरेको. अनि हाम्रो लक्ष्मीजीलाई एकचोटि मैले गङ्गटले टोकेको कहानी सुनाएको थिएँ नि, बिर्स्यो कि याद छ?
1: हजुर याद छ.
2: हो
1: हजुर,
2: कतिवटा हुन्छ अरे गङ्गटोको त?
1: त्यो त अब गर्ने त साध्य नै हुँदैन है, हजुरले अर्को सुनाउनु पर्ने हुन्छ है आज चाहिँ.
2: ल ल, तपाईँले यादै छैन रहेछ बारेमा भन्नुपर्ने हो नि त.
1: हजुर,
2: तपाईँले याद नै छैन रहेछ त्यसो यो बारेमा भन्नुपर्ने हो.
1: अर्को सुनाउनुहोस् न,
2: खुट्टै थाहा छैन रहेछ, कतिवटा हुन्छ तपाईँले खुट्टै थाहा नरहेछ. अब
1: म अन्तिममा भन्छु, अहिले चाहिँ अर्को सुनाउँदै गर्नुहोस् न.
2: होइन पहिला भन्नुहोस् त कतिवटा हुन्छ
1: अर्को सुनाउनुहोस् त. हजुर
2: बिर्सिनु भयो?
1: हजुर बिर्सिएँ मैले त.
2: हो
1: हजुर
2: हो, त्यहीबाट म सुनाउँछु नि त. अब गङ्गाधरले टोकिया रहेछ के अरे है अब कुहिरे डाक्टरहरूले अब के लेटो क्यो भनेर सोधेछ अरे अब गङ्गाटोको आठवटा हुन्छ क्या खुट्टा तपाईँले पहिले नै भनेको मैले
1: हो आठवटा हुन्छ दुईवटा अगाडि पनि हुन्छ
2: त्यसलाई चाहिँ अब त्यो कटिङ ब्लेड भन्छ नि त दुईटा त्यो उदय त्यो पाखुरा दुईटालाई त कटिङ ब्लेड भन्छ तर खुट्टा मात्रै आठवटा हुन्छ क्या दाहिने चारवटा बायाँ चारवटा हुन्छ क्या
1: हजुर
2: त्यो भएर अब डाक्टरले केले टोक्यो भन्दाखेरि अब एट लेग नो हेड टू कटिङ ब्लेड मुभिङ द समथिङ फरवर्ड समथिङ ब्याक भन्ने सरी क्या त्यो अब दाहिने नि हिँड्छ अब अगाडि नि त्यो आठवटा खुट्टा हुन्छ आज हामी त्यो पाखुरलाई कटिङ प्लेट भन्ने छ अरे क्या त्यो टोक्ने त्यसले हो के अरे होइन अब त्यसको मुख पनि छैन टाउको पनि छैन टोक्ने त्यो अब पाखुरले हो त्यसले त्यो भएर एड लेग नो हेड मुभिङ द समथिङ फरवर्ड समथिङ ब्याक भन्ने छ अरे त्यसले टोकेको भनेर भन्ने छ अरे कि डाक्टरलाई टाउको पनि छैन त्यसलाई मुख पनि छैन के अरे अब त्यही त्यसैले पाखुरले त्यो होटल त्यो टोक्ने त है
1: हजुर
2: हो त्यही भएर त्यसरी भन्ने छ अरे कि डाक्टरलाई
1: हजुर खुसी लाग्यो अनि यो बाहेक पनि फेरि सुनाउन चाहनुहुन्छ कि साथीहरू सम्झिन चाहनुहुन्छ कृष्णजी
2: अब अरू त के सुनाउने त अब पानी बिनाको माछा फुल बिनाको भोमारा प्रेम बिनाको प्रेमिका जस्तै हो कि त अरू त के सुनाउँदा खै
1: हजुर हुन्छ कसलाई सम्झिन चाहनुहुन्छ
2: सम्झिनु पर्छ सबभन्दा पहिला अब तपाईँलाई अनि प्राविधिकमा साथ दिने दिदुजीलाई अनि हाम्रो मर्सेङ्गी होल टिमलाई अनि अब अगाडि आउने दुईजना साथीहरू र पछाडि आउने साथीहरू कृष्ण लामा भन्ने चिन्ने नचिन्ने सबैलाई रेडियो सुनिरहनुहुने सबैलाई एकमुष्ट सम्झिँदै बिदा त है
1: हुन्छ नमस्ते बाई बाई हजुर भर्खरै मात्र हामीसँग कृष्ण लामाजी जोडिनु भएको थियो उहाँले एकदमै राम्रो जोक सुनाउनु भएको छ र सम्पूर्णलाई सम्झिँदै आजको बसाईबाट विदा भइसक्नु भएको छ र तपाईँले फोन गर्न चाहनुहुन्छ भने यहाँले फोन गर्न सक्नुहुनेछ 0665200020 डायल गरेर हामी प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौं सात दिनको सातै बार फरक फरक बसाईको साथमा भने यहाँले आफूलाई मनपर्ने बसाईको दिनमा हामीलाई फोन गर्न सक्नुहुनेछ 0665200020 डायल गरेर साथै कार्यक्रम रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ त्यहाँबाट सुनेर प्रतिक्रिया पनि यहाँले दिन सक्नुहुनेछ यति बेला कोही साथी हुनुहुन्छ कलमा हेलो नमस्ते
3: हजुर नमस्ते
1: नमस्ते विनिताजी
3: हजुर
1: सन्चै हुनुहुन्छ
3: हजुर सन्चै छु भनौँ न
1: अनि के गर्दै हुनुहुन्छ विनिताजी
3: हजुर म त के गर्नु सधैँ डिप्टी उही हो मकै कुर्नी
1: हजुर अनि कार्यक्रम चाहिँ सुन्न पाउनु भएको छ किसै नै यहाँले
3: नै मैले त सुनेको छैन है यस्तो प्रोग्राम आउँछ भन्ने थाहा छ अनि यस्तो कल ट्राई हानेको लागिहाल्यो
1: हजुर एकदमै खुसी लाग्यो यसरी बिजी हुँदा हुँदै पनि फोन गर्नुभएको छ अनि एक्लै हुनुहुन्छ कि को को हुनुहुन्छ
3: हजुर म त एक्लै छु मतलब वरिपरि अन्ततिर नै हुनुहुन्छ
1: अनि आज कार्यक्रममा जोडिनु भएको छ बसाईको बारेमा यहाँलाई जानकारी छ कि छैन
3: हजुर यस्तो जानकारी गराइदिनु भए त हुन्छ क्यारो
1: हजुर हुन्छ विनिताजी आज बिहिबार बसाईमा छौँ बिहिबारको बसाईमा चाहिँ यहाँले कथा कविता गजल मुक्तक सायरीहरू चाहिँ सुनाउन सक्नुहुनेछ
3: हजुर अब के सुनाउने होला
1: हजुरलाई जे मन लाग्छ त्यही नै सुनाउन सक्नुहुनेछ है त
3: कस्तो कन्फ्युज
1: सुनाउनुहोस् न
3: हुन्छ म सुनाउँछु नि त होइन मुक्त
1: हजुर हुन्छ
3: बगैँचाको फुल तिमी मालीमा हुनेछु बगैँचाको फुल तिमी मालीमा हुनेछु मगमगाऊ मात्र सधैँ डालीमा हुनेछु चुमेर म छाल्ने छैन दुनियाँले जस्तो सारा खुसी तिमीलाई दिन्छु खाली म हुनेछु बगैँचाको फुल तिमी माली म हुनेछु हजुर यति नै
1: ओहो कति मिठो
3: खासै मिठो छैन
1: एकदमै राम्रो लाग्यो है मलाई चाहिँ
3: हजुर थ्याङ्क यू है राम्रो भनिदिनु भएकोमा.
1: हजुर वेलकम. एकदमै राम्रो छ, त्यही भएर नै राम्रो लागेको हो. अनि यहाँले आजको विषयबाट सम्झिनु पर्दा कसले सम्झिन चाहनुहुन्छ?
3: हुन्छ, स्पेसली सम्झिनु पर्यो त हजुरको लागि अनि टेक्निसियनमा रहनुहुने दिदीको लागि, लागि साथीहरू भन्नुपर्दा अनिता छामी, नानी माया कोइराला, अनुपा गुरुङ, दायाम सारू मगर, तिलक छेत्री, टेकु छेत्री, राम पाण्डे, मनिता मगर, दुर्गा कुमार लगायत नाम छुटेका साथीहरू र मभन्दा अघि आउने पछि आउने प्रोग्राम सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूको लागि भन्दै आजको बसाईबाट छुट्छु दिदी. नमस्ते.
1: हजुर हुन्छ, नमस्ते, बाई बाई. हजुर भर्खरै मात्र विनिताजी हुनुहुन्थ्यो, एकदमै राम्रो मुक्तक सुनाउनु भएको छ आजको बसाईमा र सम्पूर्ण साथीहरूलाई सम्झिँदै उहाँ चाहिँ विदा भइसक्नु भएको छ. एकदमै धेरै खुशी लाग्छ, कामको बावजुद पनि टाइम मिलाएर फोन गर्नुहुन्छ यहाँहरूले अनि एकदमै मिठो कुराकानी गर्नुहुन्छ. कमेन्ट मार्फत पनि त्यत्तिकै धेरै माया दर्शाउनुहुन्छ. यहाँले फोन गर्नुहोला, कमेन्ट गर्नुपर्ने हुने कतिपय साथीहरूले पनि फोन गरेर चाहिँ यहाँको मौसमी अवस्थाको बारेमा पनि जानकारी गराउन सक्नुहुनेछ. हामी प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौं फरक फरक बसाएको साथमा. आइतबारको दिनमा सर यति बेला हामीसँग कोही साथी कलमा हुनुहुन्छ. हेलो नमस्ते.
4: हेलो नमस्ते लक्ष्मीजी.
1: नमस्ते सम्झनाजी, सन्चै हुनुहुन्छ?
4: अलिअलि रुगा लाग्यो.
1: ओहो, एकदमै ख्याल राख्नु होला है, रुगो फेरि सानो नानीलाई पनि सर्छ है.
4: हजुर एकदमै. यता बाँदरले सताएर म नि मकैबारीतिर छु.
1: ओहो, बाँदरले चाहिँ सबैलाई एकदमै धेरै दुःख दिएको छ. बाँदरले चाहिँ के गरी चाहिँ सुल्झाउने होला, त्यो चाहिँ एकदमै राष्ट्रिय लेभलको चाहिँ समस्या भइसकेको छ. खेतीपाती गरेर पनि एकदमै दुःख पाउने अवस्था छ. खेतीपाती गर्दाखेरि एक त मेहनत गर्नु नै पर्छ, त्यसपछि जुन मेहनत गरेर फल पाक्ने बेला हुन्छ त्यति बेला चाहिँ फेरि बाँदरले सताउँछ. मान्छे भन्दा अगाडि बाँदर चाहिँ खानालाई अतुर हुन्छ होइन त.
4: आज त अगाडि दिन फोन गर्न लाग्यो, कहिले कोही आउँदैन प्रोग्राममा, कहिले चाहिँ मान्छे आएर पालै नपाए.
1: यस्तै छ. अनि आज फोन फाइनली लागेको छ, आज के सुनाउन चाहनुहुन्छ त सम्झनाजी?
4: थोरै पढ्छु के अरे, आज कविता होला के अरे भन्ने कारण.
1: आज कविता मुक्त यहाँले जे मन लाग्छ त्यही भन्न सक्नुहुनेछ.
4: हुन्छ, एकचोटि ट्राई गर्छु के.
1: हुन्छ.
4: चारी खेत धान पाक्यो मनसार, बर्खा लाग्यो डुङ्गेर भन्सार, चन्द्र सूर्य अङ्कित नेपालको शान, मेटाउन उद्धत रहेका नौ लेम्बी पर्दोजहरू, थिम्के छोरी तनाउको शिर, यस्तै रहेछ यो देशको तन्दिर, जल्ले मन जलिरहन्छ जीवनको नियमित घुमिरहन्छ, पानी र जवानीको बग्ने क्रम निरन्तर चलिरहन्छ. यति नै भन्न चाहन तुलजी.
1: ओहो, कति मिठो है. एकदम खुशी लाग्यो र आज एकदमै मिठो तरिकाको कविता वाचन गर्नुभएको छ. साथीहरू सम्झिनु पर्दा यहाँले कसलाई सम्झिन चाहनुहुन्छ?
4: सर्वप्रथम हजुरलाई. तपाईँलाई कस्तो भयो अहिले?
1: मलाई चाहिँ म ठिक छु भन्नुपर्छ है.
4: अब ठिक नभएर त प्रोग्राम कसले चलाउने नि, फेरि ठिक हुने
1: हो नि. ठिक हुनु पर्यो नि, यहाँहरूसँग मिठो तरिकाले बोल्नु पर्यो, ठिक भएर सन्चो भएर.
4: यो साथी एउटा हजुरको बिहा भएछ कि भएको छैन?
1: ओहो, मेरो बिहे भएको छैन है सम्झनाजी. हजुर हुन्छ हुन्छ, सम्झनाजीले भन्नुभएपछि त अब नाइ भन्ने कुरा पनि आउँदैन. हुन्छ नि, अब वैशाख महिना त गइसक्यो, अब असार लागिरहेको छ, मङ्सिरसम्म यसो हेर विचार गरेर भन्नुहोस् न. हुन्छ, मङ्सिर अब कुराहरू कुराकानी अघि बढ्दै गर्छ. मङ्सिरमा अब यो मङ्सिर चाहिँ कटाउन दिनु भएन.
4: हुन्छ हुन्छ,
1: विचार गर्नुहोस् है.
4: सर्वप्रथम तपाईँलाई भन्नु छ.
1: हजुर धन्यवाद.
4: अनि भित्र दिलुजीलाई र मेरो घर परिवार, सासू मम्मी गणेश कुमारी श्रेष्ठ, बुवा गुरु प्रसाद श्रेष्ठ, दिदी विष्णु कुमारी श्रेष्ठ, अनि श्रीमान नारायण प्रसाद श्रेष्ठ, नानी साधना श्रेष्ठ, सानो नानी अनिसा श्रेष्ठ, छोरा धन प्रसाद श्रेष्ठ, बुहारी सकिता श्रेष्ठ, नातिनी इगा श्रेष्ठ, र मेरो माइत बस्ने बुवा मम्मी भाइ, काठमाडौँमा बस्ने दुईटा बहिनी ग्राईको लागि, र बेसरमा बस्ने देवर गङ्गा श्रेष्ठ, देवरानी पूजा श्रेष्ठ, अर्को नानी लक्ष्मी श्रेष्ठ, अर्को नानी पार्वती श्रेष्ठ, र माथि टिकाराम परिवार, सुकमाया परिवार, सीता परिवार, राम परिवार, र मसौली
5: के अरे हिजो मेरो नाम लिएको के अरे के नाम पनि भन्न आएन कता खुजीबाट बोल्नुहुन्थ्यो नि
1: कृष्ण लामाजी
5: ए कृष्ण लामाजीलाई पनि भन्न चाहे अनि हिजो मलाई भन्नुभएको आज फेरि भनेन होला रिसाउनु होला नि फेरि र अगाडि आउने पछाडि आउने सम्पूर्ण भन्दै बिदा हुन्छु लक्ष्मीजी
1: हजुर हुन्छ नमस्ते बाई बाई
5: बाई बाई
1: हजुर भर्खरै मात्रै हामी माझमा जोडिनु भएको थियो सम्झनाजी हुनुहुन्थ्यो एकदमै राम्रो कविता वाचन गर्नुभएको छ साथै सम्पूर्ण उहाँको घर परिवार इष्टमित्र रेडियो मर्सेङले होल युनिटलाई सम्झिँदै आजको विषयबाट उहाँ चाहिँ विदा भइसक्नु भएको छ र यहाँले पनि फोन ट्राई गर्दै गर्नुहोला यति बेला तपाईँको सामु मिठो सांगीतिक कोसेलीसँगै छोटो व्यापारिक विश्राम राख्न चाहन्छौ स्वीकार दिनुहोला।

तेरो ठूलो भिनाजु र माइलो भिनाजु भनेका पढे लेखेका सरकारी जागिरे अनि शहरमा बस्नेहरू, तेरा यी साइला भिनाजु यसो गाउँ पाखातिर बसेर खेती किसानी गर्ने पाखे हो, बुझिस्?

0: सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने सम्बन्धी बेसीशहर नगरपालिकाको अत्यन्त जरूरी सूचना। बेसीशहर नगरपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक जग्गाहरू जस्तै बाटो, कुलो, पोखरी, मसानघाट, गौचरण आदि अतिक्रमण गरी कसैले घर, टहरा वा अन्य भौतिक संरचना निर्माण गरेको वा अन्य प्रयोजनका लागि भोग चलन गरेको भए मिति 2083 असार 9 गते भित्र यस्ता संरचनाहरू आफै हटाई सार्वजनिक जग्गा खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा नगरपालिकाले प्रचलित कानून बमोजिम त्यस्ता संरचनाहरू हटाई सो कार्यमा लागेको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने र कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत सबैमा सूचित गरिन्छ। सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सम्पूर्ण नगरवासीको साझा दायित्व हो, तसर्थ बेसीशहर नगरपालिका क्षेत्रभित्र कहीँ कतै सरकारी वा सार्वजनिक जग्गा कसैले बिचेको, व्यक्तिगत रूपमा भोग चलन गरेको वा अतिक्रमण गरी संरचना बनाएको तपाईँको जानकारीमा भएमा सोको विवरण वा सूचना नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा लिखित रूपमा निवेदन दिनुहुन वा नगरपालिकाको आधिकारिक सम्पर्क माध्यमबाट जानकारी गराई नागरिक दायित्व निर्वाह गरिदिनु हुन सम्पूर्ण नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ। सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिनेछ।
1: बेसीशहर नगरपालिका लम्सुङ।
2: डिभिजन वन कार्यालय लम्सुङको अनुरोध, वन्य जन्तुको वासस्थान, आहार, विचरण लगायतका पक्षसँग मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्दलाई मानव वन्यजन्तु द्वन्द भनिन्छ। मानव वन्यजन्तु बीचको द्वन्द विवाद खास गरी वन्यजन्तुको वासस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक, आर्थिक, भौतिक तथा सामाजिक जनचेतना का उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ। वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन, जैविक मार्गको संरक्षण सुधार, पिउने पानीको व्यवस्थापन, सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्षरोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न, खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ। मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन्। जनावरलाई देवी देवताका रूपमा पुज्ने हाम्रो धर्म, संस्कृति र परम्परा नै छ। पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा तिनको अवैध चोरी शिकार नगर्न, नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लम्सुङ सबैमा हार्दिक अनुरोध गर्दछ। वन्यजन्तुको चोरी शिकार तथा आखेटो पहार ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनता अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड जरिवाना हुने बेहोरा समेत जानकारी गराइन्छ। डिभिजन वन कार्यालय लम्सुङ।
3: कक्षा 11 भर्ना सम्बन्धी सूचना।
4: लम्जुङ सदरमुकाम बेसीशहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
4: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
3: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
4: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
3: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
4: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
3: योग्य, दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
4: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
3: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
4: मासिक एकाइ परीक्षाको व्यवस्था,
3: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
4: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
3: जीपीए 3.604 सम्म 100% छात्रवृत्ति,
4: जीपीए 3.20 3.59 सम्म 75% भर्ना शुल्क छुट,
3: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
4: थप जानकारीका लागि
3: जनविकास माध्यमिक विद्यालय बेसीशहर नगरपालिका 7 लम्सुङ, सम्पर्क फोन 9846074553, 9856045875, 9846085791 र 9846083862।

0: हजुर, मिठो सांगीतिक कोसेलीसँग छोटो व्यापारिक विश्रामपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ भने हामीलाई फोन गर्न सक्नुहुनेछ 0665220020 डायल गरेर। यमसारू मगरजीले लेख्नु भएको छ, गुड आफ्टरनून सिस्टर, म पनि सुन्दैछु है। यता पानी परेको छ, त्यता के भयो छ, कुन्नी सन्चै हुनुहुन्छ होला नि सिस्टर भन्नुभएको छ। हजुर, गुड आफ्टरनून यमसारूजी। यता चाहिँ पानी परिसकेको छैन तर घाम पनि लागेको छैन, पानी पनि परेको छैन भन्नुपर्छ है यमसारूजी, र एकदमै सन्चै छौ। यहाँको हाल खबर कस्तो छ त्यो पनि सुनाउनु होला। र यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते।
1: नमस्ते, म यहाँ पाउँदी पारी आश्रमबाट लक्ष्मी प्रसाद। हजुर
0: हजुर, नमस्कार लक्ष्मीजी, के गर्दै हुनुहुन्छ?
1: रेडियो पनि सुन्दैछु, यहाँ बाबाको सेवामा पनि लागिरहेकै छु।
0: हजुर, यहाँलाई एकदमै विशेष धन्यवाद।
1: एकछिन कुल्टो परेर कुरा गरेको,
0: अनि आज एकदमै खुसी लाग्यो फोन गर्नुभएको छ। पक्कै पनि आशा त थियो यहाँले मंगलबार र बुध सरी बिहिबार बसाइमा चाहिँ फोन गर्नुहुन्छ भनेर। अनि आज जोडिनु भएको छ, के सुनाउन चाहनुहुन्छ लक्ष्मीजी?
1: आज मुक्तक लिएर आएको छु मैले।
0: हजुर,
1: म जति पनि विधा लगभग लगभग 2 दर्जन भन्दा बढी विधा लेख्छु।
0: हजुर,
1: गाउनै नमिल्ने भए पनि स्वर नआए पनि गाउने प्रयास गर्छु, मेरो बानी त्यो छ अरूभन्दा फरक।
0: हजुर,
1: मुक्तकलाई अहिलेसम्म गाएको या कुनै म्युजिकमा रेकर्डिङ गरेर साङ्गीतिक क्षेत्रमा ल्याएको रेकर्ड मैले थाहा पाएको छैन।
0: हजुर,
1: त्यसले गाउन हुने किसिमले मुक्तक तयार पारेको छ, शीर्षक दिएको छु सबै जात बराबरी है।
0: हजुर, हुन्छ,
1: सबै बराबर नै हो, यो मानवले बनाएको नियम हो, यो कुनै धार्मिक शास्त्रमा र कुनै कानुनमा पनि छनै छैन, सब बराबरी छ है।
0: त्यसकै
1: लागि मैले जे देख्छु त्यही लेख्छु, जे लेख्छु त्यही मैले चाहिँ बोल्छु है त, सुरु गरेँ मैले है।
0: हुन्छ,
1: एकदम पहिलो मुक्त सुरु गरेँ।

सानो जातमा सघा हुँदा ठुलाले मलाई ठोके, सानो जातमा सघा हुँदा ठुलाले मलाई ठोके। दोस्रो, मेरो बालाई सुन खुना दिँदा दर्जीदाईको खुना चाल्यो, मेरो बालाई खुना दिँदा दर्जीदाईको खुना चाल्यो, उनकै बालाई मैले दिँदा समाज

0: बल्के को छ। धन्यवाद, नमस्ते।
1: हजुर लक्ष्मीजी, यहाँलाई एकदमै धेरै धन्यवाद छ। एकदमै जनचेतनामूलक मुक्तक, एकदमै फरक शैलीले प्रस्तुत गर्नुभएको छ। यहाँले आज कुवसाईबाट ककसलाई सम्झिन चाहनुहुन्छ?
0: सर्वप्रथम त प्राविधिकमा रहनुहुने बहिनी अनि हजुरलाई, होल रेडियो युनिटलाई र मेरो नामहरू धेरै साथीहरू लिइरहनु भएको छ, उहाँहरूलाई पनि मैले अब बन्ने गीत सुन्न अनुरोध गर्दै म बिदा हुन अनुमति चाहन्छु। जय रेडियो वर्षादी, नमस्ते।
1: हजुर हुन्छ, नमस्कार। हजुर, भर्खरै मात्रै पाउँदीबाट लक्ष्मीजी जोडिनु भएको थियो। एकदमै जनचेतनामूलक मुक्तक तयार पार्नु भएको छ, जातीय विभेदलाई लिएर। एकदमै धन्यवाद दिन चाहन्छु। अन्य साथीहरूले पनि सुन्दै हुनुहुन्छ भने कार्यक्रममा कमेन्ट पठाउन सक्नुहुनेछ। मिलन घायल मुटुजीले लेख्नु भएको छ, गुड आफ्टरनून सिस्टर, अपकमिङ सङ डेडिकेटेड टू अल माई फ्रेण्ड्स फ्रम दोहा कतार भन्नुभएको छ। नमस्ते, गुड आफ्टरनून मिलनजी। यामसरु मगरजीले कमेन्ट गर्नुभएको छ, वाव नाइस विनिता सुनार सिस्टर भन्नुभएको छ, यहाँलाई पनि धन्यवाद छ, कार्यक्रममा पनि जोडिनु होला। सौरभ केसीजीले लेख्नु भएको छ, हेलो सिस्टर, गुड आफ्टरनून, म बागसोर नगरपालिका 8 को मान्छे, हाल भारतको गुजरातदेखि सुन्दैछु। मेरो घरमा हुने बुढी छोरालाई सम्झिन चाहन्छु भन्नुभएको छ, यहाँलाई धन्यवाद। र मनको साथी जीवन कार्कीजीले लेख्नु भएको छ, हजुर पोखरेली नमस्कार, सन्चै हुनुहुन्छ, हजुर सुनिरहेको छु कार्यक्रम पोखराबाट मनको साथी, खाजा भयो हजुरको कार्यक्रम, एकदमै राम्रो लाग्छ, रेडियो परिवारलाई आजको दिन शुभ रहोस्, सम्पूर्ण साथीलाई सम्झेको छु, नेपाली गीत संगीतलाई माया गर्नुहोला, सबैको भलो चाहने मान्छे, शुभ दिन भनेर लेख्नु भएको छ। हजुर नमस्कार जीवनजी, एकदमै धेरै खुशी लाग्यो। हामीले चाहिँ खाजा खाइसकेको छैन, यहाँले चाहिँ खानुभयो कि खानुभएको छैन अपडेट गर्न सक्नु। टेक बहादुर पुमाजीले लेख्नु भएको छ, संचालिका लक्ष्मीजी नमस्कार, सुन्दैछु उदयपुर चौ नगरपालिका 8 बेलटार राई टोल चोकबाट फेसबुक लाइभमा हजुरको प्रोग्राम भन्नुभएको छ। हजुर टेक बहादुरजी, एकदमै धेरै खुशी लाग्छ, त्यति टाढाबाट पनि कार्यक्रम सुनेर यति मिठो कमेन्ट गर्नुभएको छ। अझै यहाँले फुर्सद मिलाएर चाहिँ कहिले कस्तो फोन पनि गर्नुभएको भए चाहिँ एकदमै धेरै खुशी हुन्थे भन्ने मलाई लागेको छ, र यहाँले फोन पनि गर्नुहुन्छ होला पक्कै पनि भोलि अथवा आगामी बसाईमा। मीडिया प्रेमी राई अनिसाजीले लेख्नु भएको छ, नमस्ते मी भोजपुरबाट, मीडिया प्रेमी राई अनिसा, अपकमिङ सङ डेडिकेटेड टू अल माई फ्रेण्ड्स, चामलिङ नकुल, अर्जुनियाका, रामकुमार लिम्बु, तीर्थ राई, रीमा थामी, दमोदार ढुंगाना, दुर्गा कटुवाल, सूरज राई थुम्चा, किराते अञ्जना, पूर्वेली खुशी, ममता पोया, शर्मिला राई, सफल आयुष, माया बान्तवा राई, बान्तवा सोफिया राई, मम्मी एण्ड मिस यू अल भनेर सम्झिनु भएको छ, यहाँलाई एकदमै धेरै धन्यवाद छ अनिसाजी। र यति बेला कोही साथी हुनुहुन्छ कलमा, हेलो नमस्ते।
2: सञ्चालिकाज्यू नमस्कार, गुड आफ्टरनून, म उदयपुरबाट टेक बहादुर पुमारै बोल्दैछु।
1: हजुर नमस्कार टेक बहादुरजी, भर्खरै मात्र यहाँको कमेन्ट पढेर यहाँलाई कल गर्नुहोला भनेर अनुरोध गरेको थियो, ठ्याक्कै कल पनि आइसकेको छ, एकदमै खुसी लाग्यो। टेकजी के गर्दै हुनुहुन्छ त
2: यति बेलाको समयमा? चाहिँ यसो अब अलिकति अब विचार चाहिँ हजुरको प्रोग्राम सुन्दै पो बस्दैछु सञ्चालिकाज्यू।
1: ओहो एकदमै धेरै खुसी लाग्यो, कार्यक्रम कस्तो लाग्छ टेक बहादुरजी यहाँलाई?
2: हजुर मलाई पनि चाहिने कार्यक्रम चाहिँ राम्रो लाग्छ हजुर।
1: हजुर खुसी लाग्यो कार्यक्रम, एकदमै मिठो कमेन्ट छोड्नुहुन्छ, आज फोन पनि गर्नुभएको छ, त्यसको लागि यहाँलाई विशेष धन्यवाद छ है टेकजी।
2: हजुर हुन्छ, वेलकम सो मच, अनि हजुरहरू पनि सबैजना आराम कुशलै सन्चै हुनुहुन्छ सञ्चालिकाज्यू?
1: हजुर हामी पनि एकदमै आरामै छौ। अनि मौसम चाहिँ कस्तो छ टेकजी उदयपुरको?
2: हजुर मौसम आज चाहिँ उदयपुरमा चाहिँ शीतल मौसम छ सञ्चालिकाज्यू।
1: हो भनेपछि लमजुङमा पनि आज एकदमै शीतल शीतलै छ हिजो अस्तितिरको तुलनामा। टेकजी कार्यक्रम सुन्दै हुनुहुँदो रहेछ, उसो भए त यहाँलाई आजको बसाइ पनि पक्कै पनि जानकारी छ है?
2: हजुर
1: हुन्छ, के सुनाउन चाहनुहुन्छ त टेकजी?
2: प्रतिभा गीत गाउनु पनि मिल्छ नि होइन?
1: गीत गाउने बसाई चाहिँ मंगलबार र शनिबार रहेको छ टेकजी, आज चाहिँ कविता, मुक्त, गजल, शायरीहरू, जोक्स,
2: क्यारिकेचर गर्नु पनि पाइन्छ होला होइन?
1: हजुर एकदमै।
2: हजुर हुन्छ, म एउटा क्यारिकेचर नै गर्छु नि त, सुरुमा चाहिँ म कागको कराउँछु है त।
1: हस् हुन्छ।
2: हजुर यो काकको भयो होइन सञ्चालिकाज्यू, अनि कुकुरको है त, कुकुरको चाहिँ त्यो सुरुमा रुन्छ क्या, अनि रु जस्तो गर्छ, यो रुको है, फेरि यो रुको अनि त्यहाँदेखि फेरि भुक्दाखेरि चाहिँ भन्दै अनि अनि फेरि यसको बच्चा यो छाउरा भए पनि छाउरी भए पनि यसरी कराउँछ फेरि सुरुमा चाहिँ अनि फेरि हाँसको है प्रशान्त अलिकति अनि नास्ता फेरि भेगुताको यति नै पर्छ अलिकति
1: ओहो कति धेरै प्रतिभा है कस्तो मजाले सुनाउनु भयो ठ्याक्कै नकल पार्नु भएको छ दुरुस्तै उतार्नु भएको छ क्यारी केसर चाहिँ एकदम मजाले गर्नु भएको छ खुसी लाग्यो नियमित रूपमा जोडिनु होला है त अनि आजको बसाईबाट सम्झना छोड्नु पर्दा ककसको लागि छोड्न चाहनुहुन्छ
2: हजुर सर्वप्रथम हाम्रो चाहिँ नि यति मिठो स्वरको धनीमा प्रोग्राम चलाउनु हुने मेरा चाहिँ नि आदरणीय सञ्चालिकाज्यूलाई नै यो बत्ने गीतमा सम्झन चाहन्छु हजुर हुन्छ वेलकम सो मच अनि त्यसपछि हजुरलाई पार्विधिकमा साथ दिनुहुने हाम्रो चाहिँ नि पार्विधिक मित्रज्यूलाई पनि यो बत्ने गीतमा सम्झन चाहन्छु अनि त्यसपछि हुनुहुन्छ धरण सुनसरी विष्णु पादुकामा हुनुहुन्छ आदरणीय दाजु रोशन थिनाङ राई अनि टाप्लीजुङ निवासी कमला वनिन लिम्बू त्यसपछि भोजपुर निवासी रियातमा रिथु चामलिङ राई जिना जनम राई लक्ष्मी बान्तावा राई धनकुटा निवासी बहिनी जेनु बान्तावा राई हरपल रोशनी सञ्चालिका आरजे निर्मला कुवर अनि उदयपुर चौडन्दीगढी नगरपालिका नौ आदरणीय दाजु शम्भु कटवाल दाजुलाई पनि यो बत्ने गीतमा सम्झन्दै हजुरको बसेबाट म टेक बहादुर पुमा राई अहिले छुट्टिन्छु के बाई बाई
1: हजुर हुन्छ नमस्ते बाई बाई हजुर उदयपुरबाट टेक बहादुरजी जोडिनु भएको थियो उहाँले चाहिँ विभिन्न जनावरहरूको एकदमै मजाले क्यारिकेचर गर्नुभएको थियो र नियमित रूपमा जोडिनु होला एकदमै धेरै खुशी लाग्यो टेकजी र टेकु छेत्रीजीले कमेन्ट पठाउनु भएको छ हजुर नानी नमस्ते नमस्कार गुड आफ्टरनून हजुरलाई आराम र सुस्वास्थ्यको कामना गर्दै सुन्दैछु म तनहुँबाट मौसमी अवस्था अहिले केही हल्का शीतल भएको छ अब बस्ने गीत मिठो मन छुने लोक सांगीतिक भाका हजुर लगायत सम्पूर्ण रेडियो साथीहरूलाई सम्झिँदै भन्नुभएको छ यहाँलाई एकदमै धेरै धन्यवाद छ टेकुजी खुशी लाग्यो एकदमै आरामै छौ यहाँ पनि आरामै हुनुहुन्छ होला धर्मराज्यले सम्झिनु भएको छ नमस्ते म ढकाल धर्मराज बिर्तमोड छापा घर भई हाल दुबईबाट कार्यक्रम सुन्दैछु आज मलाई थानेश्वर गौतमको छुटनालाई पूरै छ क्यारे यति धेरै माया बस्तीको बोलको गीत बजाइदिनुहोस् ल यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नुपर्दा आज जेठ 28 गते जन्मदिन मनाउनु हुने धरानकी बहिनी सुजुता कटेल पाँच थरकी बहिनी खुशी यमुना विष्ट उदयपुरकी सहयात्री सरू मोरङकी साथी रेशमा बान्तवा सिन्धुलीकी सुनमाया लामा र काठमाडौँकी सञ्जिता तामाङलाई जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्दै साथीहरू आशिष नयन सुमी लिम्बू सम्दिनी सरस्वती पोखरेल देलसा राई एलिसा लिम्बू हिमा राई वरूण चञ्चले सपना खड्का मन्जु थापा बोबिश्री मगर निमा शेर्पा अल्का बान्तावा बसन्त श्रेष्ठ कमला मुखिया काली कमला वनेम अभागी सिर्जना सहयात्री सरू कमला कला लिम्बू सरिना गुरूङ हरपल रोशनी लगायत मलाई चिन्नुहुने सम्पूर्ण साथीलाई मिठो सम्झना मायाको साथमा शुभ दिनको कामना गर्न चाहन्छु भनेर धर्मजी ले लेख्नु भएको छ थ्याङ्क यू सो मच धर्मजी सत्यकला इसाराजीले लेख्नु भएको छ मिस यू प्यारी रिमा थामी एण्ड हेभ अ नाइस डे अल माई फ्रेण्ड्स भन्नुभएको छ भाग्य सिर्जनाजीले लेख्नु भएको छ हेलो दर्शन नमस्ते म सिर्जना विश्वकर्मा घर धनकुटा नाउ कुवेतबाट सबैलाई धेरै माया र मिठो सम्झना छ आई मिस यू अल माई फ्रेण्ड एण्ड फ्यामिली भनेर लेख्नु भएको छ र सुमन गुरूङजीले लेख्नु भएको छ हेलो हाई नमस्ते सेवारू सिस्टर म सुमन गुरूङ फ्रम तापलेजुङ हाल युएईबाट है अभागी कान्छी माया राई मीडिया प्रेमी प्रेमी स्माइल एलिसा सन्दे गुरूङ पूजा योनगाङ प्रदीप शेर्पा डोमा शेर्पा धन कुमार खाती बिमला गुरूङ पायल प्रेमी कुलुङ शेर्पा रिक्तो पूजा शेर्पा बुनु विनिता गुरूङ दाई विकास गुरूङलाई भनेर छुटिसक्नु भएको छ मुना घिमिरेजीले सम्झिनु भएको छ म पनि सुन्दैछु है दिए भन्नुभएको छ हजुर खुशी लाग्यो कामना गुरूङजीले लेख्नु भएको छ नमस्ते म कामना गुरूङ लमजुङबाट के छ त खबर हजुरको अनि मर्स्याङदीको मेरो चाहिँ एकदमै राम्रो छ म हजुरको प्रोग्राम यता लमजुङबाट सुनिरहेको छु आज मुक्तक लेख्ने दिन मैले एउटा सानो अनि छोटो मुक्तक लेखेको छु भन्नुभएको छ वर्षसरी झर्ने आँसु आँखामा नै थुन्छु अचेल एक्लै हुँदा जिन्दगीमा अतीत सम्झी रुन्छु अचेल बिर्सु भन्छु बल्झी दिन्छ सम्झनाका छालहरू सपनीमा सधैँ जसो तिम्रो काखमा हुन्छु अचेल सपनीमा सधैँ जसो तिम्रै काखमा हुन्छु अचेल सम्झिनु पर्दा त पहिला हजुरलाई रेडियो मर्सेङ दुई टीमलाई धेरै धेरै सम्झिरहेको छु र मलाई कामना भनेर चिन्नुहुने सम्पूर्णलाई मेरो साथीहरूलाई मैले बिर्सेको छैन भन्न चाहन्छु थ्याङ्क यू हेभ अ गुड डे टेक केयर लेख्नुभएको छ खुशी लाग्यो यहाँलाई एकदमै धेरै धन्यवाद छ कर्णप्रिय केसीजीले लेख्नु भएको छ नमस्ते नमस्कार के छ हजुरको खबर सन्चै हुनुहुन्छ म यता भारतको हिमाचलबाट कर्णप्रिय केसी संगीत घर दाङ तुल्सीपुर लुम्बिनी प्रदेश कार्यक्रम एकदमै राम्रो लाग्छ कार्यक्रमको सफलताको शुभकामना यसै कार्यक्रम मार्फत हजुर लगायत साथीहरू सुमी लिम्बु चन्द्र ओली सिर्जा राई पल केसीलाई सम्झना समर्पण गर्दै विदा हुन्छु भनेर लेख्नु भएको छ र शुक्रराज रसाइलीजीले लेख्नु भएको छ हेलो हजुर नमस्कार सांगीतिक अभिवादन म पास्थर हिलिहाङ सात घर भई हाल फिदिम चार डब्ल्यूबाट शुक्रराज रसाई निर्दोष हो अपवचनी गीत मार्फत समर्पण गर्नुपर्दा साथीहरू यस प्रकार छन् भनेर साथीहरू सम्झिनु भएको छ ए टू जेड नै भन्दै छुटिन्छु बाई बाई भनेर लेख्नु भएको छ यहाँलाई विशेष धन्यवाद छ र अब चाहिँ हामी कार्यक्रमबाट छुटिनुपर्ने हुन्छ आज बिहिबारे बसाईमा प्रत्यक्ष रूपमा फोन गरेर सातजना साथीहरू जोडिनु भएको थियो रीना गुरूङजी हुनुहुन्थ्यो श्याम प्रसादजी हुनुहुन्थ्यो कृष्ण लामाजी हुनुहुन्थ्यो विनिताजी हुनुहुन्थ्यो सम्झना श्रेष्ठजी हुनुहुन्थ्यो लक्ष्मी प्रसाद मिश्रजी हुनुहुन्थ्यो र अन्तिममा तेग बहादुर पुमाजी जोडिनु भएको थियो उहाँहरू सातैजनालाई फेरि पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु आजको कार्यक्रममा एकदमै मिठो कमेन्ट गर्नुहुने यहाँहरू सम्पूर्णलाई पनि धन्यवाद दिँदै आजको कार्यक्रम जुनसुकै स्थान र माध्यमबाट सुन्नुहुने सम्पूर्णलाई पनि धन्यवाद दिन चाहन्छु कार्यक्रममा टेक्निकल पार्टबाट सपोर्ट गर्नुहुने साथी दिलु तामाङलाई पनि धन्यवाद दिँदै कार्यक्रम प्रस्तुत म लक्ष्मी घले पनि छुटिन चाहन्छु रेडियो मर्स्याङदी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org सुन्दै गर्नुहोला नमस्कार

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज।
1: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुनचारी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर।
2: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
1: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिकरी, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा किलिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
2: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल।
1: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
2: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
1: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा। फोन 0665251।
2: मोबाइल 97460054।
1: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
3: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
4: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
3: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
4: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
3: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201900, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
4: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
0: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ।
5: एक्सट्रीम इनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

नमस्कार, दिउँसो 2 बजेको मर्सेङ्गे बुलेटिनमा म लक्ष्मीको स्वागत छ। प्रतिनिधि सभा शुरू भएको बजेट माथिका छलफलमा रासपका सांसद डाक्टर अमेश कुमार सिंहले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेप्रति कटाक्ष गरेका छन्। उनले कार्यान्वयन नहुने खालको बजेट ल्याएको भन्दै यसले गरीब जनतालाई नछोएको टिप्पणी गरेका छन्। उनले बुढा नीलकण्ठ विद्यालयमा पढ़ेका अर्थमन्त्रीले संविधानले दिएको स्वास्थ्य र शिक्षाको हक पाउने नागरिकमाथि कर थोपारेको भन्दै आपत्ति जनाएका छन्। सरकारी कीर्ति छाप र दरखास्त प्रयोग गरी ठगी गरेको र खुलेको ठगी गरिएको त खुलेकै थियो, तर बर्दियामा एक दम्पतिले सरकारी कार्यालय नै नक्कली खड़ा गरी ठगेको पनि पाइएको छ। ठगी कार्यमा संलग्न श्रीमान श्रीमतीलाई नै प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बर्दियाको ठाकुर बाबा नगरपालिका 3 निवासी 24 वर्षीय घनश्याम नेवानी र उनकी श्रीमती कृपा चौधरी छन्। उनीहरूले बर्दियाको ठाकुर बाबा नगरपालिका 3 बगानहको एक घरमा प्रगण तथा बड़कपथ सिंचाई विभाग नामको नक्कली सरकारी कार्यालय संचालन गरेका थिए। त्यसको साइनबोर्ड, लेटर प्याड र छाप समेत नक्कली बनाएर स्थानीयले जागिर वा रोजगारी दिने नाममा ठगी गरेको पाइएको प्रहरीले जनाएको छ। नेपाल मेडिकल काउन्सिलले अनुमति नभएको संस्थामा आबद्ध 3 जना चिनिया डाक्टरहरूको अस्थायी दर्ता निलम्बन गरेको छ। अनुमति नभएको संस्थामा आबद्ध भई चिकित्सा अभ्यासमा संलग्न रहेका उनीहरूको दर्ता निलम्बन गरेको नेपाल मेडिकल काउन्सिलले जनाएको छ। काउन्सिलले विज्ञप्ति निकालेर डाक्टर सीएन ऊ सीएनलिन, डाक्टर चेन सीएलिन र डाक्टर लिउ जिकिनको अस्थायी दर्ता निलम्बन गरेको जनाएको छ। ती डाक्टरहरूले भिसा शर्त विपरीत अवैध संस्थामा काम गरेको पाइएकोले गैर पर्यटकीय भिसा तथा श्रम इजाजत खारेजीको लागि स्वास्थ्य मन्त्रालयमा प्रतिवेदन पेश गरेको काउन्सिलले जनाएको छ। उनीहरूले दर्ता नभएको बालुवाटारको मारियो हस्पिटलमा काम गर्दै आएका थिए। आज पनि सुन चाँदीको भाव घटेको छ। आज सुनको भाव तोलामै 5,100 रूपयाँले घटेर 2,86,700 रूपयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 10,100 रूपयाँले घटेर 2,91,800 रूपयाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि तोलामा 90 रूपयाँले घटेको छ। हिजो तोलाको 4,740 रूपयाँमा कारोबार भएको चाँदीको भाव आज तोलामा 4,650 रूपयाँमा झरेको महासंघले जनाएको छ। वैकल्पिक राजनीतिको नारासहित उदाएको र पुराना राजनीतिक दलहरूको परम्परागत शैलीको आलोचना गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीले मंगलबार साँझसम्म 62 जिल्लामा पहिलो जिल्ला अधिवेशन सम्पन्न गरेको छ। तर अधिवेशनका प्रारम्भिक परिणामले पार्टी समावेशी राजनीतिक व्यवहारमा भने कमजोर देखिएको छ। सार्वजनिक 62 जिल्लाको नतिजा खेलाउँदा मुख्य कार्यकारी मानिने जिल्ला सभापति पदमा खास आर्य पुरूषहरूको सहभागिता देखिएको छ भने आदिवासी जनजाति, महिला, दलित र सीमान्तकृत समुदायको उपस्थिति निकै कमजोर देखिएको छ। भूमिहीन सुकुम्बासीहरूलाई जबरजस्ती उठीवास लगाएको विषयमा राष्ट्रिय जाँचबुझ गर्नुपर्ने मागसहित राष्ट्रिय मानव अधिकार आयोगलाई ज्ञापन पत्र बुझाएको छ। सरकारवाला तथा अधिकारकर्मीहरूले बिहिबार आयोगमा 7 बुँदे पत्र बुझाएका हुन्। नेपालको संविधानको धारा 249 राष्ट्रिय मानव अधिकार आयोग ऐन 2068, राष्ट्रिय मानव अधिकार आयोग 2069 तथा मानव अधिकार उल्लंघन सम्बन्धी राष्ट्रिय जाँच निर्देशिका 2073 अनुसार जाँचबुझ हुनुपर्ने उनीहरूको माग छ। फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप 2026 आजदेखि शुरू हुँदैछ। अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रूपमा आयोजना गरेको यो प्रतियोगितालाई विश्वकप इतिहासमै सबैभन्दा ठूलो संस्करणको रूपमा हेरिएको छ। पहिलो पटक 48 राष्ट्रको सहभागिता, 104 खेल र 3 देशका 16 शहरमा हुने प्रतिस्पर्धाले यस विश्वकपलाई विशेष बनाएको छ। विश्वकपको पहिलो उद्घाटन समारोह नेपाली समय अनुसार आज मध्यराती मेक्सिको सिटीको स्टेडियममा हुनेछ। प्रतियोगिताको पहिलो खेल लागि आयोजना हुने समारोहले मेक्सिकन संस्कृति, परम्परा र कलालाई विश्वसामु प्रस्तुत गर्नु छ।
दिउँसो दुई बजेको मर्स्याङदी बुलेटिन अहिलेलाई सकियो। प्राविधिक मित्र दिलु तामाङलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्स्याङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: अन्य पत्थरहरू पाइन्छ।
1: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
0: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
2: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
3: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचादी पसल।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक फोडेल, बेसीचार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665254497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
2: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
7: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी शहर नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665252209।

0: Mania.
1: Extreme energy drink.
2: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुस् न।
3: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सर आठमा रहेको लिभन अर्ग्यानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
4: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीथर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुन। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
6: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
7: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
8: हामी कहाँ फेसियल, नेल आर्ट, मेहेन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
7: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्चुङ। सम्पर्क 98461-26344, 98461-26344।
9: खनिया मो छिप्रे बरिया आयो।

0: कक्षा 11 भर्ना सम्बन्धी सूचना।
1: लमजुङ सदरमुकाम बेसी शहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
1: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
0: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
1: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
0: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
1: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
0: योग्य दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
1: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
0: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
1: मासिक एकाइ परीक्षाको व्यवस्था,
0: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
1: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
0: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति,
1: जीपीए 3.20 देखि 3.59 सम्म 75% भर्ना शुल्क छुट,
0: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
1: थप जानकारीका लागि
0: जनविकास माध्यमिक विद्यालय बेसी शहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 9860-74553, 9560-45875, 9460-85791 र 9460-83862।
2: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगलाय तनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
3: ओए अस्मि, हेर्न दुलैले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
4: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
5: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
6: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
5: जुनसुकै पसलमा बनेका गहना साफ्टवेयर तथा खरिद बिक्री गरिन्छ।
6: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
5: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
6: साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
7: आकर्षक ज्वेलरी सुनचाँदी पसल बेसीसार नगरपालिका 7 त्रिवेणी टोल, नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
8: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
9: आया मरे नि आमा, आया नि आए।
10: के भयो दिदी तपाईँलाई? सुन्छ छैन कि कसो?
9: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
10: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
9: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ कहाँ जाने होला है?
10: ल दिदी, बेसी सर नगरपालिका 7 पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
5: दैनिक प्रदान गरिने सेवाहरू: ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
11: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
5: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
11: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका 7 पुरानो बैंक चोक, लमजुङ।
5: सम्पर्क फोन 9849068924, 9850086780।
9: यो मोबाइलले पनि तनावै दियो भने
12: होइन, के तनाव दियो ए खुशी?
9: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
12: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
13: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
14: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।
15: हाम्रो शाखा बेसीसार नगरपालिका साथ NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: me a extreme energy drink.
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर साथ, भीमसेन थानचोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
5: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज

0: ए साइली, घर बनाएर त लगभग सक्न आँटिछौ त।
1: के सकिन्थ्यो दिदी, अझै झ्याल, ढोका, च्यानल गेट आदि सबै काम बाँकी छ। बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, आल्मुनियमको झ्याल, ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
0: हाम्रै बेसीसरको युनिभर्सल चोकमा रहेको 3 स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाऊ न। त्यहाँ त आल्मुनियमको झ्याल, ढोका, पार्टिसन ग्लेजिङ आदि निर्माण गरिए घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
2: हजुर, आल्मुनियमको आकर्षक झ्याल, ढोका, पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम, सिसाको टपन ग्लास, रेलिङ र पार्टिसन ग्लेजिङ लगायत यूपीबीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
3: 3 स्टार आल्मुनियम फेब्रिकेटर बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमजुङ। प्रोभाइडर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 98664551901।
4: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
4: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ। प्रोप्राइटर नवराज घिमिरे। सम्पर्क नम्बर 98564646662।
6: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
7: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
8: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
7: हुलास फुसका उत्पादहरू, हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
8: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
7: हुलासले बनाउँदैछ परिवार एक साथ।
9: जय श्री राम, जय श्री राम।
10: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
9: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
10: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
9: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
10: हो नि भाउजू।
11: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
12: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
11: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
12: पुरानो गहनासँग नयाँ गहना छाटफेर गरिने,
11: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला, क्रिस्टल पाइने।
12: प्रोप्राइटर सुनिल विश्वकर्मा। जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
13: सम्पर्क मोबाइल नम्बर 98464595074 र 98065854।

0: you.
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपत मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
6: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
5: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
6: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008261

0: कक्षा 11 भर्ना सम्बन्धी सूचना।
1: लमजुङ सदरमुकाम बेसी शहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
1: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
0: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
1: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
0: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
1: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
0: योग्य, दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
1: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
0: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
1: मासिक एकाइ परीक्षाको व्यवस्था,
0: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
1: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
0: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति,
1: जीपीए 3.20 देखि 3.59 सम्म 75% भर्ना शुल्क छुट,
0: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
1: थप जानकारीका लागि
0: जनविकास माध्यमिक विद्यालय बेसी शहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 9846074553, 9855485075, 9846085791 र 9846083862।
2: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
3: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
4: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: हिमालयन ब्रदर ग्रुप प्रालि विशेषकर नगरपालिका 7 युनिभर्सल चोक लमजुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
5: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
6: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
7: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
6: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
7: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
6: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664041213, 4021424, मोबाइल 9841454848।

0: Liponia. Extreme energy drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठीक अगाडि।
3: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
4: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
5: मर्संग एफएम 95 मेगाहर्ज

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रतिनिधि सभामा बजेटमाथि छलफल शुरू, करका दर हेरफेरमा अर्थमन्त्रीद्वारा कर्मचारीलाई दोष। विपन्न असहाय र व्यवहारिसी नागरिकलाई निशुल्क उपचार सुनिश्चित गर्न नयाँ कार्यविधि लागू। 10% निशुल्क शैयाका बिरामीबाट शुल्क लिए अस्पताल खारेज हुने। अन्तर्राष्ट्रिय बजारमा सुनको भावमा तीव्र गिरावट, नेपाली बजारमा पनि 2 दिनमै 15,000 रूपियाँ भन्दा धेरैले घट्यो। ओमानको खाड़ीमा अमेरिकाले आक्रमण गर्दा 3 जना भारतीयको ज्यान गयो, भारतको कड़ा आपत्ति। र यस वर्षको विश्वकप फुटबलमा अत्यधिक गर्मीको चिन्ता। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभामा आउँदो आर्थिक वर्ष 2083-84 को बजेटमाथि छलफल शुरू भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले जेठ 17 गते प्रतिनिधि सभा बैठकमा बोल्ने क्रममा नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएका कारण अवरूद्ध भएको सदन हिजोदेखि खुलेको थियो। हिजो परराष्ट्र मन्त्रीले सीमाबारे प्रधानमन्त्रीको भनाईमा स्पष्ट पारेपछि सदन खुलेकोमा आज पनि केही बेर प्रतिपक्षी दलहरूले अवरोध गरेका थिए। अवरोधपछि प्रतिपक्षी दलहरूलाई समय दिएको थियो। त्यसपछि दलीय आधारमा बजेट माथि छलफल शुरू भएको हो। बजेटमाथिको छलफलमा बोल्दै सत्तारूढ दल राष्ट्रपाका सांसद डाक्टर अमरेश कुमार सिंहले सरकारले ल्याएको आउँदो आर्थिक वर्षको बजेट कार्यान्वयन हुने विश्वास नभएको बताउनुभयो। कुल गृहस्थ उत्पादन जीडीपीको 32-33% कहीं पनि बजेट नबनाउने दावी गर्दै उहाँले बजेटलाई फुकिएको बेलुनको संज्ञा दिनुभयो। सांसद सिंहले सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाएको भन्दै आपत्ति प्रकट गर्नुभयो। संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकारको सूचीमा राखेको कारण यसमा राज्यले कर लगाउन नमिल्ने उहाँको तर्क छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले करका दर हेरफेर विवादमा कर्मचारीहरूलाई दोषी देखाउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आजको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले जेठ 15 गते संसदमा पेश गरेको आर्थिक विधेयकका करका दर र शुल्कमा हेरफेर भएको स्वीकार गर्नुभयो। उहाँका अनुसार त्यो अर्थमन्त्रीको नभई कर्मचारीहरूको त्रुटि थियो। कर्मचारीहरूले बिहान 4 बजे टाइप गर्दा केही कुराहरू छुटेका कारण आफू अर्थ मन्त्रालयको अभिभावक भएकोले यो त्रुटिको जिम्मेवारी आफूले लिएको वाग्लेको भनाई छ। उहाँले जे 17 गते नै त्रुटि सुधारका लागि संसद सचिवालयमा निवेदन पठाइसकेको पनि जानकारी दिनुभयो। तर विपक्षी दलहरूले दलका सांसदहरूले संशोधन प्रस्ताव दर्ता गर्ने अवसर पाउनु अघि नै 5 बुँदे त्रुटि सुधारको पत्र कुन कानूनी आधारमा पठाइयो भनेर प्रश्न गरेका छन्। अर्थमन्त्रीले यो प्रश्नको स्पष्ट जवाब दिनुभएन। अर्थमन्त्री वाग्लेले यो विवादलाई राष्ट्रिय स्वतन्त्र पार्टीको जनादेश पचाउन नसके का पक्षहरूले प्रधानमन्त्री र आफूलाई लाञ्छित गर्ने प्रयास भएको राजनीतिक आरोप भने लगाउनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पतालमा विपन्न असहाय र व्यवहारिसी नागरिकहरूलाई निशुल्क उपचार सुनिश्चित गर्न नयाँ कार्यविधि लागू गरेको छ। लक्षित वर्ग निशुल्क उपचार पोर्टल कार्यविधि 2083 अनुसार सरकारी, निजी र सामुदायिक सबै अस्पतालले आफ्नो कुल स्वीकृत शैयाको कम्तीमा 10% शैया विपन्न वर्गका बिरामीका लागि अनिवार्य रूपमा छुट्याउनु पर्नेछ। यो कार्यविधि स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्री स्तरीय निर्णय मार्फत स्वीकृत गर्नुभएको हो। निशुल्क शैयामा भर्ना भएका बिरामीले शैया, चिकित्सक परामर्श, शल्यक्रिया प्रयोगशाला परीक्षण र उपचारका लागि आवश्यक औषधि सहित अस्पतालमा उपलब्ध सबै स्वास्थ्य सेवा निशुल्क पाउनेछन्। यी बिरामीलाई शुल्क तिरेर उपचार लिने बिरामीसँग कुनै पनि भेदभाव गर्न पाइने छैन। यो सुविधा पाउन इच्छुक बिरामीले विपन्न परिचय पत्र, स्थानीय तहको सिफारिश र प्रहरीको मुचुल्का पेश गर्नुपर्नेछ। आकस्मिक अवस्थामा स्व घोषणा फारम भरेरै सेवा लिन सकिनेछ, तर डिस्चार्ज हुनु अघि आवश्यक कागजात बुझाउनु पर्नेछ। मन्त्रालयले सञ्चालनमा ल्याएको फ्री हेल्थ पोर्टल मार्फत कुन अस्पतालमा कति निशुल्क शैया खाली छन् भन्ने जानकारी सर्वसाधारणले सहजै हेर्न पाउनेछन्। निशुल्क शैयामा रहेका बिरामीबाट कुनै पनि प्रकारको शुल्क लिएमा वा पोर्टलमा गलत जानकारी दिएमा सम्बन्धित अस्पतालको सञ्चालन अनुमति रोक्का वा खारेजीसम्मको कार्यवाही हुने कार्यविधिमा उल्लेख छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाव 4.5 महिना अघिको तुलनामा 27% घटेको छ। यसअघि 2026 जनवरी 28 तारीखमा विश्व बजारमा सुनको भाव अहिलेसम्मकै उच्च प्रति अंश 5,589 डलर पुगेको थियो। आज प्रति अंश 4,082 डलरमा कारोबार भइरहेको छ। बितेको एक महिनामा मात्रै सुनको भाव झण्डै 13.5% घटेको छ, तर एक वर्ष अघिको तुलनामा भने अहिले सुनको मूल्य 20% बढ़ी हो। सुनको भाव 2025 मात्रै 60% भन्दा धेरैले बढ़ेको थियो। 2026 स्रोतमा पनि अत्यधिक बढ़ेको सुनको भाउ पछिल्लो महिना लगातार घटिरहेको छ। अमेरिकामा बढ़दो मुद्रास्फीतिको कारण त्यहाँको केन्द्रीय बैंक फेडले ब्याजदर उच्च राख्न सक्ने अनुमानका कारण सुनको भाउ घटेको अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताएका छन्। सामान्यतया सुनलाई सुरक्षित लगानी मानिए पनि उच्च ब्याजदर हुँदा सुनमा आकर्षण घट्ने गर्दछ। तर मध्यपूर्वको भू राजनीतिक तनाव, ऊर्जा मूल्यमा वृद्धि, विश्वव्यापी ऋणको उच्च स्तर तथा दीर्घकालीन मुद्रास्फीति जोखिमले तत्कालै धेरै घट्ने सम्भावना भने कम रहेको विश्लेषकहरू बताउँछन्। नेपाली बजारमा आज सुन प्रति तोला 2,86,700 रूपियाँमा किनबेच भइरहेको छ। नेपाली बजारमा गएको माघ 15 गते सुनको भाउ 3,39,300 रूपियाँ पुगेको थियो, जुन अहिलेसम्मकै उच्च मूल्य हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म

0: अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 0556943333 4935555।
4: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधि गर्ने समयसीमा आज मध्यराती सकिने भएको छ। पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले आजै राति 12 बजेभित्र सदस्यता अध्यावधि गरिसक्न सबै क्रियाशील सदस्यहरूलाई आग्रह गर्नुभएको छ। पार्टीका अनुसार अध्यावधि गर्न योग्य कुल 7,82,209 सदस्य मध्ये अहिलेसम्म 4,57,000 भन्दा बढ़ीले एनसीआईडी प्राप्त गरिसकेका छन्। 1,24,000 भन्दा बढ़ीले अध्यावधिक फारम पेश गरिसकेका छन्। तोकिएको समय सीमाभित्र सदस्यता अध्यावधि गर्नेहरू मात्र नेपाली कांग्रेसको आउँदो 15 महाधिवेशनमा सहभागी हुन पाउने कांग्रेसले जनाएको छ। अब विदेश खबर। हर्मुज जलमार्ग नजिकै रहेको ओमानको खाड़ीमा अमेरिकी सैन्य आक्रमणमा परेर 3 भारतीय नागरिकको ज्यान गएको छ। तेल ट्याङ्करमा भएको आक्रमणमा परेर हराएका 3 शव फेला परेको भारतका बन्दरगाह तथा ढुवानी मन्त्री सर्वानन्द सोनोवालले जानकारी दिनुभयो। अमेरिकी आक्रमणमा परेका भारतीयहरूलाई ओमानी सेनाले उद्धार गरेको थियो। यस घटनापछि भारत सरकारले नयाँ दिल्लीमा रहेको अमेरिकी दूतावासका कार्यवाहक प्रमुखलाई बोलाएर कड़ा आपत्ति जनाएको छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार पलाउको झण्डा बोकेको ट्याङ्करले इरानबाट तेल ढुवानी गरेर नाकाबन्दी उल्लंघन गरेकाले पटक पटक चेतावनी दिएर पनि चालक दलले व्यवस्था गरेपछि आक्रमण गरिएको हो। फारस खाड़ी र ओमानको खाड़ीले जोड्ने एउटा साँगुरो पानीको बाटो नै हर्मुज जलमार्ग हो। यो संसारको सबैभन्दा महत्वपूर्ण तेल आपूर्ति मार्ग मध्येको एक हो। गएको फेब्रुअरी 28 तारीकमा अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण गरेपछि हर्मुज जलमार्गमा तनाव उत्पन्न भएको छ। अप्रेलमा दुवै पक्षीय युद्ध विराममा सहमत भए पनि पुनः सैन्य तनाव बढ़दो क्रममा रहेको छ। अमेरिकाले अप्रेल 13 ईरानी बन्दरगाहको नाकाबन्दी शुरू गरेकामा अहिले थप आक्रमण जारी रहेको छ। अब खेल खबर। आज मध्यरातीदेखि शुरू हुने फिफा विश्वकप फुटबल 2026 जलवायु परिवर्तनले गम्भीर असर पार्ने देखिएको छ। संयुक्त राष्ट्रसंघले यस वर्षको प्रतियोगितामा अत्यधिक गर्मी एक प्रमुख र निर्णायक कारण हुने चेतावनी दिएको छ। जर्मनीको बोनमा जारी 10 जलवायु सम्मेलनका क्रममा राष्ट्रसंघले बढ़दो विश्वव्यापी तापक्रमको प्रत्यक्ष प्रभाव मैदान, स्ट्याण्ड र सबै आयोजक शहरहरूमा देखिने बताएको छ। प्रतिवेदन अनुसार यस विश्वकपमा झण्डै 25% अर्थात 4 मध्ये 1 खेल अत्यधिक गर्मीमा हुन सक्छ। खेलका क्रममा मैदानमा रहने खेलाड़ीहरूले तत्काल चिकित्सा सुविधा पाउनेछन्, तर रंगशालामा आउने दर्शकहरूका लागि कुनै विशेष व्यवस्था गरेको छैन। संयुक्त राष्ट्रसंघीय जलवायु एजेन्सीले रंगशाला बाहिरको वातावरणप्रति सबैभन्दा ठूलो चिन्ता व्यक्त गरेको छ। फ्यान जोन, टिकट लाइन, यातायात मार्ग र खेल अघि पछिका बाहिरी कार्यक्रमहरूले मानिसहरूलाई खतरनाक गर्मीको लहरमा पार्न सक्ने जनाइएको छ। 23 संस्करणको यस विश्वकपको उद्घाटन खेलमा आज राति 1:15 मेक्सिको र दक्षिण अफ्रिका खेल्दैछन्। पहिलो पटक अमेरिका, क्यानाडा र मेक्सिको 3 संयुक्त रूपमा आयोजना गरेको यस प्रतियोगितामा पहिलो पटक 48 टोली सहभागी छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभामा बजेटमाथि छलफल शुरू, करका दर हेरफेरमा अर्थमन्त्रीद्वारा कर्मचारीलाई दोष, विपन्न असहाय र व्यवहारिसे नागरिकलाई निशुल्क उपचार सुनिश्चित गर्न नयाँ कार्यविधि लागू, 10% निशुल्क सैयाका बिरामीबाट शुल्क लिए अस्पताल खारेज हुने, अन्तर्राष्ट्रिय बजारमा सुनको भावमा तीव्र गिरावट, नेपाली बजारमा पनि 2 दिनमै 15,000 रूपियाँ भन्दा धेरैले घट्यो, ओमानको खाड़ीमा अमेरिकाले आक्रमण गर्दा 3 भारतीयको ज्यान गयो, भारतको कड़ा आपत्ति, र यस वर्षको विश्वकप फुटबलमा अत्यधिक गर्मीको चिन्ता।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल

0: चैत्र मशान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मशान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मशान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
2: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
3: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। नेपालको सरकारी अस्पतालमा पहिलो पटक रोबोटिक शल्यक्रिया सेवा शुरू हुने भएको छ। बागमती प्रदेश सरकारले भक्तपुर अस्पतालमा यो अत्याधुनिक प्रविधि भित्र्याउने निर्णय गरी बोलपत्र आह्वान गरिसकेको छ। रोबोटिक शल्यक्रिया भनेको रोबोट आफैले गर्ने नभई चिकित्सकले रोबोटलाई नियन्त्रणमा राखी गर्ने उन्नत प्रविधि हो। यस प्रविधि मार्फत विश्वको जुनसुकै ठाउँमा बसेका विशेषज्ञ चिकित्सकले नेपालका बिरामीको शल्यक्रिया गर्न सक्नेछन्। भक्तपुर अस्पतालमा यस प्रविधिबाट हर्निया, पेट र आन्द्राको ट्युमर, पत्थरी, पाठेघरको ट्युमर, मृगौला, प्रोस्टेट तथा बाल चिकित्सा सम्बन्धी जटिल शल्यक्रिया सेवा सञ्चालन हुनेछ। यस प्रविधिको मुख्य फाइदा पेटमा ठूलो चिरफार नगरी साना पल मात्रै पार्ने हुँदा बिरामीलाई दुखाई कम हुन्छ, अस्पताल बस्ने समय र खर्च दुवै घट्छ। मेडिकल काउन्सिलले काठमाडौँको बालोटारमा रहेको मारिया अस्पताल बन्द गरेको छ। अनुगमनका क्रममा गैर कानूनी रूपमा सञ्चालन भएको पाइएपछि सिलबन्दी गरेर अहिलेलाई बन्द गरेको काउन्सिलका निमित्त रजिस्ट्रार डाक्टर दिपेन्द्र पाण्डेले जानकारी दिनुभयो। बिना अनुमति सञ्चालनमा रहेकाले अस्पतालका सञ्चालकमाथि कार्यवाही गर्न जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँमा पत्रचार गरेको पनि उहाँले जानकारी दिनुभयो। बितेको 24 घण्टामा 2,297 जना गाड़ी चालक ट्राफिक नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। उनीहरूबाट 20,21,000 रूपियाँ जरिवाना संकलन भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जाँड रक्सी खाएर गाड़ी चलाउने 103 जना, नियम विपरीत राइड सेयरिङ गर्ने 134 जना, संकेत बत्ती उल्लंघन गर्ने 102 जना, तीव्र गतिमा गाड़ी चलाउने 108 जना कार्यवाहीमा परेका छन्। यसैगरी लेन अनुशासन पालना नगर्ने 141 जना, निषेधित क्षेत्रमा हर्न बजाउने 186 जना, सड़क पेटीमा गाड़ी पार्किङ गर्ने 158 जना, एकतर्फी सड़कमा गाड़ी चलाउने 77 र अन्य नियम पालन नगर्ने 1,288 जना चालक कार्यवाहीमा परेका हुन्। र वैदेशिक रोजगारीमा अमेरिका पठाइदिने भन्दै ठगी गरेको अभियोगमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर 9 घर भई काठमाडौँको चन्द्रागिरी नगरपालिका 4 बस्ने 54 वर्षकी निर्मला कुमारी श्रेष्ठ रहेकी छन्। निर्मलाले अमेरिका पठाइदिने भन्दै एकजनाबाट 38,50,000 रूपियाँ लिएर सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा प्रहरीले काठमाडौँ महानगरपालिका 2 काठमाडौँ महानगरपालिका वडा नम्बर 12 पक्राउ गरेको हो। उनलाई थप अनुसन्धान तथा कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग तहसल पठाएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। अन्तर्राष्ट्रिय बजारमा सुनको भावमा तीव्र गिरावट, नेपाली बजारमा पनि 2 दिनमै 15,000 रूपियाँ भन्दा धेरैले घट्यो। भक्तपुर अस्पतालमा रोबोटिक शल्यक्रिया सञ्चालनमा ल्याउने तयारी, बिरामीलाई दुखाई कम हुनुका साथै अस्पताल बसाएर खर्च दुवै घट्ने। र काठमाडौँ उपत्यकामा 24 घण्टामा 2,297 जना चालक ट्राफिक कार्यवाहीमा। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढेर सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ढडाई सक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लम्सुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843538518।
6: कार्यक्रम विपद तथा स्वास्थ्य सरकार।
7: विपद र स्वास्थ्य संवेदनाका विषयमा तयार पारिएको सचेतनामूलक कार्यक्रम विपद तथा स्वास्थ्य सरकार।
6: मानव विकास तथा सामुदायिक सेवा एसडीसीएसको उत्पादन रेडियो मर्स्याङ्गी, रेडियो लमजुङ, रेडियो चौतारी र रेडियो भोटे ओडारबाट एकैसाथ प्रसारण
7: प्रत्येक शनिबार बिहान 7:30 बजे सुन्न नभुल्नुहोला।
8: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुशी?
8: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
9: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।

0: Siphonia.
1: Extreme energy drink.
2: बिस्तारै बिस्तारै ल बिस्तारै जानु त ए महिलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दागलाङ जस्ता होइन कहाँबाट ल्याएछ महिला
3: कहाँ हुनु दाइ हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
4: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
2: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर साथ लमजुङ
3: आल्मुनियमका लागि बेसीसार नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसार नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
2: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 0663-520-532 मोबाइल 98460-90301 98460-74065
3: नोट फल्सिलिङ कार्यस्फुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर तौलमा छापावला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204535, 5204575। विश्वास तपाईँको, सेवा हाम्रो।
4: सुरबी काका नमस्कार, के गर्दै हुनुहुन्छ चौतारामा बसेर?
5: नमस्कार नानी, नानी डाक्टर भएर आउनुभयो, हाम्रो गाउँको इज्जतै बढेको छ।
4: धन्यवाद काका।
5: अनि डाक्टर नानी, अहिले जो पनि क्यान्सर भएछ भन्छन्, धेरैको मृत्यु यसैबाट भयो भनेको सुन्छु, यसबाट बच्ने कुनै उपाय छैन?
4: किन नहुनु नि काका? एक, क्यान्सरको जोखिम बढाउने तत्वहरू भनेको धुम्रपान तथा सुर्तिजन्य पदार्थ र मदिरा सेवन, अस्वस्थ खाना, शारीरिक व्यायामको कमीले गर्दा हो। त्यसैले यस्ता जोखिम तत्वहरूलाई त्याग्न सक्यो भने 30-50% क्यान्सरबाट मृत्यु हुने जोखिम घट्छ।
5: भनेपछि रक्सी चुरोट भनेको त छुनै नहुने चिज रहेछ नि, होइन नानी?
4: हो नि काका, विशेष गरी महिलाहरूको हकमा स्तनमा सारो गिर्खा, गाँठा गुठी, घाउ आएमा, योनिबाट धेरै रगत वा सेतो पानी जस्तो बगेमा, वा यौन सम्पर्क पछि रगत देखेमा पनि क्यान्सरको जोखिम हुन्छ। लामो समयसम्म खोकी लागेमा, खकारमा रगत आएमा, छाती दुखेमा, धोत्रो स्वर भएमा, मुखभित्र सेतो वा रातो दाग वा घाउ देखेमा, बिना कारण दुब्लाउँदै गएमा, शरीरमा कोठी मुसाहरू छिटो बढ्ने वा अचानक परिवर्तन आएमा, दिशामा रगत देखेमा वा दिशा गर्ने बानीमा अचानक परिवर्तन आएमा पनि क्यान्सर रोगको लक्षण हुन सक्छन्।
5: हजुर हजुर,
4: यस्ता लक्षण तथा चिन्हहरू देखेमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वास्थ्य कर्मीसँग परामर्श लिई परीक्षण गराइहाल्नुपर्छ।
6: सुर्तिजन्य पदार्थ र मदिरा सेवन नगरौं। स्वस्थ र सन्तुलित खाना, ताजा हरियो साग सब्जी, फलफूल प्रशस्त मात्रामा खाऊ र दैनिक कम्तीमा 30 मिनट हल्का पसिना आउने गरी व्यायाम गरौं। क्यान्सर रोगको जोखिमबाट बचौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: Mia?
1: Extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 छिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
3: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 छिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856046257 र 9840067787।
5: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ रे साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेछु।
6: मन चारैतिर नडुलाउनु है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
7: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
6: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा म्याट, तन्ना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
3: प्रोपाइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसीसार नगरपालिका 7, मनाङ्गी चौतारा, लमजुङ।
7: सम्पर्क मोबाइल 9846019018, 9846019018।
8: हेलो, मर्सङ्गदी FM 95 MHz।

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: ए बुढा कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको
3: किन सबैले त फालेका छन् यो फोहोरको के काम
2: यही बारीले त हाम्रो गाउँ फोहोर हुन्छ रोग फैलन्छ र वातावरण बिग्रन्छ
3: अब यो फोहोर के गर्ने त
2: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने पुनः प्रयोग र रिसाइकल गर्ने कुहिने फोहोर हाम्रै करेसा बारीमा काम लाग्छ नि
3: ए हो त है सानो प्रयासले ठूलो परिवर्तन ल्याउँछ अबदेखि म सचेत भए
4: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ सफा गाउँ स्वस्थ जीवन
5: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक क्याप इलाका कार्यालय भुजुङ
6: भर्ना खुल्यो प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था एस श्री चितवन कलेज भरतपुर चितवनमा शैक्षिक सत्र 2083-84 लागि रेडियोग्राफी यचे ल्याब टेक्निसियन डिप्लोमा इन फार्मेसी विषयहरूमा भर्ना खुलेको सहज जानकारी गराउँदछौ
7: फारम भर्ने अन्तिम मिति यही ज्येष्ठ 13 गतेसम्म अनलाइन फारम कलेजबाट नै भर्ने व्यवस्था गरिएको छ
6: थप जानकारीको लागि सम्पर्क
7: श्री चितवन कलेज भरतपुर चितवन फोन नम्बर 0655 95 911 98452 11 511 98457 0869
6: पुनश्च यसै ग्रुपबाट सञ्चालित श्री कलेज अफ ल मा BALLB को छिट्टै भर्ना खुल्ने समेत जानकारी गराइन्छ
8: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस् हुलाकी फ्रेस हाउस बेसी सहर नगरपालिका 8 सेरा लमजुम प्रोप्राइटर गुणराज तिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल 98560281186 फोन 0665202393 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ

0: California.
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घात खाली घात कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
6: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
7: हामी कहाँ फेसियल नेल आर्ट मेहेन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
6: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 9461626344

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी
1: ए बाबु पो जोकतौल गर्ने डिजिटल ढकतरा चाहिएको थियो यता कता पाइन्छ होला
0: हाम्रै बेसीसर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ
2: हजुर नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजू आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मर्मत पनि गरिन्छ साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
0: प्रोपाइटर दिलीप श्रेष्ठ
3: एएस किचन हाउस बेसीसह नगरपालिका साथ एनआईएमबी बैंक अगाडि
0: थप जानकारीको लागि सम्पर्क 9856 74 486
4: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
5: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद
4: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
5: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
4: हुलासले बनाउँदैछ परिवार एक साथ
6: सबै कुरा भइरहेकै छ अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर
7: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ
6: हो र अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग आजै कुरो गर्नु पर्यो
8: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856 46 662
9: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ
10: सुवर्ण अवसर सुवर्ण अवसर
11: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर बौद्ध धर्म मानिने गुरुङ लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने यात्रा अवधि 8 दिन 9 दिन साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना बिहान बेलुकाको चिया र बासबस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला सम्पर्कको लागि मोबाइल नम्बर 9846193152 र 9846128317 नोट भाडा खाना चिया पानी र लजिङ सहित 8 दिन 9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस विशर आर्ट सेना फिल्म हल चोक लमजुङ

0: Mania.
1: Extreme energy drink.
2: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
3: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
2: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वास्थ्य।

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
3: एएस किचन हाउस, बेसी सहर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856744486।
1: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
4: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
0: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665240497।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: लगाइदिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने।
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0665-21-083,
5: सम्पर्क मोबाइल नम्बर 98-5-60-13-375,
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: बाउजू, एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
7: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ, सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ। त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
6: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
7: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
8: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौ, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
5: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
9: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
5: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
9: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसी सह नगरपालिका 8, होटल

लामखुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845913236 र 9845008260।

0: सामाजिक सञ्जाल जी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फललना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना यूआरएल चेक लना आक्षेप घटना तल आपिबै लागि समय समयरी आफै न पासपोर्ट फेरदिल परेम नुई तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
1: सतर्क तन ठगे तब त क्या जोगिना
2: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
4: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है
5: अब धेरैजनाले खोज्ने गरेको त बेसीसर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
6: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
4: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ थप जानकारीको लागि सम्पर्क 0663520973 मोबाइल 97463 06501
7: तपाईँको सन्तुष्टि हाम्रो चाहना

0: Stefania.
1: Extreme energy drink.
2: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 0665203170 वा 590370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
2: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौ फूल बिरुवा, बनाऊ हराभरा।
4: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
2: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
4: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
2: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
4: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 9856 46 244।
5: हेलो, मर्सिङ्गे FM 95 मेगाहर्ज

0: डिभिजन वन कार्यालय लमजुङको अनुरोध वन्य जन्तुको वासस्थान आहार विचरण लगायतका पक्षसँग मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द्व भनिन्छ। मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको वासस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक आर्थिक भौतिक तथा सामाजिक जनचेतनाका उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ। वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन, जैविक मार्गको संरक्षण सुधार, पिउने पानीको व्यवस्थापन, सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्षरोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ। मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन्। जनावरलाई देवी देवताका रूपमा पुज्ने हाम्रो धर्म, संस्कृति र परम्परा नै छ। पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा तिनको अवैध चोरी शिकार नगर्न, नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लमजुङ सबैमा हार्दिक अनुरोध गर्दछ। वन्यजन्तुको चोरी शिकार तथा आखेटो पहार ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनता अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड जरिवाना हुने बेहोरा समेत जानकारी गराइन्छ। डिभिजन वन कार्यालय लमजुङ।
1: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
2: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर बम्बा बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी शहर नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 066-520-209।
3: जय श्री राम, जय श्री राम।
4: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइत गर्न लाग्नु भएको हो र?
3: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
4: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
3: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
4: हो नि भाउजू।
2: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
3: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
2: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
3: पुरानो गहनासँग नयाँ गहना छाटफेर गरिने,
2: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
3: प्रोप्राइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै लमजुङ। सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065-58074।
5: बिस्तारै जानु। ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
6: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। अल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
7: लमजुङ कालिका फर्निचर उद्योग, बेसी सर साथ लमजुङ।
6: आल्मुनियमका लागि बेसी सर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
7: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 066-520-532, मोबाइल 98460-90301, 98460-74065।
6: नोट, फल सिलिङ, कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
8: गाल भलुङ तिन गुना बढी टिक्छ। नेपालमै पहिलो पटक क्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता पाटा खुला चिउरा कलर अरूभन्दा तीन गुणा बढी विश्वसनीय प्रतिरोधात्मक र टिकाउ हुन्छ। खुलास भए अरू किन खोज्ने।

0: कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खोइ कहाँ जाने कहाँ कहाँ जाने होला है?
4: ल दिदी, विशेषर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हाडजोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक कान घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9850386780।
8: सुवर्ण अवसर, सुवर्ण अवसर।
9: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8-9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बासबस्तको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह, संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 9841693152 र 9841628317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8-9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, 20R8 सेरा फिल्म हल चोक, लमजुङ।
10: अनि तयो कागज केमे थिए वा?
11: अँ झिल्काई,
10: त्यो पर्सनल नम्बर ब्लक लैबी।
11: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिसरी आएर ब्लक लैर खर्खाई।
10: अनि बैङ्गरी
11: बैङ्गरी
10: अँ
11: चर चाहिँ तले लगपर्दी
10: समलपति न आफै न मोबाइल नम्बर फेरिदिया बेर ब्लक तयाई विषय आफै न ब्याङ्क देवी जानकारी पिन परिम दे आफै न ब्याङ्क खाते न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम
11: सतर्क तन ठगी तब्द क्या जोगी न
12: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
13: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
14: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो? हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नै किन्नु थियो, बरु कुन पसलमा जाने होला।
5: हरे दाई पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न, त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
14: ल भइहाल्छ नि नानी।
6: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
7: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
6: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
5: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: यो मोबाइलले पनि तनावै दियो भने
3: होइन, के तनाव दियो ए खुसी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।
3: हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Sonia.
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी

0: परामर्श लिइहाल्छु।
1: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, थाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 सेर चौतारा नजिकै बस पार्क जाने बाटो, कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611 39 157।
0: महको सेवन स्वास्थ्य र दीर्घ जीवन।
2: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
3: त्यति सानो कुरामा पनि के को चिन्ता, त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
4: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
3: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ। सम्पर्क 98461 26 344, 98461 26 344।
5: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ।
6: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
5: थप जानकारी को लागि सम्पर्क 066-590-999, 98477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाई सक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लम्सुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843638518।

0: Mario.
1: Extreme energy drink.
2: सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856046257 र 9840067787।
5: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेछु।
6: मन चारैतिर नडुलाउनु है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानु है।
7: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
6: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा म्याट, तन्ना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
3: प्रोपाइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसीसार नगरपालिका 7, मनाङ्गी चौतारा, लमजुङ।
7: सम्पर्क मोबाइल 9846019018 9846019018।
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
8: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
4: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
8: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840098261।
9: हेलो, मर्सङ्गदी FM 95 मेगाहर्ज

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुशी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, भेसीसार नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 9813099532।
4: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
5: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
4: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
5: मलाई त एकदमै मन पर्यो।
4: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
6: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
4: जय बुद्ध ज्वेलरी, बेसी सहर लम्जुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245475। विश्वास तपाईँको, सेवा हाम्रो।
7: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
8: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
7: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
8: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
7: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
8: सार्वजनिक हितका लागि लम्जुङ कालिका यातायात प्रणाली लम्जुङ।
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
9: खाना पनि के खानु, यो विकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
10: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक, लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेजार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्सिउँ, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आगर, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
11: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
3: लिभन अर्ग्यानिक खाद्य उद्योग, बेसीसर नगरपालिका 8, आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो, कारागार अगाडि लम्जुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 9841823284 र 9921880746।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रविनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख थुनेर दिपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दिपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: चौधरी एटीएम मोबाइल डे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खाई बिले तोई माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषया न्यो कल गर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषया ब्याङ्दे गेल गर्दिमो न्यो तने सतर्क तना ठैद्रिक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
5: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
6: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
7: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर बम्बा बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिशहर नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665520209।
8: कक्षा 11 भर्ना सम्बन्धी सूचना।
9: लमजुङ सदरमुकाम बेसी शहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
8: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
9: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
8: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
9: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
8: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
9: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
8: योग्य दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
9: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
8: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
9: मासिक एकाइ परीक्षाको व्यवस्था,
8: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
9: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
8: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति,
9: जीपीए 3.20 देखि 3.59 सम्म 75% भर्ना शुल्क छुट,
8: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
9: थप जानकारीका लागि
8: जनविकास माध्यमिक विद्यालय बेसी शहर नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 9846074553, 9556485075, 9846085791 र 9846083862।

0: me a extreme energy drink.
1: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
2: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
1: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
2: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
3: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जु
4: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल संसद भवन वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी मदन पौड्यालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: प्रतिनिधि सभामा बजेटमाथि छलफल शुरू, गरीबलाई बिर्सिएको सांसदहरूको आरोप, समतालाई नै केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दावी।
0: विपन्न असहाय र व्यवहारिसी नागरिकलाई निशुल्क उपचार सुनिश्चित गर्न नयाँ कार्यविधि लागू, 10% निशुल्क शैयाका बिरामीबाट शुल्क लिए अस्पताल खारेज हुने।
1: पानी परेसँगै देशभर गर्मी घट्यो, अझै केही दिन वर्षाको सम्भावना, मनसुनी वायु नेपालको सीमा क्षेत्र आसपास आइपुग्यो।
0: ओमानको खाड़ीमा अमेरिकाले आक्रमण गर्दा 3 भारतीयको ज्यान गयो, भारतको कड़ा आपत्ति, इरानले आक्रमण गरेपछि हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द।
1: र फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातीदेखि शुरू हुँदै नेपाली फुटबल राजनैतिक हस्तक्षेपका कारण संकटमा, सरकारको लगानी र इन्फाको नेतृत्व सुधार बिना फुटबलको विकास कठिन।
2: हाम्रो फुटबलिङ फेडरेशनको टपमा हुने मान्छेहरूले स्पोर्ट्सलाई भन्दा पनि आफ्नो गोजी भर्ने काम गरिरहेछन्।
3: फुटबल खेलेरै म कमाउँछु, खेलेरै आफ्नो नाम बनाउँछु भन्ने विश्वास जगाइदिनुपर्छ।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0556493333, 4935555।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभामा आउँदो आर्थिक वर्ष 2083-84 बजेटमाथि छलफल शुरू भएको छ। संसदको लामो अवरोध हटेसँगै यो छलफल शुरू भएको हो। छलफलमा बोल्दै सत्तारूढ़ राष्ट्रपाका सांसद डाक्टर अमरेश कुमार सिंहले बजेट कार्यान्वयन हुने विश्वास नभएको बताउँदै यसलाई फुकिएको बेलुनको संज्ञा दिनुभयो। शिक्षा र स्वास्थ्यमा कर लगाइएकोमा आपत्ति जनाउँदै उहाँले यी क्षेत्र संविधानले मौलिक अधिकारमा राखेकाले कर लगाउन नमिल्ने बताउनुभयो। नेपाली कांग्रेसका सांसद सन्दीप राणाले बजेट अव्यवहारिक, समावेशी र दुर्गम ग्रामीण जनजीवनप्रति असंवेदनशील रहेको आरोप लगाउनुभयो। एमाले संसदीय दलकी उपनेता पदमा अरियालले बजेटले गरीबलाई झनै गरीब र धनीलाई झनै धनी बनाउने नीति लिएको भन्दै आपत्ति जनाउनुभयो। निमुखा वर्गको उत्थानका ठोस कार्यक्रमको अभाव खड्किएको उहाँको भनाइ छ। नेकपाका प्रमुख सचेतक युवराज दुलालले बजेटले किसान, मजदूर, बेरोजगार युवा र गरीब नागरिकको अपेक्षा सम्बोधन गर्न नसकेको बताउनुभयो। रापरपा संसदीय दलका नेता ज्ञान बहादुर शाहीले बिरामीको उपचार खर्चमा समेत कर लगाउने सरकारको नीतिलाई निर्दयी भन्दै आक्रोश व्यक्त गर्नुभयो। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारको बजेट देशको समस्या समाधान गर्नुको साटो खुट्टाको घाउ निको नबनाई नयाँ जुत्ता किन्ने खालको आएको टिप्पणी गर्नुभयो। यसैबीच अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले समतालाई केन्द्रमा राखेर आउँदो आर्थिक वर्षको बजेट ल्याएको दावी गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले समता र सामाजिक न्यायलाई बजेटको केन्द्रबिन्दु बनाएको दावी गर्नुभएको हो। ठ्याक्कै समाजवाद भन्ने शब्द नपरे पनि समताको एजेण्डालाई अगाडि सारेको उहाँको भनाइ छ। विपक्षी दलहरूलाई आफ्नो पार्टीको एजेण्डा जस्तो बजेट आएन भनेर गुनासो गर्न छूट रहेको अर्थमन्त्री वाग्लेको भनाइ छ।
1: कृषि वन तथा पर्यावरण मन्त्रालयले चालू आर्थिक वर्षको अहिलेसम्म 5,58,000 मेट्रिक टन भन्दा धेरै रासायनिक मल आपूर्ति भइसकेको दावी गरेको छ। राष्ट्रिय सभाको बैठकमा प्रश्नोत्तर कार्यक्रममा सांसदले सोधेका प्रश्नको जवाब दिँदै कृषि मन्त्री गीता चौधरीले यस्तो दावी गर्नुभएको हो। उहाँका अनुसार 5,58,522 मेट्रिक टन मल आपूर्ति भएकोमा त्यसमध्ये 4,68,016 मेट्रिक टन मल किसानलाई वितरण समेत भइसकेको छ। 1,38,802 मेट्रिक टन मल मौजदात रहेको र चालू आर्थिक वर्षको असार मसान्तसम्म झण्डै 6,00,000 मेट्रिक टन मल कृषकलाई अनुदानमा उपलब्ध गराउने सरकारको लक्ष्य रहेको उहाँको भनाइ छ। उहाँले आउँदो धान बालीको सिजनलाई लक्षित गर्दै मल अभाव हुन नदिन मल आपूर्तिकर्तासँग भएका सम्झौता कार्यान्वयनका लागि नियमित ताकेता भइरहेको बताउनुभयो। साउनसम्म झण्डै 90,000 मेट्रिक टन मल भित्रने सरकारको अनुमान रहेको पनि कृषि मन्त्री गीता चौधरीले बताउनु भएको छ।
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पतालमा विपन्न असहाय र व्यवहारिसी नागरिकलाई निशुल्क उपचार सुनिश्चित गर्न नयाँ कार्यविधि लागू गरेको छ। लक्षित वर्ग निशुल्क उपचार पोर्टल कार्यविधि 2083 अनुसार सरकारी निजी र सामुदायिक सबै अस्पतालले आफ्नो कुल स्वीकृत शैयाको कम्तीमा 10% शैया विपन्न वर्गका बिरामीका लागि अनिवार्य रूपमा छुटाउनु पर्नेछ। यो कार्यविधि स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्री स्तरीय निर्णय मार्फत स्वीकृत गर्नुभएको छ। निशुल्क शैयामा भर्ना भएका बिरामीले शैया चिकित्सकीय परामर्श शल्यक्रिया प्रयोगशाला परीक्षण र उपचारका लागि आवश्यक औषधि सहित अस्पतालमा उपलब्ध सम्पूर्ण सेवा स्वास्थ्य सेवा निशुल्क पाउनेछन्। यी बिरामीलाई शुल्क तिरेर उपचार लिने बिरामीसँग कुनै पनि भेदभाव गर्न पाइने छैन। यो सुविधा पाउन इच्छुक बिरामीले विपन्न परिचय पत्र स्थानीय तहको सिफारिश र प्रहरीको मुजुल्का पेश गर्नुपर्नेछ। आकस्मिक अवस्थामा स्व घोषणा फारम भरेरै सेवा लिन सकिन्छ तर डिस्चार्ज हुनु अघि आवश्यक कागजात बुझाउनु पर्नेछ। मन्त्रालयले सञ्चालनमा ल्याएको फ्री हेल्थ पोर्टल मार्फत कुन अस्पतालमा कति निशुल्क शैया खाली छन् भन्ने जानकारी सर्वसाधारणले सहजै पाउन सक्नेछन्। निशुल्क शैयामा रहेका बिरामीबाट कुनै पनि प्रकारको शुल्क लिएमा वा पोर्टलमा गलत जानकारी दिएमा सम्बन्धित अस्पतालको सञ्चालन अनुमति रोक्का वा खारेजीसम्मको कार्यवाही हुने

0: रहेका छन्। सबै विद्यालयमा गरेर कुल 70,40,000 भन्दा बढ़ी विद्यार्थी अध्ययनरत छन्। विद्यार्थी संख्या कम भएका विद्यालयलाई एकीकरण गर्न सरकारले विद्यालय समायोजन अभियान जारी राखेको छ। अहिलेसम्म 662 सामुदायिक विद्यालय मर्ज भइसकेका छन्। चालू आर्थिक वर्षमा समायोजनका लागि 45 करोड़ रूपियाँ प्रोत्साहन रकम विनियोजन गरिएको छ भने आउँदो वर्ष सामुदायिक विद्यालयको पूर्वाधार निर्माणका लागि 1 अर्ब रूपियाँ छुट्याइएको छ। शिक्षा मन्त्रालयका प्रवक्ता महेन्द्र पराजुलीका अनुसार विद्यालय व्यवस्थापन संविधान त पालिकाको जिम्मेवारी भएकोले त्यहाँबाट समायोजनको विवरण माग गरिएको छ। प्रधानाध्यापक संघका अध्यक्ष सुदाम गौतमले राष्ट्रिय नीति बनाएर शिक्षाको रूपान्तरणमा लाग्नुपर्ने र विद्यालयको स्पष्ट मापदण्ड तोक्नुपर्ने सुझाव दिनुभएको छ।
1: आज देशभर गर्मी निकै घटेको छ। पछिल्लो 24 घण्टामा सबैसो तराई र मध्य पहाड़ क्षेत्रमा पानी परेसँगै गर्मी घटेको हो। आज पश्चिम तराईका जिल्लामा पनि अधिकतम तापक्रम 31-32 डिग्री सेल्सियस आसपासमा रहेको छ। लामो समयदेखि गर्मीको मार खेप्दै आएका पश्चिम तराईका बासिन्दाले आज धेरै सहज भएको बताएका छन्। आज राति सहित भोलि र पर्सि पनि देशका विभिन्न भागमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पानी परेसँगै चर्को गर्मी घट्ने अनुमान छ। अहिले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी र हिमाली क्षेत्रका 1-2 ठाउँमा पानी परिरहेको छ। यसैबीच यस वर्षको मनसुनी वायु नेपालको सीमा क्षेत्र आसपास आएको छ। तर जल तथा मौसम विज्ञान विभागले यसको पुष्टि गरेको छैन। मनसुनी वायुको गतिविधि देखिए पनि परिपक्व भइ नसकेको विभागको भनाई छ। भारतीय जल तथा मौसम विज्ञान विभागले भने दक्षिणी बंगालको खाड़ी हुँदै विस्तार भएको मनसुनी वायु नेपाल प्रवेश गरिसकेको जनाएको छ। नेपालमा सरदर जून 13 तारीकमा मनसुन भित्रिने गर्छ। आज जून 11 तारीक हो। यसपालि औसत मिति आसपासमै मनसुन भित्रिने मौसमविदको अनुमान छ। गएको वर्ष सरदर भन्दा 15 दिन अगाडि नै मनसुन नेपाल भित्रिएको थियो, तर चाँडै नेपाल भित्रिए पनि लामो समय पूर्वी भेगमै बसेको थियो। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा नेपालको फुटबल विकासका लागि गर्नुपर्ने कामबारे नागरिक सुझावसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस द पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 मा भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
3: यहाँ TU अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला।
4: बेटर अप्लायन्सेस का एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
5: नेहरूडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेहरूडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रतिनिधि सभामा बजेटमाथि छलफल शुरू, गरीबलाई बिर्सिएको सांसदहरूको आरोप, समतालाई नै केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दावी, विपन्न असहाय र व्यवहारसी नागरिकलाई निशुल्क उपचार सुनिश्चित गर्न नयाँ कार्यविधि लागू, 10% निशुल्क सयका बिरामीबाट शुल्क लिए अस्पताल खारेजसम्म हुने, पानी परेसँगै देशभर गर्मी घट्यो, अझै केही दिन वर्षाको सम्भावना, मनसुनी वायु नेपालको सीमा क्षेत्र आसपास आइपुग्यो लगायतका खबर प्रस्तुत गर्यो।
0: अब बाँकी प्रसंग, आज रातिदेखि शुरू हुन लागेको विश्वकप फुटबलको रौनकले सबैजसोको ध्यान तानेको छ। तर यही बेला नेपाली फुटबल भने संकट र अन्यलमा छ। कहिले राजनैतिक हस्तक्षेपका कारण, कहिले एन्फाको नेतृत्व र निर्वाचन विवाद, अनि कहिले खेलाड़ीको आन्दोलनका कारण नेपाली फुटबल निरन्तर विवादमा पर्दै आएको छ। हिजो मात्र अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा र एसियाली फुटबल महासंघ एएफसीले अखिल नेपाल फुटबल संघ एन्फामा बाह्य हस्तक्षेप नरोकिए नेपाललाई अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय फुटबलबाट निलम्बन गर्न सकिने चेतावनी समेत दिएका छन्। कुनै समय नेपालमा सबैभन्दा लोकप्रिय

0: खेल मानिने फुटबल अहिले आफ्नो साख जोगाउन संघर्ष गरिरहेको छ। यसै विषयमा साथी महेश गेवालीले नेपाली फुटबलको विकासका लागि अब के गर्नुपर्छ भनेर ललितपुरमा भेटिएका केही युवालाई सोध्नु भएको छ।
1: नितेश अर्याल दक्षिणकाली, अहिलेको समयमा त्यो हस्तक्षेप कम गराउने, चुनाव गराउने त्यो गर्नु पर्यो। एएफसीको मापदण्ड अनुसारको हाम्रो देशमा रंगशाला नै छैन, भएको एउटा 10-7 रंगशाला नै जीर्ण अवस्थामा छ। मापदण्ड नभएर, पर्याप्त नभएर उनीहरू पनि आफ्नो होम गेम समेत बाहिर अर्काको देशमा गएर खेल्नुपर्ने अवस्था, यस्तो विडम्बना छ। म आन्दोलन गर्दै बसिरहनु पर्दैन, म तालचाल खोल्ने लाउने गरिरहनु पर्दैन, म फुटबल खेलेरै म कमाउँछु, खेलेरै म परिवार पाल्छु, खेलेरै आफ्नो नाम बनाउँछु भन्ने विश्वास जगाइदिनु पर्छ।
2: सचिता आर्याल चितवन भरतपुर, त्यो हाइप पाएकै छैन कि नेपाली फुटबलले, जति वर्ल्ड कपहरू त अब त्यो छुट्टै लेभलको हुन त भयो, अब एनपीएलको लागि भनेर जति हुन्छ नि त्यस्तै गरी नै अब फुटबल टिमको लागि पनि त्यस्तो होस्, प्लेयरहरूलाई चिन्न सकौँ, त्यही नै हो।
3: निश्चल केसी मकनपुर, अरू प्रोफेसनल स्पोर्ट्सहरू हेरेँ नि युरोपतिर, अब त्यहाँको क्वालिटी नै एकदमै फरक छ। त्यो हेरेपछि नेपाली फुटबल हेर्न थाल्यो भने आई क्यान डु बेटर जस्तो फिलिङ आउँछ कि, एकदम बोरिङ लाग्छ कि, ट्याक्टिक्स बिना खेले जस्तो, यत्तिकै बल यता कुदाइदेखा, मान्छे त्यही पछाडि कुदेखा, त्यस्तो लाग्छ भने एकदमै मनै पर्दैन कि। हाम्रो फुटबलिङ फेडरेसनको टपमा हुने मान्छेहरूले स्पोर्टलाई भन्दा पनि आफ्नो गोजी भर्ने काम गरिरहेछन् कि। अब तपाईँहरूको स्पेनिस फुटबलिङ फेडरेसनलाई कन्सिडर गर्नु भने त्यसको डिरेक्टरको स्यालेरी र त्यसको प्लेयरको स्यालेरी हेर्नु भने प्लेयरले बढी कमाउँछन्, तर नेपालमा फुटबल नखेल्ने मान्छेले फुटबलमा बढी कमाएर हुन्छन्, अनि फुटबल खेल्ने 15,000 मात्रै कमाएर हुन्छ, अनि यो इकोनोमीमा 15,000 कमाउनु भनेको त गाह्रै पर्छ नि त।
2: सदिना उप्रेती, चितवन बस्छु। एन्फाभित्र नै एकदमै करप्सन भएको कारणले चाहिँ जो राम्रो खेल्ने खालको जुन खेलाडीहरू हुन्छ उहाँले चाहिँ स्यालेरी, इन्जुरी पछिको ट्रिटमेन्ट यताउति यस्तै कारणले गर्दा नै गभर्मेन्टको सपोर्ट नभएर नै अगाडि बढ्न नसकेको जस्तो लाग्छ। अब गभर्मेन्टले राम्रो काम गर्ला अनि पक्कै अब नेपाललाई पनि वर्ल्ड कपमा देख्न सकिएला।
4: दिपेन्द्र पराजुलिङ, साबुनौ भक्तपुर। आफ्नो प्यारेन्ट्सलाई म चाहिँ फुटबल खेलेर मेरो जीवन व्यापन गर्छु भनेर तपाईँले कन्भिन्स गर्न सक्नुहुन्न? उहाँहरूको चाहिँ एउटा बच्चाले चाहिँ खेलकुदबाट आफ्नो जीवन बढाउन सक्ला, केही राम्रो गर्न सक्ला, भविष्य उसले धान्न सक्दैन भन्ने छ। बाहिर विदेशमा उनीहरूले एउटा गेम खेलेको बदलामा उनीहरूले धेरै कमाइन्छ नि, हाम्रो नेपालमा त्यही एउटा गेम खेल्यो भने 2,000 रुपियाँ, त्यस्तोमा जीवन व्यापन गर्न उहाँहरूलाई गाह्रो हुन्छ।
2: योजना थापा, सिन्धुली रातमाता। गभर्मेन्टले पनि अब प्लेयर्सहरूलाई एउटा राम्रो अपर्च्युनिटी देखाइदिनु पर्यो, एउटा पाथवे पनि देखाइदिनु पर्यो, होइन, ट्रेनिङ सेन्टर्सहरू पनि खोलेर त्यस्तो राम्रो प्लेयरहरूलाई अपर्च्युनिटी दिनु पर्यो, अनि त्यसपछि कोहीसँग फाइनेन्सियली पनि एबल हुँदैन तिनीहरूको लागि पनि, यस्तो जो स्कलरसिप टाइप अफ केही दिनु पर्यो। प्रमोसन चाहिँ अलिक पुगेको छैन भन्छु, प्रमोसन चाहिँ लाइक एकदमै गर्नुपर्ने जरुरत छ अहिले।
5: सुमिन गिरी, घर चाहिँ झापामा भनौँ न, नेपालमा मेसी रोनाल्डो भन्दा राम्रो खेल्ने पनि छन् होला, तर उहाँहरूले अवसर नपाएर चाहिँ, त्यो किसिमको इक्विपमेन्ट नपाएर, त्यो किसिमको ग्राउन्ड नपाएर चाहिँ उहाँहरूले अलिकति पछाडि परेको पनि हुनसक्छ।
6: प्रियन्सु भगत, भैँसीपाटी। नेपाली फुटबल भने चाहिँ सबै पोलिटिक्सले सकाइसक्यो, गभर्मेन्टले कहिले नै फन्ड गरेन उनीहरूलाई, काम गर्ने लेबर भन्दा कम स्यालेरी आयो भने त बस्दैन नि त, उनीहरूले अपर्च्युनिटी हेर्ने हो, उनीहरू त राष्ट्रलाई देखाउँदा नै उनीहरूको त पैसा आएन, त्यत्रो मेहनत गरे देशको लागि खेल्यो, अब त्यो फेलियर बोर्ड भएपछि त अब बोर्डहरू सबै चेन्ज गरेर प्लेयरहरूले विश्वास दिएरै अगाडि बढ्नुपर्छ।
7: बिपिन ढुङ्गेल, रामेछाप। क्रिकेटको चाहिँ यता बरु बिस्तारै वर्ल्ड कपतिर सिलेक्सन भयो, उता गइरहेको छ, 2 वर्ष लगालग गयो, त्यही भएर पनि अझै क्रिकेटको हाइप बढिरहेको छ होइन, तर नेपालमा यता प्लेयरहरूमा फेसिलिटी दिइरहेको छ हाम्रो उसले, पोलिटिकल उसले गर्दा पनि अब जानुपर्ने खेलाइरहेको छ त, अब यसको भान्जो यसको नाति यो गा भनेर त्यो पोलिटिकल हस्तक्षेप बढी छ नि त, त्यसले गर्दा पनि अब टिमले पर्फर्म गर्न नसकेको हो कि, बाहिरको उहरूलाई मिल प्लान बनाएर त्यो उनीहरूको ट्रेनिङ प्लान जम्मै बनाएर त्यो उनीहरूलाई राम्रोसँग टेक केयर गर्छ, हाम्रो यहाँ छैन नि त त्यस्तो, बन्दै गएपछि अनि बल्ल नै राम्रो खेल्न थाल्छ, नेपालीहरूले पनि मन पराउन थाल्छ, अनि ठुलो ठुलो स्टेजमा जान अपर्च्युनिटी पाइरहेको छ, अब उनीहरूले बेसिक फेसिलिटी नै पाउँदैन, उनीहरूलाई खेल्न पनि ऊ होला त डिमोटिभेसन होला नि त अलिअलि, त्यो हुन्छ नि अब केही नै देखाएनन् किन खेल्नु जस्तरी।
8: अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ 4.5 महिना अघिको तुलनामा 27% घटेको छ। यसअघि सन् 2026 जनवरी 28 तारीकमा विश्व बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च प्रति अंश 5,589 डलर पुगेको थियो, आज प्रति अंश 4,082 डलरमा कारोबार भइरहेको छ। बितेको एक महिनामा मात्रै सुनको भाउ झण्डै 13.5% घटेको छ, तर एक वर्ष अघिको तुलनामा भने अहिलेको मूल्य 20.5% बढ़ी हो। सुनको भाउ सन् 2025 मात्रै 60% भन्दा धेरैले बढ़ेको थियो। सन् 2026 शुरूमा अत्यधिक बढ़ेको सुनको भाव पछिल्लो महिना लगातार घटिरहेको छ। अमेरिकामा बढ़दो मुद्रास्फीतिको कारण त्यहाँको केन्द्रीय बैंक फेडले ब्याजदर उच्च राख्न सक्ने अनुमानका कारण सुनको भाव घटेको अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताएका छन्। सामान्यतया सुनलाई सुरक्षित लगानी मानिए पनि उच्च ब्याजदर हुँदा सुनमा आकर्षण घट्ने गर्दछ, तर मध्य पूर्वको भू राजनीतिक तनाव, ऊर्जा मूल्यमा वृद्धि, विश्वव्यापी ऋणको उच्च स्तर तथा दीर्घकालीन मुद्रास्फीति जोखिमले तत्कालै धेरै घट्ने सम्भावना भने कम रहेको विश्लेषकहरू बताउँछन्। नेपाली बजारमा आज सुन प्रति तोला 2,86,700 रूपियाँमा किनबेच भइरहेको छ। नेपाली बजारमा गएको माघ 15 गते सुनको भाव 3,39,300 रूपियाँ पुगेको थियो, जुन अहिलेसम्मकै उच्च मूल्य हो।
0: सुनपछि शेयरको खबर। चार कारोबार दिनपछि हिजो बढ़ेको शेयर बजार आज फेरि घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 8.14 अंकले घटेर 2,728.03 बिन्दुमा झरेको छ। आज होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन बाहेक सबै समूहका सूचक घटेकोमा फाइनान्स समूहको सूचक झण्डै 1.5% ओह्रालो लागेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4,29,00,00,000 कारोबार भएकोमा आज 350 कम्पनीका 92,31,000 किता शेयर 3,90,00,00,000 रूपैयाँमा किनबेच भएको छ।
8: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
10: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
9: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
10: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6096, 4110-6096।
9: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
11: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
12: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानीसोर, जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
8: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर। नेपालको सरकारी अस्पतालमा पहिलो पटक रोबोटिक शल्यक्रिया सेवा शुरू हुन लागेको छ। बागमती प्रदेश सरकारले भक्तपुर अस्पतालमा यो अत्याधुनिक प्रविधि भित्र्याउने निर्णय गरी बोलपत्र आह्वान गरिसकेको हो। रोबोटिक शल्यक्रिया भनेको रोबोट आफैले गर्ने नभई चिकित्सकले रोबोटलाई नियन्त्रणमा राखी गर्ने उन्नत प्रविधि हो। यो प्रविधि मार्फत विश्वको जुनसुकै ठाउँमा बसेका विशेषज्ञ चिकित्सकले नेपालका बिरामीको शल्यक्रिया गर्न सक्नेछन्। भक्तपुर अस्पतालमा यस प्रविधिबाट हर्निया, पेट र आन्द्राको ट्यूमर, पत्थरी, पाठीघरको ट्यूमर, मृगौला, प्रोस्टेट तथा बाल चिकित्सा सम्बन्धी जटिल शल्यक्रिया सेवा सञ्चालन हुनेछ। यस प्रविधिको मुख्य फाइदामा पेटमा ठूलो चिरफार नगरी साना प्वाल मात्र पारिने हुँदा बिरामीलाई दुखाई कम हुन्छ भने अस्पताल बस्ने समय र खर्च दुवै घट्छ।
8: प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले लागू औषध नियन्त्रणका लागि प्रयोगकर्ता मात्र नभई मुख्य स्रोत र आपूर्ति सञ्जालमाथि अनुसन्धान केन्द्रित गर्नुपर्ने माग गरेका छन्। सांसद कविन्द्र बुर्लाकोटीले मुख्य आयात केन्द्रमा राज्यको पहुँच नपुगेसम्म समस्या हल नहुने बताउँदै बाल बालिकामा समयमै चेतनामूलक शिक्षा दिनुपर्ने सुझाव दिनुभयो। सांसद अमरेश कुमार सिंहले राजनीतिक हस्तक्षेप मुक्त प्रहरी कार्यान्वयन र एकीकृत इन्टेलिजेन्स संयन्त्र निर्माणको माग गर्नुभयो। पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक तथा सांसद विश्वराज पोखरेलले 5 दशकका प्रयास असफल रहेको भन्दै पुरानो कानून र बजेटले काम नगर्ने बताउनुभयो।
0: सप्तरीको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका तत्कालीन कार्यालय प्रमुख सहित 4 जना र एउटा कम्पनी विरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। नक्कली सूचना निकालेर भवन निर्माण ठेक्कामा मिलेमतो गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो। केन्द्रका कार्यालय प्रमुख वरिष्ठ पशु विकास अधिकारी डाक्टर प्रभात झा, इन्जिनियर अशोक कुमार सिंह, सहायक सब इन्जिनियर प्रमोद कुमार सिंह, राधाकृष्ण निर्माण सेवा र त्यसका प्रबन्ध कौशल्य कुमारी रजक विरूद्ध मुद्दा दर्ता भएको अख्तियारका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो। अख्तियारले प्रतिवादीहरूसँग जनै 1,26,96,238 रूपियाँ 71 पैसा बिगो माग दावी गरेको छ।
8: नेपाल दर्पणमा अब विदेशका खबर। हर्मू जलमार्ग नजिकै ओमानको खाड़ीमा अमेरिकी सैन्य आक्रमणमा परेर तीनजना भारतीय नागरिकको ज्यान गएको छ। तेल ट्याङ्करमा भएको आक्रमणमा परेर हराएका तीनैजनाको शव फेला परेको भारतका बन्दरगाह तथा ढुवानी मन्त्री सर्वानन्द सोनोवालले जानकारी दिनुभयो। यस घटनापछि भारत सरकारले नयाँ दिल्लीमा रहेको अमेरिकी दूतावासका कार्यवाहक प्रमुखलाई बोलाएर कड़ा आपत्ति जनाएको छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार पलाउको झण्डा बोकेको ट्याङ्करले इरानबाट तेल ढुवानी गरेर नाकाबन्दी उल्लंघन गरेकाले पटक पटक चेतावनी दिएर पनि चालक दलले व्यवस्था गरेपछि आक्रमण गरिएको हो। यसैबीच इरानको सर्वोच्च सैन्य कमाण्डले आज हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गरेको घोषणा गरेको छ। अमेरिकाले इरानका विभिन्न ठाउँमा नयाँ चरणको हवाई आक्रमण गरेपछि हर्मुज जलमार्ग बन्द गरेको इरानको भनाई छ। इरानी सेनाका अनुसार यो प्रतिबन्ध तेल ट्याङ्कर र व्यापारिक जहाज सहित सबै प्रकारका जलयात्रुहरूका लागि लागू हुनेछ। इरानले यस मार्गबाट अघि बढ़न खोज्ने जोसुकी जहाजलाई पनि निशाना बनाएर आक्रमण गर्ने कड़ा चेतावनी दिएको छ। हर्मुज जलमार्ग फारस खाड़ी र ओमानको खाड़ीलाई जोड्ने साँगुरो पानीको बाटो हो। यो संसारको सबभन्दा महत्वपूर्ण तेल आपूर्ति मार्ग मध्येको एक हो। गएको फेब्रुअरी 28 अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण गरेपछि हर्मुज जलमार्गमा तनाव उत्पन्न हुँदै आएको छ।
0: विदेशकै अर्को खबरमा क्यानाडा सरकारले 16 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने डिजिटल सुरक्षा विधेयक पेश गरेको छ। यद्यपि निश्चित सुरक्षा मापदण्ड पूरा गर्ने सामाजिक सञ्जाल प्लेटफर्महरूलाई भने छूट दिइने खबरमा समाचार संस्था रोइटर्सले जनाएको छ। विधेयकले सुरक्षा मापदण्डहरू स्थापित गर्न डिजिटल नियामक स्थापना गरेर कृत्रिम बुद्धिमत्ता अर्थात एआई च्याटबटलाई पनि सुरक्षित बनाउने लक्ष्य राखेको छ। कानूनको पालना नगर्ने सामाजिक सञ्जाल कम्पनीलाई विश्वव्यापी आमदानीको 3% वा अधिकतम झण्डै 72 लाख अमेरिकी डलर मध्ये जुन धेरै हुन्छ त्यति जरिमाना हुने विधेयकमा प्रस्ताव गरिएको छ। प्रस्तावित कानूनले युवाहरूका लागि अझ सुरक्षित डिजिटल वातावरण सुनिश्चित गर्ने लक्ष्य राखेको छ। यो विधेयक पारित हुन झण्डै 1 वर्ष लाग्न सक्ने र डिजिटल नियामक निकाय स्थापना गर्न अर्को 18 महिना लाग्न सक्ने खबरमा उल्लेख छ। यसअघि गएको डिसेम्बरमा अस्ट्रेलियामा 16 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने अस्ट्रेलिया विश्वकै पहिलो देश बनेको थियो। त्यस्तै मलेसियाले यही जून 1 बाल बालिकालाई सामाजिक सञ्जाल प्रतिबन्ध लगाएको छ। विश्वका अन्य देशहरूले पनि बाल बालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने बारे छलफल गरिरहेका छन्।
8: नेपाल दर्पणमा अब खेल खबर। फुटबलको इतिहासमै पहिलो पटक तीन देश अमेरिका, मेक्सिको र क्यानाडा आयोजक रहेको फिफा विश्वकप 2026 आज मध्यरातीदेखि शुरू हुँदैछ। विश्व फुटबलको महाकुम्भको पहिलो दिन दुई खेल हुँदैछन्। उद्घाटन खेलमा आयोजक मेक्सिको र दक्षिण अफ्रिका बीच आज राति 1:15 खेल हुनेछ। यस्तै दोस्रो खेल दक्षिण कोरिया र चेक रिपब्लिक बीच भोलि बिहान 7:45 हुनेछ। यससँगै 48 देश सहभागी विश्वकपको प्रतिस्पर्धा शुरू हुनेछ। यस पटकको विश्वकप इतिहासमै सबैभन्दा ठूलो संस्करण हो। तीनवटा देशका 16 शहर खेलाइने प्रतियोगिता 39 दिनसम्म चल्नेछ। कुल 104 खेल हुनेछन्। फिफाका अनुसार प्रतियोगिताका लागि 1248 खेलाड़ी छनौट भएका छन्। तीमध्ये 891 खेलाड़ी पहिलो पटक विश्वकप खेल्दैछन् भने 357 खेलाड़ी पहिले विश्वकप खेलिसकेका छन्। उद्घाटन खेल अघि भव्य उद्घाटन समारोह शुरू हुँदैछ। समारोहमा चर्चित कलाकारहरूको प्रस्तुति रहनेछ। मेक्सिकोमा पहिलो उद्घाटन समारोहपछि क्यानाडाको टोरन्टोमा दोस्रो उद्घाटन समारोह हुनेछ। आज राति नै अमेरिकाको लस एन्जलसमा तेस्रो उद्घाटन समारोह आयोजना गरिनेछ। प्रतियोगितामा अमेरिका 11, मेक्सिकोका 3 र क्यानाडाका 2 शहरमा खेलाइनेछ। फाइनल न्यूयोर्कको मेट लाइफ स्टेडियममा खेलाइनेछ। मेसी, रोनाल्डो, एम्बाप्रेसँगै नयाँ पुस्ताका स्टारहरू बीचको प्रतिस्पर्धाले यो विश्वकप ऐतिहासिक बनाउने अपेक्षा छ। यसैबीच विश्वकप फुटबल 2026 अत्यधिक गर्मी प्रमुख चुनौती बन्ने देखिएको छ। संयुक्त राष्ट्रसंघले यस प्रतियोगिताका झण्डै 1/4 खेल खतरनाक गर्मीमा हुन सक्ने चेतावनी दिएको छ। दर्शकहरू विशेष गरी फ्यान जोन र टिकट लाइनमा रहनेहरू सबैभन्दा बढ़ी जोखिममा रहने राष्ट्रसंघको चेतावनी छ।
0: र नेपाल दूरसंचार प्राधिकरणले फिफा विश्वकप फुटबल 2026 खेलहरू अनधिकृत रूपमा प्रसारण गर्ने तयारीमा रहेका 35 वेबसाइट र एपहरू तत्काल बन्द गर्न मोबाइल तथा इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ। विभिन्न पाइरेटेड र अनधिकृत वेबसाइट तथा एपहरूले विश्वकपका खेलहरू नेपालभित्र निशुल्क प्रसारण गर्ने तयारी गरिरहेको जानकारी प्राप्त भएको भन्दै प्राधिकरणले आज पत्राचार गरेर अनधिकृत प्रसारण रोक्न भनेको हो। प्राधिकरणले नेपालमा विश्वकप फुटबलको विशेष र आधिकारिक प्रसारण अधिकार हिमालयन टेलिभिजन नेटवर्क, हिमालयन स्पोर्ट्स र डिसोम डिजिटल प्रणाली डिगोको संयुक्त उपक्रमसँग मात्र रहेको प्रष्ट पारेको छ।
8: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: प्रतिनिधि सभामा बजेटमाथि छलफल शुरू। गरीबलाई बिर्सिएको सांसदहरूको आरोप। समतालाई नै केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दावी।
8: विपन्न असहाय र व्यवहारिसी नागरिकलाई निशुल्क उपचार सुनिश्चित गर्न नयाँ कार्यविधि लागू। 10% निशुल्क सयाका बिरामीबाट शुल्क लिए अस्पताल खारेजसम्म हुन सक्ने।
0: पानी परेसँगै देशभर गर्मी घट्यो। अझै केही दिन वर्षाको सम्भावना। मनसुनी वायु नेपालको सीमा क्षेत्र आसपास आइपुग्यो।
8: ओमानको खाड़ीमा अमेरिकाले आक्रमण गर्दा 3 भारतीयको ज्यान गयो। भारतको कड़ा आपत्ति। इरानले आक्रमण गरेपछि हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द।
0: र फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातीदेखि शुरू हुँदै नेपाली फुटबल राजनैतिक हस्तक्षेपका कारण संकटमा। सरकारको लगानी र एन्फाको नेतृत्व सुधार बिना फुटबलको विकास कठिन।
8: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी मदन पौड्याल र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
5: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
6: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
5: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021234, मोबाइल 98415414।
7: जय श्री राम, जय श्री राम।
8: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्रीराम सुनसादी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
8: हो नि भाउजू।
9: हाम्रा सेवाहरू: कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
10: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
10: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
9: नाक कान छेडिने, राशि अनुसारका पत्थरका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
10: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनसादी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
6: सम्पर्क मोबाइल नम्बर 98465 94

0: नमस्कार, रेडियो मर्स्याङ्गदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गदी .org मा साँझ 6:35 बजेको मर्स्याङ्गदी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: रासपा लमजुङको नेतृत्वमा पुननिर्वाचनको माग गर्दै उजुरीमा कुनै तुक नभएको निर्वाचित पक्षको दावी। डिभिजन वन कार्यालयद्वारा बिरूवा वितरण शुरू। जिल्लाका चार नर्सरीमा बहुवर्षीय र एक वर्षीय गरी 38,500 बिरूवा उत्पादन। मध्यनेपाल नगरपालिकालाई चालू आर्थिक वर्षको तुलनामा 2,05,00,000 रूपियाँ कम बजेट। र दोर्दीको दुई विद्यालयमा उद्यमशीलता प्रवर्धन कार्यक्रम सञ्चालन। विद्यालयलाई मौरी सहित घार वितरण।

0: अब समाचार विस्तारमा राष्ट्रिय स्वतन्त्र पार्टी लमजुङको सम्पन्न अधिवेशनमा जिल्ला सभापति उम्मेद्वारी दिएका तीनजनाले पुननिर्वाचनको माग गर्दै उजुरी दिएको छन्। गत आइतबार भएको जिल्ला अधिवेशनको क्रममा पहिलो चरणमा कुनै पनि उम्मेद्वारको 51% मत नआउँदै सभापति घोषणा गरिएको भन्दै सभापतिका प्रत्याशी तीनजनाले केन्द्रीय निर्वाचन समितिमा संयुक्त उजुरी दिएको हुन्। रासोपा जिल्ला सभापतिका प्रत्याशी नवराज पहाड़ी, हरिबहादुर धिताल र विजय रंजन पौडेलले सभापति पदमा दोस्रो चरणको निर्वाचन गराउन माग गरेका हुन्। सम्पन्न अधिवेशनमा पहिलो चरणमा भएको सभापति पदको निर्वाचनमा 5 जनाको उम्मेद्वारी रहेको थियो। पहिलो चरणमा कसैको पनि 50% मत नकटेपछि सर्वाधिक मत ल्याउने 2 जना बीच पुननिर्वाचन हुनुपर्ने राष्ट्रपतिको विधानमा उल्लेख छ। यद्यपि दोस्रो सर्वाधिक मत ल्याएका भोला शर्माले पार्टीलाई गुट उपगुटको संघारमा लैजानु भन्दा पर्याप्त मत स्वीकार गर्दै सर्वाधिक मत प्राप्त अशोक सापकोटालाई समर्थन गर्दै निर्वाचन हुनबाट रोकेका थिए। प्रतिस्पर्धा हुनुपर्ने 2 जना बीच नै सहमति भएपछि निर्वाचन समितिले सापकोटालाई सभापतिको घोषणा गरी शपथ समेत खुवाएको थियो। अधिवेशन सकिएको 5 दिनपछि कम मत ल्याउने अध्यक्षका प्रत्याशी 3 जनाले रासोपा केन्द्रीय निर्वाचन समितिमा उजुरी दिएको उजुरी पत्र सामाजिक सञ्जालमा आएको हो। उजुरी पत्रमा उक्त घोषणा विधान निर्वाचन कार्यविधि र लोकतान्त्रिक प्रक्रियाका विपरीत भएकोले घोषित जिल्ला सभापति अशोक सापकोटाको पद खारेज गरी पुनः निर्वाचन गराउन माग गरिएको छ। रासोपा पार्टी विधान 2079 तथा जिल्ला अधिवेशन निर्वाचन कार्यविधि 2083 दफा 16 मा जिल्ला सभापति पदमा निर्वाचित हुन कुल सदरमतको 50% भन्दा बढ़ी मत प्राप्त गर्नुपर्ने व्यवस्था उल्लेख छ। यदि सो मत कसैले प्राप्त नगरेमा सबैभन्दा बढ़ी मत ल्याउने 2 उम्मेद्वार बीच पुनः मतदान गर्नुपर्ने प्रावधान रहेको दावी गर्दै निर्वाचन नै नगरी सभापति घोषणा गरिएको उनीहरूको आरोप छ। सो विषयमा प्रतिक्रिया दिँदै निर्वाचित सभापति सापकोटाले उजुरी गर्ने 3 जनाको मत जोड्दा पनि 50% पुर्याउन नसक्नेहरूले पार्टीको अनुशासन विपरीत भाँड मैलो ल्याएको आरोप लगाएका छन्। मुख्य प्रतिस्पर्धी बीच भएको सहमति नै आम कार्यकर्ताको आशय भएकोले उनीहरूले दिएको उजुरी कुनै तुक नभएको सभापति सापकोटाको भनाई छ। त्यसै गरी सभापतिमा सापकोटालाई समर्थन गरेका शर्माले पनि नयाँ पार्टीमा नयाँ व्यक्ति आए पनि प्रवृत्ति पुरानै भएको आरोप लगाएका छन्। आफू कुनै पनि दबाव र प्रभावमा नपरी सर्वाधिक मत प्राप्त व्यक्तिलाई समर्थन गरेको भन्दै शर्माले पार्टीको नीति विधि प्रजातान्त्रिक पद्धति अनुशासन र कार्यकर्ताको मनोभावनाको सम्मान गरेको शर्माको भनाई छ। निर्वाचनमा कुल 174 सदर मतमध्ये निर्वाचित सभापति सापकोटाले 69 मत प्राप्त गरेका थिए। दोस्रो सर्वाधिक मत ल्याएका शर्माले 49, हरिबहादुर धिथालले 33, विजय रंजन पौडेलले 16 र नवराज पहाड़ीले 7 मत प्राप्त गरेका थिए। डिभिजन वन कार्यालय लमजुङले बहुवर्षीय तथा एकवर्षीय विरूवा वितरण शुरू गरेको छ। कार्यालयले असार 26 गते शुक्रबारदेखि जिल्लाका विभिन्न वन नर्सरी मार्फत सर्वसाधारणलाई निशुल्क रूपमा विरूवा वितरण गर्न थालेको जनाएको छ। कार्यालयका अनुसार बेसी शहर स्थित डिभिजन वन नर्सरी मनाङ्गे चौतारामा 11,000, सब डिभिजन वन नर्सरी सहजीमा 13,000, सब डिभिजन वन नर्सरी सुन्दर बजारमा 10,000 तथा मध्य नेपालको भोरलेटार सब डिभिजन वन नर्सरीमा 4,500 गरी 38,500 विरूवा वितरणका लागि तयारी गरिएको छ। वितरण गरिने विरूवाहरूमा धुपी, चाँप, अमला, जामुना, रायखन्यु, श्रीखण्ड, हर्रो, बेल, रुद्रक्ष, लप्सी, एभोकाडो, महागोनी, राजवृक्ष, कपूर, तेजपात, शीतल चीनी, टाँकी, वीरेन्द्र फूल, नरिवाल लगायतका विभिन्न प्रजातिका बहुउपयोगी तथा फलफूलजन्य विरूवाहरू रहेका छन्। वन कार्यालयले वातावरण संरक्षण, हरियाली प्रवर्धन, जैविक विविधता संरक्षण तथा आय आर्जनमा सहयोग पुर्याउने उद्देश्यले प्रत्येक वर्ष विरूवा वितरण गर्दै आएको डिभिजन वन अधिकृत दीपक प्रसाद पण्डितले बताउनुभयो। इच्छुक कृषक, सामुदायिक वन उपभोक्ता समूह, संघ संस्था तथा सर्वसाधारणले सम्बन्धित नर्सरीमा सम्पर्क गरी आवश्यक विरूवा लिन सक्ने डिभिजन वन कार्यालयका सूचना अधिकारी एवं वन अधिकृत सन्तोष खनालले बताउनुभयो। डिभिजन वन कार्यालयले विरूवा लिनुभन्दा अघि खाडल खनेर विरूवा रोप्नको लागि आवश्यक तयारी गर्न र रोपिएको विरूवाको संरक्षण तथा नियमित हेरचाह गर्न समेत सबैलाई अनुरोध गरेको छ। लमजुङको दोर्दी गाउँपालिकाले विद्यालयमा कृषि तथा उद्यमशीलता प्रवर्धनसँगै दिवा खाजा गर्ने उद्देश्यले पालिकाभित्रका 2 विद्यालयलाई मौरी सहितका घार वितरण गरेको छ। गाउँपालिकाको कृषि सेवा इकाई मार्फत चैतन्य दय मावि नौथर 10 वटा र लक्ष्मी माध्यमिक विद्यालय मन्जाङले 5 वटा मौरी सहितका घर वितरण गरेको हो। विद्यालयको दिवा खाजा कार्यक्रमलाई थप प्रभावकारी बनाउन तथा विद्यार्थीलाई व्यावहारिक कृषि शिक्षासँग जोड्ने उद्देश्यले मौरीका घर उपलब्ध गराइएको कृषि सेवा इकाई प्रमुख निराजन पौडेलले जानकारी दिनुभयो। वहाँका अनुसार मौरी पालनबाट उत्पादन हुने मह विद्यार्थीको पोषण सुधारमा उपयोगी हुने विश्वास गरिएको छ। चैतन्य दय माध्यमिक विद्यालयका विद्यार्थीहरूले पालिकाको पुतली फाँट क्षेत्रमा रहेको करिब 9 रोपनी जग्गामा धान खेती गर्दै आएका छन्। विद्यालयका कक्षा 8 देखि 10 सम्मका विद्यार्थीहरूको सक्रिय सहभागितामा वार्षिक करिब 50 मुरी धान उत्पादन हुने गरेको छ। उत्पादित धान विद्यालयको दिवा खाजामा प्रयोग गरिने तथा बाँकी धान बिक्री गरेर विद्यार्थीका लागि आवश्यक शैक्षिक सामग्री खरिद गर्ने गरिएको विद्यालयले जनाएको छ। यसका साथै सोही विद्यालयका विद्यार्थीहरूले विद्यालय परिसरमै कुखुरा पालन गर्दै आएका छन्। पढ़ाईसँगै व्यावसायिक सिप सिक्ने अवसर पाएका विद्यार्थीहरूले उत्पादनमूलक कार्य मार्फत आत्मनिर्भर बन्ने अभ्यास समेत गरिरहेका छन्। त्यसै गरी लक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थीहरूले विद्यालय परिसरमै व्यावसायिक च्याउ खेती गर्दै आएका छन्। मंगिर महिनादेखि शुरू गरिएको च्याउ खेती वर्षमा 2 सिजन सञ्चालन हुने गरेको छ। विद्यार्थीहरूले उत्पादन गरेको च्याउ स्थानीय बजारमा बिक्री गर्ने तथा आवश्यकता अनुसार नजिकका बजारमा होलसेलमा बिक्री समेत गर्ने गरेका छन्। ग्रामीण क्षेत्रका विद्यालयमा सञ्चालन गरिएका यस्ता कार्यक्रमले विद्यार्थीहरूमा कृषि पशुपालन तथा उद्यमशीलता प्रति रूचि बढ़ाएको छ। व्यावहारिक शिक्षा मार्फत विद्यार्थीहरूलाई उत्पादनसँग जोड्न र भविष्यमा स्वरोजगार बन्न प्रेरित गर्न यस्ता कार्यक्रम प्रभावकारी बन्दै गएको कृषि सेवा इकाई प्रमुख पौडेलको भनाई छ। इकाई प्रमुख पौडेलले विद्यालय स्तरबाटै कृषि तथा व्यावसायिक सिप विकास गराउन सके भविष्यमा 10 जनशक्ति उत्पादन हुने बताउनुभयो। वहाँले मौरी पालन, स्याउ खेती, धान खेती तथा कुखुरा पालन जस्ता कार्यक्रमलाई आगामी दिनमा थप विस्तार गरिने जानकारी दिनुभयो। गाउँपालिका अध्यक्ष युवराज अधिकारीले विद्यालयलाई केवल पठन पाठनको केन्द्रमा सीमित नराखी उत्पादन र सिप विकासको केन्द्रको रूपमा विकास गर्ने लक्ष्यअनुसार कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। वहाँले विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान, उद्यमशीलता र आत्मनिर्भरतासँग जोड्ने यस्ता कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने उल्लेख गर्नुभयो। अध्यक्ष अधिकारीले विद्यालयमा सञ्चालन भइरहेका कृषि तथा पशुपालन कार्यक्रमले विद्यार्थीहरूलाई श्रमको सम्मान, उत्पादनको महत्व र उद्यमशीलताको संस्कार सिकाउन महत्वपूर्ण भूमिका खेलेको विश्वास व्यक्त गर्नुभयो। अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष बढ़ी बजेट पाएको लमजुङको मध्य नेपाल नगरपालिकामा आगामी आर्थिक वर्षमा भने 2 करोड़ रूपियाँ कम पाउने भएको छ। चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि 2.5 करोड़ रूपियाँ कम विनियोजित भएको हो। आगामी आर्थिक वर्षका लागि संघीय सरकारले विनियोजन गरेको बजेट अनुसार मध्य नेपाल नगरपालिकाले 46.58 करोड़ रूपियाँ पाउने भएको छ। चालू आर्थिक वर्षमा मध्य नेपाल नगरपालिकाले 48.63 करोड़ रूपियाँ पाएको थियो। मध्य नेपाल नगरपालिकाले आगामी आर्थिक वर्षमा प्राप्त गर्ने बजेट मध्ये 1.63 करोड़ पूँजीगत प्रकृतिको रहेको छ भने 44.95 करोड़ रूपियाँ चालू प्रकृतिको रहेको छ। मध्य नेपालका लागि आगामी आर्थिक वर्षमा पूँजीगत प्रकृतिको समपूरक अनुदान शीर्षकमा 1.13 करोड़ रूपियाँ आउने भएको छ। मध्य नेपाल नगरपालिकाले आगामी आर्थिक वर्षका लागि समानीकरण अनुदानतर्फ मात्रै 9.99 करोड़ रूपियाँ रहेको छ। सोमध्ये कार्य सम्पादनमा आधारित 44 लाख, सूत्रमा आधारित 5.80 करोड़ र न्यूनतम अनुदान 3.75 करोड़ रूपियाँ रहेको छ। त्यस्तै आगामी आर्थिक वर्षका लागि मध्य नेपाल नगरपालिकाले सशर्त अनुदानतर्फ 35.46 करोड़ रूपियाँ पाउने भएको छ। सोमध्ये सशर्त पूँजीगत प्रकृतिको 50 लाख र सशर्त चालूतर्फ 34.96 करोड़ रूपियाँ रहेको छ। मध्य नेपालका लागि आगामी आर्थिक वर्षमा विशेष अनुदान शून्य रहेको छ। नेपाल सरकार अर्थ मन्त्रालयले सार्वजनिक गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरण विवरण अनुसार आर्थिक वर्ष 2083-84 लागि लमजुङलाई 3.16 करोड़ रूपियाँ विनियोजन गरेको छ। जिल्लालाई चालू आर्थिक वर्षमा भन्दा आगामी आर्थिक वर्षका लागि 98 लाख रूपियाँ कम विनियोजन गरेको छ। चालू आर्थिक वर्ष 2082-83 लागि लमजुङका 8 स्थानीय तहलाई 3.17 करोड़ विनियोजन भएको थियो। तपाईं हिने सुन्दै हुनुहुन्छ मर्सेङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: डिभिजन वन कार्यालय लमजुङको अनुरोध वन्य जन्तुको वासस्थान आहार विचरण लगायतका पक्षसँग मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द्व भनिन्छ। मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको वासस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक आर्थिक भौतिक तथा सामाजिक जनचेतनाका उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ। वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन जैविक मार्गको संरक्षण सुधार पिउने पानीको व्यवस्थापन सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्षरोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ। मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन्। जनावरलाई देवी देवताका रूपमा पुज्ने हाम्रो धर्म संस्कृति र परम्परा नै छ। पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा तिनको अवैध चोरी शिकार नगर्न नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लमजुङ सबैमा हार्दिक अनुरोध गर्दछ। वन्यजन्तुको चोरी शिकार तथा आखेटो पहार ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनत अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड जरिवाना हुने बेहोरा समेत जानकारी गराइन्छ। डिभिजन वन कार्यालय लमजुङ।
2: कक्षा 11 भर्ना सम्बन्धी सूचना।
3: लमजुङ सदरमुकाम बेसी शहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: संकायहरू विज्ञान व्यवस्थापन शिक्षा मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
3: हाम्रा विशेषताहरू व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन
2: शिक्षातर्फ अंग्रेजी गणित नेपाली स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने
3: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था
2: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन
3: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था
2: योग्य दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने
3: पुस्तकालय ई लाइब्रेरी कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था
2: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था
3: मासिक एकाइ परीक्षाको व्यवस्था
2: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन
3: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
2: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति
3: जीपीए 3.20 3.59 सम्म 75% भर्ना शुल्क छुट
2: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट
3: थप जानकारीका लागि
2: जनविकास माध्यमिक विद्यालय बेसी शहर नगरपालिका 7 लमजुङ सम्पर्क फोन 9846074553 9560445875 9460857091 र 9460838062।
4: भर्ना खुल्यो प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था एस श्री चितवन कलेज भरतपुर चितवनमा शैक्षिक सत्र 2083-84 लागि रेडियोग्राफी यचे ल्याब टेक्निसियन डिप्लोमा इन फार्मेसी विषयहरूमा भर्ना खुलेको सहस्र जानकारी गराउँदछौ।
5: फारम भर्ने अन्तिम मिति यही ज्येष्ठ 13 गतेसम्म अनलाइन फारम कलेजबाट नै भर्ने व्यवस्था गरिएको छ।
4: थप जानकारीको लागि सम्पर्क
5: श्री चितवन कलेज भरतपुर चितवन फोन नम्बर 0555 95 911 98452 11 511 98457 0869
4: हुनुहोस् यसै ग्रुपबाट सञ्चालित श्री कलेज अफ ल मा बीएलएलबी को छिट्टै भर्ना खुल्ने समेत जानकारी गराइन्छ।

0: मरसंग दे पिम 95 मेगाहर्ट्ज़
1: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। दोर्दी गाउँपालिकाले चालू आर्थिक वर्ष 2082-83 अन्तर्गत संचालनमा रहेका योजना तथा कार्यक्रमहरूको अन्तिम भुक्तानी प्रक्रिया समयमै सम्पन्न गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ। गाउँपालिकाले बिहिबार सूचना जारी गर्दै योजना तथा कार्यक्रम कार्यान्वयन गरिरहेका शाखा, वडा कार्यालय, सामुदायिक विद्यालय, निर्माण व्यवसायी, उपभोक्ता समिति तथा संघ संस्थालाई अन्तिम भुक्तानीका लागि आवश्यक कागजात पेश गर्न अनुरोध गरेको छ। सूचना अनुसार स्थानीय संचित कोष व्यवस्थापन प्रणालीको कामको चाप, ढिला चल्ने प्रक्रिया तथा समयमै ईएफटी हुन नसक्ने अवस्थाका कारण आर्थिक वर्षको अन्तिम समयमा भुक्तानी गर्न समस्या हुने भएकोले समयमै आवश्यक प्रक्रिया पूरा गर्न भनिएको छ। गाउँपालिकाले नीति 2083 असार 15 गते भित्र योजना तथा कार्यक्रमका बिल, भरपाई र आवश्यक कागजात सहित अन्तिम भुक्तानीका लागि कार्यालयमा पेश गर्न आग्रह गरेको छ। तोकिएको समयभित्र कागजात पेश नगरेमा यसबाट उत्पन्न हुने समस्याप्रति कार्यालय जिम्मेवार नहुने सूचनामा उल्लेख छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतद्वारा हस्ताक्षरित सूचना मार्फत सम्बन्धित सबै सरकारवालाहरूलाई समयमै आवश्यक कागजात पेश गरी भुक्तानी प्रक्रिया सहज बनाउन अनुरोध गरिएको छ। खोलासुथार गाउँपालिकामा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ। स्वास्थ्य शाखाको आयोजनामा बुधबार मालिङस्थित गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा पालिकाभरका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको सहभागिता थियो। अभिमुखीकरण कार्यक्रममा अहेब राजु परियाले मानसिक रोग, यसका प्रमुख लक्षण, मानसिक स्वास्थ्यको महत्व तथा रोगको पहिचान र व्यवस्थापनका विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो। प्रशिक्षण मार्फत स्वयंसेविकाहरूलाई समुदाय स्तरमा मानसिक स्वास्थ्य सम्बन्धी सचेतना अभिवृद्धि गर्न तथा आवश्यक परामर्श र सहजीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद वाग्ले, हेल्थ असिस्टेन्ट अरविन्द कुमार चौधरी, अहेब मिलन रावतको उपस्थिति रहेको थियो। कार्यक्रमले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको क्षमता अभिवृद्धि गर्दै समुदायमा मानसिक स्वास्थ्य प्रवर्धन तथा मानसिक रोगको प्रारम्भिक पहिचानमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। नेपाल दूरसंचार प्राधिकरणको फिफा विश्वकप फुटबल 2026का खेलहरू अनाधिकृत रूपमा प्रसारण गर्ने तयारीमा रहेका 35 वेबसाइट र एपहरू तत्काल बन्द गर्न मोबाइल तथा इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ। विभिन्न पाइरेटेड र अनाधिकृत वेबसाइट तथा एपहरूले विश्वकपका खेलहरू नेपालभित्र निशुल्क प्रसारण गर्ने तयारी गरिरहेको जानकारी प्राप्त भएको भन्दै प्राधिकरणले पत्रचार गरेर अनाधिकृत प्रसारण रोक्न भनेको हो। प्राधिकरणले नेपालमा विश्वकप फुटबलको विशेष र आधिकारिक प्रसारण अधिकार हिमालय टेलिभिजन नेटवर्क र डिस होम डिजिटल प्रालीको संयुक्त उपक्रम एसटीभी डिगो ब्रोडकास्टिङ कन्सोर्टियमसँग मात्र रहेको प्रष्ट पारेको छ। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
2: मुख्य समाचारका प्रायोजक
3: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी, बेसी सहर 7 लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
1: रासोपा लमजुङको नेतृत्वमा पुननिर्वाचनको माग गर्दै उजुरीमा कुनै तुक नभएको निर्वाचित पक्षको दावी। डिभिजन वन कार्यालयद्वारा बिरूवा वितरण शुरू। जिल्लाका 4 नर्सरीमा बहुवर्षीय र एक वर्षीय गरी 38,500 बिरूवा उत्पादन। मध्य नेपाल नगरपालिकालाई चालू आर्थिक वर्षको तुलनामा 2,05,00,000 रूपियाँ कम बजेट र दोर्दीको 2 विद्यालयमा उद्यमशीलता प्रवर्धन कार्यक्रम सञ्चालन। विद्यालयलाई मौरी सहित घार वितरण। साँझ 6:35 बजेको मर्सङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिलु तामाङलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घले विदा हुन्छु। रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि ल अब दुलाले दुलाले सिन्दूर हाल्ने
2: ओ अस्मी हेर्न दुलाले लगाएको सिनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औँठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा मोबाइल 9845656233 र 9801177246
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: दिलाई दिने
1: अहा म यो बिहे गर्दिन
2: हैन के भो बिहे किन नगर्ने
1: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्र बिहे गर्छु
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने बेच्दा पूर्ण मूल्य पाइने
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ फोन नम्बर 0665210
6: सम्पर्क मोबाइल नम्बर 9856131375
5: प्रोप्राइटर गणेश विश्वकर्मा मोनु विश्वकर्मा
4: सुन भनेको विश्वास हो विश्वासको अर्को नाम गणपति ज्वेलरी
6: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि
7: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि
8: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
7: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ सम्पर्क 9841626344 9841626344
9: Extreme energy drink.
10: Time check. अहिले ठीक 7 बजेको छ.
11: Extreme energy drink. Taste the difference. Feel the energy.

0: सबै जना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल, बेसीचार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: सामाजिक सञ्जालजी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलोलना खैबै बिनी लिङ्क खुल्जिउ भन्दा उइसु सु खन क्या खलो सुजी पिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्जिको वेबसाइट हैना URL चेक लना आख्या घटना तल आपिबै लागि समय समयरी आफै ना पासपोर्ट फेरदिल परेमो नुए तोय तारी शङ्खलैदी विषा बैङ्गरी यही मरी तुरन्त खबर लना
5: सतर्क तन ठगे तब त क्या जोगिना
6: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
7: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई।

0: Mania Extreme Energy Drink.
1: सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड कार्डेटार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने विशिसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856046257 र 9840067787।
4: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
5: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
4: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू

0: विभिन्न उन्नत जातका फलफूलका बिरूवाहरू सड़क किनारा गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरूवाहरू पनि उपलब्ध छ।
1: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरूवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
0: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
1: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98560-46244।
2: हेलो, म सङ्गीत एफएम 95 मेगाहर्ज

0: नान्सी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो मोबाइलले पनि तनावै दियो भने
5: हैन, के तनाव दियो ए खुशी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
5: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
6: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099952।
7: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
8: सुवर्ण अवसर, सुवर्ण अवसर।
9: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8-9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बासपस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 9841693152 र 9841628317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8-9 दिन सम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, 20R 13 फिल्म हल चोक, लमजुङ।

0: sip on ya.
1: Extreme energy drink.
2: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665 2019 0665 2370 वा 590 370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गदी एफएम 95 मेगाहर्ज
1: समावेशिता नै गर्न सकेको छ।
2: प्रदर्शनी मार्गमा सार्वजनिक बाटो अवरोध हुने गरी कुनै पनि सभा सम्मेलन नगर्न सर्वोच्चको आदेश। कर छली प्रकरणमा अर्थमन्त्रीले झूठो बोलेको सांसदको आरोप। जनताको विश्वासलाई मेट्न नसकिने अर्थमन्त्री वाग्लेको स्पष्टोक्ति।
3: सुशासनको निर्मम एजेण्डा लिएर अगाडि बढेको, सुशासनको त्यो कठोर कटिबद्धतालाई जनताले अनुमोदित गरेको, दुई महिनामै हामी धोका दिन सकौंला।
2: इन्टर्न आवासीय चिकित्सक पुनः आन्दोलित। श्रम शोषण अन्त्य गर्न सरकारसँग माग। एक साताभित्र मनसून भित्रिने संकेत। आज राति केही प्रदेशमा ठूलो पानी पर्ने सम्भावना।
4: मनसून चाहिँ अझै भित्रिएको छैन, बिस्तारै मनसुनी गतिविधि यो बंगालको खाडी हुँदै यो अलिकति यो सिक्किमसम्म आइपुगेको अवस्था छ। भारतको सिक्किमसम्म अझै केही समय चाहिँ नेपालमा।
2: र फिफा विश्वकप 2026 आजदेखि शुरू। नेपालमा पनि खेल प्रेमीहरूमा उत्साह।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: हिमाल पग्लिनु भनेको केवल हिउँ हराउनु मात्रै होइन, नदीहरू सुक्नु, कृषि उत्पादन घट्नु र तल्लो तटीय क्षेत्रमा विनाश निम्तिनु पनि हो। हामीले तापक्रम वृद्धि रोक्न त एक्लैले सक्दैनौ, तर सम्भावित क्षति कम गर्न पक्कै सक्छौ। हिमताल फुट्ने जोखिम भएका क्षेत्रमा विज्ञहरूको सुझाव मान्ने र जोखिमयुक्त क्षेत्रका बस्तीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नेतर्फ काम गर्नु आवश्यक छ।
6: संसदमा बजेट पेश भएको 13 दिनपछि आगामी आर्थिक वर्ष 2083-84 बजेटमाथि प्रतिनिधि सभामा छलफल शुरू भएको छ। प्रधानमन्त्री बालिन शाहको अभिव्यक्तिलाई लिएर लामो समयदेखि अवरूद्ध हुँदै आएको संसद अवरोध हटेसँगै आजदेखि बजेटमाथि छलफल शुरू भएको हो। बैठकमा आज पनि विपक्षी दलहरूले केही समय अवरोध गरेका थिए। त्यसपछि विपक्षी दलका सांसदहरूलाई आफ्नो धारणा राख्न समय दिएपछि सदनको काम कार्यवाही अघि बढ़ेको हो। अवरोध हटेपछि दलीय आधारमा बजेटमाथिको छलफल शुरू गरिएको छ। छलफलको शुरूआतमा अर्थ समितिका सभापति डाक्टर कृष्ण हरि बुढाथोकीले गर्नुभएको थियो। छलफलमा भाग लिँदै सांसदहरूले बजेटले विपन्न र दुर्गम बस्तीलाई समेट्न नसकेको प्रतिक्रिया दिएका छन्। छलफलको क्रममा प्रमुख प्रतिपक्षी दल एमाले बजेटले गरीब तथा विपन्न वर्गका नागरिकलाई सम्बोधन गर्न नसकेको आरोप लगाएको छ। एमाले संसदीय दलकी उपनेता पद्मा आर्यले बजेटले गरीबी न्यूनीकरणका ठोस कार्यक्रम नल्याएको बताउनुभयो।
7: मेरो प्रश्न छ, 20% निरपेक्ष गरीबको रेखा बनिरहेका तल्लो वर्गका नागरिकलाई माथि नउठाइकन माथिल्लो वर्गको आकार कसरी ठूलो हुन्छ? जगलाई कमजोर राखेर तल थप्ने कुरा कति वैज्ञानिक हो? यो बजेटले तल्लो वर्गलाई तलै राख्ने, माथिल्लो वर्गलाई झन माथि लैजाने नीति लिएको देखिन्छ। त्यसैले यो हुने खाने र हुँदा खाने बीचको वर्गीय खाडल झन फराकिलो बनाउने बजेट हो।
6: सांसद गणेश ठगुन्नाले सीमा क्षेत्रको विकास आयोजनाका लागि पर्याप्त बजेट नछुट्याइएको भन्दै सरकारलाई प्रश्न गर्नुभयो। वहाँले लिपुलेख र कालापानी जस्ता संवेदनशील क्षेत्रका नागरिकले अझै विकासको अनुभूति गर्न नसकेको बताउनुभयो। कांग्रेसका सांसद सन्दीप राणाले पनि बजेटमाथि टिप्पणी गर्दै दुर्गम गाउँका नागरिकको आवश्यकता बजेटमा पर्याप्त रूपमा समेटिन नसकेको बताउनुभयो। वहाँले अर्थमन्त्री सोरिम वाग्लेले विकास योजनामा ग्रामीण र पिछड़िएका क्षेत्र प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो।
8: संविधानको मर्म स्वरूप नै छैन। केही वर्गलाई राम्रो लागे पनि यो बजेटले सामाजिक न्याय गरेको छैन। निम्न वर्ग, किसान, युवा, महिला तथा सीमान्त वर्गलाई समावेशिता नै गर्न सकेको छैन। 20% भन्दा मुनिका निम्न वर्ग र 20% असंगठित वर्ग जस्ता देशको ठूलो वर्गलाई यो बजेटले कहीँ समेटेको छैन। 24% जीडीपी र 60% रोजगारलाई योगदान पुर्याएको कृषि क्षेत्रलाई उपेक्षा नै गरिएको छ।
6: सत्तारूढ़ दलका सांसद अमरेश कुमार सिंहले बजेटलाई फुकेको बेलुनको संज्ञा दिँदै कार्यान्वयन हुनेमा शंका व्यक्त गर्नुभयो।
9: जनतालाई निशुल्क स्वास्थ्य सेवा दिने वाचा गरियो, स्वास्थ्यलाई मौलिक अधिकार पनि भनियो, तर आज
10: मेरो पीड़ा यहाँ छ कि मेरो क्षेत्र किसानको मात्र क्षेत्र हो, गरीबहरूको क्षेत्र मात्र, त्यहाँ कुनै बजार छैन, कुनै शहर छैन, त्यहाँ खेतमा किसान 5 रुपियाँ तरकारी फलाएर बेच्छ तर त्यही काठमाडौँ उपभोक्ताले 50 रुपियाँमा पाउँछ किलोको, त्यो किसानले कसरी 30 रुपियाँसम्म पाउने 20 रुपियाँ पाउने त्यहाँ व्यवस्थामा कहीँ देखिन। त्यहाँ किसानको लागि कम्तीमा एउटा अनइम्प्लोयमेन्ट, एआईको डेभलपमेन्ट, आईटीको डेभलपमेन्ट, मानव सभ्यताको लागि पनि एक तरिकाले च्यालेन्ज छ कि मान्छे बेरोजगार हुँदै जान्छ, त्यो युवालाई रोजगारी दिने कि नदिने, किनकि जेएनजी आन्दोलन युवाको विद्रोह थियो। युवालाई रोजगारी हामी दिन सकेन भने यो बजेटमा युवालाई रोजगारी दिने कति ठाउँ दिए।
6: एसएफएस प्रतिनिधि सभा बैठकमा आज पनि कर छलीको विषयमाथि बहस भएको छ। बैठकमा सांसद ज्ञानबहादुर शाहीले भन्सार कर छलीको विषयमा अर्थमन्त्री सोनी मुगलीले संसदीय समितिमा झूठ बोलेको आरोप लगाउनु भएको छ। वहाँले घटनाको सत्य तथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग दोहोर्याउनु भएको छ।
9: जनतालाई निशुल्क स्वास्थ्य सेवा दिने वाचा गरियो, स्वास्थ्यलाई मौलिक अधिकार पनि भनियो, तर आज गरीब नागरिकले स्वास्थ्य बीमा मार्फत पाउँदै आएको उपचारको पहुँच कटौती गर्ने नीति ल्याइएको छ, स्वास्थ्य बीमाको रकम घटाइयो, सेवाको दायरा सीमित गरियो र लाखौं नागरिकलाई पुनः असुरक्षित बनाइयो। म सम्माननीय सभामुख महोदयज्यू, म अर्थमन्त्रीज्यू र अर्थमन्त्रीज्यूको परिवारलाई एउटा आग्रह गर्न चाहन्छु, एकपटक सरकारी अस्पतालको लाइनमा बसेर उपचार गराएर हेरिदिनुहोस्।
6: नेपाली कांग्रेसका सचेतक निष्कल राईले पनि आर्थिक विधेयकमा करका दर हेरफेर गरिएको विषयमा छानबिन गर्न माग गर्नुभयो, तर अर्थमन्त्री बागले भने आर्थिक विधेयकमा देखिएका केही त्रुटि कर्मचारीको कमजोरीका कारण भएको बताउनु भएको छ। वहाँले आफूले गल्ती नगरे पनि मन्त्रालय प्रमुखको हैसियतले जिम्मेवारी स्वीकार गरेको स्पष्ट पार्नुभयो।
11: सोनी मुगलीले कुटुकुटु अर्थ मन्त्रालयमा बसेर कर्सर चलाएर व्यापारी पोस्यो कि भन्ने खालका पनि सुनिए। सांसदहरूले गरिमा आफ्नो गरिमा आफै राख्नुपर्छ, यो सम्मानित सदनको ओझ घटाउने कामतिर हामी लाग्नु हुँदैन। सुशासनको निर्मम एजेण्डा लिएर अगाडि बढेको, सुशासनको त्यो कठोर कटिबद्धतालाई जनताले अनुमोदित गरेको, 2 महिनामै हामी धोका दिन सकौंला, यो नैतिक आँट र यो नैतिक उचाइ म प्रति औलो ठड्याउने मान्यज्यूहरूलाई पनि प्राप्त होस् शुभकामना। तपाईहरूका काण्डबारे हामी अनभिज्ञ हो र
6: तर विपक्षी दलहरूले विधेयक संशोधनका लागि संसदको निर्धारित प्रक्रिया नै शुरू नभएको अवस्थामा अर्थमन्त्रीले कसरी त्रुटि सुधारको पत्र पठाए भने प्रश्न उठाएका छन्। उनीहरूले त्यसको कानूनी आधारबारे स्पष्ट जवाब मागिरहेका छन्। त्यसअघि आज नै यस विषयमा प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा समेत छलफल भएको थियो। छलफलमा सांसदहरूले सार्वजनिक लेखा समितिभित्रै उपसमिति गठन गरेर यसको गहिरो अध्ययन गर्नुपर्ने माग गरेका थिए। अबको एक साताभित्र नेपालमा वर्षायाम शुरू हुने पूर्वानुमान गरिएको छ। भारतीय जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको मौसम नक्सामा दक्षिणी बंगालको खाड़ीबाट आएको मनसुनी वायु नेपालको पूर्वी तथा मध्य तराईसम्म फैलिएको देखाइएको छ। तर जल तथा मौसम विज्ञान विभागले भने मनसुन प्रवेशको औपचारिक घोषणा गर्न अझै केही समय लाग्ने जनाएको छ। यद्यपि अबको एक सातामा नेपालमा वर्षायाम शुरू हुने सम्भावना बलियो देखिएको विभागका वरिष्ठ मौसमविद वरूण पौडेलले सीआईएमसँग बताउनुभयो।
4: मनसुन चाहिँ अझै भित्रिएको छैन, बिस्तारै मनसुनी गतिविधि यो बंगालको खाडी आउँदै यो अलिकति यो सिक्किमसम्म आइपुगेको अवस्था छ। भारतको सिक्किमसम्म अझै केही समय चाहिँ नेपालमा खान लाग्ने देखि, किन भन्दाखेरि मनसुन चाहिँ स्टार्ट हुनको लागि चाहिँ सुरु हुनको लागि पूर्वी वायु र पश्चिमी वायु पश्चिमबाट आउने हावा छ, हामी कृषि भएको प्रभाव भन्छौँ, त्यो सिस्टमले गर्दाखेरि देशमा पानी परेको अवस्था हो। त्यो पश्चिमबाट आउने हावाले पूर्वी हावाले चाहिँ धकेल्न सकेको अवस्था छैन, विस्थापित गर्न सकेको अवस्था छैन, त्यो कारणले गर्दाखेरि मनसुन चाहिँ एक दुई दिन अझै चाहिँ पूर्वी नेपालबाट भित्रन सक्ने अवस्था देखिरहेन। त्यस्तो हुनाले अहिले जति पनि वर्षाहरू भएको छ पश्चिमी क्षेत्रमा अथवा काठमाडौँ भागमा चाहिँ यो चाहिँ पश्चिम भएको प्रभावले अथवा स्थानीय प्रिमन्सको कारणले वर्षा भएको भन्छ।
6: नेपालमा सामान्यतया मनसुन जून 13 अर्थात जेठ 30 आसपास प्रवेश गर्ने गर्छ। गत वर्ष भने मनसुन औसत समयभन्दा करिब 15 दिन अगाडि नेपाल भित्रिएको थियो। मौसमविदहरूका अनुसार यस वर्ष पनि मनसुन सरदर समयकै आसपास नेपाल प्रवेश गर्ने सम्भावना उच्च छ। आज राति भने कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका एक दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना छ। त्यस्तै गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाड़ी तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसमविदहरूले बताएका छन्। सर्वोच्च अदालतले प्रदर्शनी मार्गमा सार्वजनिक बाटो अवरोध हुने गरी कुनै पनि सभा, मेला, आन्दोलन, नारा, जुलुस, प्रदर्शन लगायतका कार्यक्रम नगर्न आदेश जारी गरेको छ। नियमित रूपमा हुने भेला, आन्दोलन, नारा, जुलुस लगायतले आफूहरूले पठन पाठनमा बाधा भएको भन्दै नेपाल ल क्याम्पसका विद्यार्थी विवेक चौधरीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्नुभएको थियो। न्यायाधीश हरू मनोज कुमार शर्मा र सुनिल कुमार पोखरेलको इजलासले 2082 पुस 23 प्रदर्शनी मार्ग पठन पाठनमा बाधा हुने गरी कुनै पनि क्रियाकलाप नगर्न निर्देशनात्मक आदेश जारी गरेको हो। सर्वोच्च अदालतले फैसलाको पुनः पाठ आज सार्वजनिक गरेको हो। सर्वोच्च अदालतले अरू ठाउँमा समेत कार्यक्रम गर्दा शैक्षिक संस्था अस्पताल लगायतका ठाउँमा ध्वनि तथा वायु प्रदूषण नहुने सुरक्षाका उपायहरू अवलम्बन गर्न आदेश दिएको छ। इन्टर्न र आवासीय चिकित्सकहरूले आफूहरूमाथि भइरहेको श्रम शोषण अन्त्य गर्न माग गर्दै आन्दोलनको घोषणा गरेका छन्। युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषण विरूद्धको संघर्ष समितिले सार्वजनिक अपील जारी गर्दै नेपालमा इन्टर्न र रेसिडेन्ट चिकित्सकहरूलाई चरम श्रम शोषण गरिएको आरोप लगाएको छ। समितिका अनुसार चिकित्सकहरूले दैनिक 24 घण्टासम्म ड्यूटीमा खटाइने, सातामा एक दिन पनि विदा नदिने र 100 घण्टासम्म बढ़ी साप्ताहिक काम गराइने गरिएको छ। यस्तो अभ्यासले श्रम ऐन मात्र होइन मानव अधिकारको समेत गम्भीर उल्लंघन भएको उनीहरूको दावी छ। नेपाल दूरसंचार प्राधिकरणले फिफा विश्वकप फुटबल 2026का खेलहरू अनधिकृत रूपमा प्रसारण गर्ने तयारीमा रहेका 35 वेबसाइट र एप्लिकेशनहरूलाई तत्काल बन्द गर्न मोबाइल तथा इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ। विभिन्न पाइरेटेड र अनधिकृत वेबसाइट तथा एपहरूले विश्वकपका खेलहरू नेपालभित्र निशुल्क प्रसारण गर्ने तयारी गरिरहेको जानकारी प्राप्त भएको भन्दै प्राधिकरणले आज पत्राचार गरेर अनधिकृत प्रसारण रोक्न भनेको हो। साझा खबरमा विदेशका खबर। अमेरिकाले आज राति इरान विरूद्ध कडा हवाई आक्रमण गर्ने चेतावनी दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरूद्ध थप कडा सैन्य कार्यवाही गर्ने चेतावनी दिएसँगै आज राति अमेरिका इरानमाथि कडा प्रहार भनेका छ। अन्तर्राष्ट्रिय संचार माध्यमहरूका अनुसार ट्रम्पले भविष्यमा इरानको प्रमुख तेल निर्यात केन्द्र रहेको र अन्य महत्वपूर्ण तेल तथा ग्यास पूर्वाधार आफ्नो नियन्त्रणमा लिने चेतावनी समेत दिएको छ। साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 आजदेखि शुरू हुँदैछ। अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रूपमा आयोजना गरेको हो। यो प्रतियोगितालाई विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करणको रूपमा हेरिएको छ। पहिलो पटक 48 राष्ट्रको सहभागिता, 104 खेल र 3 देशका 16 शहरमा हुने प्रतिस्पर्धाले यस विश्वकपलाई विशेष रोचक बनाएको छ।
12: निर्वाचन प्रहरीलाई कार्य अवधि सकिने बेला गरेको वाचा पूरा गर्दै सरकारवाला,
13: मैले यसरी यो तालिम लिन पाउँछु भनेर सोचेको छैन। यो तालिम सिकिसकेपछि अलिक केही समयपछि चाहिँ म क्याफेतिर काम गर्छु, त्यसपछि चाहिँ म पछि गएर चाहिँ क्याफे खोल्ने मेरो योजना छ।
12: निर्वाचन प्रहरीलाई सिपमूलक तालिम, घर फर्किनु अघि उद्यमतर्फको नयाँ यात्रा रिपोर्टसँगै राष्ट्रिय प्रयोगशाला विधेयकमा कस्तो सुधार आवश्यक होला, संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
15: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
16: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
2: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ. साझा खबरमा अब बाँकी खबर. मुगुमा 16 वर्ष अघि भएको हरिकृष्ण शाही हत्या प्रकरणमा प्रहरीले 7 जनालाई पक्राउ गरी पूर्वपक्षका लागि कारागार चलान गरेको छ. जिल्ला प्रहरी कार्यालय मुगुले आज पत्रकार सम्मेलन गर्दै घटनाको अनुसन्धान पक्राउ तथा अदालतको आदेश बारे जानकारी दिएको हो. प्रहरीका अनुसार 2067 असार 4 गते भएको हरिकृष्ण शाहीको हत्या सम्बन्धी कर्तव्य ज्यान मुद्दामा वैशाख 31 गते जाहेर वाली पुण्य शाहीले 9 जना विरूद्ध किटानी जाहेरी दर्ता गर्नुभएको थियो. त्यसपछि मुगु जिल्ला अदालतबाट 9 जना विरूद्ध पक्राउ पूर्जी जारी गरिएको थियो. प्रहरीले वैशाख 31 गते संगीता भनिने सरिता बुढा र कालीबहादुर खड्कालाई पक्राउ गरेको थियो. अघिल्ला निर्वाचनमा सहभागी निर्वाचन प्रहरी आफ्नो सेवा अवधि सकिए लगतै घर फर्किन्थे. तर 2082 फागुन 21 सम्पन्न प्रतिनिधि सभाको निर्वाचन अन्तर्गत धनकुटामा खटिएका 1085 जना निर्वाचन प्रहरीलाई दक्ष बनाउने प्रयासले मूर्त रूप पाउन थालेको छ.
18: धनकुटाको शहीद भूमि गाउँपालिका छका रियाज राईले निर्वाचन प्रहरीको जागिर सकिएपछि चेपमूलक तालिम लिन पाउँछु भनेर कल्पना समेत गर्नुभएको थिएन. तर निर्वाचन प्रहरीको विदाई कार्यक्रम मार्फत नै आय आर्जन र उद्यम विकाससँग जोड्ने उद्देश्यले चेपमूलक तालिम दिइने भनिएपछि उहाँ उत्साही बन्नुभयो. त्यही बेला उहाँले छोटो अवधिको तालिम लिने सोच बनाउनुभयो र उहाँले कफी बनाउने तालिम पनि लिन पाउनुभयो.
13: मैले यसरी यो तालिम लिन पाउँछु भनेर सोचेको थिइनँ. यो तालिम सिकिसकेपछि अलिक केही समयपछि चाहिँ म क्याफेतिर काम गर्छु. त्यसपछि जब म त्यो क्याफेमा काम गरेर अलिक स्किल बढ्छ त्यसपछि चाहिँ म पछि गएर चाहिँ क्याफे खोल्ने मेरो योजना छ.
18: त्यसो त धनकुटामा खटिएका 1085 जना निर्वाचन सुरक्षा प्रहरीलाई खाली हात घर फर्काउनु भन्दा उनीहरूलाई जीविकोपार्जनमा सहयोग पुग्ने सिप सिकाएर पठाउने उद्देश्यले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTEBT घरेलु तथा साना उद्योग कार्यालयसँगको समन्वयमा विभिन्न सिपमूलक तालिम चलाउने तयारी गरिएको थियो. त्यस अनुसार घरेलु तथा साना उद्योग कार्यालयले धनकुटाको सिधुवामा 17 जनालाई कफी बनाउने तालिम दिएको छ. तालिमका अर्का सहभागी छथर एक शुक्रबारेकी तारा कार्की.
19: म चाहिँ पूर्व निर्वाचन प्रहरी भएकाले यसरी तालिम लिन पाइन्छ जस्तो लागेको थिएन. घरेलु कार्यालयले यो अवसर जुटायो. मलाई बारिस्टा तालिम लिँदा धेरै नै खुसी लागेको छ. यो चाहिँ हाम्रो बेसिक तालिम भयो. अबको दिनमा जिल्लाले सहयोग गरेर एडभान्स तालिम भए हामीलाई अझै धेरै सिक्ने मौका पाउथ्यौं.
18: गत फागुन 28 गते निर्वाचन प्रहरीको विदाईको बेला गरिएको सिपमूलक अनुशिक्षण कार्यक्रममा उत्तरपानी स्थित प्राविधिक शिक्षालय तथा घरेलु कार्यालयसँग छलफल गरी होटल व्यवस्थापन, प्लम्बिङ, इलेक्ट्रिसियन, फर्निचर, मुढा बनाउने, मोबाइल तथा मोटरसाइकल मर्मत, वेल्डिङ, घर पेन्टिङ, सैलुन सेवा लगायतका तालिम सञ्चालन गर्ने प्रस्ताव गरिएको थियो. तर अधिकांशको चाहना छोटो तथा प्रभावकारी तालिमको थियो. घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका तालिम संयोजक विकास कार्की.
20: अधिकांशको चाहिँ ड्राइभिङ थियो अनि यो होटलसँग सम्बन्धित वारिसहरू थियो. कृषि योजना मर्म सम्बन्धित हामीले चाहिँ विशेष बल गरेको थियौँ. उहाँहरूको चाहिँ त्यसमा इच्छा भएन. उहाँहरूको चाहिँ इच्छा चाहिँ भनेको होटल सम्बन्धी धेर देखियो.
18: कम पढाइ लेखाइ भएका व्यक्तिले समेत छोटो तालिम लिएपछि घरमै वा गाउँमै शुरू गर्न सक्ने रोजगारीका क्षेत्रलाई प्राथमिकता दिन सके निर्वाचन प्रहरीले नेपालमै बसेर केही गर्न सकुन् भन्ने प्रशासनको लक्ष्य थियो. सोही अनुसार पहिलो चरणमा उनीहरूले बारिस्टा तालिममा सहभागी गराइएको धनकुटाका सहायक प्रमुख जिल्लाधिकारी लक्ष्मी प्रसाद रेग्मीको भनाइ छ.
21: धनकुटा जिल्लामा निर्वाचन प्रहरीहरूलाई उद्यमशीलता, रोजगारी र उहाँहरूको व्यावसायिक जीवन अर्थात् निर्वाचन पछाडि पनि उहाँहरू रिटायरमेन्ट नहुने गरी स्वरोजगारी सिर्जना गर्ने सन्दर्भमा जिल्ला प्रशासन कार्यालयले प्राविधिक अथवा सिप र क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने सरकारी निकायहरूसँग एउटै प्लेटफर्ममा जोडेर विशेष गरेर निर्वाचन प्रहरीहरूको सिप विकास क्षमता विकासलाई मध्यनजर गरेर एक दिने कार्यक्रम सम्पन्न गरिएको थियो. र त्यस पछाडि पनि धेरै जसो विभिन्न कोर्सहरूमा उहाँहरूलाई निशुल्क रूपमा जोडेर कार्यक्रम सञ्चालन गरियो र धेरै जसोहरू उहाँहरू जोडिनु पनि भएको छ.
18: निर्वाचन प्रहरीलाई कुखुरा पालन, बाख्रा पालन, च्याउ खेती, तरकारी खेती, मौरी पालन लगायतका कामबाट सानो लगानीमा घरमै आमदानी गर्न सकिने गरी तालिम दिएपछि उनीहरू खुशी भएका छन्। तालिम मात्रै नभएर उद्यमी बन्नका लागि स्थानीय सरकार वा सरकारवाला अरू निकायले सहयोग गरे अझ राम्रो हुने तालिम लिएकाहरू बताउँछन्। गोपाल बराइली, CIN, रेडियो धनकुटा FM, धनकुटा.
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। प्रयोगशाला सञ्चालन सम्बन्धी विधेयकमा सरोकारवालाको चासो,
0: चेन्ज भइराख्ने विभिन्न मन्त्रालयका प्रतिनिधि अथवा विभिन्न निकायका प्रतिनिधिहरू चेन्ज भइराख्ने, एउटाले अलिअलि कुरो बुझ्ने फेरि गइहाल्ने, यही गर्दा गर्दै यसको चाहिँ एक किसिमको चाहिँ मलाई त रुन मन लाग्छ।
2: राष्ट्रिय प्रयोगशाला विधेयकमा गलत गर्नेहरूलाई कार्यवाहीको दायरामा ल्याउने व्यवस्था गर्न माग। संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफीओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
22: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
23: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईंलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 बारेमा सरोकारवाला निकायबीचको संवाद प्रस्तुत गर्दैछौं।
24: शुरूमा डाक्टर सुभाष आचार्य, जो फौजदारी कानून विज्ञको रूपमा अनुभव र त्यो खालको अभ्यास गरिराख्नु भएको छ।
25: मसँग कुनै पनि आइदर अफ जेनेटिक डीएनए को अर अफ एनी स्याम्पल यु कलेक्ट, त्यसलाई तपाईँले कहिले कलेक्ट गर्नुभयो, कसरी सिल गर्नुभयो, सिल गरिसकेपछि ह्यान्डओभर कसलाई गर्नुभयो, ह्यान्डओभर गरेर त्यसले कहाँ ह्यान्डओभर गर्यो, हुँदै हुँदै कहाँ गयो, यो अल्टिमेटली टेस्ट गर्ने ठाउँमा कोडिङ डिकोडिङ भएरै पुग्नुपर्छ। प्राइभेसीको कुरा त प्राइभेसी पनि बायसनेस पनि दुइटैको लागि यो चाहिन्छ। चेन अफ कस्टडी यदि बीचमा काहीँ टुट्यो भने त्यहाँ त रामको टेस्ट गर्न पठाएको श्यामको पो पर्छ त रिजल्ट, त त्यसलाई पनि ऐनले चाहिँ सम्बोधन गर्ने गरी अगाडि यसमा संशोधन हुनुपर्छ जस्तो मलाई लाग्छ।
26: म एसएसपी योग बहादुर पाल, नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला सामखुसीमा प्रयोगशाला प्रमुखको रूपमा कार्यरत छु। प्रस्तावनामा नै जुन अनुसन्धान तथा परीक्षणलाई प्रभावकारी र विशेषकृत बनाउने भन्ने छ, यो उसमा हामी फोरेन्सिकमा रिलायबल क्वालिटी, यो गुणस्तरीय तथा विश्वसनीय भन्ने शब्द थप्दा अलि राम्रो होला कि। परिभाषा खण्डमा दुई जमा यता डिजिटल एभिडेन्स भन्ने त आयो, दुई ममा परीक्षण भन्नाले रासायनिक, भौतिक र जैविक मात्रै भन्ने शब्द आयो। त्यहाँ अहिलेको अवस्थामा हामीले डिजिटल बिर्स्यौं भने हामी फेरि पुरानै अवस्थामा छौं भन्ने चाहिँ देखेलाई अहिले।
24: बार एसोसिएसनको उपाध्यक्ष सरस्वती श्रेष्ठज्यू,
27: यसमा पनि संचालक समिति भनेर जुन कोड जोड्नु भएको छ नेपाल बार एसोसिएसनको तर्फबाट, एउटा विज्ञ व्यक्ति एउटा चाहिँ नेपाल बारबाट राखिदिनु भयो भने त्यो पनि बेटर हुन्छ। फैसला कार्यान्वयन गर्ने यसमा चाहिँ कस्तो भने अदालतको पनि एउटा कर्मचारीले एउटा जिम्मेवारी पाइरहेको हुन्छ कार्यान्वयन गर्ने सिलसिलामा, ताकि त्यहाँ एउटा परीक्षण गर्ने निकाय छ होइन, उसले पनि एउटा परीक्षण गर्ने हिसाबमा चाहिँ उसले कसरी परीक्षण के गर्ने भन्ने कुराहरू पनि अदालतको एउटा कर्मचारी पनि र संचालक समितिमा राख्नुपर्ने जस्तो मैले महसुस गरेको छु। कसले बयान गर्दै, को विशेषज्ञले बयान गर्दैछ भन् थाहा नहोस् भन्नको लागि बन्द इजलासमा पनि त्यो गर्नुपर्ने हो कि जस्तो मैले महसुस गरेको छु।
24: फोरेन्सिक मेडिसिन विज्ञको रूपमा डाक्टर हरियो रसिदीलाई म हार्दिक अनुरोध गर्छु।
28: अब अहिले यो राष्ट्रिय सभामा गएर आएको चाहिँ धेरै नै भएछ, पाँच वर्षसम्म कार्यकारी निर्देशक निमित्त भएर चलाएको अवस्था छ, त्यो संस्था कसरी चल्दो हो निमित्त भएर केही एड्रेस गर्न खोजेको कता कता म पनि कानुनको विद्यार्थी भाउराले देख्छु, तर पनि छैन, विस्तृत रूपमा छैन। यो खुमलटारको ल्याब सञ्चालन गर्नेमा भएभरका सबै इभिडेन्ससँग हाम्रा समस्या यसैमा आधार समाधान गर्न सकिन्छ कि सकिँदैन एकपटक हामी सोच्छौँ. पटक पटक यसलाई चाहिँ कसरी चाहिँ ऊ गर्न सकिन्छ, अपडेट गर्न सकिन्छ भनेर मैले पनि धेरै आवाज उठाएँ. तर अब स्टेक होल्डरहरू अरू अरू जो जो चाहिँ हुनुहुन्थ्यो सबैको बुझाइ एउटै नहुने, अनि अर्को कुरो छ छ महिनामा मान्छे त्यहाँ चेन्ज भइराख्ने, विभिन्न मन्त्रालयका प्रतिनिधि अथवा विभिन्न निकायका प्रतिनिधिहरू चेन्ज भइराख्ने, एउटाले अलिअलि कुरो बुझ्ने फेरि गइहाल्ने, यही गर्दा गर्दै यसको चाहिँ एक किसिमको चाहिँ मलाई त रुन मन लाग्छ.
23: हामीसँग समितिको सभापति डाक्टर ओजस्वी शेरचन जो मेडिकल त्यो क्षेत्रबाटै हुनुहुन्छ. यो समितिले सभापतिको रूपमा डाक्टर शेरचनले के गरिदिनु भयो भने, हुन त सबै उहाँको हातमा नहोला, तर उहाँले के गरिदिनु भयो भने तपाईँलाई जो जसरी रुन मन लाग्छ केही मनमा शान्ति मिल्छ.
28: यसमा आज आएका निश्चित जुन नभई नहुने इम्पोर्टेन्ट देखिएका प्रावधानहरू छन् त्यसलाई राखेर पाल सरले भन्नुभयो सर्टेन ठाउँमा यो कमी कमी कमजोरी के देखिन्छ भने अदालत तथा अन्य निकाय भनिएको छ नि त, अन्य निकायमा प्रहरी अनुसन्धान अधिकारी नै भन्नु पर्यो भने त्यो राख तप्नु पर्यो.
23: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला कुमलतारका कार्यकारी निर्देशक मोनिका झा हुनुहुन्छ. छोटकरीमा यहाँको विचार
3: भएको एक्जिस्टिङ ल्याबोरेटरीले बेटर पर्फर्म गर्नु पर्यो, त्यसले आफ्नो क्यापेसिटीमा काम गर्नु पर्यो, त्यसपछि हामी थप्दै जाने हो. थप्नेमा त हामीले धेरै कुरा थप्नु छ. डिजिटल फोरेन्सिकको अहिले कुरै भएको छैन यो लमा, त्यो पनि थप्नुपर्छ. भूकम्प गएपछि त्यत्रो इन्फ्रास्ट्रक्चर भत्कियो, त्यसलाई पनि त हामीले फोरेन्सिक डेटाबेस हुन्छ, त्यसलाई पनि एनडिटी मेथडहरू हुन्छ. भनेपछि त्यो थप्ने त थुप्रै छन्. हाम्रो इन्टरनेसनल प्र्याक्टिस छैन कि हाम्रो एक्जिस्टिङ इन्फ्रास्ट्रक्चर भनेको अहिले चाहिँ हामीले क्विक न्याय सम्पादन गर्नलाई सहयोग गर्ने अवस्थामा पनि छैन. पहिला हामीले यो ऐन आउन दिनुपर्छ.
23: नजिकै त्यहाँनिर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला निर्देशक डाक्टर रुणा झा हुनुहुन्छ. यहाँको मनमा लागेको अथवा छुटेको केही छ भने त्यो थपाउनु छ.
4: जुन दण्ड सजायको कुरा गर्नुभएको छ त्यसमा चाहिँ मेरो के भनाइ छ भने अग्री दण्ड सजाय कानूनमा व्यवस्था हुन्छ, हुनुपर्छ. एट द सेम टाइम आजकै डेटमा हाम्रो ल्याबमा साथीहरू किन अरू ल्याबले लिनुहुन्न स्याम्पल? हामी त एउटा राष्ट्रिय दायित्व भनेर जस्ट आउट अफ स्कोप भए पनि गरिरहेछ. आई यसमा त केही प्रब्लम पऱ्यो भने भोलि त हामीलाई फँसाइदिएला नि, हामी त एक्सपर्ट त होइन नि, त्यो कन्फिडेन्सै छैन. नबुझेर पनि केही गल्ती भयो भने यो त अदालतमा 10 फेरि बयान दिन बोलाउला, हामीलाई फँसाइदिएला. डाक्टर साहबले आएर कति काउन्सिलिङ गरेपछि साथीहरू त टिचिङ हस्पिटलले लिँदैन, टिचिङ हस्पिटलको फोरेन्सिक मेडिसिनमा गरेको अटोप्सी एनपिएचएलसम्म नआउने अवस्था थियो. किन यो झमेलामा कसले परिरहने? हाम्रो विज्ञतै पुग्दैन, पछि हामीलाई नै फँसाइदिन्छ यो रिपोर्टमा केही भयो भने. त्यो दण्ड सजाय राखेर भोलि तपाईँको टेक्निकल विज्ञले काम गर्छ, मेडिकल नेग्लिजेन्सको जसरी हुन्छ नि एउटा त्यसको त तरिका हुनु पर्यो नि. अहिले नै त्यो सबै राखिदिएर यो कारणले चाहिँ उसलाई चाहिँ सजाय गर्नुपर्ने भन्ने त्यसरी चाहिँ अलिकति नभएर त्यो सब त पछि नेवाले पनि सम्बोधन गर्न सक्छ, त्यसलाई छानबिन गर्ने हुन्छ नि. त्यो ल यसरी कसैले गरेको पाइएमा चाहिँ छानबिन गर्ने, विज्ञ लडाइदिने, त्यो रियलमा जानी जानी नेग्लिजेन्स गरेको हो कि, त्यो काम गर्दाखेरि त नो बडी इज 100% पर्फेक्ट है. सो त्यति चाहिँ मेरो भनाइ रह्यो.
23: संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति डाक्टर ओजस्वी शेरचन, यहाँ सुनेको विषयवस्तु हामीले यो खालको छलफल पछिको निष्कर्ष जुन प्रस्तुत गर्छौं त्यसलाई पनि आगामी दिनमा समितिले अगाडि बढाउला, विचार राख्नको लागि अनुरोध गर्दछु.
4: धन्यवाद तपाईँहरूको अमूल्य सजेसनको लागि. मैले पनि यो विधेयक चाहिँ नि एकचोटि सरस्वती हेरेको छु. विधेयक आफैमा चाहिँ एकदम अल इन अल एकदम गुड एक्सिलेन्ट भन्ने कन्डिसनमा चाहिँ छैन भनेर मैले पनि देखेँ, मैले पनि बुझेको छु. र तपाईँहरूको पनि सबैको कुराहरू चाहिँ समेटेर चाहिँ यसलाई अझै हाउ टु मेक इट बेटर वेन वी आर टर्निङ दिस इन्टु एन एक्ट, यसलाई चाहिँ कस्तो खाले एक्ट बनाउने ताकि चाहिँ हाम्रो यो जस्टिस सिस्टमले पनि यसबाट फाइदा लियोस् र यसमा सम्बन्धित सबै एक्सपर्टहरूले पनि विदाउट देम गेटिङ द क्रिटिसिजम होइन कसरी यसलाई चाहिँ लिगलाइज र एकदम नियम कानून पूर्वकै कसरी चलाउने भनेर देयर निड्स टु बी सम चेन्जेस द्याट इज नेसेसरी भन्न चाहन्छु.
23: सभापतिजी, यहाँ मलाई केही साथीहरूले के भन्नुभएको छ भने आज हामी जति जति छलफल गर्यौं जे जे कुराहरू यहाँ आयो के समितिले यसलाई स्वीकारेर हाम्रा विषयवस्तुहरू पनि भोलि विधेयकमा आउँछन् त भन्नुभएको छ, यसमा छोटोमा केही थप्न चाहनुहुन्छ कि?
4: विज्ञकै टेबल थ्रुबाट वृहत छलफल, अझै यो त वान राउन्ड भयो, म त भन्छु यस्तो छलफल त अझै इट्यास्टुको 2-3 राउन्ड अझै डिटेलमा पढेर अझै हामीले नयाँ कुराहरू कसरी इन्क्लुसिभ गर्न सक्छौँ, हाम्रो राष्ट्रको अर्थतन्त्र हाम्रो राष्ट्रमा कति रिसोर्सेस छ र यो आर्थिक अवस्था छ त्यसलाई ध्यानमा राखेर हाउ वी क्यान फुल्ली युटिलाइज द्याट एन्ड स्टिल कम विथ पोलिसिज द्याट इज पर्टेनिङ टु दि पपुलेसन भनेर हामी त्यसरी जानुपर्छ. र तपाईँहरूले भनेको धेरै कुराहरू आज मैले टिपिसकेको छु, त्यो कुराहरू चाहिँ मैले समितिमा एड्रेस गर्दै गर्दाखेरि चाहिँ डिस्कसन फोरम चाहिँ इट हेज टु कन्टिन्यू. यदि हामीले साँच्चै नै इफेक्टिभ पोलिसी बनाउने हो, हामीले खास गरी यो शिक्षा र स्वास्थ्य जस्तो यस्तो कुराहरूमा चाहिँ रियली डेभलप गर्ने हो भने चाहिँ वी निड एक्सपर्ट्स ओपिनियन, त्यही भएर यो एकदम स्वागत योग्य छ.
5: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला. बजेट पेश भएको 13 दिनपछि संसदमा बजेटमाथि छलफल शुरू भएको छ। विपक्षी दलहरूको अवरोध भने कायमै रहेको छ। बजेटले विपन्न र दुर्गम बस्तीलाई समेट्न नसकेको सांसदहरूको टिप्पणी रहेको छ। प्रदर्शनी मार्गमा सार्वजनिक बाटो अवरोध हुने गरी कुनै पनि सभा सम्मेलन नगर्न सर्वोच्च अदालतको आदेश छ। करथली प्रकरणमा अर्थमन्त्रीले झूठो बोलेको सांसदहरूको आरोप छ। जनताको विश्वासलाई मेट्न नसकिने अर्थमन्त्री वागलेको स्पष्टोक्ति छ। इन्टर्न र आवासीय चिकित्सक आन्दोलित भएका छन्। श्रम शोषण अन्त्य गर्न सरकारसँग उनीहरूको माग छ। एक साताभित्र मनसून भित्रिन सक्ने संकेत गरिएको छ। आज राति केही प्रदेशमा ठूलो पानी पर्ने सम्भावना छ। र फिफा विश्वकप 2026 आजदेखि शुरू। नेपालमा पनि खेल प्रेमीहरूमा उत्साह देखिएको छ। हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 29 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।
6: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ।
7: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काष्ठ मंगलाय तनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मी, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त। मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल, नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: Media, Extreme Energy Drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै

0: 11 39 157
1: महको सेवन स्वस्थ र दीर्घ जीवन। यो मोबाइलले पनि तनावै दियो भने
2: होइन, के तनाव दियो ए खुशी,
1: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
3: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।
2: हाम्रो शाखा बेसीसार नगरपालिका 7 एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
5: हेर्न माले
6: ए छोरी, त्यो पानीमा राखेको रेडियो ले त बा।
7: हुन्छ हुन्छ हुन्छ।

0: कति राम्रो गीत बजेको मनै हर्रब हो। ए केटा केटी हो आ त आओ, यो रेडियो त मैले चिन्नै सकिनँ कुन हो बा।
1: बुबालाई अझै थाहा छैन, यो त हाम्रै लमजुङको बेसी शर्मा खुलेको रेडियो मर्स्याङ हो नि त।
2: तपाईँको आफ्नै रेडियो मर्स्याङ
1: ल बुवा, तपाईँ रेडियो मर्स्याङ सुन्दै गर्नुहोस्, अब जोत्ने पालो मेरो।

0: बिस्तारै जानु त। ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दाग लाग्ने जस्ता। होइन कहाँबाट ल्याएछ माइला?
1: कहाँ हुनु दाई, हाम्रै विशेषहरूको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
2: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ठोका, दराज, डाइनिङ सेट, लोबेट, टीभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ठोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
0: लमजुङ कालिका फर्निचर उद्योग बेसिसर साथ लमजुङ।
3: आल्मुनियमका लागि बेसिसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसिसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
0: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 066-520-532, मोबाइल 98460-90301, 98460-7465।
3: नोट फल्सिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।

0: दिदी अल्मालाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
1: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
3: समिचो चौदह के में बोधे लोटी पर दीरो बैंक ने विवरण पी भी है मुई खाता लिखे हमरो
4: खाई खाई बहु कोई लोटरी भर दिलवा
5: आंगी समिचो लोटरी पर दीवा छापता ही गुदी
4: भर दी आप भर दीवा लोटरी खाली पर दिन बा सहेली मैसेज व्हाट्सएप फेसबुक वाइबर खाने बने खाई बिसा खाई मई विश्वास आनंद फोन खाले पनी आप ही विवरण खाई मई आपिन खबर बने वित्तीय संस्था के पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप ही बने आरी
5: सिद्धार्थ ब्याङ्क र क्यारे जन हेजरी जारी सन्देश
6: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
7: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
8: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका शैली तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
7: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी शहर नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 066-520-209।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
0: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सुरबीर काका नमस्कार, के गर्दै हुनुहुन्छ चौतारामा बसेर?
5: नमस्कार नानी। नानी डाक्टर भएर आउनुभयो, हाम्रो गाउँको इज्जतै बढेको छ।
4: धन्यवाद काका।
5: अनि डाक्टर नानी, अहिले जो पनि क्यान्सर भएछ भन्छन्, धेरैको मृत्यु यसैबाट भयो भनेको सुन्छु, यसबाट बच्ने कुनै उपाय छैन?
4: किन नहुनु नि काका? एक, क्यान्सरको जोखिम बढाउने तत्त्वहरू भनेको धुम्रपान तथा सुर्तिजन्य पदार्थ र मदिरा सेवन, अस्वस्थ खाना, शारीरिक व्यायामको कमीले गर्दा हो। त्यसैले यस्ता जोखिम तत्त्वहरूलाई त्याग्न सक्यो भने 30-50% क्यान्सरबाट मृत्यु हुने जोखिम घट्छ।
5: भनेपछि रक्सी चुरोट भनेको त छुनै नहुने चिज रहेछ नि, होइन नानी?
4: हो नि काका, विशेष गरी महिलाहरूको हकमा स्तनमा सारो गिर्खा, गाँठा गुठी, घाउ आएमा, योनिबाट धेरै रगत वा सेतो पानी जस्तो बगेमा वा यौन सम्पर्क पछि रगत देखेमा पनि क्यान्सरको जोखिम हुन्छ। लामो समयसम्म खोकी लागेमा, खकारमा रगत आएमा, छाती दुखेमा, धोत्रो स्वर भएमा, मुखभित्र सेतो वा रातो दाग वा घाउ देखेमा, बिना कारण दुब्लाउँदै गएमा, शरीरमा कोठी मुसाहरू छिटो बढ्ने वा अचानक परिवर्तन आएमा, दिशामा रगत देखेमा वा दिशा गर्ने बानीमा अचानक परिवर्तन आएमा पनि क्यान्सर रोगको लक्षण हुन सक्छन्।
5: हजुर हजुर,
4: यस्ता लक्षण तथा चिन्हहरू देखेमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वास्थ्य कर्मीसँग परामर्श लिई परीक्षण गराइहाल्नुपर्छ।
6: सुर्तिजन्य पदार्थ र मदिरा सेवन नगरौं। स्वस्थ र सन्तुलित खाना, ताजा हरियो साग सब्जी, फलफूल प्रशस्त मात्रामा खाऊं र दैनिक कम्तीमा 30 मिनट हल्का पसिना आउने गरी व्यायाम गरौं। क्यान्सर रोगको जोखिमबाट बचौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
7: दिदी, तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको।
8: यो ब्लाउज न्यू रिचु लेडिज एन्ड जेन्स टेलरिङ सेन्टरमा सिलाएको,
7: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाएँ नि।
8: अरू त्यहाँ के सिलाइन्छ त दिदी? तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज लेहेङ्गा चोली कुर्ता सुरुवाल सुट प्यान्टहरू सिलाइन्छ अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
9: सजिलो ठाउँ छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस् न्यू ऋतु लेडिज एन्ड जेन्स टेलरिङ सेन्टर सुट स्पेशलिस्ट बैशिखर नगरपालिका सात त्रिवेणी टोल लमजुङ एसबीआई ब्याङ्कको ठिक अगाडि प्रोपाइटर लक्ष्मी परियार रामजी परियार सम्पर्क 9841992406 र 9816674372।
10: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
9: आजै आउनुहोस् तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।

0: एनबीसी नेपाली सेवाको साझापखबाट पवन राजपाल दिलको नमस्कार। आज कार्यक्रममा प्रतिनिधि सभामा बजेटमाथि छलफल, करका दर हेरफेर बारे उठेका प्रश्नमा अर्थमन्त्री वागले भन्छन्
1: सुशासनको त्यो कठोर कटिबद्धतालाई जनताले अनुमोदित गरेको दुई महिनामै हामी धोका दिन सकौंला।
0: विश्वकप फुटबल निशुल्क हेर्न पाइने प्रलोभनमा भइरहेका ठगीबाट कसरी जोगिने?
2: विश्वकप निशुल्क हेर्नको लागि आउने सम्पूर्ण एडहरू ठगीको एउटा माध्यम हो, उक्त ठगीको माध्यममा नलाग्नु हुन अनुरोध गर्छु।
0: साइबर ब्युरोका प्रवक्ता दिलीप गिरी र आज राति अमेरिकाले इरानमाथि धेरै कड़ा प्रहार गर्ने ट्रम्पको चेतावनी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। विश्व ब्याङ्कले इरान विरूद्धको अमेरिकी युद्धका कारण यस वर्ष विश्व आर्थिक वृद्धि कोविड महामारी यताकै सबैभन्दा सुस्त रहने बताएको छ। पछिल्लो मूल्यांकन सार्वजनिक गर्ने क्रममा उसले आर्थिक वृद्धि 2.5% रहने उल्लेख गरेको छ, जुन जनवरीको प्रक्षेपण भन्दा केही कम हो। विश्व ब्याङ्कले मध्यपूर्व संकटबाट अति प्रभावित एसियाका अधिकांश सहित विभिन्न देशहरूलाई 60 अर्ब डलर उपलब्ध गराउने भनेको छ। यसैबीच मध्यपूर्वको द्वन्द्वका कारण युरोपेली केन्द्रीय ब्याङ्कले आफ्नो ब्याज दरमा 0.25%देखि 2.25%सम्म वृद्धि गरेको छ। आजको वृद्धि सन् 2023 सेप्टेम्बरपछि युरोपेली केन्द्रीय ब्याङ्क ईसीबीले गरेको पहिलो वृद्धि हो। राष्ट्रपति ट्रम्पले संयुक्त राज्य अमेरिकाले आज राति इरानमा कड़ा प्रहार गर्ने चेतावनी दिएका छन्। उनले अमेरिकाले चाँडै नै खार्ग टापु र इरानका अन्य तेल पूर्वाधारहरू कब्जा गर्ने बताए। अमेरिकाले इरानमा पछिल्ला दुई रात आक्रमण गरेपछि तेहरानले अप्रेलमा भएको युद्ध विराम व्यावहारिक रूपमा औचित्यहीन बनेको बताएको छ। अमेरिकी सेनाले इरानमाथिको आफ्नो नाकाबन्दी उल्लंघन गर्ने एउटा तेल ट्याङ्करलाई ओमानको खाड़ीमा आक्रमण गरेको जनाएको छ। यसै हप्ता उक्त क्षेत्रमा अमेरिकी फौजहरूले हमला गरेको यो तेस्रो पानी जहाज हो। अमेरिकी सेन्ट्रल कमाण्डले भनेको छ गिनी बिसाउको झण्डा रहेको उक्त जलवीर नामक जहाजले इरानबाट तेल ढुवानी गर्न लागेको थियो। बीबीसीका अनवर्सन एथिराजन भन्छन्
4: US Central Command said an aircraft
3: अमेरिकी सेन्ट्रल कमाण्डले आफ्ना निर्देशनहरू चालक दलका सदस्यले अस्वीकार गरेपछि एउटा विमानले दुईवटा क्षेप्यास्त्र उक्त ट्याङ्करको इन्जिन कक्षमा प्रहार गरेको जनाएको छ। सबै 20 जना चालक दलका सदस्य सुरक्षित रहेका र उनीहरूको उद्धार भइरहेको जनाइएको छ। बीबीसीका अनवर्सन एथिराजन। यसअघि बुधबार एउटा पानी जहाजमा गरिएको आक्रमणमा आफ्ना 3 पानी जहाज कर्मचारी मारिएको भारतले बताएको थियो। भारतले यस्ता हमलाहरू बन्द गर्न माग गरेको छ। ब्रिटेनका रक्षा मन्त्री जोन हिलीले बढ्दो जोखिमबाट देशको रक्षाका लागि पर्याप्त स्रोत उपलब्ध गराउन प्रधानमन्त्री कियर स्टार्मर विफल भएको आरोप लगाउँदै पदबाट राजीनामा दिएका छन्। हिलीले लामो समयदेखि ढिलाइ भएको लगानी योजना सन् 2030 कुल गारस्थ उत्पादनको 3% रक्षा खर्च कायम गर्ने नेटोको लक्ष्य पुर्याउनका लागि निकै कम भएको उल्लेख गरे। र केही घण्टापछि शुरू हुने विश्वकप फुटबलको पहिलो खेल हेर्न हजारौं समर्थकहरू मेक्सिको सिटीमा रंगशालामा जम्मा भइरहेका छन्। उद्घाटन खेलमा सह आयोजक मेक्सिकोले 80,000 भन्दा बढ़ी समर्थक माझ दक्षिण अफ्रिकासँग खेल्दैछ। 1 अर्ब भन्दा बढ़ी मानिसले उक्त खेल टेलिभिजन मार्फत हेर्ने ठानिएको छ। यो वर्षको विश्वकप मेक्सिको संयुक्त राज्य अमेरिका र क्यानेडाले संयुक्त रूपमा आयोजना गर्दैछन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। आर्थिक वर्ष 2083-84 को बजेटमाथिको छलफलका क्रममा प्रतिनिधि सभामा अर्थमन्त्री स्वर्णिम वाग्लेले आफूमाथि उठेका आर्थिक अनियमितता सम्बन्धी प्रश्नहरूको सामना गरेका छन्। कतिपय विपक्षी सांसदहरूले बजेटमा करका दर हेरफेर गरिएको तथा केही बुँदा संशोधन गरिएको आरोप लगाउँदै त्यसबारे छानबिन हुनुपर्ने बताउँदै आएका छन्। अर्थमन्त्री वाग्लेले भने छानबिन गर्नुपर्ने गरी केही नभएको जिकिर गर्ने गरेका छन्। एक रिपोर्ट। प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री वाग्लेले आफूमाथिका आरोप र प्रश्नहरूको जवाफ दिनुका साथै बजेटसँग सम्बन्धित सांसदहरूको जिज्ञासालाई पनि सम्बोधन गरे। बजेटबारे धारणा राख्ने क्रममा विपक्षी दलका सांसदहरूले करका दर हेरफेर लगायत सम्भावित अनियमितताबारे आशंका प्रकट गरेका थिए। त्यसबारे स्पष्टीकरण दिँदै अर्थमन्त्री वाग्लेले भने
1: सुशासनको त्यो कठोर कटिबद्धतालाई जनताले अनुमोदित गरेको दुई महिनामै हामी धोका दिन सकौंला। 2 अर्ब होइन 2 रुपियाँ बदमाशी बेइमानी मबाट भएको छ भने म मन्त्री पद त्याग दिन्छु, सार्वजनिक जीवनै त्याग्न पनि म तयार छु। यो नैतिक आँट र यो नैतिक उचाई म प्रति औलो ठड्याउने मान्यजीवहरूलाई पनि प्राप्त होस् शुभकामना। तपाईँहरूका काण्ड बारे हामी अनभिज्ञ हो र ती पनि खुल्नेछन्।
0: अघिल्ला अर्थमन्त्रीले 73 त्रुटि सच्याएको दावी गर्दै उनले यसपटक भन्सार दर र शुल्कसँग सम्बन्धित एक एकवटा त्रुटिका साथै केही विषयलाई थप स्पष्ट पार्ने उद्देश्यले आवश्यक संशोधन गरिएको जिकिर गरे। त्यसअघि सांसदहरूले अर्थमन्त्रीबाट संसदको अधिकारलाई खुम्च्याउने काम भएको आशयका प्रश्न उठाएका थिए। नेपाली कांग्रेसका निष्कल राईको प्रश्न थियो,
5: सदनमा पेश भएको आर्थिक विधेयकलाई कार्यकारिणी निर्णयबाट कसरी परिवर्तन गर्न सकिन्छ, यो अक्षम गल्ती किन र कसको स्वार्थमा भएको हो, सदनमा आएको विषय सदनबाटै सम्बोधन हुनुपर्ने होइन र।
0: बजेटमाथिको छलफलमा भाग लिने सांसदहरूले शिक्षा र स्वास्थ्य सेवामाथिको कर, विद्युतको उपभोगमा प्रस्तावित भ्याट र बजेटमा उल्लेखित कतिपय कृषि सम्बन्धी योजना लगायतका विषयमा प्रश्न उठाएका थिए। नेकपा एमालेकी पद्मा अर्यालले बजेटले तल्लो वर्गलाई उपेक्षा गरेको टिप्पणी गरिन्।
6: 20% निरपेक्ष गरीबको रेखा मुनि रहेका तल्लो वर्गका नागरिकलाई माथि नउठाइकन माथिल्लो वर्गको आकार कसरी ठूलो हुन्छ, जगलाई कमजोर राखेर तल थप्ने कुरा कति वैज्ञानिक हो। यो बजेटले तल्लो वर्गलाई तलै राख्ने, माथिल्लो वर्गलाई झन माथि लैजाने नीति लिएको देखिन्छ।
0: त्यस्तै सत्तारूढ़ दलकै सांसद अमरेश सिंहले बजेटका अंकहरूमा प्रश्न उठाउँदै कार्यान्वयनमा आशंका प्रकट गरे।
7: साउथ एसिया माझमा कुनै देशै छैन कि जहाँ जीडीपीको 32% 33% बजेट बनाइन्छ। यो आफैमा एउटा ठूलो फुकिएको बैलुन हो, फुकिएको बैलुन लामो समय टिक्दैन। यो बजेट काजमा हुन्छ मलाई विश्वास छैन, अरू साथीहरूलाई विश्वास होला। झण्डै 7 खर्ब बजेटको डेफिसिट हो।
0: सांसद सिंहले बजेटले गरीब वर्गको आवश्यकतालाई सम्बोधन गर्न नसकेको टिप्पणी पनि गरे। जवाफमा अर्थमन्त्री वाग्लेले नगद वितरण मात्रले गरीबी न्यूनीकरण नहुने भन्दै त्यो धारणालाई बजेटले स्वीकारेको बताए। शिक्षा र स्वास्थ्यमा लगाइएको कर बारे उनले भने,
1: गर्न खोजेको के हो भने भार अहिले नपरोस् तर बी रेकग्नाइज्ड। तपाईँ आफ्नो बालबालिको लागि 15,000-20,000 मासिक खर्च गरिराख्नु भएको छ तर तपाईँ ट्याक्स नेटमा हुनुहुन्न, ट्याक्स नेटमा इनरोल हुनुहोस्, 10 लाखसम्म आय गरे लाग्दैन, बी रेकग्नाइज्ड। र यहाँको छुटले तपाईँको अन्य खर्चहरू जो हुन्छ निजी स्कूलमा निजी हस्पिटलमा पनि।
0: प्रतिनिधि सभाको भोलिको बैठकमा अर्थमन्त्री वाग्लेले विनियोजन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। अब अर्को प्रसंग, विश्वकप फुटबल निशुल्क हेर्न पाइने प्रलोभन देखाएर अनलाइन ठगीका घटना बढ़दै गएको भन्दै प्रहरीले सर्वसाधारणलाई सचेत रहन भनेको छ। विश्वकप प्रति दर्शकहरूको आकर्षणलाई लक्षित गर्दै साइबर अपराधीहरूले निशुल्क प्रत्यक्ष प्रसारण हेर्न पाइने भन्दै फिशिङ स्क्याम तथा विभिन्न प्रकारका साइबर ठगी सञ्चालन गरिरहेका प्रहरीको भनाइ छ। यसै सन्दर्भमा हामीले नेपाल प्रहरीको साइबर ब्यूरोका प्रवक्ता दिलीप कुमार गिरीलाई टेलिफोन सम्पर्क गरी यसबाट जोगिने उपायबारे सोधेका छौं।
2: यसमा चाहिँ के भने विश्वकप अहिले जुन आज राति 12:45 सुरु हुँदैछ यो निशुल्क हेर्न पाइँदैन, यसको लागि निश्चित शुल्क तिर्नुपर्ने हुन्छ। टेलिभिजन हेर्नको लागि मैले जाने बुझे अनुसार 999 र मोबाइलमा हेर्नलाई 549 रुपियाँ तिर्नुपर्ने हुन्छ। तर अहिले यो ह्याकरहरूले फ्रीमा हेर्न पाइन्छ, निशुल्क हेर्नको लागि फलाना क्लिक गर्नुहोस् भनेर यसरी धेरैमा चाहिँ यो मोबाइल युजरहरू सोसियल सामाजिक सञ्जाल युजरहरूकोमा चाहिँ पठाउने र सामाजिक सञ्जाल युजरहरूले पनि ओहो निशुल्क हेर्न पाइन्छ भनेपछि त्यो लिङ्कहरू क्लिक गर्ने, लिङ्कहरू क्लिक गरिसकेपछि एउटा एटिके फाइल डाउनलोड गर भनेर उक्त एटिके फाइल डाउनलोड गर्दाखेरि उक्त फाइलको लागि टर्म्स एन्ड कन्डिसनहरू एक्सेप्ट गर्दै जाने गरेर चाहिँ उहाँहरूको युजरहरूको ब्याङ्कमा एप्रोच गुगल पुर्याउने र ब्याङ्कको एकाउन्टमा भएर सम्पूर्ण पैसा चाहिँ लगिदिने गरेको छ, जसको चाहिँ हामीलाई लगभग अहिलेसम्म 77 उजुरी परिसक्यो र जसमा चाहिँ 1,68,38,688 रुपियाँ भन्दा बढी पैसा चाहिँ ठगिएर परिसक्यो। त्यसै कारण गर्दा कुनै पनि व्यक्तिहरू चाहिँ ठगिएर नपरोस् भन्नको लागि हामीले यो अभियान चलाएको।
8: अन्त्यमा विश्वकप फुटबलका लाखौं दर्शक हुन्छ र यहाँले भने जस्तै सकेसम्म निशुल्क हेरौं भन्ने मान्छेहरूमा त्यो मनमा आउन पनि सक्छ, त्यस्ता व्यक्तिलाई साइबर ब्युरोको के अनुरोध छ, के सल्लाह सुझाव दिनुहुन्छ?
2: विश्वकप फुटबल निशुल्क हेर्न पाइँदैन लाइभमा, विशेष गरी लाइभमा कुनै पनि भ्रममा नपर्नु होला, कसैको पनि चाहिँ प्रब्लममा नपरेकन निशुल्क हेर्न पाइन्छ भन्ने प्रब्लम नपर्नु हुन अनुरोध गर्छु। निशुल्क हेर्नको लागि आउने सम्पूर्ण एडहरू ठगीको एउटा माध्यम हो, उक्त ठगीको माध्यममा नलाग्नु हुन अनुरोध गर्छु।
0: उनी थिए साइबर ब्युरोका प्रवक्ता दिलीप कुमार गिरी, साथी गनी अन्सारीसँग कुरा गर्दै। अब एकैछिन लागौं पोखरातर्फ। अन्नपूर्ण संरक्षण क्षेत्रभित्र सञ्चालनमा रहेका अनधिकृत संरचनाहरूको व्यवस्थापनका लागि स्थानीय सरकारहरूसँग समन्वय भइरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापका अधिकारीहरूले बताएका छन्। 5 जिल्लाका 15 स्थानीय तहमा फैलिएको उक्त क्षेत्रमा करिब 350 वटा होटल रेस्टोरा रहेका र कतिपयले सञ्चालनका निम्ति अनुमति नलिएका बताइन्छ। कास्की जिल्ला अदालतले संरक्षण क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका घर टहरा जफत गरी पुरानै अवस्थामा फर्काउन आदेश दिएको थियो। सुनौ पोखराबाट कृष्णमणि बरालको रिपोर्ट।
9: पुराना अनुमति लिएर बनेका होटल रेस्टुरेन्टको नवीकरण समेत नहुँदा सरकारले राजस्व समेत गुमाएको छ। कानूनी दायरामा ल्याउन के कसा प्रयास भएका छन् र आयोजनाका प्रमुख डाक्टर रविन कडरिया।
10: यहाँ भएका स्थानीय तहहरूको सहकार्यमै व्यवस्थापन गर्ने हिसाबले अन्नपूर्ण समुचित्र आयोजना अगाडि बढिरहेको छ र यसको लागि हामीले एउटा कार्य दिग्दर्शन प्रस्ताव गरेका छौँ। यो स्वीकृत भएको खण्डमा अन्नपूर्ण समुचित्र आयोजनाले जग्गा करार गरेर दिने व्यवसाय सञ्चालन गर्नको लागि र ती व्यवसायीहरू स्थानीय तहमा व्यवसाय कर तिर्ने भन्ने
9: संसद क्षेत्रका सरकारी जमिनमा बनेका पर्यटकीय पूर्वाधारका विषयमा अदालतले गरेको फैसला कार्यान्वयन र होटल व्यवस्थापन कसरी अघि बढेको छ त संसद क्षेत्रको कानूनी पाटो हेर्ने अन्नपूर्ण संसद क्षेत्र सम्पर्क कार्यालय पोखराका प्रमुख असीम थापा।
11: अहिले अनुसन्धानको क्रममा रहेको 4 मुद्दामा चाहिँ 43 घरधुरी परेको छ भने चाहिँ पुरानो फैसला भइसकेकोमा 5 मुद्दामा 18 घरधुरी रहेको देखिन्छ। फैसलाकोमा तत्काल उक्त संरचनाहरू हटाउने राष्ट्रिय निकुञ्ज एनको दफा 28 बमोजिम जफत गर्ने र आइन्दादेखि यस्ता संरचना नबनाउन एक एप स्थानीय तह प्रदेश सरकारले समन्वय गर्ने भनेको छ। त्यसमै चाहिँ हामी पहल पनि अगाडि बढाइरहेको।
9: पदयात्रा क्षेत्रमा आवश्यक पर्यटकीय संरचना बनाउन सरकारले दिग्दर्शन बनाएर अघि बढ्नुपर्ने माछापुत्री गाउँपालिकाको उपाध्यक्ष सीता अधिकारी बताउँछिन्।
12: पर्यटन पनि भित्राउने भन्ने, पर्यटन आएर बस्ने ठाउँलाई सबै अहिले उजागर गर भन्न त कसरी सकिन्छ त भइराखेको कुरा, त्यसमा अब थप्न नपाउने भएकालाई राम्रो व्यवस्थापन गर्ने भन्नेमा
9: गयो। सरकारले समस्त क्षेत्रमा आउने पर्यटकको आगमनको संख्याको आधारमा पर्यटकका लागि आवश्यक होटल रेस्टुरेन्ट सञ्चालन गर्ने बाटो खुल्ला नगर्दा यो समस्या आएको स्थानीय व्यवसायी राजकुमार तामाङ बताउँछन्।
13: 73 सालबाट 76 सालसम्म हाम्रो वार्षिक नवीकरण भयो, त्यहाँपछि चाहिँ नवीकरण रोकिएको छ स्थानीय सरकारको र एक्याप बीचको द्वन्द्वको कारणले। अब हामी कति बेला उठेर जान पर्ने हो भन्ने हाम्रो त्रास छ।
9: अदालतको आदेश कार्यान्वयन गर्दै पर्यटकको चाप अनुसार बाटोमा मैत्री पर्यटकीय पूर्वाधार बनाउने र करको दायरामा ल्याउने गरी दिग्दर्शन आउनुपर्ने यस क्षेत्रका अधिकारीले सुझाएका छन्। कृष्णमणि बराल, बीबीसी, पोखरा।
0: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज राति अमेरिकाले इरानमाथि धेरै कड़ा प्रहार गर्ने चेतावनी दिएका छन्। सामाजिक सञ्जाल मार्फत उनले अमेरिकाले निकट भविष्यमै खार्ग टापु लगायत इरानका अन्य तेल पूर्वाधार कब्जामा लिने पनि बताएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ फणिन्द्र दाहालबाट।
3: आफ्नो पोस्टमा राष्ट्रपति ट्रम्पले निकट भविष्यमा नै अमेरिकाले खार्ग टापु र अन्य तेल पूर्वाधारहरूमा कब्जा कायम गर्ने र भेनेजुएलामा जस्तै गरी तेल र ग्यास बजार पूर्ण रूपमा नियन्त्रणमा लिने उल्लेख गरेका छन्। यसैबीच इरानको अर्ध सरकारी समाचार संस्थाले होर्मुज जलमार्ग नजिकै सिरिकमा विस्फोटनको आवाज सुनिएको जनाएको छ। द्वन्द शुरू भएता राष्ट्रपति ट्रम्पले बारम्बार इरानको प्रमुख तेल टर्मिनल रहेको खार्ग टापुलाई कब्जा गर्ने चेतावनी दिएका छन्। मार्च 13 संयुक्त राज्य अमेरिकाले उक्त टापुमा हमला गरेपछि ट्रम्पले अमेरिकी फौजले त्यहाँका सबै सैन्य निशानाहरूलाई पूर्ण ध्वस्त बनाइदिएको बताएका थिए। अमेरिकाले उक्त टापुलाई नियन्त्रणमा लिएको खण्डमा तेल निर्यातलाई बन्द गराइदिन सक्छ। इरानी मूल भूमिमा आक्रमण गर्न उक्त स्थानको प्रयोग गर्न सक्ने अवस्था पनि रहन्छ। तर खार्ग टापुलाई नियन्त्रणमा लिनु चुनौतीपूर्ण हुने र हवाई साधन वा पानीजहाज मार्फत उल्लेख्य दूरी पार गरेर मात्रै अमेरिकी फौज त्यहाँ पुग्न सक्ने जनाइएको छ। लगातार 2 रातदेखि अमेरिकाले इरानमाथि आक्रमण गरिरहेको छ। तेहरानले अप्रेलमा भएको युद्धविराम व्यावहारिक रूपमा अब अर्थहीन भएको जनाएको छ। अमेरिकी सेनाले निगरानी तथा रेडार स्थलहरूलाई लक्षित गरेको बताएको छ। इरानले जवाफी कार्यवाही स्वरूप बहरेन, जोर्डन र कुवेत स्थित अमेरिकी सैन्य आधारहरूमा आक्रमण गरेको जनाएको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: दिदी अल्मालाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
1: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि। थप जानकारीका लागि सम्पर्क 9856744486।
3: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
4: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
3: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
5: हजुर, रमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
3: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
6: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
7: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
6: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
7: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
6: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021213, 4021224, मोबाइल 9841454448।
8: यो मोबाइलले पनि तनावै दियो भन्या?
9: हैन, के तनाव दियो ए खुशी?
8: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
9: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रिक पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
3: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रिक पसल बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813943।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इट्टा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषण नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Mia?
1: Extreme energy drink.
2: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागजपत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
4: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
5: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
6: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
5: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमजुङ। सम्पर्क 9841626344 9841626344।
7: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज

0: पिलाइ दिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665211083,
5: सम्पर्क मोबाइल नम्बर 9560133775।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: California Extreme Energy Drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861 39 157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्रणाली बेसीसर 7 लमजुङ
5: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्रणाली सञ्चालन भएको छ
4: थप जानकारीको लागि सम्पर्क 0665 90 999 98 477 69 229 सेवा मोडल हस्पिटल प्रणाली बेसीसर 7 सानीमा बैंकको ठिक अगाडि
6: ओहो दाई टिभी बोकेर कहाँ जान लाग्नुभयो
7: हेर न नानी अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको अनि एउटा फ्रिज नि किन्नु थियो बरु कुन पसलमा जाने होला
6: हरे दाई पनि हाम्रै बेसीसरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के त्यहाँ जानुस् न त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि बरु मलाई नि मोबाइल र घडी किन्नु थियो एकैछिन पर्खनुहोस् है सँगै जाने नि
7: ल भइहाल्छ नि नानी
8: हजुर हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी फ्रिज मोबाइल घडी वासिङ मेसिन भ्याकुम क्लिनर माइक्रोवेभ ओभन साउन्ड सिस्टम राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ
9: नोट हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ
8: प्रोप्राइटर पार्वती श्रेष्ठ श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर बेसीसर 7 भीमसेन थान चोक फोन 0665 20 120 मोबाइल 98

0: भर्ना खुल्यो प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था एस श्री चितवन कलेज भरतपुर चितवनमा शैक्षिक सत्र 2083-84 का लागि रेडियोग्राफी यचे ल्याब टेक्निसियन डिप्लोमा इन फार्मेसी विषयहरूमा भर्ना खुलेको सहज जानकारी गराउँदछौ।
1: फारम भर्ने अन्तिम मिति यही ज्येष्ठ 13 गतेसम्म। अनलाइन फारम कलेजबाट नै भर्ने व्यवस्था गरिएको छ।
0: थप जानकारीको लागि सम्पर्क
1: श्री चितवन कलेज भरतपुर चितवन, फोन नम्बर 0655 95 911, 98452 11 511, 98457 0 78 69।
0: पुनश्च यसै ग्रुपबाट सञ्चालित श्री कलेज अफ ल मा BALLB को छिट्टै भर्ना खुल्ने समेत जानकारी गराइन्छ।
2: सुवर्ण अवसर, सुवर्ण अवसर।
3: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 देखि 9 दिन। साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बास बस्नको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह, संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 98461-93152 र 98461-28317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 देखि 9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, 20-8 सेरा फिल्म हल चोक, लमजुङ।
4: नेशनल सिटी हॉस्पिटल,
5: अत्याधुनिक सुविधा सम्पन्न भवन र प्रविधि सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नेशनल सिटी हॉस्पिटल।
6: विशेषज्ञ चिकित्सक र सेवाहरू,
7: वरिष्ठ युरोलोजी एवं जनरल सर्जरी डाक्टर निर्मल लामिछाने र डाक्टर योगेन्द्र देवकोटा, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर ज्योति विधान र डाक्टर संगीता पौडेल,
6: पेट कलेजो तथा आम्रा रोग विशेषज्ञ डाक्टर वरुण श्रेष्ठ, प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर निर्मला लक्ष्मी श्रेष्ठ, नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिलीप कर्मचार्य,
7: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्य र डाक्टर योगेश राज पन्त,
6: महिलामा हुने क्यान्सर रोग विशेषज्ञ डाक्टर बिनुमा श्रेष्ठ र डाक्टर मन्जु पाण्डे,
7: क्यान्सर रोग विशेषज्ञ डाक्टर भोला रौनियार,
6: फिजिसियन डाक्टर गौरीराम महतो,
7: मुटु रोग विशेषज्ञ डाक्टर सबिना सेनाई,
6: हार्ट जोर्नी नसा तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुशील अधिकारी,
7: बाल रोग विशेषज्ञ डाक्टर दामोदर तिवारी र डाक्टर किशोर उप्रेती,
6: हेमाटोलोजिस्ट डाक्टर शंकर बस्ताकोटी,
7: इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर प्रदेश घिमिरे, मेक्सिलो फेसियल सर्जन डाक्टर गणेश चौधरी, इन्टरभेन्सनल पेन फिजिसियन डाक्टर विकास कुमार श्रेष्ठ
6: लगायत अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण उपचार नेशनल सिटी हस्पिटलमा। नेशनल सिटी हस्पिटल, हस्पिटल रोड भरतपुर, सम्पर्क 0654-93-611।
5: तपाईँको स्वस्थ जीवन सेवाका लागि प्रतीक्षामा नेशनल सिटी हस्पिटल।

0: खरसाङ एफएम 95 मेगाहर्ज।
1: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
2: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
1: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
2: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
1: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
1: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
1: तीव्र गतिमा सवारी नचलाओ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाओ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
2: आमा, पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
3: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, र त बिरामी होइएला।
1: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दियौ, घर वरपर पानी जम्न नदेऊ, स्वस्थ बनाऊ।
0: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
5: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि।
4: यसलाई शोक नमान्नु साथी, सुर्तिजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुटु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास सम्बन्धी रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्त्वहरू हुन्।
5: ए हो र?
4: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्त्वहरू हुन्।
5: बाफ्रे, यति धेरै जोखिम?
4: धुलो धुवानी नसर्ने रोगको जोखिम हुन्, तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
6: सुर्तिजन्य पदार्थ र मदिराको सेवन नगरौं, गुलियो नुनिलो तथा चिल्लो कम खाऊ, शारीरिक रूपमा सक्रिय रहन दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं, फलफूल र सागसब्जी प्रशस्त मात्रामा खाने गरौं, नसर्ने रोगका जोखिम निम्त्याउने तत्त्वहरूबाट टाढै बसौ। प्रदेश जनस्वास्थ्य कार्यालय, लमजुङ।
4: प्रदेश जनस्वास्थ्य कार्यालय, लमजुङ।
7: सुनौलो हजार दिनको यो सुनौलो यात्रामा यहाँहरूलाई आफ्नो बच्चाहरूको तौल लिनको लागि अनुरोध गर्दछु।
8: बच्चा लिएर कता लाग्नुभयो त दाई भाउजू? हरेक महिना बच्चा लिएर स्वास्थ्य चौकी गएको देख्छु त।
9: के हुनु नि, बच्चाको तौल लिनको लागि प्रत्येक महिना जान्छु नि।
8: प्रत्येक महिना तौल लिने रे? के हुन्छ र तौल लिएर? हामीले त आफ्नो बच्चाहरूलाई केही गरेनौ त।
9: बच्चाको उमेर अनुसार तौल बढेको वा नबढेको थाहा पाउनको लागि यो गर्नुपर्छ, बुझ्नुभयो? अनि थाहा छ, बच्चाको उमेर अनुसार तौल बढेको नै उसको शारीरिक र मानसिक विकास भएको मानिन्छ। साथै तौल लिए मात्र बच्चा कुपोषित छ कि छैन भनेर थाहा पाउन सकिन्छ।
8: कति वर्षसम्म तौल लिनुपर्छ र?
9: कम्तीमा पनि बच्चा 2 वर्ष नहुन्जेलसम्म हरेक महिना बच्चाको तौल लिनुपर्छ।
8: पक्नुहोस्, त्यसो भए म पनि आफ्नो बच्चा लिएर आउँछु, अनि सँगै जाउँला।
7: सुनौलो हजार दिनको यो सुनौलो यात्रामा बच्चा जन्मेदेखि 2 वर्षसम्म हरेक महिना स्वास्थ्य संस्थामा गएर बच्चाको तौल लिई बच्चाको उमेर अनुसार तौल रहेको वा नरहेको अनुगमन गर्नुहोस्।
10: एक्सट्रिम इनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 10 बजेको छ।
11: एक्सट्रिम इनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
12: आदरणीय श्रोता, अब भने हामी आजको नियमित प्रसारणको अन्त्यमा आइसकेका छौ। अहिलेसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद छ। हवस् त, आजको नियमित प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। भोलि बिहान 5:30 बजेको नियमित प्रसारणमा हाम्रो भेट हुने नै छ। शुभरात्री।